0: हुने सम्भावना चाहिँ यसबाट देखिन्छ। यसलाई अलिकति समग्रमा हेर्दाखेरि चाहिँ जुन यो कमजोर पश्चिमी वायु छ त्यसले चाहिँ माथिल्लो वायुमण्डलीय प्रभावको कारण नेपालको आसपासमा न्यूनचापीय प्रणाली चाहिँ बारम्बार आइराखेको देखिन्छ। त्यसैको कारण हो मुख्यतया अपराह्नपछि पर्न सुरु गर्छ पानी चाहिँ, तर अब आज भोलि आजदेखि पर्सिसम्म चाहिँ लगातार कुनै ठाउँमा चाहिँ पर्न सक्छ, सबै ठाउँमा लगातार नपर्ला तर बादल चाहिँ धेरै ठाउँमा रहिरहन सक्छ। यो मैले भनिहालेँ यो चारवटा मोडलबाट भएको हुनाले समय स्थान र वास्तविक मात्रा चाहिँ फरक पर्न सक्छ, पानी यति नै पर्छ भन्ने चाहिँ छैन।
1: घटस्थापनापछि भने पानी पर्ने क्रम घट्ने उहाँले जानकारी दिनुभएको छ।
0: पर्सिदेखि चाहिँ पूर्वबाट अलिकति बढी पश्चिममा बढ्ने देखिन्छ, पश्चिम सुदूरपश्चिममा चाहिँ कुनै ठाउँमा चाहिँ अलिक भारी वर्षा पनि हुनसक्छ एकै समय, थोरै समयको लागि धेरै लामो समय चाहिँ हुँदैन, तर गण्डकी सुदूरपश्चिम कर्णाली हुँदै लुम्बिनीसम्मको अवस्था देखिन्छ भने काठमाडौँमा चाहिँ उपत्यकामा राम्रै पानी पर्ने देखिन्छ अब तीन दिनसम्म, र त्यसपछि पनि पानी अलिक घट्ने चाहिँ घट्छ तर कम्प्लिटली बन्द नहुने देखिन्छ लगभग हामीले हेर्दाखेरि शुक्रबार सम्म नै। घटस्थापनाको दिनमा पुगिसकेपछि चाहिँ अलिकति कम हुने र त्यसपछि चाहिँ घाम लाग्ने नै अवस्था छ।
1: सभामुख डोलप्रसाद अर्याल तन्जानिया प्रस्थान गर्नुभएको छ। अन्तर व्यवस्थापिका सङ्घ आइपियुको 153 महासभामा सहभागी हुन अर्याल तन्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा सभामुखका धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महतो, राष्ट्रिय सभाका सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जन साक्के सहभागी हुनुहुन्छ। सङ्घको महासभा 5-9 अक्टोबरसम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्ता लगायत कार्यक्रम सञ्चालन हुनेछन्। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार साँझ मतदाता नामावली प्रकाशन गर्नेदेखि मतपरिणाम घोषणा गर्नेसम्मका कार्य तालिका ल्याएको हो। तालिका अनुसार मतदान 22 गतेका लागि तय भएकोमा परिणाम घोषणा भने गणेर सकिएपछि भनिएको छ। उम्मेदवारी मनोनयन 20 गते दिउँसोका लागि तय गरिएको छ। महाधिवेशनमा उम्मेद्वारले प्रचार प्रसारका लागि समय पनि पाउनेछन्। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आगामी चुनावको तयारी सुरु भइसकेको दावी गर्नुभएको छ। संगठन विस्तारका क्रममा काभ्रे पुगेका घिसिङले बागमतीबाट सुरु भएको अभियानलाई देशव्यापी बनाउने क्रममा रहेको उल्लेख गर्नुभएको छ।
2: अब मधेस प्रदेशलाई पनि उज्यालोमय बनाउँदैछौँ हामी, पूर्वको हाम्रो कोशी प्रदेश पनि व्यापक रूपमा उज्यालो नेपालमय हुँदैछ, पश्चिम उज्यालोमय हुँदैछ, पूर्व उज्यालोमय हुँदैछ, अब नेपालको मुटु बागमती प्रदेशलाई हामीले उज्यालो बनाएर यो देशलाई कब्जा गर्नुपर्छ। यो देशलाई कब्जा गर्नको लागि बागमती कब्जा गर्नुपर्छ, यो कब्जा गर्ने चरणमा हामी छौँ।
1: भदौ 10 को हिमबाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वयकाई धुन्जेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरी, मालिका देवी आधारभूत विद्यालय पैरे मेसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल हुन्। बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीका कारण कोसाइकुण्ड, आमा छोदिङमा, उत्तर गया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए। अमेरिकाले बेलायतको आरएफ फेयरफोर्ड हवाई अड्डाबाट सबै बमवर्षक विमान फिर्ता गरेको जनाएको छ। एक हप्ता अघि सम्भावित आतंकवादी हमलाको खबरका बीच विमान फिर्ता गरिएको अमेरिकी भनाइ आएको छ। थप जानकारीसहित अङ्ग्रेजी सेवकका जोन एडरली।
3: A Pentagon spokesman says all US bombers that were deployed to RAF Fairford have redeployed to their home stations in the United States. US aircraft had used RAF Fairford as a base to launch attacks on Iran. Last Sunday, a major incident was declared at the airbase when 3 vans were spotted nearby. 5 people were arrested and have since been released on police bail. On Thursday, a 6th person, a dual UK-Iranian national, was arrested on suspicion of preparing terrorist acts.
1: खबर यति नै। नमस्कार, म महेन्द्र।

0: Express Gorka Radio.
1: नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभयो निकै मिठो गीत हाम्रो माया प्रीतम आचार्य र जिग्मे छोकी घिसिङको स्वरमा। हजुर, यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु। अनि दोस्रो घण्टामा आज सोमबार परेकाले डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्ड अप। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैहरूले बाधा पुर्याउलान् अनि बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। वृष राशि, सहयोगीहरूले राम्रो साथ दिनाले चिताएको काम सम्पादन हुनेछ अनि पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। मिथुन राशि, अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिएला। शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ अनि हडबडीले काम बिग्रन सक्छ। कर्कट राशि, तारिफ योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ अनि आकर्षक उपहार आदिले उत्साह जगाउनेछ कर्कट राशि हुनेहरूलाई। सिंह राशि, समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला अनि आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ सिंह राशि हुनेहरूलाई। कन्या राशि, आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। पेसा व्यवसायमा लाभ हुनेछ अनि आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामको थालनी हुनेछ। तुला राशि, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ अनि नाम दाम र इनाम कमाउने बेला छ तुला राशि हुनेहरूको। वृश्चिक राशि, परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ अनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। धनु राशि, व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरीको अनुभूति हुनेछ अनि गोप्य सूचना बाहिरिनाले घरेलु तथा सामाजिक समस्या आउन सक्छ सचेत रहनुहोला धनुराशि हुनेहरू। मकर राशि, पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्दै जानेछन्। कुम्भ राशि, स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिएला अनि शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मीन राशि, परिस्थिति अनुसार चल्न नसक्दा पछि परिएला। समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् अनि स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनौ समीर मोक्तानको निर्माया।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

रामकृष्ण ढकालको जलन बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो। अब कार्यक्रममा पालो भएको छ स्पोर्ट्स राउन्डअपको। स्पोर्ट्स राउन्डअपमा फुटबलबाट सुरु गरौँ। अहिले युएफा नेसन्स लिग चलिरहेको छ युरोपमा र गत बिहिबारदेखि यता भएका खेलहरूको नतिजा सबभन्दा पहिला म यहाँहरूलाई सेयर गर्न चाहेँ। गत बिहिबार 1 तारिक भएका खेलहरूको नतिजा युएफा नेसन्स लिगको जर्मनी 2 सर्बिया 0, ग्रिस 2 नेदरल्यान्ड्स 2, डेनमार्क 2 पोर्चुगल 4, वेल्स 2 नर्वे 1, त्यसै गरी इजरायल 0 कोसोभो 0, रिपब्लिक अफ आयरल्यान्ड 2 अस्ट्रिया 2, माल्टा 1 जिब्राल्टर 1, अजरबैजान 0 लिख्टेनस्टाइन 0। त्यसै गरी शुक्रबार भएका खेलहरूको नतिजा युएफा नेसन्स लिगका बेल्जियम 3 टर्की 0, फ्रान्स 1 इटली 1, हङ्गरी 1 जोर्जिया 0, युक्रेन 0 नर्दर्न आयरल्यान्ड 3, बोस्निया हर्जगोभिना 1 स्विडन 1, पोल्यान्ड 6 रोमानिया 0, साइप्रस 2 आर्मेनिया 0, लात्भिया 1 मोन्टिनेग्रो 2, काजाकस्तान 1 मोल्डोभा 2, फेरो आइल्यान्ड्स 1 स्लोभाकिया 1। अनि शनिबार 3 तारिक भएका खेलहरूको नतिजा क्रोएसिया 0 इङ्ल्यान्ड 7, स्पेन 3 चेक रिपब्लिक 1, नर्थ मेसिडोनिया 0 स्कटल्यान्ड 2, स्विट्जरल्यान्ड 2 स्लोभेनिया 1, फिनल्यान्ड 2 अल्बेनिया 1, बेलारुस 4 सान मारिनो 0, इस्टोनिया 1 लक्समबर्ग 0, आइसल्यान्ड 3 बल्गेरिया 0। अनि हिजो 4 तारिक भएका खेलहरू युएफा नेसन्स लिगका ग्रिस 0 जर्मनी 0, नेदरल्यान्ड्स 2 सर्बिया 1, पोर्चुगल 2 नर्वे 1, वेल्स 0 डेनमार्क 1, कोसोभो 1 अस्ट्रिया 1, रिपब्लिक अफ आयरल्यान्ड 1 इजरायल 1, माल्टा 1 अन्डोरा 0, अजरबैजान 1 लिथुएनिया 0। युएफा नेसन्स लिगका अपकमिङ फिक्सर्स, आज हुने खेलहरू फ्रान्स भर्सेस बेल्जियम, इटली भर्सेस टर्की, नर्दर्न आयरल्यान्ड भर्सेस जोर्जिया, युक्रेन भर्सेस हङ्गरी, बोस्निया हर्जगोभिना भर्सेस पोल्यान्ड, रोमानिया भर्सेस स्विडन, साइप्रस भर्सेस लात्भिया, मोन्टिनेग्रो भर्सेस आर्मेनिया। प्रिमियर लिग खेलहरू अब शनिबार 10 अक्टोबरदेखि मात्रै हुने भएका छन्। अहिले यो युएफा नेसन्स लिग खेलले सबै खेलाडीहरू आफ्नो आफ्नो देशमा खेल्न गएको कारण अहिले रोकिएको हो र शनिबार 10 अक्टोबरदेखि हुने खेलहरू आर्सेनल भर्सेस लिड्स युनाइटेड, एस्टन भिला भर्सेस ब्रेन्टफर्ड, चेल्सी भर्सेस बोर्नमथ, इप्सविच टाउन भर्सेस फुलम, सन्डरल्यान्ड भर्सेस ब्राइटन एन्ड होभ आल्बियन, Manchester United versus Tottenham Hotspur. अनि आइतबार 11 अक्टोबरमा हुने खेलहरू क्रिस्टल प्यालेस भर्सेस नोटिङहम फरेस्ट, हल सिटी भर्सेस एभर्टन, लिभरपुल भर्सेस म्यान्चेस्टर सिटी। अनि सोमबार 12 तारिक कोभेन्ट्री सिटी भर्सेस न्युकासल युनाइटेड।
अब टेनिस टेनिसमा अहिले चाइना ओपन चलिरहेको छ र चाइना ओपनमा केही अप्रत्याशित नतिजाहरू हामी सुन्दैछौँ र क्वार्टर फाइनल खेल मेन सिङ्गल्स क्वार्टर फाइनल खेलमा ड्यानियल मेडभेडेभले फ्रान्सिस्को सेरुन्डोलोलाई हराएका छन् 7-6, 6-3 र मेडभेडेभ मेन सिङ्गल्स सेमी फाइनलमा प्रवेश गरेका छन्।

त्यसै गरी अन्य खेलहरू पनि धमाधम भइरहेका छन् र आज 5 तारिक हुने खेलहरू एक दुईवटा म यहाँलाई जानकारी गराउँ। वुमेन सिङ्गल्स राउन्ड अफ 32 केही खेलहरू हुँदैछन् जसमा स्विट्जरल्यान्डकी बलिन्डा बेन्चिच भर्सेस युएसएकी एन लीको बिचमा हुँदैछ अनि अर्को खेल युएसएकी आइभा जोभिच भर्सेस कमिला राखिमोभाको बिचमा हुने भएको छ।

अब टेनिस पछि गोल्फको कुरा गरौँ. गोल्फ मा अल्फ्रेड डनहिल लिङ्क्स च्याम्पियनसिप डिपी वर्ल्ड टुर अन्तर्गतको खेल हो यो, र एकदेखि चार तारिकसम्म भएको खेलमा पोल्यान्डका एड्रियन मरोङ्क विजयी भएका छन्. 20 अन्डर पार उनको फाइनल स्कोर. नर्वेका निकलस नोरगार्ड र साउथ अफ्रिकाका केसी जाविस दुईजना दोस्रो स्थानमा टाई भएका थिए 18 अन्डर पार खेल्दै. अर्को युएस पिजिए टोर अन्तर्गतको खेल भइराखेको छ यतिखेर. ब्याङ्क अफ युटा च्याम्पियनसिप, हुन त भर्खरै प्राप्त जानकारी अनुसार यो खेल समाप्त भइसकेछ, र पहिलो स्थान युएसएका ऑस्टिन स्मदरम्यानलाई प्राप्त भयो. 26 अन्डर पार उनको फाइनल स्कोर. र दोस्रो र तेस्रो पनि युएसएकै खेलाडीहरू छन्, डग गेम 24 अन्डर पार अनि डेभिड फोर्ड 23 अन्डर पार उनको फाइनल स्कोर. हुन त तेस्रो स्थान अर्का अमेरिकी खेलाडी ट्रेस क्रोलाई पनि प्राप्त भएको छ, दुवैजनाको 23 अन्डर पार. तर ब्याङ्क अफ युटा च्याम्पियनसिप यो युएसपिजिए टोर खेल भने ऑस्टिन स्मदरम्यानले जितेका छन्. र अर्को खेल युएस एलपिजिए टोर लट च्याम्पियनसिप अहिले भइरहेको छ, समाप्त भएको छैन. यसमा अग्र स्थान साउथ कोरियाकी इना युन र थाइल्यान्डकी अठाया छिटिकुललाई प्राप्त भएको छ, अथवा अग्र स्थानमा छन् यी दुई खेलाडी 18 अन्डर पार खेल्दै. तर राउन्ड फोरका खेलहरू अझै समाप्त भइसकेको अवस्था छैन, त्यही भएर अहिले यो खेल सकिएको छैन. अब रेसिङको कुरा गरौँ. बारेन जिपी, बारेन ग्रान्ड प्री अहिले बारेनमा हुन सकेन, त्यही भएर मलेसियामा यो खेल सम्पन्न भयो. र हिजो सम्पन्न खेलमा म्याक्स भर्स्टापेनले जितेका छन्, र बारेन जिपी उनको पोल्टामा परेको छ म्याक्स भर्स्टापेनको. अब स्नुकरको कुरा गरौँ. स्नुकर अहिले सेन्जेन ओपन सकियो, र सेन्जेन ओपनमा यसपालि थुप्रै खेलाडीहरूको सहभागिता रहे तापनि फाइनलमा भने दुवैजना चाइनिज खेलाडीहरू भिडेका थिए, वु यिजे र युआन सिजुन. र दुवैजना अल चाइनिज फाइनल खेल भएको थियो सेन्जेन ओपनमा, र 10-5 जित हासिल गरे वु यिजेले. यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्डअप पनि यति नै. अब हामी गीत सुन्छौँ प्रताप दास र अनु चौधरीको भाग्यले जुरायो.

0: PFVS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

Kjær Singh Limbu, Temi Bina. आज 5 अक्टोबर र आजको दिन विश्व शिक्षक दिवस पनि हो. आज विश्व शिक्षक दिवस मनाइँदैछ र यो एउटा अन्तर्राष्ट्रिय उत्सव हो जसले समावेशी समान र गुणस्तरीय शिक्षाको निर्माणमा शिक्षकहरूको समर्पण जोश र महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्ने गर्दछ र यो दिन शिक्षकहरूले भोग्ने चुनौती हरूको बारेमा सोच्ने उनीहरूको योगदानको कदर गर्ने र शिक्षा प्रणालीमा उनीहरूलाई सशक्त समर्थन गर्ने प्रतिबद्धता जनाउने अवसर हो. हुन त हामी पश्चिमी र पूर्वेली दुवै समाजका यस्ता दिवसहरू मनाउने गर्दछौँ. गुरु पूर्णिमा पनि हामी मनाउँछौँ, शिक्षक दिवस पनि मनाउने गर्दछौँ र दोहोरो किसिमको एउटा यो मापदण्ड बनेको छ अहिले र हामी ग्लोबल भइरहेका छौँ दिनानुदिन. त्यस हिसाबले पनि विश्वभरि समग्रमा के मनाइन्छ त्यो मनाउनै पर्ने हुन्छ र हाम्रो आफ्नो घरमा हुने कुरा छोड्नै भएन त्यो फेरि. र अचेल शिक्षकहरूले धेरै चुनौती भोग्ने गर्दछन् र उनीहरूको अवस्थालाई सुधारको पक्कै पनि खाँचो छ किनभने कति शिक्षकहरू पर्याप्त तालिम र व्यावसायिक विकासबाट टाढै छन् र उनीहरूको न्यून पारिश्रमिक र रोजगार सुरक्षामा कमी छ र विद्यार्थीको अत्यधिक सङ्ख्या अनि सीमित शैक्षिक स्रोतहरू भएकाले उनीहरूले राम्रो ढङ्गले शिक्षण गर्न सक्दैनन् र त्यसका अलावा लिङ्ग र क्षेत्रीय असमानता विशेष गरी नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूमा यो विद्यमान छ. विश्व शिक्षक दिवसले हामीलाई शिक्षकहरूको मूल्य सम्मान र लगानीबारे सोच्न प्रेरित गर्दछ. प्रत्येक बालबालिकाको भविष्य र वास्तवमै सम्पूर्ण विश्वको भविष्य शिक्षकहरूमै निर्भर हुन्छ भन्दा फरक पर्दैन र आज हामी शिक्षकहरूलाई सम्मान गर्छौँ भने भोलिका दिनमा उनीहरूलाई आवश्यक समर्थन प्रदान गर्न पनि सामूहिक प्रयास गरौँ र आज विश्व शिक्षक दिवस.

गोर्खेन्दोङको फुर्ति बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ र ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 10 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो चासोको विषय हुनसक्छ। समर फेस्ट, पनागा क्लबको समर फेस्ट 2026 आउँदो शुक्रबारदेखि आइतबार 9 देखि 11 तारिक भनौँ, शुक्रबार 9 तारिकदेखि आइतबार 11 तारिकसम्म पनागा क्लबको फिल्डमा आयोजना हुँदैछ र यो समर फेस्टमा गएर परिवारसहित भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। अनि प्री डिपार्चर क्लिनिक ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि सोमबार 12 तारिकको लागि आयोजना भएको छ। ठिक आजको साता बिहान 10 देखि 11 बजेसम्म चिटचाट कम्युनिटी सेन्टरमा रहेको हाइभ अफिसमा हुनेछ, नछुटाउनुहोला।

वाङदेन शेर्पाको महारानी र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र दोस्रो घण्टालाई अब बिट मार्ने तर्खरमा छु। राजेश पायल राईले गाउनुभएको गीत मायाको अङ्कुशेमाबाट।

અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોરખા રેડિયો હો ગોરખા રેડિયો હો. काङ्ग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज बन्द सत्रसँगै केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ. हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहानदेखि बन्द सत्र शुरू हुन लागेको हो. बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ. यसैबीच काङ्ग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति

0: नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। आजदेखि देशका धेरै भागमा हल्का मध्यम वर्षा शुरू भएको छ। गैराती लुम्बिनीदेखि कोशीसम्म वर्षा भएको र तराईदेखि हिमालसम्म लगभग एक हप्ता हल्का मध्यम वर्षा हुने मौसम विज्ञ विनोद पोखरेलले बताउनु भएको छ।
1: मध्य पहाडी क्षेत्रमा चाहिँ अलिक बढी, हिमाली क्षेत्रमा पनि ठिकठिकै पर्ने र तराईमा अलिक कम पर्ने देखिन्छ। त्यही कारणले गर्दा नेपालभरि नै वर्षा हुन सक्ने सम्भावना चाहिँ यसबाट देखिन्छ। यसलाई अलिकति समग्रमा हेर्दाखेरि चाहिँ जुन यो कमजोर पश्चिमी वायु छ त्यसले चाहिँ माथिल्लो वायुमण्डल प्रभावको कारण नेपालको आसपासमा न्यूनचापीय प्रणाली चाहिँ बारम्बार आइरहेको देखिन्छ। त्यसैको कारण हो मुख्यतया अपराह्नपछि पर्न सुरु गर्छ पानी चाहिँ, तर अब आज भोलि आजदेखि पर्सिसम्म चाहिँ लगातार कुनै ठाउँमा चाहिँ पर्न सक्छ। सबै ठाउँमा लगातार नपर्ला तर बादल चाहिँ धेरै ठाउँमा रहिरहन सक्छ। यो मैले भनिहालेँ, यो चारवटा मोडलबाट भएको हुनाले समय स्थान र वास्तविक मात्रा चाहिँ फरक पर्न सक्छ। पानी यति नै पर्छ भन्ने चाहिँ छैन।
0: कटस्थापनापछि पनि पानी पर्ने क्रम घट्ने उहाँले जानकारी दिनुभएको छ।
1: पर्सिदेखि चाहिँ पूर्वबाट अलिकति बढी पश्चिममा बढ्ने देखिन्छ। पश्चिम सुदूरपश्चिममा चाहिँ कुनै ठाउँमा चाहिँ अलिक भारी वर्षा पनि हुनसक्छ। एकै समय थोरै समयको लागि, धेरै लामो समय चाहिँ हुँदैन। तर गण्डकी सुदूरपश्चिम कर्णाली हुँदै लुम्बिनीसम्मको अवस्था देखिन्छ भने काठमाडौँमा चाहिँ उपत्यकामा राम्रै पानी पर्ने देखिन्छ अब 3 दिनसम्म। त्यसपछि पनि पानी अलिक घट्ने चाहिँ घट्छ तर कम्प्लिटली बन्द नहुने देखिन्छ। लगभग हामीले हेर्दाखेरि शुक्रबारसम्म नै घटस्थापनाको दिनमा पुगिसकेपछि चाहिँ अलिकति कम हुने र त्यसपछि चाहिँ घाम लाग्ने नै अवस्था छ।
0: दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपालगञ्जमा सहुलियत दरमा चामल बिक्री सुरु भएको छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज मुख्य शाखा कार्यालयले सबै प्रकारका चामलमा प्रति क्विन्टल 500 रुपियाँ छुट गरी बिक्री गरेको कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभएको छ। बिक्री केन्द्रबाट चाडपर्व अवधिभर 100 क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको छ। हाल अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री गरिएको छ। सीमावर्ती भारतीय बजार रुपैडियाबाट चामल आयातमा नेपालगञ्ज भन्सार कार्यालयले कडाई गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्रमा पुग्ने गरेका छन्।
0: म्याग्दीमा भूगर्भ वेदको टोलीले 26 वटा पहिरोको स्थलगत अध्ययन गरेका छन्।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भूगर्भिक समाजमा आबद्ध भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन्। समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविदको टोलीले पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ। बेनी नगरपालिकाको भसभसे, खबरा, लभली हिल, हाडीभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तत्वपानी, आगे बगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुना खर्क, महारानी थान, भ्याउनी खोला, बराहापाको, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी, माटे बिसाना, रघुगङ्गा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्याणी पहिरोको अध्ययन गरेको हो। पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणका लागि ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरिएको भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिल्लालले बताउनु भएको छ। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोक।
3: BFBS Gorkha Radio Home.

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभएको गीत करण परियार र इन्दिरा जोशीको स्वरमा थियो सपनीमा। यो मिठो गीतबाट कार्यक्रमको तेस्रो घन्टा पनि अगाडि बढ्यो र यो तेस्रो घन्टामा अझै समय छ। तपाईँ यदि हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सभेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pounds सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि भन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सरमाउन्ट नेपालको सयौं जन्म निकै जोसिलो गीत थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेसबाट मासिका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले थुप्रै कार्यक्रमहरू आयोजना गरिराखेको हामी पाउँछौँ र त्यसैमध्येको एक आउँदो मङ्गलबार 13 अक्टोबरमा हुन गइरहेको कार्यक्रम हो एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स अन्तर्गतको क्यानभस पेन्टिङ। बिहान 9:30-11 बजेसम्म क्यानभस पेन्टिङ एडल्ट्सका लागि हो, नानी केटाकेटीहरूका लागि होइन। यो बिहान 9:30-11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा हुने भएको छ। तर अटेन्डेन्स भने तपाईँले क्युआर कोड मार्फत रेजिस्टर गर्नुपर्ने हुन्छ। क्युआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गर्न नबिर्सनु होला। यदि तपाईँ एडल्ट्स क्यानभस पेन्टिङमा भाग लिन चाहनुहुन्छ यो सेसनमा भने प्रति व्यक्ति $6 लाग्छ र तपाईँ अटेन्ड गर्दै हुनुहुन्छ भने झट्टै आफ्नो नाम रेजिस्टर गराइहाल्नु होला। साधना अनुप्रास एन्ड मर्लियाको गीत अबको लहरमा।

0: आइडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

तिमीलाई ढाँटे चाहिँ भयो, शीतल र सुबानी मोक्तानको गीत, मिठो गीत सुन्दै हुनुहुन्थ्यो। दसैँ हाम्रो घर दैलोमा आइसक्यो भन्दा पनि हुन्छ, दसैँको तयारीमा पक्कै पनि जुट्नु भएको होला। हुन त साह्रै तामझाम गरिरहन आवश्यक छैन, किनभने सधैँ मितव्ययिता अप्नाउनु नै राम्रो हुनेछ, तर यस वर्ष झनै तामझामको साथमा मनाउन त्यति उपयुक्त नहोला जस्तो छ, किनभने नेपालमा जुन भोटेकोसीको बाढीले पीडा थोपरेको छ र त्यसका अलावा अन्य ठाउँमा गएका बाढी पहिरो र त्यसबाट प्रभावित मानिसहरू एकदमै विक्षिप्त भएर बसेका छन् अहिले, र त्यस्तो अवस्थामा साह्रै ठुलो सेलिब्रेट गर्न पनि त्यति उपयुक्त नहोला। तर यो भनिरहँदाखेरि विश्वको एउटा कुनामा कुनै अप्रिय घटना घट्छ र अर्को कुनामा कुनै कुरोको सेलिब्रेसन गर्नु हुँदैन भन्ने कहीँ लेखेको छैन। एउटा आफ्नो जुन सौहार्दता हो त्यसमा फरक पर्छ, तर पनि हामीले भन्छौँ नि लाइफ मस्ट गो अन। कुनै कुरामा एकदमै पीडा लिएर सधैँ घोत्त लिएर बसिरहन राम्रो पनि हुँदैन, त्यसले तपाईँको मेन्टल वेलबिइङमा पनि असर पार्न सक्छ। त्यही भएर सकेसम्म हल्का रूपले सेलिब्रेट गर्नु नै राम्रो होला भन्ने मेरो बुझाइ हो, तर मेरो यो बुझाइमा तपाईँको सहमति हुनै पर्छ भन्ने पनि छैन, किनभने हरेक व्यक्तिले आफ्नो आफ्नो ढङ्गले सोच्ने गर्दछन्। र कता कता कसैले यसपल्टको दसैँ त्यति एकदमै उल्लासमय तरिकाले नमनाउने भन्ने पनि भनेको सुनियो, त्यसमा कुनै आपत्ति छैन, किनभने अवस्था र जुन भनौँ न नेपालको त्यो अवस्था हेर्दाखेरि त्यस्तो अवस्थाबाट गुज्रेर अहिले साह्रै एकदमै तामझामका साथ गर्नु पनि त्यति उपयुक्त नहोला। मैले यहाँहरूलाई केही समय अगाडि नै निवेदन गरिसकेँ, यो एकदमै नितान्त व्यक्तिगत कुरा हो, तपाईँलाई जस्तो लाग्छ त्यही नै गर्नु उपयुक्त हुन्छ। पिरतीको नशा अब सुनौ सिम्पल खरेल र अमन प्रधानलाई।

सिम्पल खरेल र अमन प्रधानको पिरतीको नशा ब्रिटिस फोर्सेस बनाएमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले फिल्म प्रदर्शन गर्दै आएको छ र त्यसको श्रृङ्खला जारी छ। भोलि मङ्गलबारको दिन द ममी प्रदर्शनमा आउने भएको छ प्याराडाइज चलचित्र घरमा। मुमोङ कम्युनिटी सेन्टरमा रहेको प्याराडाइज चलचित्रमा बिहान 9 बजे सुरु हुन्छ द ममी। र यो फिल्म 18+ का लागि मात्रै सुइटेबल छ भनेर भनिएको छ, त्यही भएर आफै विचार गर्नुहोला। 9 बजे सुरु हुन्छ प्याराडाइज चलचित्रमा द ममी भोलिको दिन। त्यसै गरी अर्को चलचित्र शुक्रबार 16 अक्टोबरमा देखाइने भएको छ, यो चाहिँ प्याराडाइज चलचित्रमा होइन चिटच्याट कम्युनिटी सेन्टरमा हो। 16 अक्टोबरका दिन दिनको 3 बजे सुरु हुन्छ मवाना। मवाना चिटच्याट कम्युनिटी सेन्टरमा देखाइने चलचित्र हो यो 16 तारिक दिनको 3 बजे। अनि यो फिल्म अल एजेसका लागि सुइटेबल छ भनेर भनिएको छ, तर अन्डर 8 इयर्सहरू एडल्टको साथमा हुनुपर्छ, त्यत्तिकै आउन पाइँदैन। 16 तारिकको कुरा हो, दिनको 3 बजे चिटच्याट कम्युनिटी सेन्टरमा मवाना भन्ने चलचित्र प्रदर्शनमा आउने भएको छ ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि। अब सबिन राईको एउटा अल टाइम फेभरेट्स मध्येको एक गीत सुनाउँछु म, कालो कालो रात। इन्जोय।

0: गोरखा रेडियो साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोरखा रेडियो हो।

कसरी भनौँमा तिमीलाई मनका कुरा महेश गुरुङको गीत सुन्दै हुनुहुन्थ्यो। मिठो गीत बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईवासी यदि कोही हुनुहुन्छ भने तपाईँहरूले यहाँ ब्रुनाईमा रहँदा बस्दा प्रयोगमा ल्याउनु भएको बिएफएस बक्स बिएफएस टिभी बक्स बुझाउनु भयो। यदि बुझाउनु भएको छैन भने जानुभन्दा अगाडि नबिर्सिकन बुझाउनु होला, अन्यथा 500 ब्रुनाई डलरसम्म जरिमाना लाग्न सक्छ। कथम कदाचित तपाईँले रिमुभल सर्भिसमा झुक्किएर पठाउनु भयो भने तुरन्त बिएफएसको कार्यालयमा आएर रिपोर्ट गरिहाल्नुहोला, तपाईँलाई हामी वैकल्पिक उपाय सुझाउनेछौँ। अन्यथा जानुभन्दा अगाडि नबिर्सिकन बुझाएर जानुहोला बिएफएस टिभी बक्स।

मैले जानेको कुरा समृद्धि राईले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो. यसभन्दा अगाडि एक्ट सिक्स ब्यान्डको गीत पाइला ब्याक टु ब्याक गीत सुनेर पक्कै पनि मनोरञ्जन लिइराख्नु भएको थियो. समय अहिले ब्रुनाईको समय बिहानको 10 बज्नको लागि 5:30 बाँकी रहेको छ. मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो. जाँदा जाँदै सृजना खत्री फिचरिङ प्रताप दासको यो गीत टक्र्याउँछु, शिकारी नारी. र यो गीत यहाँहरूलाई सुम्पदै म बिदा पनि चाहन्छु आजको कार्यक्रमबाट. र यो गीतको समाप्तिपछि तपाईँ 10 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 10 बजेको. त्यसपछि मझेरी कार्यक्रम लिएर हाम्रा सहकर्मी धनराज राई आउनुहुनेछ. म भने बिदा हुन्छु. भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समय भेटौँला. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते, बाई बाई.

0: काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बिहान 10 बजे बस्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकपछि शुरू हुने बन्द सत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ। त्यस्तै महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काँग्रेसको विकल्प भन्ने नारासहित हिजोदेखि 15 महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। बन्द सत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भनिएको छ। दशैं तिहार र छठ पर्वलाई लक्षित गरी नेपालगंजमा सहुलियत दरमा चामल बिक्री सुरु भएको छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगंज मुख्य शाखा कार्यालयले सबै प्रकारका चामलमा प्रति क्विन्टल 500 रुपियाँ छुट गरी बिक्री गरेको कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभएको छ। बिक्री केन्द्र

0: आब्रे पुग्नु भएका घिसिङले बागमतीबाट सुरु भएको अभियानलाई देशव्यापी बनाउने क्रममा रहेको उल्लेख गर्नु भएको छ।
1: अब मध्य प्रदेशलाई पनि उज्यालोमय बनाउँदैछौँ। हामी पूर्वको हाम्रो कोशी प्रदेश पनि व्यापक रूपमा उज्यालो नेपालमय हुँदैछ, पश्चिम उज्यालोमय हुँदैछ, पूर्व उज्यालोमय हुँदैछ। अब नेपालको मुटु बागमती प्रदेश
0: सभामुख डोल प्रसाद अर्याल तान्जानिया प्रस्थान गर्नुभएको छ। अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी हुन अर्याल तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा सभामुखका धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रबिन महतो, राष्ट्रिय सभाका सदस्यहरू झक्कु प्रसाद सुवेदी र अन्जान साक्य सहभागी हुनुहुन्छ। संघको महासभा 5-9 अक्टोबरसम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिको बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा र द्विपक्षीय भेटवार्ता लगायत कार्यक्रम सञ्चालन हुनेछ। भदौ 10 हिमबाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय पैरे बेसी, चिप्लेटी आधारभूत विद्यालय मोडर्न ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल हुन्। बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठन पाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीका कारण गोसाईकुण्ड, आमा छोदिङमो, उत्तर गया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द गरिएका थिए। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट सबै बम वर्षक विमान फिर्ता गरेको जनाएको छ। 1 अघि सम्भावित आतंकवादी हमलाको खबरका बीच विमान फिर्ता गरिएको अमेरिकी भनाई आएको छ। थप जानकारी सहित अंग्रेजी सेवाका जोन एटली।
2: A Pentagon spokesman says all US bombers that were deployed to RAF Fairfoot have redeployed to their home stations in the United States. US aircraft had used RAF Fairfoot as a base to launch attacks on Iran. Last Sunday, a major incident was declared at the airbase when 3 vans were spotted nearby. 5 people were arrested and have since been released on police bail. On Thursday, a 6th person, a dual UK-Iranian national, was arrested on suspicion of preparing terrorist acts but was later released on police bail.
0: जर्मनीले युक्रेनलाई सुरक्षाको नयाँ प्याकेज दिने भएको छ। राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले जर्मनीबाट 1 अर्ब पाउन्ड बराबरको सहयोग पाउने भएको जानकारी दिनुभएको छ। ऊर्जा क्षेत्र र हतियारका लागि सहयोग आउने उहाँको भनाइ छ। जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनको आकस्मिक भ्रमण गरेको बेला जेलेन्स्कीको भनाई आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो श्रोता म धनराज राईले आज पनि यो हप्ताका लागि मझेरी कार्यक्रम लिएर उपस्थित भइसकेको छु। यो हप्ताको पहिलो कार्यक्रमको पहिलो घण्टाको बसाइमा आइपुगेका छौँ। आज सोमबार हो श्रोता, 5 अक्टोबर सन् 2026 साल हो। तदनुसार असोज 19 गते विक्रम सम्वत 2083 सालको कार्यक्रममा हामी आइपुगेका छौँ। तपाईँहरूको सप्तान्त विकेन्ड रमाइलो गरी बित्यो होला, सुखमय बित्यो होला। साथीभाइ परिवार इष्टमित्र नम्बरीहरूसँग रमाइलो गरेर बिताउनु भयो होला, बाहिर जानुभयो होला, घुम्न जानुभयो होला, ब्रुनाईको श्रोताहरू हाइकिङ जानुभयो होला, अथवा मेरीतिर यसो विकेन्ड गेट अवे छोटो हलिडे गएर पनि आउनुभयो होला। र तपाईँहरू सम्पूर्णलाई फेरि पनि एकपल्ट ब्रुनाईमा स्वागत छ। अब तपाईँहरूको काम सुरु भइसकेको छ सोमबारको, र तपाईँहरूको यो हप्ता पनि रमाइलो गरी बितोस्, सुरक्षित बितोस् र स्वस्थ रहेर बितोस्। कार्यक्रम हामीले सुरु गऱ्यौँ श्रोता एसडी योगी अनि रेशमा पुनले गाउनुभएको मिठो गीत जाले रुमालबाट। र तपाईँहरू यसरी नै हामीसँग जोडिन चाहनुहुन्छ, यस्तै किसिमका अथवा अन्य कुनै पनि किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने अवश्य पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। कन्ट्याक्ट डिटेलहरू यस प्रकार रहेका छन्, थुप्रै माध्यम रहेका छन्। टेलिफोन गर्न सक्नुहुन्छ 0067332417 अथवा 0067332009 मा फोन गरेर पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। 9419332840 यो मिलिटरी एक्सटेन्सन नम्बर हो श्रोता। ब्रुनाईभित्र हुने श्रोतालाई त 3284 मात्रै डायल गर्नुभए पनि पुगिहाल्छ। वाट्सएप चलाउनुहुन्छ र हामीसँग वाट्सएप मार्फत पनि जोडिन चाहनुहुन्छ भने 0067386449318644931 मा वाट्सएप मेसेज अथवा भोइस मेसेजहरू रेकर्ड गरेर पठाउन सक्नुहुनेछ। इमेल पनि छ हाम्रो bfbsgorkha@bfbs.com र इमेल लेखेर पनि तपाईँले आफ्ना मनका भावनाहरू, सम्झनाका सन्देशहरू, गीतहरू अनुरोध गर्न गरेर पठाउन सक्नुहुनेछ भने सबैभन्दा प्रचलित माध्यम हो फेसबुक मेसेन्जर। बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ तपाईँहरूले फेसबुक पेजमा। निलो गोलो घेराभित्र खुकुरी क्रस भएको लोगो छ हाम्रो बिएफबिएस गोर्खा रेडियोको, उक्त पेजलाई खोज्नुहोस्, भेटाउनु भएपछि लाइक गर्नुहोस्, त्यस पछाडि मेसेन्जर मार्फत हामीसँग जोडिन सक्नुहुनेछ तपाईँहरू। हजुर, अब हामी गीत सङ्गीतलाई नै अगाडि बढाउँ। एउटा गीत लाइनमा परेको छ विजेन्द्र निक्स्टीको आवाजमा, मै चाहन्छ यो गीत सुनेर सोमबारे बसाइलाई अगाडि बढाउँ श्रोता।

विजेन अनि निक्स्टीले गाउनुभयो श्रोता यो गीतलाई. विश्वमा मैच्याङ भन्ने शब्द कति सुन्न पाउँछौँ होइन श्रोता. हामी यो नेपाली शब्द त होइन, यो तामाङ शेर्पा भोट बर्मेली भाषा अन्तर्गत पर्छ जस्तो लाग्यो श्रोता मलाई. कि अन्यथा भयो भने क्षमा गर्नुहोला, तर नेपाली संस्कृतिमा मजाले मिसिएको शब्द हो मैच्याङ. च्याङबा मैच्याङ होइन, यस्ता शब्दहरू हामीलाई सहजै रूपमा स्वीकार्न सक्छौँ हामीले. आज विश्व वास्तुकला दिवस रहेछ श्रोता, आर्किटेक्चर डे. यो चाहिँ वास्तुकला र वास्तुकारहरूको, आर्किटेक्चर अनि आर्किटेक्टहरूको योगदानलाई सम्मान गर्न मनाइने दिवस हो. सन् 2005 वर्ल्ड आर्किटेक्चर डेलाई चाहिँ युनियन इन्टरनेसनल डेज आर्किटेक्ट युआइएले स्थापना गरेको रहेछ. अब आर्किटेक्चर भन्ने बित्तिकै अब के सम दिमागमा आउँछ तपाईँको? पहिलो घर आउला, तपाईँले काम गर्ने अफिस आउला, स्कुलहरू आउला, अफिसको कार्यालयको विभिन्न डिजाइनहरूको, पुलहरूको घर भनेपछि अब अग्ला अग्ला भवनहरू पनि त्यसमा सामेल भए गए. तिनीहरूको निर्माण मात्र होइनन्, ती समाजको संस्कृति, आवश्यकता र सृजनशीलताको प्रतीक पनि हुन् श्रोता. यी आर्किटेक्चर भनेको कस्तो मान्छेले बनायो, त्यो मान्छेको कल्चरल ब्याकग्राउन्ड कस्तो छ, त्यो डिजाइन गर्ने आर्किटेक्चरको त्यस्तो कुराहरू इन्भल्भ हुँदो रहेछ. वास्तुकलाले मानिसको जीवनस्तर, स्वास्थ्य, उत्पादकता र वातावरणमा प्रत्यक्ष प्रभाव पार्छ. वास्तुकला दिवसले चाहिँ सुन्दर, सुरक्षित र दिगो भविष्यको निर्माणमा वास्तुकारहरूको महत्त्वपूर्ण भूमिकालाई एक किसिमले सम्झिने र सम्मान गर्ने दिन हो आज श्रोता. अब एकैछिन छोटकरीमा मौसममा चर्चा गरिहालौँ. ब्रुनाईमा बिहानको 10:18 गयो श्रोता, 18:30 गयो. सेरियामा 24 डिग्री सेल्सियस छ, 30 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम अनुमान गरिएको छ आजका लागि. मेघगर्जनसहित वर्षा हुने र मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ. पानी परिहालेको चाहिँ छैन, तर आकाश मजाले खुलिएको पनि अवस्था छैन अहिले सेरिया ब्रुनाईमा. नेपालमा बिहानको 8:03 गयो श्रोता, 16 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ. 25 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ आजका लागि. काठमाडौँमा पनि अहिले मेघगर्जनसहित वर्षा भइरहेको अवस्था छ. मन्द गतिमा हावा चलेको तपाईँहरूले महसुस गरिराख्नु भएको छ. काठमाडौँ अथवा नेपालका श्रोता, तपाईँहरूको ठाउँतिर, क्षेत्रतिर के कसो छ, यसो ताजा अपडेट पठाउँदै गर्नुहोस् है. हुन त हिजो समाचार सुन्दाखेरि यो वायुको गति चाहिँ अब नेपालको पश्चिम भूभाग काटेर गइसक्यो भन्ने खबरहरू सुनेका थियौँ, ले गर्दाखेरि अब वर्षात रोकिन्छ भन्ने कुराहरू हामीले अनुमान लगाएका थियौँ र समाचारले पनि त्यस्तै भनेको थियो. अब दसैँ आउँदै गरेको छ, दसैँ चाहिँ हामीले रमाइलो होइन, अब हिलो नभएको दसैँ भनेर सानोदेखि पढ्दै आएको हो. सायद हिलामे दसैँ नहोला. बेलायतमा बिहानको 3:19 गयो, अहिले 13 डिग्री सेल्सियस तापक्रम छ लन्डनको, र अलिकति तुवालोले ढाकिएको अवस्था छ लन्डनको आकाश मन्द गतिको हावाको साथमा. भने आज दिनभरि 11 डिग्री सेल्सियस वरिपरि लन्डनको न्यूनतम तापक्रम र 22 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ. घमाइला अन्तरालहरू पाउनुहुनेछ आज दिनभरि मन्द गतिको हावाको साथमा. ओभरअल हेर्दा लन्डनवासी श्रोता, तपाईँले आज दिनभरि नै रमाइलो अनि घमाइलो नै हुने चाहिँ मौसम रहेको छ आजको लागि. हजुर, मौसमी चर्चा पछाडि ब्रिजेश श्रेष्ठलाई सुन्न जाउँ. दिन र हप्ता, हजुर, समय यति छ, यसरी बित्छ, घन्टा, दिन, हप्ता, महिना गर्दै बित्छ. ब्रिजेश श्रेष्ठले के भन्न खोज्दै हुनुहुन्छ सुनिहालौँ.

0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो BFBS गोर्खा रेडियो हो।

नेपाली चलचित्र प्रेम पिण्डको मिठो गीत सुन्नुभयो श्रोता, के भनु म कसो गरौँ। अभिजित सावन्तले गाउनु भएको रहेछ यो गीत, र पुरानो गीत, निकै मिठो गीत लाग्यो मलाई। यो चलचित्र चाहिँ मेरो पहिलो नेपाली चलचित्र हेरेको अनुभव हो श्रोता। योभन्दा अगाडि मैले नेपाली चलचित्र हेर्ने मौका पाएको पनि थिइनँ, सिनेमा कस्तो हुन्छ भनेर देखेको पनि थिइनँ, र निकै गजबको एक किसिमको अनुभव अनुभूति छ यो चलचित्रको। नेपालको काठमाडौँमा रहेको त्यो तत्कालीन, अहिले त छ कि छैन, विश्वज्योति सिनेमा हलमा 52-53 दिनको दि बेला होला, निकै तामझामको साथमा 51 दिन मनाएको सम्झना छ। त्यस पछाडि हामी परिवार दिदीहरूसँग भान्जा भान्जीहरूसँग यो चलचित्र हेर्नु गएका थियौँ र रोएका पनि थियौँ। कथा हेर्दै जाँदाखेरि निकै अलिक पीडामा परिएको थियो भनौँ न श्रोता, यो गीतले मलाई त्यहाँ पुर्यायो। तपाईँहरूको के कस्तो अनुभव छ यसो सेयर गर्नुहोस् है, मौका मिल्यो भने। हरेक वर्षको अक्टोबर महिनाको आजका दिन 5 तारिकका दिन चाहिँ संसारमा विश्व शिक्षक दिवस मनाइने गरिँदो रहेछ श्रोता, र यो सन् 1994 मनाउन सुरु गरिएको रहेछ। आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरूलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गर्ने गरिन्छ। एउटी आमाले जन्म दिन्छन् र उक्त बालबालिकालाई जीवन जिउने सिप र ज्ञान भने शिक्षकले नै दिन्छन्, यो हामीले बुझेकै कुरा नै हो श्रोता। आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर घस्दै वर्णमाला सिकाए, कबाट कछुवादेखि ज्ञबाट ज्ञानीसम्म सिकाए, ए फर एप्पलबाट जेड फर जेब्रासम्म पनि सिकाए। त्यस पश्चात हामीले विद्यालय अनि विश्वविद्यालय अन्यमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ। आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक सम्झना पुर्याउँ। हामी सबैले आफ्नो आफ्नो तहको शिक्षक शिक्षिका हुनुहुन्छ, तपाईँहरूको आफ्नो मेरो पनि एवं रेडले जीवनमा शिक्षक जो पनि हुनसक्छ, तपाईँ विद्यालयको शिक्षकको कुरा गरे, यहाँ जीवनमा अन्य क्षेत्रमा पनि तपाईँहरूलाई शिक्षक कुनै न कुनै रूपमा चाहिँ प्राप्त गर्नुभएको हुन्छ, कुनै न कुनै व्यक्तिबाट शिक्षा हासिल गर्नुभएको हुन्छ। उहाँहरू सम्पूर्णलाई आज सम्झिने दिन रहेको छ। हजुर, यो शिक्षक दिवसको अवसर पारेर एउटा व्याकरणको गीत तपाईँलाई सुनाउन मन लाग्यो। नेपाली व्याकरण हो, शारदा पराजुलीले गाउनुभएको छ। तपाईँहरूले कति सुन्नुभएको होला, अब हुन त धेरै वर्ष भयो नेपाली पढ्न छोडिएको पनि, व्याकरण भुलियो पनि, ह्रस्व कहाँ लाग्छ, दीर्घ कहाँ लाग्छ, इकार कहाँ लाग्छ, उकार कहाँ लाग्छ, भन्नेहरू त होइन, त्यो अब आफ्नो आफ्नो शब्द छ, मलाई सबै त याद भएन। तर यो गीतले एकैछिन हाम्रो नेपाली व्याकरण ग्रामरलाई रिफ्रेस गराउन जाउँ न त, शिक्षा शिक्षकज्यूहरूले पढाउनु भएको कति सम्झिँदो रहेछौँ, र यो गीतले भनेको तपाईँले कति सम्झिन हुँदो रहेछ, मैले कति सम्झिँदो रहेछु, हामी एकैछिनमा यसबारेमा छलफल गरौँला। तपाईँले आफ्नो अनुभव यसो सेयर गर्दै गर्नुहोस् है त। गीत यस्तो छ श्रोता।

बीचको इकार र दीर्घ अवश्य कतिको सम्झिनु भयो श्रोता, मैले त यो बिर्सिसकेको, कन्फर्म बिर्सेको श्रोता, सुन्दै जाँदाखेरि ए अँ है त्यो पनि अँ यस्ता यता घुमेको हुन्छ, चाहिँ पछाडिबाट होइन अगाडिबाट यस्तो मैले यसरी पिक्चर गरेँ यो गीत सुन्दै जाँदाखेरि। तपाईँले पनि एवम रीतले तपाईँको आफ्नो तरिकाले सम्झिनु भयो होला र यसो मुस्कान पनि छोड्नु भयो होला, ए बिर्सेको पो रहेछु, ए अँ यस्तो पो रहेछ, अँ त्यो त मलाई याद थियो नि भन्ने तपाईँलाई पक्कै भयो। हजुर, सम्पूर्ण शिक्षकहरू शिक्षिकाहरूप्रति हार्दिक सम्मान, आफ्नो आफ्नो तह तबकामा हुनुहुन्छ तपाईँहरू, उहाँहरूले गर्दा हामी यहाँसम्म आइपुग्न सकेका छौँ, ससम्मान धन्यवाद विज्ञापन गरौँ सबैले श्रोता। मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तर सुरु भयो श्रोता, फेरि आज सोमबारदेखि नयाँ प्रश्नसहित उपस्थित भएको छु। प्रश्न मेरो उत्तर, तपाईँको उत्तर पठाउन थाल्नुहोस् अब भट्टाभट। यो हप्ताका लागि 40 ब्रुनाई डलरको बुकानियर रेस्टुरेन्टबाट भाउचर प्राप्त भएको छ, 40 डलर हो श्रोता, कम्ती होइन, त्यही भएर जोस सुतोका साथमा उत्तरहरू पठाउँदै गर्नुहोस्। मिल्यो भने ठिकै छ, मिलेन भने शुक्रबारसम्म पठाएको पठाएकै गर्नुहोस्, एकपल्ट न एकपल्ट त कुनै न कुनै उत्तर त पक्कै किन नमिल्ला। प्रश्न राखिहालौँ, सजिलो प्रश्न छ यसपालि पनि, कुद्ने कुरा छ यहाँ, जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ, अब त्यसको नाम चाहिँ भन्नु पर्यो तपाईँले, के हो त्यो, जति दौडिए पनि एकै ठाउँमा बसिरहन्छ के हो? उत्तरहरू पठाउन सक्नुहुन्छ तपाईँहरूले हामीलाई फोन गरेर, वाट्सएपमा अथवा मिल्ट्री एक्सटेन्सनमा पनि छ, तपाईँहरू क्याम्पबाट सुनिराख्नु भएको छ श्रोता, ब्रुनाई गारिजनभित्र मिल्ट्री एक्सटेन्सन मार्फत पनि पठाउन सक्नुहुन्छ, इमेल गरेर लेखेर पठाउनुहोस्। इमेल गर्दाखेरि चाहिँ यसो मझेरी कार्यक्रमको उत्तर भनेर यसो हेडिङ चाहिँ सब्जेक्ट नै दिनु, नत्र भने फेरि बिएबिएस सन्तलिफ अथवा बिएबिएस काठमाडौँले तपाईँको उत्तरहरू हेर्नुभयो भने अरे यो के हो भन्ने होला उहाँहरूलाई, हामी एउटै मेल बक्स चलाउँछौँ। त्यस्तै फेसबुक म्यासेन्जरमा त तपाईँहरूले पठाइ नै राख्नुभएको छ, फेसबुक म्यासेन्जरमा पनि यसो मझेरीको उत्तर भनेर लेख्नुभयो भने हामीलाई सर्च गर्दाखेरि, किनभने एकैचोटि देखिँदैन, आज चलाएर जान्छु, भरे तपाईँले पठाउनुहुन्छ अनि मैले भरे हेर्नु नभ्याउँदा खेरि भोलि बिहान आएर यसरी कार्यक्रम चलाउँदै गर्दा कतिजनाले पठाउनु भएछ भन्दाखेरि नभेटिन सक्छ। मझेरीका उत्तर भनेर, मझेरीको उत्तर भनेर चाहिँ टपिक हेडिङ दिनुभयो भने उत्तर खोज्न सजिलो हुन्छ पठाउनु हुने श्रोताको लागि। यो हप्ता पनि हामीलाई उपहार चाहिँ ब्रुनाईको लोकल इन्टरप्राइजको प्राप्त भएकाले ब्रुनाई बाहिरका श्रोताका लागि चाहिँ अब लकी ड्रमा हाल्न सक्दैनौँ, तपाईँहरूको नाम उत्तर मिलिहाले पनि, तर उत्तर भने अवश्य पठाउनुहुन्छ, हामी धन्यवाद त ज्ञापन गर्छौँ नै तपाईँको उत्तर मिलेको खण्डमा, नमिलेको खण्डमा मिलेन फेरि पठाउनुहोस् है हामी भनिहाल्छौँ। र ब्रुनाई गारिजनका श्रोता उत्तर धमाधम पठाउन थाल्नुहोस्, विभिन्न माध्यमहरू मैले तपाईँलाई सुनाइहालेँ। हजुर, तपाईँहरू उत्तर पठाउनु थाल्नु हुँदाखेरि अब समीर आचार्य र सुधा रत्नले गाउनुभएको गीत सुनाउँछु, चुइकिने जुत्ता छ।

0: भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो हो।

मेरो मुड चेन्ज भयो, सरुबानले गाउनु भएको थियो। सोमबार हो श्रोता, मुड अलिकति चेन्ज हुन पनि सक्छ, माफ गर्नुहोला। हजुर, हप्ताको पहिलो दिन मुड चेन्ज अलिअलि स्विङ हुनसक्छ। विकेन्डको अब खाँदै पिँदै कोही बेला नमिलेको छुट्टी बन्यो, लामो रात बसिन्छ, टिभी हेरिन्छ, निन्द्रा नपुगेको हुन्छ, अलिअलि मुड चेन्ज हुन स्वाभाविक नै हो। नारायण सापकोटाजीले फिनल्यान्डबाट हामीलाई उहाँको स्थानीय मौसमको छोटो स्क्रिनसट पठाउनु भएको छ। 8 डिग्री सेल्सियस तापक्रम रहेको स्क्रिनसट रहेको छ। पार्टली क्लाउडी रहेको छ मौसम उहाँको, र उहाँ रहनुभएको एरियामा राया कायला भनेर उच्चारण गर्छ जस्तो लाग्यो। भेरी गुड एयर क्वालिटी छ उहाँको आज, र उहाँले चाहिँ यो अघि 5:45 पठाउनु भएको थियो, अहिले करिब 6 बज्नको लागि 10 मिनट जस्तो बाँकी रहेको अवस्था छ फिनल्यान्डमा। र धन्यवाद छ सापकोटाजी, तपाईँलाई यसरी समय निकाल्नुभयो, सुन्नुभयो, एका बिहानै उठेर चिया कफीको साथमा हुनुहुन्छ होला। हजुर, अब मैले उहाँलाई चिसो सुरु भइसकेछ त है सापकोटाजी भनेर सोधेको थिएँ। हजुर, सुरु भयो नि दाजु भन्नुभएको छ। चिसो मौसममा एउटा चिसो चिसो गीत सुन्न जाउँ। डेनी डेन्जोङपाले गाउनुभएको छ यो गीतलाई।

हजुर, चिसो चिसो हावामा त्यसै मन बरालिन्छ। नारायण सापकोटाजीको यो मौसमी अपडेट सँगसँगै मिलेको मिठो गीत सुन्यो डेनी डेन्जोङपाको आवाजमा। अब हामी अनौठो भन्ने गीत सुन्छौँ, द ड्रिम क्याचर्सको आवाजमा छ यो गीत, र यो गीत नै आजको हाम्रो बसाइको पहिलो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ श्रोता। यस पछाडि हामी फेरि दोस्रो घन्टामा भेट्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुनेर बसिराख्नुहोला, इन्जोय गर्नुहोला।

0: काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बिहान 10 बजे बस्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकपछि शुरू हुने बन्द सत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ। त्यस्तै महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल काङ्ग्रेसको विकल्प भन्ने नारासहित हिजोदेखि 15 महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। बन्द सत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भनिएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन जारी रहँदा काङ्ग्रेसभित्रको आन्तरिक विवाद र वैधानिकताको लडाईँका कारण पार्टीका पूर्व सभापति शेरबहादुर देउवाले र देउवा समूहले यो महाधिवेशनलाई पूर्ण रूपमा बहिष्कार गरेको छ। संस्थापन पक्षले देउवालाई महाधिवेशनको प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाए पनि देउवा अनुपस्थित हुनुभएको हो। उद्घाटन समारोहमा बोल्दै सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवाको कुर्सी खाली राखिएको सुनाउनु भएको छ।
1: केही साथीहरू रिसाउनु भएको छ, असन्तुष्ट हुनुभएको छ, कार्यक्रममा आउनु भएको छैन। कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला, हामीले आज शेरबहादुर देउवाको लागि कुर्सी खाली राखेका थियौँ। आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर केही छैन। यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। तर शेरबहादुर दाईको मान राखे कि राखेन भनेर कसैले सोध्यो भने तपाईँले भनिदिनु होला, शेरबहादुर दाईको मान राख्ने भनेर दिनमा कति पटक शेरबहादुर दाईको ढोकामा गएर कति पटक सलामी

0: घर परिवार प्रभावित भएका छन्। 111 घर पूर्ण क्षति, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा 45 घर पूर्ण, 12 घरमा आंशिक क्षति र 183 घर जोखिममा परेका छन्। बेनी नगरपालिकामा 30 घरमा पूर्ण, 14 आंशिक र 45 घर जोखिममा परेका छन्। मंगला गाउँपालिकामा 23 घरमा पूर्ण क्षति, 32 आंशिक क्षति र 35 घर जोखिममा परेका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भएको छ। अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउरद्वार, किन्दु, घिरवाङका 115 जना पहिरो प्रभावितलाई उद्धार गरेर शिखर घारको अस्थायी शिविरमा राखिएको छ। अन्नपूर्ण गाउँपालिकामा 5 र मालिका गाउँपालिकामा 2 जनाको पहिरोमा परि मृत्यु भएको छ। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा 1-1 जना बेपत्ता भएका छन्। पहिरोले सड़क, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिंचाइ, कृषि, पशुपन्छी लगायत क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ। नेपालमा अर्को नयाँ प्रजातिको चरा भेटिएको छ।
1: नेपाल पक्षीविद संघका अनुसार कलर्ड किङफिसर नेपालमा भेटिएपछि अभिलेख गरिएको छ। चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 कुवा मंगलैया फाट नजिक यही असोज 13 गते यो चराको तस्विर कैद गर्नुभएको हो। नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय अन्तर्राष्ट्रिय पक्षीविदहरूको सहकारीमा यसको यकिन पुष्टाइ गरिएको संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ। यो चरा मुख्यतया दक्षिण एसिया र अस्ट्रेलियाका तटीय क्षेत्रमा पाइन्छ। समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यो सँगै नेपालमा चरा प्रजातिको जम्मा संख्या 904 पुगेको छ।
0: जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढी खेलाडीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाडी, प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढी सहभागी रहेको आयोजकले जनाएको छ। चीनले 169 स्वर्ण, 89 रजत र 83 काश्य सहित कुल 341 पदक जितेको छ। आयोजक जापान 83 स्वर्ण सहित दोस्रो भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: ஸ்ட்ரெஸ் கோர்கா ரேடியோ. கோர்கா ரேடியோ.
1: नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीको दोस्रो घण्टाबाट म धनराज राईको आदरणीय श्रोता सम्पूर्णलाई हार्दिक स्वागत अनि नमस्कार. हजुर, आज सोमबारको कार्यक्रम सञ्चालन भइरहेको छ र दोस्रो घण्टामा प्रवेश गर्यौँ हामीले. नेपालबाट समाचार सुन्नुभयो 5 मिनटका लागि. ताजा समाचार, विभिन्न किसिमका मिश्रित खालका समाचारहरू सुन्यौँ हामीले र त्यस पछाडि चाहिँदैन मोहर पर्दैन सुखी विशाखा शाही अनि शरद हुमागाईले गाउनुभएको मिठो गीतबाट कार्यक्रमको दोस्रो घण्टाको चाहिँ यात्रा सुरु गर्यौँ श्रोता. हजुर, पहिलो घन्टामा हामीले विभिन्न किसिमका मिठा मिठा गीत सङ्गीतहरू सुन्दै सुनाउँदै कार्यक्रमलाई पहिलो घन्टालाई पार गऱ्यौँ भने अब दोस्रो घन्टामा पनि सोही क्रम जारी नै रहनेछ श्रोता. अब हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने विभिन्न माध्यमहरू छन्. कल गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर मार्फतबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ. तपाईँका अनुरोधहरू पठाउनुहोस्, सङ्गीत कसैका लागि समर्पण छन् भने ती पनि पठाउनुहोस्, केही सन्देशहरू छन् भने ती पनि भन्नुहोस्, हामी मार्फत हामी सुनाइदिन्छौँ, पुर्याइदिन्छौँ र एउटा माध्यम हो हामी र त्यो माध्यम बनिदिन हामी तत्पर रहेको जानकारी पनि गराउँदछु. हजुर, मझेरी कार्यक्रम नै यस्तो हो श्रोता, जहाँ चाहिँ विभिन्न मिठा मिठा नयाँ पुराना लोक पप ऱ्याप होइन, अब हिपहप चाहिँ अलिक नभनौँ, अब हिपहप र ऱ्यापमा चाहिँ अलिकति हामी अलिकति कन्सियस नै हुने गर्दछौँ, किनभने यो हिपहप र के अरे ऱ्यापमा चाहिँ गीतमा कतिखेर कस्तो शब्द हालिएको हुन्छ थाहा पत्तै नभइकन अघि चिप्लिहालेको हुन्छ, ले गर्दाखेरि अलिकति यो चाहिँ अलिकति त्यस्तोमा चाहिँ अलिक हामी ध्यान पुऱ्याउँछौँ भन्नु खोजेको हो मेरो अर्थ, तपाईँले बुझ्नुभयो भने. तर मिठा मिठा राम्रा राम्रा शब्द भएका ऱ्याप गीतहरू पनि छन् भने हामी बजाउने गरेका छौँ, बजी पनि राखेका छन्, हिपहप पनि एवं रीतले हामी निकै फिल्टर गरेर हामी बजाइरहेका नै हुन्छौँ, तपाईँले पक्कै पनि याद गर्नुभएकै होला. अब गन्तन एकैछिनमा बढाउँला अगाडि, प्रियसी सुन्न जाउँ रोहित थापा मगरको आवाजमा.

रोहित थापा मगरले गाउनुभयो यो गीतलाई। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले मुभी डे आयोजना गरेको छ भोलि 6 अक्टोबर 2026 सालको दिन बिहानको 9 बजेदेखि श्रोता। र यसपल्टको चलचित्र रहेको छ द ममी। यो चलचित्र प्रदर्शन हुँदैछ प्याराडाइस चलचित्र भवन मुमङको कम्युनिटी सेन्टरमा श्रोता। र यसमा अलिकति तपाईँले ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने श्रोता, फ्री इन्ट्री हो, त्यही भएर फेरि त्यसमाथि 30 वटा सिट मात्रै हुन्छन् ले गर्दाखेरि फर्स्ट कम फर्स्ट सर्भ्ड बेसिसमा टिकटको इन्ट्री हुनेछ। टिकटको इन्ट्री भन्दा नि इन्ट्री हुनेछ, टिकट किन्नु पर्दैन, फ्री हो। यो बिएबिएसले उपलब्ध गराएको मुभी हो र आर्मी वेलफेयर सर्भिसले चाहिँ यसलाई प्रदर्शन गर्ने गर्दछ। प्रत्येक चलचित्रहरू ग्यारिजनमा चल्ने चलचित्रहरू र तपाईँले चाहिँ अलिकति यसमा अब यो कम्युनिटी सेन्टर भए एकाले तपाईँ आफैले आफ्नो स्न्याक अनि रिफ्रेसमेन्टहरू लानुपर्ने हुन्छ। हलभित्र अलिकति चिसो बढी भएकाले फुल स्लिप क्लोथ अथवा जम्पर अथवा ब्ल्याङ्केटहरू चाहिँ साथमै लगेर जान पनि सुझाइएको छ। अनि यो चाहिँ ममी चलचित्र चाहिँ 18 वर्षभन्दा माथिका दर्शकलाई मात्रै सुइटेबल हुनेले गर्दाखेरि भोलि मङ्गलबार हो, नानी केटाकेटीहरू स्कुल गइसकेका हुन्छन्, तपाईँहरू चाहिँ साथीभाइहरू जम्मा पारेर जान सक्नुहुनेछ बिहानको 9 बजे ठिक्कै स्कुलमा नानीहरूलाई ड्रप गर्ने, त्यता त्यतै चलचित्र भवनतिर पनि जाने। अब मिङ्स लामाले गाउनुभएको जीवन एउटा यात्रा हो सुन्छौँ श्रोता।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

सबिन राईको करिज्मा माया सुन्यो नेपाली. हामीलाई लाग्न सक्छ श्रोता, कोही कोही बेला पृथ्वीमा भएका जनावर र वनस्पतिको प्रजाति त वैज्ञानिकहरूले लगभग सबै पत्ता लगाइसके होलान्. म पनि त्यो सोच्ने गर्छु, यसो त्यो सम्झेँ, अँ त्यो पनि पत्ता लगाए होला. औ त्यो आफ्नो दिमागले जति भ्याउँछ, जति सम्झिन सकिन्छ, यसो सम्झिँदै जाँदा वैज्ञानिकहरूले काहीँ न काहीँ कुनै न कुनै रूपमा पत्ता लगाइसकेका हुन्छन् नै. तर वास्तविकता अलि अर्कै रहेछ श्रोता, अलि उल्टो रहेछ. प्रत्येक वर्ष चाहिँ वैज्ञानिकहरूले जङ्गल, समुद्र, गुफा, पहाड र कहिलेकाहीँ आफ्नै सङ्ग्रहालयमा राखेको पुराना नमुनाबाट समेत नयाँ प्रजातिहरू चाहिँ पहिचान गरिरहेका हुँदै रहेछन्. र यो किन भन्न खोज्दैछु भने श्रोता, आज सोमबार हो. सोमबारको दोस्रो घन्टै बसाएका क्रममा हामी मन्डे डिस्कभरिज अन्तर्गत विभिन्न विषयमा चाहिँ चर्चा गर्ने गर्दछौँ. र आजको चर्चाको विषय रहेको छ हालै भेटिएका नयाँ जनावर अथवा वनस्पतिको प्रजातिहरूको बारेमा चर्चा गर्ने. हालैको एउटा निकै रोचक खोज छ श्रोता, भर्खर मात्र यो कुरा सतहमा आएको छ. हुन त वैज्ञानिकहरूले निकै समय लगाएर यो यो बिन्दुमा पुगेका होलान्. लियोपार्डस टिल्कायो अर्थात् यो दक्षिण अमेरिकाको एउटा नयाँ जङ्गली बिरालो रहेछ. र यो बिरालो बोलिभियाको युङ्गास क्लाउड फरेस्टमा भेटिएको रहेछ यो जङ्गलमा. आकारमा यो घरमा पालिने सामान्य बिरालो भन्दा पनि सानो छ. करिब 18 इन्च लामो र लगभग 3 पाउन्ड रहेको छ तौल चाहिँ. शरीरमा चितुवा जस्तै गोलाकार धब्बा भएकाले हेर्दा यो सानो जङ्गली चितुवा जस्तो देखिन्छ. तर यसको सबैभन्दा ठुलो विशेषता आकार वा रूप होइन रहेछ श्रोता, यसको डिएनए चाहिँ रहेछ. वैज्ञानिकहरूले दक्षिण अमेरिकाका 38 टाइगर क्याटका आनुवंशिक नमुना अध्ययन गर्दा पहिले एउटै प्रजाति ठानिएका यी बिरालाहरू वास्तवमा फरक फरक प्रजाति भएको चाहिँ पत्ता लगाए. त्यसमध्येमा अहिले हामीले कुरा गर्दै गरेको यो लियोपार्डस टिल्कायो एउटा छुट्टै प्रजाति रहेछ. यसको वंश अरू टाइगर क्याट भन्दा करिब करिब 14 लाख वर्ष अगाडि छुट्टिएको चाहिँ अनुमान गरिएको छ. अर्को पनि पत्ता लगाएका रहेछन् श्रोता, प्रजाति पेङ्गुइनको. यसमा चाहिँ दक्षिण हिन्द महासागरको कर्ग्वेलिन आइल्यान्डमा वैज्ञानिकहरूले गेन्टु पेङ्गुइन पहिचान गरेका रहेछन्. यो नयाँ प्रजाति रहेछ. यसको नाम चाहिँ अलि अप्ठ्यारो लाग्यो मलाई उच्चारण गर्न, पाइगोसेलिस कर्ग्वेलिनेन्सिस लेन्सिस राखिएको छ. कति अप्ठ्यारो नाम, यो वैज्ञानिक नाम पनि. हेर्दा यो अरू गेन्टु पेङ्गुइन जस्तै देखिए पनि यसको डिएनए र एभोल्युसनको हिस्ट्री भने फरक पत्ता लागेको रहेछ. वैज्ञानिकहरूले पहिले एउटै गेन्टु पेङ्गुइन स्पिसिज मानेका समूह वास्तवमा 4 अलग अलग स्पिसिज भएको पत्ता लगाएका रहेछन्. तीमध्ये यो कर्गुलिनमा भेटिएको यो प्रजाति विज्ञानका लागि नयाँ रहेछ. प्रकृतिमा हामीले देखिरहेका जनावरमध्ये कसैलाई अझै पनि सही रूपमा चिन्न पक्कै बाँकी छ. हजुर, एकैछिनमा अन्य केही जानकारीहरू छन् भने म अवश्य भन्छु. गीत सुनौ, त्यस पछाडि केही चर्चा गरौँला मन्डे डिस्कभरिजका. खड्काजीकी छोरी कालीप्रसाद बास्कोटा र सज्जा चौँ लगाएको आवाजमा छ यो गीत.

हजुर, खड्काजीकी छोरी सुन्यो रमाइलो गीत कालीप्रसाद बास्कोटा अनि सज्जा चौलागाईले गाउनु भएको थियो यो गीतलाई। बेरी धेरी वर्ष पछाडि एउटा दुर्लभ हिमाली फुल फेरि भेटिएको रहेछ श्रोता, 158 वर्ष पछाडि। भनेपछि यो फुल 158 वर्ष अगाडि फुलेको भेटिएको थियो र फेरि अब भेटिएको छ। कहाँ रहेछ? भारतको अरुणाचल प्रदेश स्थित तवाङको चुना उपत्यकामा वैज्ञानिकहरूले दुर्लभ अल्पाइन हर्ब, यो यसको पनि फेरि नाम अप्ठ्यारै रहेछ, सायनान्थस हुकरी फेरि भेटेका रहेछन्। यो बिरुवा भारतमा अन्तिम पटक सन् 1867 सिक्किममा ब्रिटिस वनस्पतिविद जोजेफ डाल्टन हुकरले सङ्कलन गरेका थिएछन्। त्यस पछाडि 158 वर्षसम्म भारतमा यसको प्रमाणित रेकर्ड नभएको भेटिएको रहेछ। हजुर, अनि करिब 3,600 मिटर उचाइमा भेटिएको यो सानो बिरुवामा आकर्षक बैजनी निलो फुल फुल्ने रहेछ। बैजनी निलो भनेपछि निकै सुन्दर फुल फुल्ने रहेछ, तर यसको सङ्ख्या अत्यन्तै कम रहेछ। अनुसन्धानकर्ताहरूले भारतमा 50 कम परिपक्व बिरुवा भेटेका रहेछन्। त्यसैले वैज्ञानिकहरूलाई यसमा भारतको इन्डेन्जर्ड अथवा सङ्कटापन्न प्रजातिका रूपमा मूल्याङ्कन गर्न सिफारिस गरेका रहेछन्। अब 50 मात्रै बोट भएपछि त्यहाँ अब यो त सङ्कट कुनै अति सङ्कटापन्न प्रजातिका रूपमा चाहिँ राख्दा मुनासिब होला भन्ने बुझ्न सकिन्छ। अब भारत त्यत्रो देशमा अब 50 कम एडल्ट बिरुवा भनेपछि यो मोटामोटी लोप भइसकेको अथवा यो बिस्तारै फेरि फैलिँदै गएको पो हो कि भन्ने कुरा पनि अब अर्को अर्थमा बुझ्न हामीले सक्छौँ श्रोता। हजुर, मन्डे डिस्कभरिज आजका लागि यति नै। अब डिस्कभरिज हो, के नयाँ भेटिन्छ हामी तपाईँहरूलाई सुनाउँदै जाउँला। तपाईँले सुन्नुभएको छ, देख्नुभएको छ अथवा हेर्नुभएको छ भने के भेटिएको रहेछ, भेटिएको रहेछ यसो तपाईँले सेयर गर्नुभयो भने हामी अन्य श्रोतालाई पनि अवश्य त्यसबारेमा भन्नेछौँ, चियो चर्चो गर्नेछौँ, अझै खोज गर्नेछौँ र चाहिँ हामी तपाईँहरूलाई जानकार बनाउनेछौँ। हजुर, अब एउटा अनुरोधको गीत सुन्छौँ। तिलक सिंह पेलाले गाउनुभएको के लत बस्यो भन्ने गीत लाइनअप भएको छ र यो गीत अनुरोध गर्ने श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलोजी। उहाँ भन्नुहुन्छ, हेलो नमस्ते राई सर भन्नुभएको छ। नमस्ते अनि स्वागत छ घिमिरेजी तपाईँलाई पनि। सधैँ चाहिँ आज पनि हजुरको लभली प्रोग्राम सुन्दै 6.86 किलोमिटर जगिङ पुरा गरी साउको मेलोको तयारीमा छु भन्नुभएको छ। अब उहाँको त्यो दैनिकी नै हो कुद्ने, विकेन्डमा कुद्नुहुन्न उहाँ छुट्टी भएको बेलामा, कि छुट्टी भएको बेला पनि कुद्ने गर्नुहुन्छ घिमिरेजी? यसो लेख्नुहोस् है, मेरो बुझाइमा तपाईँ छुट्टीको बेला चाहिँ आराम गर्नुहुन्छ, स्वास्थ्य पनि अलिकति हेर्नु पर्यो, कुदेको कुदेकै गर्दा पनि फेरि स्वास्थ्यमा गडबडी होला, घुँडा दुख्ला होइन, ले गर्दाखेरि विश्राम पनि चाहिन्छ। अब हजुरको समय मिलेमा एउटा गजल भनेर यो गीत गजलको अनुरोध गर्नुभएको छ, सुनाइदिनु भए आभारी हुने छु भन्दै बिदा, ह्याभ अ वन्डरफुल डे अहेड भनेर भन्नुभएको छ र सुनिराख्नु भएको रहेछ। मेनी थ्याङ्क्स सर भनिसक्नु भएको छ। अवश्य पनि तपाईँले अनुरोध गर्नुहुन्छ अनि हामीले किन नबजाउने, कारणै छैन नबजाउने। अब त्यो गीत सुन्नतर्फ हामी सबै लागौँ, मिठो गजल छ, रमाइलो गरौँ।

तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, सपना तिमीले देखेछौ कागती भन्दा नै अमिलो, कागती भन्दा अमिलो सपना नि हुन्छ श्रोता। मेरो लागि त नयाँ फ्रेज भयो यो त। हुन्छ होला, नराम्रो सपना देखियो अथवा कस्तो नमिठो सपना देखियो भन्ने चाहिँ हुन्छ। कागती भन्दा अमिलो सपना गीत सुन्यो तर मिठो रहेछ। गम्बु शेर्पा अनि इन्द्र गुरुङले गाउनुभएको तामाङ सेलो सुन्यो श्रोता। हजुर, मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तरको प्रश्न एकपल्ट फेरि पनि तपाईँहरूलाई राख्न चाहे। आजदेखि शुक्रबारसम्म यो कार्यक्रम सञ्चालन हुन्छ र शुक्रबारको तेस्रो घन्टाको बसाइको अन्त्य अन्त्यतिर हामी छिनोफाने गर्ने गर्दछौँ र यो हप्ता पनि सजिलो प्रश्न लिएर आएको छु। प्रश्नभन्दा पनि चिन्नुपर्नेछ तपाईँहरूले, जति दौडिए पनि एकै ठाउँमा बसिरहन्छ त्यो चिज के हो? तपाईँले त्यति उत्तर दिनुहोस्। यसमा चाहिँ मिति दिन सिन केही छैन, एउटा उत्तर मात्रै छ। त्यति उत्तर दिइपठाउनु होला र पठाउने ठाउँहरू विभिन्न छन्। फोन गरेर पठाउन सक्नुहुन्छ, इमेल गरेर पठाउन सक्नुहुन्छ, वाट्सएप मार्फत पनि पठाउन सक्नुहुन्छ अथवा मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुन्छ। पठाउँदै गर्नुहोला। अब एक्सिस ब्यान्डलाई सुन्न जाउँ, मेरो प्रेममा।

एक्सिस ब्यान्डको मेरो प्रेम सुन्ने श्रोता बिएफबिएस सुन्दै हुनुहुन्छ गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति हो श्रोता र मझेरी कार्यक्रमको दोस्रो घण्टामा छौँ हामी। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोतालाई एउटा अत्यन्तै जरुरी सूचना आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमको तर्फबाट आएको जानकारी हो यो र यो चाहिँ बन्द भएको जानकारी हो र यो प्यारेन्ट्स एन्ड टडलर सेसन चाहिँ क्यान्सल भएको छ बन्द भन्दा पनि 7 अक्टोबरमा हुने भनिएको यो प्यारेन्ट्स एन्ड टडलर्स चाहिँ त्यो दिन विशेष कफी मर्निङ फ्यामिलीज कफी मर्निङ हुने भएकाले त्यो दिनको यो प्यारेन्ट्स एन्ड टडलर्स चाहिँ क्यान्सल भएको छ। अब जाने प्लानमा हुनुहुन्थ्यो भने नजानका लागि अनुरोध गरिएको छ। हजुर, आज युथ क्लब हुन गइरहेको छ इयर 1 to 8 र आज चाहिँ मेकिङ अ स्मल नोटबुक सिकाइनेछ नानी केटाकेटीहरूलाई र तपाईँहरूले चाहिँ अब पक्कै पनि नानी केटाकेटी जान्छन् भने आज नयाँ आइडियासहित नोटबुक बनाउन सिकेर आउनेछन् छोराछोरीले। पठाउनुहोला, $4 चाहिँ प्रत्येक सेसनको लाग्छ, तपाईँले एन्युअल रजिस्ट्रेसन गरिसक्नु भएको नै छ होला। हजुर, अब हामी कार्यक्रमको दोस्रो घण्टा पनि अन्त्यमा आइपुग्यौँ श्रोता। अब राजु परियार र रामजी खाँड अनि साथीहरूले गाउनु भएको 16 वर्ष उमेरमा सुन्दै सुन्दै कार्यक्रमबाट विश्राम लिन्छौँ। तेस्रो घण्टामा भेटौँ है त यो पछाडि। मिठो छ, पुरानो छ यो गीत, तर रमाइलो छ।

0: बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको ज्यान गएको छ। निसिखोला गाउँपालिका तीन बोहरा गाउँमा सड़क स्तर उन्नतिका क्रममा माटोको ढिस्को खस्ता पुरिएर दुई कामदारको मृत्यु र एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। आज बिहान जिवाखोलाबाट बोहरा गाउँ जाने भित्री सड़क खण्डमा जेसीबीले माटो खन्ने क्रममा अचानक माथिबाट ढिस्को खस्ता कामदार पुरिएका हुन्। ढिस्कोले पुरिएर सल्यानका 32 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका 32 वर्षीय राजु थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका 5 का 25 वर्षीय कृष्णबहादुर घरती गम्भीर घाइते हुनुभएको छ। उहाँको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले बिहान 10 बजे बस्दैछ। केन्द्रीय कार्यसमिति बैठकपछि शुरू हुने बन्द सत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ। त्यस्तै महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित हिजोदेखि 15 महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशन असोज 22 गतेसम्म चल्नेछ। बन्द सत्रमा सभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भनिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस पार्टीको सिद्धान्तबाट न डगमगाउने दावी गर्नुभएको छ। काठमाडौँको खुला मञ्चमा हिजोबाट सुरु भएको पार्टीको 15 महाधिवेशनलाई सम्बोधन गर्दै थापा,
1: कांग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ। विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन। विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकलाई आज बेलुका घरमा गएर आँखा चिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास त्यो विश्वास चाहिएको छ। त्यो विश्वासको लागि नेपाली कङ्ग्रेस पार्टीले काम गर्नुपर्नेछ। यसका निम्ति फेरि हामी केही कुरामा यो अधिवेशनबाट प्रष्ट भएर जानुपर्नेछ। हाम्रो पक्षधरता चाहिएको छ। हामी लालुपाते भएर हुँदैन, यता पनि ढल्कने उता पनि ढल्कने भएर हुँदैन। हाम्रा केही कुराहरू स्पष्ट हुनुपर्छ। नेपाली कङ्ग्रेस पार्टीले यो अधिवेशनबाट प्रष्ट

0: त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन, त्यो दिनसम्म संसद खुला भएको हुँदैन, संसदभित्र खुला मन चाहिएको छ।
1: दश वर्ष अघि हराएका सप्तरीका एक बालकलाई प्रहरीले भारतको दिल्लीमा फेला पारेको छ। सप्तरी अग्रिसाइर कृष्णा सोवन गाउँपालिका छका ऋषिदेव सदाका 16 वर्षीय छोरा शिवकुमार सदा आफ्नै घरबाट 10 वर्ष अघि हराएका थिए। खोजतलास गर्ने क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको भन्ने सूचनाका आधारमा किङ इण्डिया संस्थासँग समन्वय गरी सदालाई फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सदालाई जनप्रतिनिधि को रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ। चाडपर्व नजिकैसँगै काठमाडौँका मुख्य बजारमा किनमेल गर्नेको चाप बढ्न थालेको छ। भेकुटी मण्डप, असन, इन्द्रचोक, न्यू रोड, सुन्धारा, नयाँ सड़क लगायतका बजारमा नयाँ कपडा तथा दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकको चहल पहल बढेको हो। विशेष गरी भेकुटी मण्डपका खुल्ला बजारमा केही दिन यता ग्राहकको भीड़ बढेको व्यापारीहरूले बताएका छन्। उपत्यका खुल्ला बजार तथा सड़क किनारका पसलमा सपिङ मल र ठूला व्यापारी केन्द्रको तुलनामा केही सस्तोमा सामग्री पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने गरेको छ। व्यापारीहरूले दशैंलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौजदात समेत बढाएका छन्। म्याग्दीमा भूगर्भविदको टोलीले 26 पहिरोको स्थलगत अध्ययन गरेका छन्।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भूगर्भिक समाजमा आबद्ध भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन्। समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविदको टोलीले पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभएको छ। बेनी नगरपालिकाको भसभसे, खबरा, लभली हिल, हाडीभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गातप।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

SBS Gorkha Radio. नमस्ते, फेरि पनि आदरणीय श्रोता सम्पूर्णहरूलाई धन्यवाद पनि अनि स्वागत पनि. नमस्ते, स्वागत अनि धन्यवाद, यी सबै आफ्नो आफ्नो अर्थ तपाईँले बुझिसक्नुभयो. नमस्ते ग्रिटिङ्स भइगाल्यो, अब धन्यवाद सुनिदिनु भएकोमा, जोडिदिनु भएकोमा, साथ दिनुभएकोमा, अनि स्वागत तेस्रो घन्टाको बसाइमा. मजेरी कार्यक्रममा हुनुहुन्छ श्रोता. बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति हो, प्रत्यक्ष प्रसारण भइरहेको छ. विभिन्न माध्यमबाट तपाईँले सुन्ने गर्नुहुन्छ, कतिले बिएफबिएसको एप मार्फत सुन्ने गर्नुहुन्छ, ब्रुनाई ग्यारिजन वरिपरि हुनुहुने श्रोता र तुतोङको सिताङ क्याम्प वरिपरि हुने श्रोताले 89.5 मेगाहर्ज एफएम अनि 92 मेगाहर्ज एफएममा रेडियोको तरङ्ग मार्फत पनि सुन्ने गर्नुहुन्छ भने एप मार्फत त अब संसारभरबाट नै सुन्ने गर्नुहुन्छ. कतिले अब स्मार्ट स्पिकर मार्फत पनि सुनेर मनोरञ्जन लिने गर्नुहुन्छ, साथ दिने गर्नुहुन्छ. हामी सम्पूर्ण श्रोताप्रति आभारी छौँ, जुन जसले जसरी जुन समयमा सुनिराख्नु भएको छ, जोडिराख्नु भएको छ, आभारी छौँ हामी. मध्याहको 12:11 गए श्रोता ब्रुनाईमा. सेरियामा त्यति उत्साहप्रद दिन नभएको जस्तो महसुस गरिराखेको छु मैले. घाम मजाले लाग्ने, फेरि हराइजाने, पानी परि पो हाल्ने रहेछ भन्ने हुँदाहुँदै फेरि घाम लाग्ने, त्यस्तो खालको मौसमी परिस्थिति छ अहिले. 24 डिग्री सेल्सियस तापक्रम रहेको छ, 29 डिग्री सेल्सियस अधिकतम तापक्रम सेरिया ब्रुनाईको. तपाईँहरूको अन्य स्थानमा के कसो छ यसो सुन्दै हुनुहुन्छ भने यस्तो पो छ हौ भनेर भन्नुहोस्, हामी त्यही अनुसारले तपाईँहरूलाई अन्य श्रोतालाई पनि जानकारी गराउँछौँ, यो ठाउँमा त यस्तो रहेछ भनेर. बेलायतमा 5:12 गएको अवस्था छ, नेपालमा 10:03 र अन्य स्थानमा तपाईँहरू कतै मध्यरातको समयमा सुनिराख्नु भएको छ, कतै रातको 10:12 गएको अवस्थामा सुन्नुभएको छ, कतै बिहानको 7:00 कतै 5:00 यसरी विभिन्न समयमा सुन्दै हुनुहुन्छ मझेरी कार्यक्रमलाई. अरुण थापाको आवाजमा रहेको आँखाको निद भन्ने गीत बाट कार्यक्रमको तेस्रो घन्टाको बसाइ सुरु भयो र यो एउटा सन्देश आइपुगे जस्तो लागेको थियो वाट्सएपमा. सुँगै आकार क्याम मुहारा, यो पहिला जिआरयु भन्ने गरिन्थ्यो, अहिले जिएसयु भएको छ, गोर्खा सिक्युरिटी युनिट. त्यहाँबाट सुदन गुरुङज्यूले चाहिँ सन्देश पठाउनु भएको रहेछ, उहाँले एउटा गीत माग्नु भएको जस्तो लागेको थियो. म गीत खोज्दै गर्छु, त्यो समयमा चाहिँ एउटा गत भदौ 10 भएको विनाशकारी यो के अरे बाढीले तहस नहस बनाएको सन्दर्भ पारेर चाहिँ द फिरन्तीले भोटेकोसी नाम दिएर एउटा गीत निकालेको रहेछ. यो गीत हिजो अस्ति नै मैले सुन्न त सुनेको तर त्यति याद नगरेको आज चाहिँ सुनाउन मन लाग्यो श्रोता. तपाईँहरूले पनि यो गीतको भावलाई बुझेर पक्कै पनि स्वीकार्नुहुनेछ भन्ने आशा लिएको छु. लागिहालौँ भोटेकोसी, द फिरन्तीको आवाजमा भोटेकोसी बाढी पीडितलाई समर्पित छ यो गीत.

हजुर, द फिरन्तीले गाउनुभयो यो दुःखदपूर्ण घडीको स्थितिलाई चाहिँ उतारेर भोटेकोसी सम्पूर्ण यो जो भोटेकोसीको बाढीमा परेर मृत्युवरण गर्नुभयो, हराउनु भयो उहाँहरूलाई सम्झेर लेखिएको गीत न छानो न मानो र कतिपय सन्दर्भमा न आफ्नो मान्छे न लास न सास भएको अवस्था छ अझै पनि। र गीतले आफै भनिहाल्यो सरकारले केही गर्नु पर्यो भनेर, हामीले गीतको भाव बुझ्यौँ। साह्रै दुःखद घटना। अब एउटा अनुरोध गीत सुन्न जाउँ श्रोता। विमल मगरले गाउनुभएको चियाई हेर भन्ने गीत सुन्छौँ र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ, अघि मैले भनिहालेँ, जिएसयु गोर्खा सिक्युरिटी युनिट बाट 5143 कर्पोरल सुदन गुरुङ आउनुभएको छ। धेरै समय पछाडि जिएसयुबाट हाम्रो श्रोताहरू आउनु थाल्नु भएको छ, धेरै पछाडि उहाँ पहिलो श्रोता हुनुभएको छ। ब्रेक लागेको थियो सुँगाई आकार क्याम्पबाट आउनुलाई र उहाँले चाहिँ आज त्यो ब्रेकलाई तोड्नु भएको छ, धन्यवाद छ। अब अन्य श्रोता पनि सुँगाकार क्याम्पबाट पक्कै आउनुहुनेछ र उहाँ अगाडि भन्नुहुन्छ, मझेरी कार्यक्रम सञ्चालक धनराज राईज्यू नमस्कार भन्नुभएको छ। नमस्कार अनि स्वागत छ सुदन गुरुङजीलाई पनि। अब उहाँ अगाडि भन्नुहुन्छ, युकेमा रहनुहुने गायक विमल मगरले मेरो भाइ साथी भाइले गाउनुभएको भनेपछि उहाँको आफ्नो साथी भाइ हुनुहुँदो रहेछ, चियाई हेर बोलको गीत सुनाइदिन हार्दिक अनुरोध गर्दछु भन्नुभएको छ। अवश्य पनि गीत तयारी अवस्थामा छ। अब सुदन गुरुङजीको आवाजमा यो मिठो गीत विमल मगरको आवाजमा हामी पनि रमाइलो गरौँ श्रोता।

0: रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: यो BFBS
2: गोर्खा रेडियो हो।

काली केटाले जाल हान्यो सेती नदीमा, राजीव लोहानी अनि अस्मिता अधिकारीले गाउनु भएको मिठो चड्के रमाइलो गीत सुन्यो श्रोता। हामी मानिसका लागि निन्द्रा भनेको ओछ्यानमा आराम गर्ने समय हो श्रोता। अब हुन त अब ओछ्यानमै सुत्यो भने मात्रै निन्द्रा पुग्छ भन्ने होइन, कोही सोफामा लडिन्छ, कोही भुइँतिरै लडिन्छ। निन्द्रा आए लागेपछि यो ओछ्यान नै हुनुपर्छ भन्ने चाहिँ हुँदैन, तर कोही कोहीको लागि अलिकति हुनसक्छ ओछ्यानमा सुतेन भने निन्द्रा नपुग्ने। तर मेरो सन्दर्भमा चाहिँ म चाहिँ निन्द्रा लागेको छ भने मोटामोटी जहाँ पनि ढल्किन सक्छु र निदाई पनि हाल्न सक्छु। कहिलेकाहीँ घुर्ने बानी चाहिँ अलिक बढेको हो कि भन्ने श्रीमतीजीको कम्प्लेन आउन थालेको छ अहिले। तर जनावरहरूको संसारमा सुत्ने तरिका निकै अनौठो रहेछ श्रोता, र कसरी सुत्दा रहेछन् केही जनावरहरू भनेर छोटो चर्चा गरौँ। यो फ्रिगेट बर्ड नामको समुद्री चरा त समुद्रमाथि उडिरहेकै बेलामा दिमागको आधा भाग मात्र सुताएर आराम गर्ने गर्दो रहेछ। कस्तो अचम्म होइन श्रोता, अर्को आधा भाग जागा रहन्छ ताकि उसले उडानको दिशा नियन्त्रण गर्न सकोस्। यी चराले उड्दै गर्दा दुवै भागको दिमाग एकैपटक पनि छोटो समयको लागि सुताउन सक्ने देखिएको रहेछ। त्यस्तै डल्फिन पनि दिमागको एक भाग सुताएर अर्को भाग जागा राख्दै पौडिन सक्ने प्राणी रहेछ। अझ अनौठो कुरा चाहिँ यो एन्टार्क्टिक चिन स्ट्र्याप पेंगुइनले बच्चा हुर्काउने समयमा एकपल्टमा करिब 4 सेकेन्डको लागि हजारौँ छोटा छोटा झप्की यो झिमिक झिमिक गर्दाखेरि लिने रहेछ। यस्ता साना साना निद्रा जोड्दा उसले दिनमा करिब 11 घन्टा सुत्ने गर्दो रहेछ। अब 4 सेकेन्डमा नै हजारौँ छोटो छोटो चिकन स्लिप भन्छौँ नि, यो अब पल्टने घरको फ्रेज हो यो, कतिले बुझ्नुभयो कतिले बुझ्नु भएन। छोटो यसरी सुत्यो भने धेरै थाकेको समयमा त्यसले पनि निकै ताजगी दिन्छ भन्ने एउटा बुझाइ छ। त्यस्तै रहेछ यो पेङ्गुइनको पनि, र जोड्दै जोड्दै जाँदाखेरि चाहिँ 11 घन्टासम्म सुत्ने रहेछ। हजुर, प्रकृतिमा निन्द्रा भनेको आँखा बन्द गरेर न्यानो ओछ्यानमा पल्टिनु मात्र होइन, बाँच्नका लागि आवश्यक निन्द्रालाई जनावरले आफ्नो वातावरण अनुसार आश्चर्यजनक तरिकाले पनि मिलाएर चाहिँ सुतिरहेका हुन्छन्, निद्रा मिलाइरहेका हुन्छन्। हजुर, यो समयमा एउटा गीत सुन्छौँ कैदी, विश्व नेपालीले गाउनुभएको छ यो गीतलाई र लेख्नुभएको छ यो गीतलाई नुतन भुषालले। नुतन भुषालजी केही समय अगाडि हामीलाई सम्पर्क गर्नुभएको जस्तो लागेको थियो। गुड मर्निङ, नमस्कार, हेभ अ वन्डरफुल डे भन्नुभएको रहेछ। तपाईँलाई पनि गुड मर्निङ, नमस्कार, अनि तपाईँलाई पनि हेभ अ वन्डरफुल डे। यो गीत सुनेर रमाइलो गर्नुहोला।

जेलमा कैदी बनाऊ विश्व नेपालीले गाउनुभयो गीतलाई र यस गीतलाई लेखन कार्य गर्नुभएको थियो नूतन भुषालजीले। गीत सुनेर पक्कै पनि रमाइलो मान्नुभयो श्रोता तपाईँ सम्पूर्णले। र यो समयमा ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताका लागि फ्री डिपार्चर क्लिनिक हुने भएको छ। सोमबार 12 अक्टोबरका दिन बिहानको 10 बजेदेखि 11 बजेसम्म र तपाईँहरू हुनुहुन्छ। यो फ्री डिपार्चर क्लिनिक चाहिँ पहिला सुन्नुभएको छैन भने यो तपाईँहरूको लागि ब्रुनाई छोडेर जाने बेलामा विभिन्न प्रोसेसहरू हुन्छन्। पुलिस रिपोर्ट बनाउनु पर्ने हुन्छ, एनआई नम्बरहरू बनाउनु पर्ने हुन्छ, एनआई कन्ट्रिब्युसनहरू क्लेम गर्नुपर्ने हुन्छ, क्रेडिट क्लेम गर्नुपर्ने हुन्छ, नानी केटाकेटीको स्कुलको बारेमा सोधखोज गर्नुपर्ने हुन्छ, यावत कुराहरू हुन्छन् ले गर्दाखेरि यहाँ जानु भयो भने धेरै अपडेटेड इन्फर्मेसन चाहिँ तपाईँले पाउने गर्नुहुन्छ। हजुर, किलो ट्याङ्गो नाम दिएर एस कुलुङ राईले चाहिँ हामीलाई छोटो भिडियो पठाउनु भएको रहेछ सेन्ट्रल पेन्सिल्भेनिया यो काउन्टी युएसएबाट। रेडियो कसरी सुन्ने गर्छु भन्ने विषयमा क्लिप बनाउनु भएर पठाउनु भएको रहेछ र उहाँको यो लोकल एरियाको टेम्परेचर पनि छ र उहाँले चाहिँ राम्रो छोटो क्लिप बनाउनु भएको रहेछ करिब 1:34 र उहाँको कोठा जस्तो लाग्यो। यसो हेर्दाखेरि क्यालेन्डरमा 2 तारिक भएको पनि पोइन्ट आउट गर्दै हुनुहुन्थ्यो कि 1 तारिक भएको पोइन्ट आउट गर्नुभएको त्यो चाहिँ मैले बुझिनँ, तर उहाँले चाहिँ यसरी चाहिँ सुन्छु है म तपाईँहरूलाई भनेर सरर देखाउनु भएको छ। खुसी लाग्यो। सायद रेडियो प्रसारणको भिडियो बनाएकोमा गलत भएन होला है भन्ने मान्दछु भन्नुभएको छ। गलत पक्कै भएको छैन, यसमा अन्यथा नलिनु भए पनि हुन्छ र माफी माग्नु भएको छ, माफी मागिराख्न पर्दैन। के अरे कुलुङजी, तपाईँ भान्जा भन्नु पऱ्यो, उहाँले मलाई मामा भन्नुभएको छ र साह्रै राम्रो छोटो क्लिप पठाउनु भएको छ, धन्यवाद। खर्ग गुरुङ मामाले पनि सम्पर्क गर्नुभएको छ, उहाँको गीत चाहिँ म खोज्दैछु, अलिक भेट नसकिरहेको छुइनँ, भेटेको बित्तिकै म तपाईँको यो गीत पनि बजाइदिनेछु। अहिले भने एउटा गीत सुनौ, जाली रुमाल छेउछेउमा फुर्का छ, सन्तोष बिसी र लक्ष्मी बिसीको त्यो चड्के गीत छ, पुरानो गीत हो, रमाइलो गरौँ सोमबारै बसाइमा।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो BFBS गोर्खा रेडियो हो।

रबिन बर्तौला अनि बिन्दु परियारले गाउनु भएको गीतलाई सुन्यो श्रोता भन न भन मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तर कार्यक्रम तपाईँहरूले उत्तरहरू पठाउँदै गर्नुहोस् है श्रोता नभुल्नुहोस् प्रश्न मेरो उत्तर तपाईँको यो विशेष गरी ब्रुनाईमा रहनुहुने श्रोताका लागि चाहिँ तयार पारिएको प्रश्नोत्तर कार्यक्रम हो र यस हप्ताका लागि बुकुनियर रेस्टुरेन्टले 40 ब्रुनाई डलरको भाउचर दिएको छ रेस्टुरेन्टमा हो गएर सपरिवार जित्ने श्रोताले सपरिवार साथीभाइ लगेर खाना सक्नुहुन्छ रेस्टुरेन्टमा मजा लिन सक्नुहुन्छ जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो कति सजिलो छ होइन प्रश्न होइन श्रोता उत्तरहरू पठाउँदै गर्नुहोस् शुक्रबारसम्म पठाइसक्नुहोला शुक्रबारको मझेरी कार्यक्रमको तेस्रो घन्टामा हामी छिनोफानो गर्नेछौँ तेस्रो घन्टाको अन्तिम अन्तिम समयतिर हामी छिनोफाने गर्ने गर्दछौँ अब हामी हेर्दै जाउँ भन्ने गीत सुन्छौँ रोहित जन छेत्री र सितु सित बस्नेतको आवाजमा छ यो गीत

हजुर, मिठो गीत सुन्यो, हेर्दै जाउँ रोय जोन छेत्री अनि सितुसित बस्नेतको आवाजमा। तपाईँले सामाजिक सञ्जाल र टिकटकको अत्यधिक प्रयोगबाट थाकेका जेनजीले अहिले के गर्न थालेका छन् भनेर कतै सुन्नुभएको छ, याद गर्नुभएको छ अथवा देख्नुभएको छ? हजुर, यो चाहिँ विशेष गरी बेलायतको कुरा रहेछ श्रोता। यी जेनजी पुस्ताका युवाहरू अहिले पुनः कलम र कागजतर्फ आकर्षित हुन थालेका रहेछन्। बेलायतमा पत्र लेख्ने क्लब, यो लेटर राइटिङ क्लब भनौँ, र पेनपल समूहहरूमा 18 देखि 25 वर्ष उमेरका युवाहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको पाइएको रहेछ। र यो चाहिँ 18 देखि 25 भन्ने बित्तिकै तपाईँले अन्दाज लगाइहाल्नुभयो, जेनजी पुस्ताका युवाहरू चाहिँ धेरै मात्रामा यहाँ सहभागी रहेछन्। लन्डन लेटर्सकी संस्थापक जेनिफर बिसपका अनुसार अहिलेका धेरै युवाले हस्तलिखित पत्र कहिल्यै नपाएको र पत्र लेखन उनीहरूका लागि नौलो अनुभव बनेको बताएकी छन्। तर सामाजिक सञ्जालले बढाएको एक्लोपन र वास्तविक सम्बन्धको कमीका कारण युवाहरूले पत्र मार्फत मानवीय सम्बन्ध खोज्न भने थालिसकेका रहेछन्। अब सोसियल मिडिया र यो टिकटक, अब अरू अन्य के सामाजिक सञ्जालहरू भनौँ न, त्यहाँबाट थाकेपछि अब चाहिँ यो अर्को अप्सनका रूपमा सायद देख्न थालेका होलान्। हालैका एक सर्वेक्षणले 2/3 युवाले अनलाइन समय बिताउनका लागि प्रत्यक्ष भेटघाट योजना रद्द गरेको देखाएको छ। सर्वेक्षणमा सहभागी लगभग आधाले सामाजिक सञ्जालले आफूलाई झन एक्लो बनाएको पनि बताएका रहेछन्। पत्र लेख्ने अभ्यास डिजिटल संसारबाट केही समय टाढा रहँदै आत्मीयता, धैर्यता र वास्तविक मानवीय सम्बन्धलाई पुनर्जीवित गर्ने प्रभावकारी माध्यम बन्दै गएको छ। र यो अघि भनिहाले, विशेष गरी बेलायतको सन्दर्भमा चाहिँ अब तपाईँका छोराछोरी जेनजी ग्रुपमा पर्नुभयो भने बा कतै छुएको छ कि यो यो यो ट्रेन्डले पनि तपाईँले यसो सोधपुछ गर्न नभुल्नुहोला। हजुर, अब एउटा अनुरोधको गीत सुन्छौँ श्रोता, र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ खर्क गुरुङ मामा। उहाँले भन्नुहुन्छ, धनराज भान्जा, मजेरी कार्यक्रम सुन्दैछु, रमाइलो भइरहेछ र समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। अवश्य पनि मामा, अलिकति ढिलो भयो, गीत खोज्दा भेटिएन, डाउनलोड गरेर अनि हाम्रो प्लेलिस्टमा बज्न मिल्ने गरी बनाउनलाई केही समय लाग्यो, तर गीत अब तयारी अवस्थामा छ। उहाँ ले तिमीलाई टाढा मलाई नि टाढा भन्ने गीत अनुरोध गर्नुभएको छ। सुमन थापा मगर, श्याम राणा र कृष्ण गन्धर्व अनि साथीहरूले गाउनुभएको छ यो गीतलाई। सम्झना, हजुर लगायत सम्पूर्ण श्रोतालाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भनेर नमस्ते भन्दै बिदा हुनुभएको छ। हामी पनि अब यो गीत सुन्दै सुन्दै कार्यक्रम मझेरीलाई बिदा गर्छौँ। श्रोता, आजको रमाइलो बसाई भएको मैले महसुस गरेँ, तपाईँले पनि सोही अनुभव गर्नुहोला। ब्रुनाईका श्रोताहरू, प्रश्नोत्तरको उत्तर पठाउँदै गर्नुहोला, प्रश्न मेरो उत्तर तपाईँको, के था भाग्यशाली विजेता यस हप्ताको तपाईँ बन्न सक्नुहुन्छ। र अब भने हामी भोलि भेट्नेछौँ श्रोता, भोलिसम्म मलाई बिदा दिनुहोस्, नमस्ते, बाई बाई।

0: नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनमा लमजुङबाट केन्द्रीय सदस्यमा सातजनाले उम्मेद्वारी घोषणा गर्नुभएको छ। गण्डकी प्रदेश भूगोलतर्फ भेष बहादुर पौडेल, खुल्ला केन्द्रीय सदस्यतर्फ तुलसी नारायण श्रेष्ठ, खस आर्यतर्फ कृष्ण प्रसाद कोइराला, जनजातितर्फ गमप्रसाद गुरूङ, दलिततर्फ भ्यौसिन दमै, जनजाति महिलातर्फ पार्वती तामाङ र अस्मिता गुरूङले उम्मेद्वारी घोषणा गर्नुभएको हो। केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएका पौडेल गण्डकी प्रदेश सभाका सदस्य, पूर्व मन्त्री तथा नेपाली काँग्रेस लमजुङका पूर्व सभापति हुनुहुन्छ। खुल्लातर्फ उम्मेद्वारी घोषणा गर्नुभएका श्रेष्ठ नेपाली काँग्रेस लमजुङका पूर्व सभापति हुनुहुन्छ। खसारियातर्फ उम्मेद्वारी घोषणा गर्नुभएका कोइराला काँग्रेस लमजुङका पूर्व सभापति तथा हाल सुन्दर बजार नगरपालिकाका प्रमुख रहनु भएको छ। जनजातितर्फ उम्मेद्वारी दिन लाग्नुभएका गुरूङ गत प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो। दलिततर्फ उम्मेद्वारी घोषणा गर्नुभएका दमै दलित आन्दोलनका अगुवाका रूपमा परिचित हुनुहुन्छ। जनजाति महिलातर्फ उम्मेद्वार दिनुभएकी तामाङ प्रदेश सभा सदस्य रहनु भएको छ। थारू समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको सख्या नाच यति बेला गाउँघरमा चहल पहल बढाउने सांस्कृतिक माध्यम बनेको छ। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
1: दाङ लगायत पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायमा दशैं आउनुभन्दा करिब एक महिना अघिदेखि सख्या नाच्ने परम्परा छ। पछिल्लो समय लुप्ने अवस्थामा पुगेको सख्या नाचको संरक्षणमा थारू समुदाय फेरि जुट्न थालेको छ। हीरा चौधरी
2: नाच्न छोडेका थियौँ, फेरि गाउँमा सरसल्लाह गरेर पुरानो संस्कृति बचाउनु पर्छ भनेर फेरि नाच्नु।
1: झाली र मादलको तालमा सामूहिक रूपमा नाचिने सख्या नाचमा थारू समुदायका युवतीहरू परम्परागत पोसाकमा सजिएर दुई समूहमा विभाजित भई नाच्ने र गाउने गर्दछन्। विगतमा युवतीहरू मात्रै सख्या नाचमा सहभागी हुने गरे पनि पछिल्लो समय भने विभिन्न उमेर समूहका महिलाहरू समेत सामूहिक रूपमा सहभागी हुन थालेका छन्। सुस्मिता चौधरी
3: लागेको 3-4 वर्ष जति भयो। घरबाट मम्मी दिदी अनि बदैनी बहिनी सबैजना, त्यो चाहिँ अब पहिलेदेखि चलिआएको रीति। अनि आज बुढीको अब घरको युवतीहरूलाई गीतहरू सिक्न गाह्रो हुन्छ नि त, त्यही भएर मम्मीहरू जानुभयो भने दिदीहरू जानुभयो भने उहाँहरू अब पुरानोदेखि सिक्दै आएको सिकाइदिनुहुन्छ।
1: सख्या नाच थारू समुदायमा सामूहिक रूपमा नाचिने मौलिक नाच हो। गाउँमा सामूहिक रूपमा नाचगान गर्दा मनोरञ्जन सँगै समुदायका सदस्यहरू बीच आपसी सम्बन्ध सद्भाव र

0: दिन आवश्यक देखिन्छ।
1: बागलुङको निसी खोला गाउँपालिका तीन बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खसेर पुरिँदा दुईजना श्रमिकको ज्यान गएको छ। एकजनाको गम्भीर घाइती अवस्थामा उद्धार गरिएको छ। आज बिहान काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लाल बहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। गम्भीर घाइते रोल्पाका कृष्णघर तिमगरको प्रादेशिक अस्पताल बुर्तीबाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएको प्रहरीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा अर्को महिना हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़भन्दा बढी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित पार्ने विपक्षीहरूको आरोप छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका छन्।
2: गोर्खा रेडियो।

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान् शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासना पाठ प्रसन्न भएर आशुतोष औढर दानी अर्धनारीश्वर भगवान् शिव प्रसन्न हुनुहोस् र हामी सबैलाई निरन्तर रूपमा मनोकाङ्क्षा पूर्ण हुने वरदान प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा बोल्ने गर्दछौँ र यस कार्यक्रममा एउटा विषयलाई उठान गरेर चर्चा गर्ने गर्दछौँ। त्यस्तो चर्चा हामी दैनिक रूपमा गर्दै आइरहेका छौँ र आज पनि हामी त्यही चरणमा प्रवेश गर्न चाहन्छौँ। र आजको कार्यक्रममा आखिरी घुमाई फिराई भगवान्कै लीलाको, भगवान्कै चरित्रको चिन्तनमा आफूलाई यदि डुबाइयो भने त्यही मनुष्य सफल भएको मानिन्छ भनेर शास्त्रले भनेको छ। सुन्ने जे जति कुराहरू छन् त्यो सबै भगवान्का लीला कथाहरू हुन्। बोल्ने जे जति कुराहरू छन् ती सबै भगवान्का लीला कथाहरू को विषयलाई उठान गर्ने बोल्ने त्यही सफल बोली हो। र जे जति चिन्तनीय मननीय विषय छन् त्यो सबै भगवान्कै लीला कथाहरूको चिन्तन मनन गर्नु नै सफल चिन्तन मनन हो भनिएको छ। त्यसैले हामी पनि आज भगवान् श्री कृष्णको रूपमा यस धराधाममा अवतीर्ण भएर गर्नुभएका लीलाहरूको श्रवण अथवा वाचन अथवा कथा वाचन अथवा कथा श्रवण, नाममा कीर्तन अथवा नाम कीर्तनको श्रवण अथवा भगवान्का लीलाहरूको श्रवण र त्यसका वाचनहरूको के लाभ छ, के हो त्यो विषय, त्यसको बारेमा हामी संक्षिप्तमा चर्चा गरौँ भगवान्कै लीलाको सन्दर्भमा जोडिएर। यो श्रीमद् भागवतको प्रसङ्ग हो। भगवान् श्री कृष्ण रूपमा लीला गरिरहनु भएको छ र वृन्दावनको त्यो पवित्र भूमिमा भगवान् अवतीर्ण हुनुभएको छ। आफ्ना सबै सहयोगी लीला पात्रहरूलाई लिएर भगवान् अवतीर्ण हुनुहुन्छ र ती लीला पात्रहरूको पुण्यको कुनै बखान गर्न सकिँदैन, तर त्यही बखान गरेर नै उनीहरूको चरित्रको यत्किञ्चित अथवा केही मात्रामा हृदयङ्गम गर्ने कृपा उहाँहरूबाट हुन्छ भनिएको छ। त्यसैले त्यही चर्चा हामी पनि गरिरहेका छौँ। सुदर्शन नामक विद्याधर जो देवताको एउटा प्रकार हो, विद्याधर भनेको देवताकै एउटा प्रकार हो, त्यस्तो सुदर्शन नाम गरेको विद्याधर थियो र ब्राह्मणहरूको श्रापद्वारा अजिङ्गरको रूपमा रहेर नन्द बाबालाई निल्न खोजेपछि यो वृन्दावनका विभिन्न लीलाहरूमध्येको एउटा लीला हो। र नन्द बाबा भगवान् श्री कृष्णका पिता हुनुहुन्छ, अर्थात् पालन गर्ने पिता हुनुहुन्छ, लीला पिता हुनुहुन्छ। र त्यस्ता नन्द बाबालाई त्यो अजिङ्गरले मुखमा लिएर निल्न खोजेपछि भगवान्ले त्यसलाई स्पर्श गरेर नन्द बाबालाई त्यसको मुखबाट छुटाउनु भयो र भगवान्को स्पर्श पाएर त्यो अजिङ्गर तुरुन्तै विद्याधरको रूपमा अर्थात् देवताको रूपमा आफ्नो शरीरलाई प्राप्त गर्यो, अर्थात् जो श्रापबाट अजिङ्गर बनेको थियो त्यो श्रापबाट मुक्त भयो। र उसले भगवान्को स्तुति गर्दै जो उल्लेख गरेको प्रसङ्ग छ त्यसैको एउटा पद्य हामी यहाँ चर्चा गर्नका लागि लिएर आएका छौँ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। र आज श्री कृष्ण रूपमा भगवान्ले गर्नुभएको जो लीला छ त्यसैको हामी संक्षिप्तमा चर्चा गर्ने विषय बिन्दुलाको उठान गर्दै विद्याधर सुदर्शन नामक विद्याधरले भगवान्को स्तुति गर्दा भनेको विषयको हामी यहाँ चर्चा गरौँ। त्यसमध्ये एउटा पद्यको चर्चा गरौँ। म पद्यलाई यहाँ समक्ष प्रस्तुत गर्दछु। ब्रह्मदण्डाद् विमुक्तोऽहं सद्यस्ते च्युत दर्शनात् यन्नाम गृह्णन् नखिलान् श्रोत्रे नात्पानमेव च सद्यः पुनाति किं भूयास् तस्य स्पृष्टः पदाहिते। अर्थात् हे आफ्नो स्वरूपमा नित्य निरन्तर एक रस रहने अच्युत, तपाईँको दर्शन मात्रले म ब्राह्मणहरूको श्रापबाट मुक्त भएँ।
यो कुनै आश्चर्यको कुरा होइन, किनभने जसले तपाईँको नामको उच्चारण गर्छ त्यसले आफ्नो र समस्त श्रोताहरूलाई पनि तुरुन्तै पवित्र बनाउने गर्छ। मलाई त तपाईँ स्वयं आफ्नो चरण कमलद्वारा स्पर्श गर्नुभएको छ अनि मेरो मुक्तिमा कुनै सन्देह हुन सक्छ र भनेर भगवान्को स्तुति गर्छ। वास्तवमा यो विशिष्ट विषय छ, यसको हामी चारैतिरबाट हाम्रो दृष्टिलाई घुमाएर हेरौँ। वास्तवमा यो पद्यले हामीलाई पनि केही बताइरहेको पो छ कि हे आफ्नो स्वरूपमा नित्य निरन्तर एकरस रहने अच्युत, अर्थात् भगवान् निरन्तर नित्य रहनुहुन्छ, भगवान्मा कुनै विकार हुँदैन, भगवान् ठुलो अथवा सानो हुनुहुन्न, भगवान् एक रस नित्य सधैँ हुनुहुन्छ, ठुलोमा ठुलै हुनुहुन्छ, सानोमा सानै हुनुहुन्छ, कुनै भगवान्मा विकार आउँदैन, भगवान् सुरुमा जस्तो हुनुहुन्थ्यो र अन्तिम, वास्तवमा भगवान्को न सुरु छ न अन्तिम छ, त्यस कारणले मध्य पनि कहाँ छ र, तर पनि त भन्न व्यवहारमा यी विषयहरू नभनिकन पनि हुँदैन। भूत भविष्य वर्तमान हाम्रा लागि छन्, भगवान्का लागि न भूत न भविष्य न वर्तमान, निरन्तर वर्तमान मात्रै भगवान्मा स्थित रहन्छ, त्यही नै नित्य अवस्था हो। त्यस्ता नित्य भगवान् हे प्रभु, तपाईँको दर्शन मात्रले म अझै गर्थेँ, तपाईँको दर्शन भयो, म तपाईँको स्पर्श भयो, म विद्याधर जो पुरानै मेरो जो देव शरीर हो त्यो प्राप्त गरेँ, यसबाट यो अजिङ्गरको शरीरबाट म मुक्त भएँ र यसमा आश्चर्य केही पनि छैन, किनभने हजुरको नाम यदि कसैले उच्चारण गर्छ भने त्यो त पवित्र हुन्छ नै, त्यसमा कुनै सन्देह छैन, तर त्यसले उच्चारण गरेको नाम अरू कसैले श्रवण गर्छ भने पनि त्यस्ता श्रवण गर्ने श्रोताहरूलाई पनि तुरुन्तै त्यो नामले पवित्र पार्ने गर्दछ। त्यसैले भगवान्को नामको कीर्तन गर्नु भनेर यो कीर्तनको महिमालाई शास्त्रका हरेक परम्पराले हरेक अवस्थामा चर्चा गरेका छन्। शास्त्रका मात्रै पनि भनेर यसलाई एउटा परम्पराको शास्त्रमा बाँध्न सकिँदैन, हरेक यो धार्मिक व्यवस्थामा नामको महिमा गाइएको छ, चाहे त्यो जुनसुकै धर्म ग्रन्थ होस्, यदि पल्टाएर सूक्ष्म रूपमा हेर्ने हो भने नाम बाहेक त्यसले केही पनि उल्लेख गरेको छैन भनेर नामका प्रेमीहरूले भनेको कुरा हो र यहाँ यो विद्याधरले पनि त्यही कुरा भगवान्को सामने बताइरहेको छ। त्यसैले यदि हामी भगवान्को नाम उच्चारण गर्ने एउटा अवस्थामा मनुष्य पुग्छ भने त्यस्तो मनुष्यलाई श्रद्धा गर्नुपर्दछ र त्यसले उच्चारण गरेको भगवान् नाम यदि अरू मनुष्यको कानमा प्रवेश गर्छ भने त्यो पनि तुरुन्तै पवित्र हुन्छ, यसमा कुनै पनि सन्देह छैन। तर मलाई त हजुरको चरणको स्पर्श प्राप्त भएको छ अनि के म अब मुक्त हुन्न र, म यो जन्म विद्याधरको जो शरीर छ यसको प्रारब्ध कटाएपछि म मुक्त भएर हजुरको धाममा जान्छु भनेर यो विद्याधरले भगवान्सँग प्रार्थना गरेको विषय एक यो चर्चा हो। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभजागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी भगवान् श्री कृष्णको लीलाको सन्दर्भमा विद्यार्थीहरूले गरेको एउटा स्तुतिको चर्चा गर्दैछौँ, जुन स्तुतिले हामीलाई पनि भगवान्सँग जोड्नलाई एकदमै सरल बाटो देखाइरहेको छ। यदि कुनै मनुष्य भगवान्सँग जोडिन चाहन्छ, आफू सत्मार्गमा हिँड्न चाहन्छ, मनुष्य जन्मलाई सुखी र समृद्धि बनाउन चाहन्छ, मनुष्य जन्मको सफलतातर्फ अगाडिको यात्रा बढाउन चाहन्छ, यदि त्यो मनुष्य त्यस्तो इच्छुक छ भने त्यो जुनसुकै सम्प्रदायको होस्, जुनसुकै धर्मको होस्, जुनसुकै भूगोलको होस्, जुनसुकै लिङ्गको होस्, जुनसुकै अवस्थाको होस्, त्यो लाटो होस्, लुलो होस्, लङ्गडो होस्, यदि उसले भगवान्को चिन्तन यदि बोल्न सक्दैन भने मनमा नै उसले चिन्तन गर्न सक्छ, बोल्न सक्दैन भने कसैले बोलेका कुराहरूको श्रवण गर्न सक्छ, र यदि उसले त्यस्तो भगवान्तर्फको यात्राको इच्छा गर्छ, कसैले भगवान्को चर्चा गर्छ र त्यसलाई श्रवण गर्छ, यदि भगवान्को नाम सुन्न लालायत हुन्छ, भगवान्को नाम लिने इच्छा गर्छ, भगवान्को कथाको श्रवण गर्छ, भगवान्को दर्शन गर्न मन्दिरमा जान्छ, भगवान्तर्फ अग्रसर हुन शुद्धताको खोजीमा ऊ तीर्थहरूमा जान्छ भने त्यो मान्छे पवित्र हुन्छ नै। तर यदि भगवान्को नाम कसैले लिन्छ र त्यो नाम यदि कसैले श्रवण गर्छ भने त्यो वक्ता र त्यो श्रोता दुइटै पूर्ण रूपमा शुद्ध हुन्छन्, पवित्र हुन्छन् र भगवान्तर्फ अग्रसर भएर आफ्नो मनुष्य जन्मलाई सफल पार्छन्। यो वा त्यो कुनै पनि बाधा यसमा छैन भनेर उल्लेख गरिएको छ। त्यसैले यदि मनुष्यले चाहन्छ भने मनुष्य आजको आजै सत्मार्गी बन्न सक्छ भन्ने यो स्तुतिले बताइरहेको छ। यतातर्फ दृष्टि यदि मनुष्यको गयो भने त्यो मनुष्यको जन्म सफलतातिर अगाडि बढो भनेर बुझ्नु पर्दछ भने भनिएको छ। त्यसैले यतातर्फ चाख बढोस् यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमरी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम जय राम, जय जय राम। श्रीराम जय राम, जय जय राम। श्रीराम जय राम, जय जय राम। नमस्कार।

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति नमस्ते युके कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 19 गते, तदनुसार आज सोमबार 5 अक्टोबर सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् यही कामना छ। हरेक दिन हामी कुनै न कुनै अवेरनेस अथवा विभिन्न दिवसहरूको बारेमा चर्चा गर्छौँ र कुनै दिन भने हाम्रै चाडपर्वहरू पनि पर्छन् र आज भने विश्व रूपमा शैक्षिक दिवस मनाइँदैछ, यानि कि शिक्षक दिवस। शैक्षिक भन्नाले पनि शिक्षक दिवस हो श्रोता आजको दिनमा, र विश्वभरि नै यो दिवस आजको दिनमा मनाइन्छ र तपाईँहरूलाई सर्वविदितै छ। विश्व शिक्षक दिवस 1994 युनेस्कोद्वारा स्थापना गरिएको हो। 1966 पारित गरिएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन अथवा युनेस्को सिफारिस पत्र अन्तर्गत आजको दिनलाई शिक्षक दिवस, शिक्षकहरूको अधिकार, कर्तव्य, तालिम, नियुक्ति अनि काम गर्ने शर्तहरूको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ। हरेक वर्ष यो दिवसले शिक्षण पेसा केवल जागिर मात्र नभई सामाजिक प्रगतिको लागि पनि आधार हो भन्ने कुराको स्मरण गराउँछ। यो दिवसले सक्षम शिक्षकहरू, गुणस्तरीय शिक्षाको विश्वव्यापी लक्ष्य र दिगो विकास लक्ष्यका चार बीचको सम्बन्धलाई अझ फराकिलो बनाउने उद्देश्यको साथमा आज विश्व शिक्षक दिवस मनाइन्छ श्रोता। र हरेक वर्ष अक्टोबर 5 मनाइने विश्व शिक्षक दिवस एक अन्तर्राष्ट्रिय रूपमा पनि उत्सव हो र शिक्षाको निर्माणमा शिक्षकको महत्त्वपूर्ण भूमिकालाई सम्मान पनि गर्दछ। भन्दै आउनुहोस् अब यो वर्ल्ड टिचर्स डेको विषयमा त हामीले थोरै चर्चा गऱ्यौँ, अहिलेको लागि भने जगदीश समाल र सपना श्रीको स्वरमा उनको प्रति पहिले हो कि मेरो प्रति पहिले हो यो गीत हामी सुनाऊ।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
3: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

बेबी अनुरागीले गाउनुभएको हजार रङ्ग जिन्दगीको तर तिमी मेरो एउटै रङ, मिठो गीत हामीले सुनिरहेका थियौँ। समय बिहानको 7 बज्नको लागि अब 9 मिनट बाँकी रहेको छ। नेपालमा पनि बिहानको 11:36 गएको छ भने ब्रुनाईमा दिनको 2 बज्नको लागि अब 9 मिनट मात्र बाँकी रहेको छ।

आज बेलायतको मौसम विभिन्न स्थानहरूमा बिहानी पख भने हल्का रूपमा कुहिरो र बादल देखा परिरहेको छ र बिस्तारै बिस्तारै दक्षिणी भूभागतिर भने कुहिरो र बादल हटेर आकाश सफा देखिने र लामो समयसम्म घाम देखा पर्न सक्ने अनुमान गरिएको छ भने उत्तरी क्षेत्र र अन्य केही स्थानहरूमा भने विशेष गरेर बादल लाग्ने र चिसो हावा चल्ने अनुमान गरिएको छ। कुनै कुनै स्थानहरूमा भने वर्षा समेत हुनेछन् र स्कटल्यान्डमा पनि आज केही चिसो बढ्दै जानेछ। आजको लागि अधिकतम तापक्रम भने 22 डिग्री सेल्सियससम्म पुग्नेछ।

आज युकेमा सूर्योदय बिहानको 7:07 हुनेछ भने सूर्यास्त बेलुकी 6:30 हुनेछ अनि रातको समयमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा भने चिसो हावा चल्ने र पानी पर्ने सम्भावना रहेको छ। यसको प्रभाव बेसी मात्रामा इङ्ल्यान्डको सेन्ट्रल भूभागका केही स्थानहरूमा भने यो क्रम जारी नै रहनेछ र उत्तरी क्षेत्रतिर पनि रातको समयमा वर्षा हुनेछ अनि दक्षिणी भूभागतिर भने रातको समयमा कुहिरो लाग्ने र बादल देखा पर्नेछ अनि बाँकी स्थानहरूमा भने आकाश सफा देखिनेछन्। त्यसै गरी भोलि मङ्गलबारको बिहानीमा पनि दक्षिणी भूभागतिर भने बादल हटेर घाम देखा पर्नेछ र लामो समयसम्म मौसम सुक्खा रहनेछ भने बाँकी स्थानहरूमा सेन्ट्रल भूभागका केही सेन्ट्रल पार्ट्सहरूमा पनि भोलिको दिनमा हल्का रूपमा बादल र वर्षा हुन सक्ने अनुमान गरिएको छ। उत्तरी क्षेत्रतिर भने आजको तुलनामा भोलि केही चिसो बढेको आभास हुनेछ र भोलिको लागि पनि अधिकतम तापक्रम भने 21 डिग्री सेल्सियससम्म पुग्नेछ। हजुर, यो त भयो मौसम सम्बन्धी थोरै जानकारी। हामी कार्यक्रमको दोस्रो घण्टामा भने बिहानको ठिक 7 बजे समाचारपछि कार्यक्रमको दोस्रो घण्टामा भने आज नमस्ते युके कार्यक्रमको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नमा हामी नयाँ प्रश्न साथ उपस्थित भइरहेका छौँ। म तपाईँहरूलाई कार्यक्रमको दोस्रो घण्टामा भने प्रश्न पनि राख्नेछु यो हप्ताको लागि र तपाईँहरूले फटाफट भाग लिन पनि सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लिउँ र यो गीत स्वीकार्नुहोस्। बाबा पाखरिन र सुमन गुरुङको युगल स्वरमा रहेको यो गीत स्वीकार्नुहोस्।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागलुङको निसीखोला गाउँपालिका तीन बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खसेर पुरिँदा दुईजना श्रमिकको ज्यान गएको छ। एकजनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र प्रसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्ष लाल बहादुर बुढाथुकी र उदयपुर गाईघाटका 32 वर्ष राजु थापाको ज्यान गएको छ। गम्भीर घाइते रोल्पाका कृष्णघर दिमगरको प्रादेशिक अस्पताल बुर्तिबाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएको प्रहरीले जनाएको छ। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक शुरू भएको छ। बन्द सत्र अघि खुल्ला मञ्चमा केन्द्रीय समिति बैठक बसेको हो। काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्य समितिले पारित गरेपछि मात्र बन्द सत्र शुरू गर्ने कार्यक्रम रहेको छ। उहाँका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशन निर्वाचन समितिले साँझ 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यस उपर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। उद्योगपति विनोद चौधरीले काँग्रेसको 15 महाधिवेशनमा उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। आइतबारदेखि जारी महाधिवेशनमा विधान संशोधन गरेर उपसभापति सहितका पद थप्ने तयारी भएपछि केन्द्रीय सदस्य चौधरीले उपसभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको जानकारी दिनुभयो। 14 महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित चौधरी विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा दोहोरिनु भएको थियो। काँग्रेसमा एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुल्लातर्फ 2 सहमहामन्त्री गरी 5 पदाधिकारी थप्न विधान संशोधन समितिले प्रस्ताव तयार पारेको छ। काँग्रेसको विधानमा हाल 1 सभापति, 2 उपसभापति, 2 महामन्त्री र 11 सहमहामन्त्रीको व्यवस्था छ। गुल्मीको रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई स्लाइक्लिङको अन्तिम परीक्षण सफल भएको छ। परीक्षण सकेसँगै अब पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नगरपालिकाले 560 मिटर लामो जिपलाइन र 110 मिटर लामो स्काई साइक्लिङ निर्माण गरेको छ। रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले अबको 1 साताभित्र नियमित सेवा शुरू गर्ने जानकारी दिनुभएको छ। हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उहाँले बताउनुभयो। नगरपालिकाले जिपलाइनका लागि 600 र स्काई साइक्लिङका लागि 400 शुल्क निर्धारण गरेको छ।

विभागका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक झण्डै 300 पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबीसीमा रहेका करिब 350 पर्यटक बस्न मिल्ने 6 होटल तथा लज भरिएका छन्। गुरुङका अनुसार निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लो क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोडिएको हो। यसअघि बाढी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा असर परेको थियो। गाउँपालिकाले झनै 1.5 महिना लगाएर असोजको पहिलो हप्ता सड़क सञ्चालनमा ल्याएको हो। मनाङ र मनास्लो क्षेत्रका कतिपय सड़क तथा पदमार्ग पहिरोका कारण प्रभावित भएपछि ती क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, तिम्रो बोलीभन्दा पर कुनै न्याय छैन, होइन? तिम्रो रूपभन्दा अरू सुन्दर केही छैन। मिठो गीतमा स्वर भर्ने कलाकारहरू रहेका थिए जगदीश समाल र अन्जु पन्त। समय बिहानको 7:11 गयो। आउनुहोस् अब भने हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता, मैले आजको दिनको कुराकानी पनि यहाँहरू समक्ष बिहानै गरिसकेको छु। आज विश्व दिवस मनाउने क्रममा विश्वभरि नै आज शिक्षक दिवस मनाइन्छ। हरेक वर्ष अक्टोबर 5 तारिकको दिनमा विश्व शिक्षक दिवस एक अन्तर्राष्ट्रिय उत्सव पनि हो र शिक्षकहरूले गुणस्तरीय शिक्षाको निर्माणमा महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्नको लागि आजको दिनमा यो दिवस विश्वभरि नै मनाइन्छ र शिक्षकहरूको योगदान अनि उनीहरूले योगदानको कदर गर्दै भनौँ न, शिक्षा प्रणालीमा उनीहरूलाई सशक्त र समर्थन गर्न पनि यो दिवस अत्यन्तै महत्त्वपूर्ण रहेको छ र शिक्षकहरूको भूमिका अब केवल कक्षा कोठामा मात्र सीमित छैन। उनीहरू मार्गदर्शन हुन् र विद्यार्थीहरूलाई बौद्धिक रूपमा अनि भावनात्मक रूपमा पनि सहयोग गरिरहेका हुन्छन्। शिक्षकहरूको यो आजको दिनलाई हामी विश्वभरि नै मनाउने गर्छौँ र तपाईँहरूलाई थाहा छँदैछ, COVID-19 पछि त अनलाइन तपाईँहरूले क्लासहरू लिइराख्नु भएको छ, होइन? कुनै कुनै अनलाइन कोर्सहरू पनि तपाईँहरूले गरिराख्नु भएको छ र विश्व शिक्षक दिवस आजको दिनमा हरेक वर्ष यो दिवसले शिक्षण पेसा केवल एउटा शिक्षकहरूको जागिर मात्र नभई सामाजिक प्रगतिको लागि पनि एउटा राम्रो आधार हो भन्ने कुराको स्मरण गराउँछ र यो दिवसले सक्षम शिक्षकहरू र गुणस्तरीय शिक्षाको विश्वव्यापी लक्ष्य र दिगो विकासको लागि पनि आजको दिन महत्त्वपूर्ण रहेको छ। हजुर, यो त भयो आज विश्वभरि नै शिक्षक दिवस मनाइन्छ। श्रोता, आउनुहोस् अब भने यो हप्ताको लागि राखिएको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नतर्फ म तपाईँलाई लैजान चाहन्छु। प्रश्न एकदमै सिम्पल छ, हजुर, तपाईँहरूले फटाफट भाग लिन सक्नुहुनेछ। आजको लागि अथवा यो हप्ताभरिको लागि राखिएको प्रश्न हो, परेवालाई शान्तिको प्रतीकको रूपमा चिनिन्छ भने हाँसलाई के को प्रतीकको रूपमा मानिन्छ? प्रश्न पुनः एकपटक, परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ? यसका सम्भावित उत्तरहरू पनि म तपाईँलाई दिइहाल्छु। यसका सम्भावित उत्तरहरूमा प्रेम, न्याय, बुद्धि, विवेक र शुभ। हजुर, यी 5 मध्ये एउटा सही उत्तर हो। यो सही उत्तर छानेर फटाफट हामीलाई पठाउँदै गर्नुहोला। यसको लागि यहाँहरूले फेसबुक मेसेन्जरमा धेरै श्रोताहरूले भाग लिनुहुन्छ, फेसबुक मेसेन्जरमा पनि आउन सक्नुहुनेछ। इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले हामीलाई सिधै टेलिफोन पनि गर्न सक्नुहुनेछ, 01-303-246-730। हजुर, तपाईँहरूले आजै उत्तर पठाउनु पर्छ भन्ने पनि छैन, शुक्रबारसम्म तपाईँहरू आउन सक्नुहुनेछ। शुक्रबारको बिहानी 8 बजेभित्रमा आउनुहोस्। हामी गोला प्रथाद्वारा जति पनि सही उत्तर पठाउने श्रोताहरू हुनुहुन्छ उहाँहरूको नाम हामी चिट्ठा बक्समा राख्छौँ, यानि कि हाम्रो 15 कफको राइस कुकर छ, त्यहाँभित्र तपाईँहरूको नाम जानेछ र त्यहाँबाट एकजना भाग्यमानी श्रोताको नाम हामी आँखा बन्द गरेर निकाल्छौँ अनि उहाँ श्रोता नै लक्की विनर बन्नुहुनेछ। यो हप्ताको लागि उहाँले प्राप्त गर्न सक्नुहुनेछ बिएबिएस चिन्ह भएको एक आकर्षक पुरस्कार। यहाँहरू सबै सबैलाई एकदमै गुड लक। आउनुहोस् अब भने 40 कटेपछि रमाउने को हो त? रमाउने कलाकार हुन् हेमन्त राणा।

हजुर, सुन साइली, 40 कटेपछि रमाउला यो गीत कुनै समयमा अत्याधिक चर्चामा रहेको थियो र हामी नेपाल र नेपालीसँग जोडिएको हाम्रो मनहरू विदेशको विभिन्न ठाउँहरूमा भनौँ न यो गीतहरूले बढी चर्चा बोकेको पनि थियो र कुनै समयमा अत्याधिक चर्चामा रहेको नेपालहरू नेपालमा भएका धेरै एफएम रेडियोहरूमा बढी मात्रामा यो टप टेनभित्रमा धेरै लामो समयसम्म नम्बर वानमा रहन सफल भएको गीत हो श्रोता। र यो गीत किन पनि सफल रह्यो भने हामी नेपालीहरूको भनौँ न यो विदेश जाने बाध्यता जब 40 पुग्छ अनि त्यसपछि धन कमाएर आएर तिमी हामी सँगै बसौँला भनेर यो गीतले भन्न खोजेको भाव थियो र कुनै समयमा त्यो गीत त्यसरी नै बढी चर्चामा रहेको गीत थियो र यो हुनसक्छ यो हरेक समयमा हरेक गीतले आफ्नै स्थान लिने गर्छ। सायद यो गीत सुनेर यहाँहरूले पनि रमाउने महसुस गर्नुभयो होला। आउनुहोस् अब भने हामी कार्यक्रममा यो कार्यक्रमको दोस्रो घन्टामा पनि वैदेशिक विनिमय दर सुन चाँदीका दर भाव अनि तपाईँको आजको राशिफल यानि कि तपाईँको आजको भाग्यफल के कस्तो छ त हामी त्यसको विषयमा पनि चर्चा गर्दै जानेछौँ। अनि मलाई एकजना साथीले भन्नुभएको छ प्रश्न त सही हो तर उत्तर चाहिँ कुन होला। एकदमै सही कुरा भन्नुभयो, उत्तर चाहिँ कुन होला, तर मैले यसको सम्भावित उत्तरहरू दिइसकेको छु, यसमा कुनै क्लु दिनुपर्ने आवश्यकता छैन। अनि उहाँले भन्दै हुनुहुन्थ्यो उत्तर चाहिँ कुन हो त, ओके उत्तर चाहिँ कुन हो भने हामी शुक्रबार को बिहानीसम्म यो उत्तर पनि भन्दैहाल्छौँ, होइन खासै गाह्रो छैन। मैले उत्तर दिइसकेपछि एउटा चुज गर्नुहोस्, होइन अब यति भन्दै म तपाईँलाई अर्को गीत सुनाउँछु, सुनिता थेगिमको स्वरमा रहेको छ, स्वीकार्नुहोस्।

0: गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

समय बिहानको 7:28 गयो। आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 153.81 रुपियाँ र बिक्री दर 154.41 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 173.09 रुपियाँ र बिक्री दर 173.77 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.68 रुपियाँ र बिक्री दर 204.48 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 185.59 रुपियाँ र बिक्री दर 186.32 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 106.97 रुपियाँ र बिक्री दर 107.39 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 107.93 रुपियाँ र बिक्री दर 108.35 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 120.22 रुपियाँ र बिक्री दर 120.69 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.74 रुपियाँ र बिक्री दर 9.78 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.97 रुपियाँ र बिक्री दर 41.13 रुपियाँ। कटारी रियाल एकको खरिद दर 42.22 रुपियाँ र बिक्री दर 42.38 रुपियाँ। साउथ कोरियन वोन 100 को खरिद दर 11.45 रुपियाँ र बिक्री दर 11.50 रुपियाँ। र हङकङ डलर एकको खरिद दर 19.60 रुपियाँ र बिक्री दर 19.68 रुपियाँ।

आज नेपालको बजारमा सुन चाँदीको मूल्यमा भने आज सुनमा 400 रुपियाँ पर तोला घटेको छ र त्यसै गरी चाँदीमा भने असल चाँदीमा 40 रुपियाँ बढेको छ र यसले गर्दा आज नेपालको बजारमा सुन चाँदीको मूल्य प्रति तोला 291,500 रुपियाँ र असल चाँदीको मूल्य प्रति तोला 4,430 रुपियाँ रहेको छ। वैदेशिक विनिमय दर र सुन चाँदीको दरभाव पछि भने आउनुहोस् हामी लोक भाकाको अर्को गीत सुनौं।

हजुर, बीएबीएस गर्क रेडियोबाट नमस्ते युके कार्यक्रममा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आजको तपाईँको राशिफल यानि कि आजको तपाईँको भाग्यफल हो, कतिले विश्वास गर्नुहुन्छ कतिले गर्नुहुन्न त्यो आफ्नो ठाउँमा छँदैछ। र कतिपय हाम्रो यस्ता श्रोताहरू हुनुहुन्छ जसले राशिफल सुनेर मात्रै उहाँको दिनचर्यालाई पनि त्यस्तै तरिकाले अगाडि बढाउन चाहनुहुन्छ। राशिफल एक एउटा भनौँ न, यो राशिफलमा त एउटा मान्छेको ज्योतिष शास्त्र अनुसार यो योग बनाइन्छ र आज यस्तो होला उस्तो होला भनिन्छ होइन, त्यही सारले उहाँहरूको दिन पनि एकदमै रमाइलो भएको कुरा पनि हामीलाई सुनाउनुहुन्छ। तर तपाईँले आफ्नो राशिफलमा भन्दा पनि कर्ममा विश्वास गर्नुभयो भने पक्कै पनि तपाईँको दिन आज एकदमै खुसियाली हुनेछ। आउनुहोस् अब तपाईँको भाग्यफलतर्फ लगाऊ। सबैभन्दा पहिला त मेष राशि, मेष राशिको लागि तारिफ योग्य काम गर्दै प्रशंसकहरू पनि बढ्दै जानेछन् अनि ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले पनि उत्साह वृद्धि हुनेछ मेष राशिको लागि। वृष राशि, घर परिवारमा सुमधुर वातावरण छाउनेछ र मेलमिलापको भावना बढ्दै जानेछ। विशेष कामले पनि आजको दिन एकदमै रमाइलो बन्नेछ। गरिएको कर्मको पनि सही प्रतिफल प्राप्त हुनेछ। मिथुन राशि, अवसरहरू आए पनि आत्मविश्वासको साथ अघि बढ्न सकियो भने अझ राम्रो हुनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा भने दुःख पाइनेछ र हतारमा कुनै पनि निर्णय नगर्नु नै बेस होला। अनि आजको दिनमा अध्ययनमा अघि बढ्ने समय छ। कर्कट राशि, साथीभाइ र आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। लक्ष्य अनुसार पनि समयमै काम पूरा गर्दै अघि बढ्न सकिनेछ। सिंह राशि, सिंह राशिको लागि पनि आजको दिनमा व्यवसायमा लगानी बढ्नेछ अनि तत्काल फाइदा नभए पनि भविष्यको लागि भने सही मार्ग निर्देशन हुनेछ। धेरै मेहनत गर्नु परे पनि थोरैमा चित्त बुझाउनुपर्ने स्थिति पनि हुन सक्छ। कन्या राशि, आय आर्जनका स्रोतहरू बढ्दै जानेछन्। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। पेसा व्यवसायमा पनि फाइदा हुनुका साथै आवश्यक भौतिक साधन जुट्नाले पनि नयाँ कामको थालनी हुनेछ। तुला राशि, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले पनि लक्ष्यमा पुर्याउनेछ र आज पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छँदैछ। समुदायको हितमा पनि लोकप्रिय काम गर्न सक्नुहुनेछ। वृश्चिक राशि, परिस्थितिवश आफ्नो कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहनुहोला र असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोगले आज काम बन्दै जानेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। धनुराशि, व्यस्तता बढ्दै जानेछ र गोप्य सूचना बाहिरिनाले घरेलु तथा सामाजिक समस्याहरू आउन सक्छन्। स्वास्थ्यको लागि भने आहार विहारमा ध्यान पुर्याउनु होला र समयको तालमेल मिलाउँदै अघि बढ्न सकिनेछ। मकर राशि, मकर राशिको लागि पनि पहिलेको सफलताले हौसला वृद्धि गर्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। साथ दिनेहरू पनि बढ्दै जानेछन् र बिछोडिएका आफन्तजनहरूसँगको रमाइलो भेटघाट हुने नै छ। विगतका कमजोरीहरूलाई पनि सुधार गर्ने मौका मिल्नेछ मकर राशिको लागि। कुम्भ
कुम्भ राशि हुने श्रोता तपाईँको लागि पनि आजको दिन एकदमै राम्रो छ। धेरै आम्दानीबाट तपाईँलाई मनमा मनज्ञ फाइदा हुनेछ, प्रतिस्पर्धामा विजय भइनेछ अनि यात्राको प्रक्रियाबाट पनि अघि बढ्न सकिनेछ र पढाइ लेखाइमा पनि मन जानेछ कुम्भ राशिको लागि। मेन राशि, परिस्थिति अनुसार चल्दै जाने हो भने जीवनमा प्रगति गर्न सकिनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला तर नियमित काम र व्यवसायमा भने अघि बढ्न सकिनेछ। महत्त्वाकांक्षी योजनाहरू पुरा हुँदै जानेछन् मेन राशिको लागि। हजुर, आजको राशिफल यहीँ आएर पुरा भएको छ। भोलि यही समयमा तपाईँहरूले आफ्नो राशिफल सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने कुन्ती मुक्तानको स्वरमा रहेको लाली गुराँस अबको प्रस्तुतिमा स्वीकार्नुहोस्। हजुर, लाली गुराँस चम्पा चमेली।

0: Yes. गोरखा रेडियो हो।
1: तिमी सोशल मीडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

समय बिहानको 8 बज्नको लागि अब 8 मिनट मात्र बाँकी रहेको छ श्रोता. 9:08 बजेपछि भनौँ न, 9 बजेभित्रमा भने हामी एक अन्तर्वार्ता पनि सुन्नेछौँ. सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी छ परसुना कर्णेलजी, उहाँ नर्स हुनुहुन्छ. उहाँसँग गरिएको कुराकानी हामी कार्यक्रमको 3rd आवरमा सुन्नेछौँ. अहिलेको लागि भने यो हप्ताको लागि राखिएको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नतर्फ लैजान्छु. परेवालाई शान्तिको प्रतीकको रूपमा मानिन्छ भने हाँसलाई के को प्रतीकको रूपमा मानिन्छ? प्रश्न पुनः एकपटक. परेवालाई शान्तिको प्रतीकको रूपमा मानिन्छ भने हाँसलाई के को प्रतीकको रूपमा मानिन्छ? यसका सम्भावित उत्तरहरू प्रेम, न्याय, बुद्धि, विवेक र शुभ. यो शुभ सङ्केतको रूपमा मानिन्छ कि बुद्धि विवेकको रूपमा मानिन्छ कि न्यायको रूपमा मानिन्छ अथवा प्रेमको रूपमा, होइन? ओके, एउटा उत्तर लेखी पठाउनु होला. यी मध्ये एउटा सही उत्तर हो श्रोता. तपाईँहरूले आजै पठाउनुपर्छ भन्ने छैन, मलाई कुनै हतार छैन. हामी शुक्रबारसम्म हुन्छौँ, त्यसकारण तपाईँले शुक्रबारसम्म आउन सक्नुहुनेछ. यसको लागि सम्पर्क टेलिफोन नम्बर 01303-246-730, इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि बिएफबिएस गर्खा रेडियोको हामीलाई कतिपय साथीहरूले हाम्रो पर्सनल यो मेसेन्जरहरूमा पनि पठाउनुहुन्छ. तर तपाईँहरूले फेसबुक मेसेन्जरमा यो बिएफबिएस गर्खा रेडियोको फेसबुक मेसेन्जरमा पठाउनु भयो भने हामीलाई सजिलो पनि हुन्छ. र तपाईँहरू हुन त तपाईँहरूलाई जहाँ जसरी जस्तो तरिकाले पठाउनु मन लाग्छ त्यसरी नै पठाउनु होला, हामी तपाईँहरूलाई स्वीकार गर्छौँ. त्यो तपाईँको अधिकारको कुरा पनि हो भन्दै आउनुहोस्. हामीसँग धेरै साथीहरू हुनुहुन्छ, म उहाँहरूको नाम पनि क्रमैसँग तपाईँहरूको साथमा राख्दै जान्छु. तारा प्रसाद चेमजङजी हुनुहुन्छ ननिटनदेखि, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. सेवारो शुभ बिहानी शुभ दिन रूपा बहिनी भन्नुभएको छ, म तपाईँलाई सोही कामना व्यक्त गर्छु, ननिटनदेखि हुनुहुन्छ. अनि वीरबहादुर पुनज्यू, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, थ्याङ्क यू सो मच. अनि कृष्ण गुरुङजी हुनुहुन्छ, उहाँले पनि हाम्रो सबै कार्यक्रममा सहभागिता जनाउनुहुन्छ, लन्डनदेखि आउनुभएको छ. शुभ प्रभात अनि सप्रेम नमस्कार रूपाजी भन्नुभएको छ, म पनि हजुरसँगै कर्मथलोबाट यो कार्यक्रम सुनिरहेको छु, समयले साथ दिएसम्म बिहानको 9 बजेसम्म पनि सँगै रहनेछु है रूपाजी, तपाईँसँगै भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँलाई. अनि त्यसै गरी ओम पूर्जाज्यू हुनुहुन्छ र उहाँ कोल सिस्टरदेखि आउनुभएको छ, कार्यक्रम सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच. बम गुरुङ मामा हुनुहुन्छ ग्रिनफोर्डदेखि, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. भान्जी आज निकै दिन पश्चात हजुरको आगमनले भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि त्यसै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ तुल पुनज्यू, उहाँ पिटरबरोदेखि आउने गर्नुहुन्छ र पिटरबरो निवासी तुल पुनज्यूले थ्याङ्क यू सो मच उत्तर पनि पठाउनु भएको छ, हजुरको लोकप्रिय कार्यक्रममा हाजिरी जनाए भन्नुभएको रहेछ. यसै गरी सम्पूर्ण आजको दिनमा शिक्षक वर्गहरूलाई हार्दिक नमन पनि भन्छु भन्नुभएको छ, थ्याङ्क यू सो मच भाइ. आज विश्व शिक्षक दिवसको बारेमा हामीले थोरै चर्चा गरेका थियौँ, सुन्ने मौका पाउनु भएको रहेछ, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि शोभा गुरुङज्यू हुनुहुन्छ अल्डरसेटबाट, ब्युटिफुल कार्डको लागि पनि धेरै धेरै धन्यवाद. उहाँले यस्तो राम्रो कार्ड पठाइदिनु भएको छ, लभ हार्टभित्र 5 अक्टोबर भनेर लेखिएको छ, ह्याप्पी मन्डे, थ्याङ्क यू सो मच. अनि अब हामी गीत सुनौ. अहिलेको लागि हामी समाचारमा जानुभन्दा अगाडि म तपाईँलाई एउटा साङ्गीतिक विश्राम दिलाउँछु, तिमी त्यो पारी गाउँमा.

0: Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You BFBS good.
3: Amerikali belaiti roile kosko tel koko sene akada ma tainat sabai bombarsak biman firta bolaeko cha. Closest side ko हवाई अड्डा नजिक गएको सेप्टेम्बर 27 मा भएको शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेका बेला अमेरिकाले आफ्ना सबै बम वर्षक विमान फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले यो निर्णयको पुष्टि गर्दै फेयरफोर्डका सबै बम वर्षक विमान अमेरिका फर्काइसकिएको बताएका छन्। तर यो निर्णय गर्नुको कारण पेन्टागनले खुलाएको छैन। सेप्टेम्बर 27 मा फेयरफोर्ड एयरबेस नजिकै तीनवटा शंकास्पद गाडी देखिएको घटनामा 5 जनालाई पक्राउ गरेर पछि धरोटीमा रिहा गरिएको थियो। लगतै पक्राउ परेका एकजना बेलायती इरानी नागरिकलाई पनि धरोटीमा छाडिएको छ। थप बीबीसीकी एडी प्राइसबाट।
4: Both the Prime Minister Andy Burnham, I think, and President Trump have suggested that there could be some Iranian involvement in the alleged plot. But no official reason has been given why those aircraft have been pulled out. Just that statement from the Pentagon here in London. The Ministry of Defence has not commented, but government sources have not disputed the decision from Washington that it was in response to that incident at the base last weekend. And the BBC has also been told that it was a military rather than a political decision.
3: यो घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले इरानको हात रहेको बलियो सङ्केत मिलेको दावी गर्नुभएको थियो। इरान सरकारले भने घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ। काङ्ग्रेस केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजनैतिक प्रतिवेदन पास गरेको छ। खुला मञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिनुभएको हो। प्रतिवेदन आजैबाट सुरु हुने बन्द सत्रमा प्रस्तुत हुनेछ। प्रतिवेदनमा आउँदो 4 वर्षका लागि काङ्ग्रेसको राजनैतिक, वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशा समेटिएको छ। काङ्ग्रेसको निर्वाचन समितिले 15 महाधिवेशनमा उम्मेद्वार मनोनयन दर्ताको शुल्क पनि तोकेको छ। केन्द्रीय निर्वाचन समितिले सभापतिमा उम्मेद्वारी दिन 40,000 रुपियाँ शुल्क निर्धारण गरेको छ। त्यस्तै उपसभापति र महामन्त्रीका लागि 30,000 र सहमहामन्त्रीका लागि 20,000 रुपियाँ तोकिएको छ। केन्द्रीय सदस्यका लागि 11,000 रुपियाँ शुल्क तोकिएको छ। सभापतिका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक अनिवार्य गरिएको छ। उपसभापति र महामन्त्रीका लागि 7-7 जना प्रस्तावक र समर्थक, सहमहामन्त्रीका लागि 5-5 जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। केन्द्रीय सदस्यका लागि 3-3 जना प्रस्तावक र समर्थक मनोनयन पत्रमा अनिवार्य राख्नुपर्नेछ। आफू उम्मेद्वार बन्ने पदका लागि अर्को सोही पदका उम्मेद्वारको प्रस्तावक र समर्थक हुन नपाइने निर्वाचन समितिले जनाएको छ। दक्षिण कोरियाबाट 4 दिनपछि नेपाल फर्कने तयारी गरेका भोजपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली मार्फत करिब 5 वर्ष अघि कोरिया भएका भोजपुर अथवागढी 5 का मिकाक राईको सुतेको अवस्थामै मृत्यु भएको हो। आउँदो 8 तारिकमा नेपाल आउने टिकट लिएका राईको मृत्युको कारण खुल्न बाँकी छ। कोरियाको मुक्पोमा कार्यरत राईको केही महिना अघि अनुहारको प्यारालाइसिस भएपछि औषधि खाँदै गरेको बुझिएको छ। कोरियामा पहिलो कार्यकाल सकेर कमिटेड कामदारका रूपमा पुनः कोरिया फर्कने तयारीका लागि कम्पनीबाट कागजपत्र पनि मिलाइसकेको सहकर्मीले जानकारी दिएका छन्। काम सकेर राति घर फर्किएपछि एसी चलाएर सुतेको र अर्को दिन बिहान काममा नगएपछि सहकर्मी कोठामा जाँदा मृत भेटिएको खबर आएको छ। इन्टर्न तथा आवासीय चिकित्सकसँग भएको सहमति कार्यान्वयन नभएपछि डाक्टर दिल्ली हरिजन फेरि अनसन सुरु गर्नुभएको छ। आजदेखि डाक्टर हरिजनले भक्तपुरको सानोटेमी चिकित्सा शिक्षा आयोगमा आमरण अनसन सुरु गर्नुभएको हो। उहाँ यसअघि पनि अनसन बस्नुभएको थियो। चिकित्सकको कार्यघण्टा, निर्भावत्ता, सुरक्षित कार्य वातावरण तथा अरू जहाज विषयमा पटक पटक आवाज उठाउँदा पनि अपेक्षित सुधार नदेखिएको उहाँको भनाइ छ। इन्टर्न र आवासीय चिकित्सकहरू 36 घन्टासम्म लगातार ड्युटीमा खटिनुपर्ने अवस्थासहित कठिन परिस्थितिमा सेवा दिइरहेको उहाँको भनाइ छ। गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्जुरामा बनाएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ।

0: आमा थपिएको साहसिक पर्यटन पूर्वाधारले गुल्मीको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ।
1: यता मौसममा सुधार आएसँगै कास्कीको अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकको संख्या बढेको छ। हवस् त, खबर यति नै। नमस्कार।

जुन रिजालको सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। समय बिहानको 8:10 गयो। नेपालमा पनि दिनको 1:05 बाँकी रहेको छ भने ब्रुनाईमा दिनको 3:10 गएको छ। बिएबिएस गोर्खा रेडियोबाट प्रभातकालीन प्रस्तुति नमस्ते युके कार्यक्रममा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, हामी कार्यक्रमको थर्ड आवरमा भने नेपाल नर्सिङ एसोसिएसनबाट नर्स पर्सुना कडेल यस वर्ष नेपालमा बाढी पहिरोले एकदमै प्रभावित बनाएको थियो र नर्सिङ एसोसिएसन युकेबाट उहाँले राहत लिएर नेपाल जानुभएको थियो र नेपालबाट फर्किसक्नु भएको छ। अनि उहाँसँग हाम्रा सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी हामी अबको केही समयपछि सुन्नेछौँ। तर त्यसभन्दा अगाडि तपाईँहरूले हेर्नुभयो होला, यस विकेन्डमा इङ्ल्यान्डले कमाल गरेको छ, होइन? एकदमै गजबको शानदार जित निकालेको छ युईएफए नेसन लिग अन्तर्गत। र इङ्ल्यान्डले क्रोएसिया, एकदमै राम्रो टिम हो क्रोएसियालाई, शून्यका विरुद्ध 7 भनौँ न अघि बढेको छ इङ्ल्यान्ड। असाध्यै राम्रो, सबै गोलहरू एकदमै शानदार नै थियो। सायद यहाँहरूमध्ये धेरैले हेर्नुभयो होला, यदि हेर्ने मौका मिलेन भने पनि तपाईँ गएर क्लिप हेर्न सक्नुहुनेछ। र शनिबार 3 अक्टोबरको दिनमा भएको युईएफए नेसन लिग अन्तर्गत क्रोएसिया 0 इङ्ल्यान्ड 7 भएको थियो, स्पेन 3 चेक रिपब्लिक 1, अनि नर्थ मसिडोनिया 0 स्कटल्यान्ड 2 स्विजरल्यान्ड 2 स्लोभेनिया 1 भएको थियो, अनि त्यस्तै गरी फिनल्यान्ड 2 अल्बेनिया 1 बेलारुस 4 सान मारिनो 0 इस्टोनिया 1 लक्जमबर्ग 0 आइसल्यान्ड 3 बल्गेरिया 0, अनि त्यस्तै गरी फ्रेन्डली म्याचमा पनि कोलम्बिया 0 प्याराग्वे 1 इन्डिया 0 ब्राजिल 4 अनि फुटबलर्स युनियन अफ रसा 6 नाम्बिया 0 क्यानाडा 2 पेरु 0 अनि आइभरी कोस्ट 0 कमरुन 1 भएको थियो भने ट्युनिजिया र मालीको बेसको खेल पस्पन भएको छ। अनि त्यसै गरी हिजो आइतबारको दिनमा भएको युईएफए नेसन लिग अन्तर्गत ग्रिस र जर्मनी 0-0, दुवै टिमबाट कुनै गोल हुन सकेन। नेदरल्यान्ड्स 2 सर्बिया 1, पोर्चुगल 2 नर्वे 1, वेल्स 0 डेनमार्क 1 भएको थियो भने कोसोभो र अस्ट्रिया 1-1 भएका छन्। त्यसै गरी रिपब्लिक अफ आयरल्यान्ड र इसरायल पनि 1-1 भएको छ। मल्टा 1 एन्डोरा 0, अजरबैजान 1 लिथुनिया 0, अनि आजको दिनमा पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ श्रोता, युईएफए नेसन लिग अन्तर्गत फ्रान्स भर्सेस बेल्जियम, इटली भर्सेस टर्की, दुवै टिम 8:00 हुनेछ। त्यस्तै गरी 7:45 हुने अर्को टिमहरू छन् नेदरल्यान्ड, यसलाई फेरि सुन्नुहोस्, नर्दर्न आयरल्यान्ड भर्सेस जोर्जिया, युक्रेन भर्सेस हङ्गेरी, बोस्निया हर्जगोभिना भर्सेस पोल्यान्ड, रोमानिया भर्सेस स्विडेन, साइप्रस भर्सेस लाटभिया, मन्टिनेग्रो भर्सेस आर्मेनिया आज पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ श्रद्धा। र इन्जोय गर्नुहोला। अनि भोलि मङ्गलबारको दिनमा पनि छँदैछ क्रोएसिया भर्सेस स्पेन, इङ्ल्यान्ड भोलि बेलुकी 7:45 चेक रिपब्लिकसँग खेल्नेछ, ओके। अनि त्यस्तै गरी स्कटल्यान्ड र स्लोभेनिया, स्विजरल्यान्ड र नर्थ मेसिडोनिया, अल्बेनिया भर्सेस सान मारिनो, बेलारुस भर्सेस फिनल्यान्ड, कजाकिस्तान भर्सेस फारो आयरल्यान्ड, मल्डोभा भर्सेस स्लोभाकिया, इस्टोनिया भर्सेस आइसल्यान्ड, लक्जमबर्ग भर्सेस बल्गेरियाको म्याच भोलि पनि हुनेछ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु र त्यसपछि भने सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ। हामीसँग धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूको नाम पनि म तपाईँको साथमा राख्दै जानेछु। अहिलेको लागि भने यो गीत

0: BFBS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्. वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्र सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ.

0: विमल राज छेत्री र लक्ष्मी मल्लको युगल सुरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। लोकभाकाको गीत आउनुहोस् अहिलेको लागि भने हामीलाई धेरै साथीहरूले सम्पर्क गरिराख्नु भएको छ। सुनिला थापाजी, थ्याङ्क यू सो मच। अनि खर्क गुरुङ मामा अल्डेसनबाट थ्याङ्क यू। पुष्पकला राईजीले पनि उत्तर पठाउनु भएको छ। खेलमती लिम्बू हुनुहुन्छ ग्रेसबाट, उहाँले पनि उत्तर पठाउनु भएको छ। नारायण गुरुङजी, उहाँले एउटा गीत सुन्नको लागि अनुरोध गर्नुभएको छ, थ्याङ्क यू भन्न चाहन्छु। अनि त्यसै गरी हामीसँग विष्णु गुरुङ भाइ हुनुहुन्छ ब्ल्यानफोर्डदेखि, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ। ज्ञानु गुरुङजी हुनुहुन्छ, उहाँले पनि शुभ बिहानी रूपाजी, एन्डोभरबाट म यो कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ, थ्याङ्क यू सो मच। अनि हामीसँग हुनुहुन्छ रेडिङ निवासी, हाम्रा धेरै श्रोताहरू रेडिङदेखि पनि आउनुभएको छ। यसै क्रममा हामीसँग किम बहादुर गुरुङज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, खुसी लाग्यो। रेडिङ निवासी हुनुहुन्छ टिका पूर्जाज्यू, उहाँले पनि हामीलाई सम्झिनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ डन्स डबलबाट मेक मल्लज्यू, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू। अनि हाम्रो अर्को श्रोता मीना गुरुङजी हुनुहुन्छ, उहाँले पनि शुभ प्रभात भन्नुभएको छ, यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। यहाँहरू सबै सबैलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो अझ अर्को श्रोता हुनुहुन्छ दिपेन्द्र प्रजापतिजी, उहाँले पनि उत्तर पठाउनु भएको छ, थ्याङ्क यू सो मच। र रूपा दिदी, तपाईँले भन्नुभएको राशिफल आज कतिको मिलेर भनेर म हेर्छु है भन्नुभएको रहेछ, थ्याङ्क यू। ओके, अब यो मिल्नै पर्छ भन्ने पनि छैन, यो तपाईँ जस्तै तपाईँको राशिफलमा लाखौँ करोडौँ मान्छेहरू हुनुहुन्छ, सायद उहाँहरूमध्ये एकजनालाई त कहीँ न कहीँ मिल्छ होला नै, होइन? ओके, थ्याङ्क यू। अनि त्यस्तै गरी हामीसँग हुनुहुन्छ अर्को श्रोता, उहाँले पनि यो कार्यक्रम पारु माधेनजी हुनुहुन्छ, सुन्ने मौका पाउनु भएको रहेछ, उत्तरको लागि धन्यवाद भन्न चाहन्छु। र कतिपय श्रोताहरू तपाईँहरूले दिनुभएको उत्तर अब अलिकति आफूलाई मनमा शङ्का उपशङ्का लाग्छ अथवा कन्फ्युज फिल हुन्छ भने तपाईँहरू शुक्रबारसम्म आउन सक्नुहुन्छ है, तपाईँहरू फेरि पनि आउनुहोस्। ओके, अनि त्यस्तै गरी हामीसँग अन्य श्रोताहरू पनि हुनुहुन्छ, म उहाँहरूको नाम पनि लिँदै जानेछु। अहिलेको लागि भने हाम्रा सहकर्मी साथी योगराज राईजीले नेप्लिस नर्सिङ एसोसिएसनबाट नर्स पर्सुना कण्डेलजी हुनुहुन्छ, बाढी पीडितको लागि उहाँले राहत लिएर नेपाल जानुभएको थियो नर्सिङ एसोसिएसन युकेको टिमबाट, अनि उहाँ बेलायत फर्किसकेपछि सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा हामी सुनौँ।
1: हजुर नमस्ते, कार्यक्रम बिहेबेस संवादबाट म योगराज भाइको बिहेबेस संवादमा आज प्रसुना कडेल बहिनी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। र उहाँ चाहिँ पेसाले नर्स हुनुहुन्छ, नेपाली नर्सिङ एसोसिएसन युके कि चाहिँ पूर्व अध्यक्ष तथा एनआरएनएको केन्द्रीय सचिव हुनुहुन्छ। उहाँ चाहिँ भर्खर नेपालबाट फर्किनु भएको छ, यो बाढी पीडितहरूलाई चाहिँ मेडिकल ट्रिटमेन्टहरू गएर ठाउँ ठाउँमै उहाँले त्यो ट्रिटमेन्ट गर्नुभएको रहेछ। यस सम्बन्धी हामी कुराकानी गर्नको लागि चाहिँ बहिनीलाई मैले आमन्त्रण गरेको छु। नमस्कार बहिनी।
2: नमस्ते,
1: आराम हुनुहुन्छ?
2: हजुर हजुर, त एकदमै आराम छु, मलाई यसरी बोलाइदिनु भयो त्यसको लागि म एकदमै आभारी छु।
1: तपाईँ त कुन हस्पिटलमा भयो काम गर्ने?
2: म चाहिँ यो लन्डन नर्थ वेस्ट भन्छ, यहाँ नर्सविक पार्क इलिङ हस्पिटल क्रस साइड गर्छु म।
1: कति भयो तपाईँ नर्स पेसामा आबद्ध हुनुभयो? हुन त पहिला मैले प्रश्न सोधे होला।
2: हजुर, भइसक्यो दाइ, 20 वर्ष भइसक्यो नर्सिङ पेसामा आबद्ध भएको चाहिँ।
1: अनि नर्समा चाहिँ तपाईँको आफ्नो अभिभावकहरू हुन्छ होला, के हुन्छ तपाईँको चाहिँ डे टु डे जब?
2: सुरु भन्ने नेपालमै हो नर्सिङ पढेको चाहिँ, यहाँ आइसकेपछि मैले मेरो बिएससी र मास्टर चाहिँ यहीँ गरेँ। त्यसपछि चाहिँ म मेरो सधैँ ब्याकग्राउन्ड चाहिँ इन्टेन्सिभ केयर हो, क्रिटिकल केयरमा काम गरेँ मैले लन्डनकै विभिन्न अस्पतालहरूमा, अनि अहिले चाहिँ म क्रिटिकल केयर आउटरिच स्पेसलिस्ट टिममा काम गर्छु, ऱ्यापिड रेस्पोन्स टिम भन्छ, जसलाई चाहिँ आइसियुमै बेस्ड हो, तर आइसियुभन्दा बाहिर चाहिँ एकदमै क्रिटिकल स्टेजमा भएको बिरामीहरूलाई त्यहाँ अब मेसिनहरूमा राखेर आइसियुमा ल्याउने त्यस्तो खालको कार्डियक रेस्ट कल, मेडिकल इमर्जेन्सी कल, त्यो टिममा चाहिँ म अहिले काम गर्छु।
1: ओके, यो फ्लड भिक्टिम्सहरूको चाहिँ मेडिकल ट्रिटमेन्टको लागि तपाईँ यो बाढी आएको केही दिनमै जानु भएको नि त नेपाल, होइन?
2: हजुर, म तेस्रो दिनमै छुट्टीमै हिँडेको हजुर।
1: ओहो, अनि कसरी छुट्टीहरू मिलाउनु भयो त, कसरी त्यो प्लान गर्नुभयो, अलिकति सुनाउन, यसकै लागि त जानुभयो नि त तपाईँ होइन?
2: हजुर हजुर, मेरो त खास उतै युएसतिर जाने प्लान थियो। त्यसपछि चाहिँ अब यो यस्तो भयो त कहिले काहीँ चाहिँ त्यो भित्रैबाट आउनु पर्ने जस्तो पनि लाग्यो होइन। अब भूकम्प जाँदाखेरि पनि त्यस्तै भयो, दोस्रो तेस्रो दिनमा नै म अलिकति त्यतिखेर लकी पनि थिएँ, मसँग त्यो ट्रमामा मैले उता रोयल लन्डन हस्पिटलमा काम गर्थेँ, त्यो वान अफ द ट्रमा सेन्टर हो, त्यसको मेरो हुन्छ नि एउटा एक्सपिरियन्स र सर्टिफिकेटले मेरो डिजास्टर एन्ड ट्रमा म्यानेजमेन्टको कारणले गर्दाखेरि मलाई रेस्क्यु टिममा त्यो टोलीमा जान सजिलो भयो। र यसपालि पछि कोभिडमा त अब यहीँ थिएँ, यहीँ नै बढी काम गरियो, पछि नेपाल गएँ, तर यसपालि पनि त्यस्तै भयो। त्यो उता फ्लड जाने बित्तिकै त्यो हुन्छ नि, हुन त सबै नेपालीहरूलाई भयो होला अलिक डिस्ट्रेसिङ, अलिकति के गर्न सकिन्छ, अब हुन त यही पेसामा भएको कारणले पनि होला अलिक एकदम डिस्ट्रेसिङ जस्तो भएर एकदम छटपट भएर के गर्ने के गर्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले काममा दुई हप्ता पछि जस्तो छुट्टी थियो। अनि मैले चाहिँ मेरो हुन्छ नि फ्लड गएको छ, मलाई सो मेनी पिपल आई नो दे आर मिसिङ, म चाहिँ जसरी पनि आई हेभ टु गो होम भनिसकेपछि उनीहरूले इमर्जेन्सी लिभ
1: नेपाल जानुभयो। नेपालमा चाहिँ कसरी त्यो ठाउँमा पुग्नुभयो, तपाईँको टिमहरू थियो कि कसरी पुग्नुभयो त्यहाँ?
2: ए होइन, यस्तो खासै टिम त बनाएको केही पनि थिएन, पहिला पनि त्यसरी आफैले गएर त्यही त्यही नै म्यानेज गरे हो, अहिले पनि गएर। अब पहिला चाहिँ म नर्सिङ, हजुरले अघि भनिहाल्नु, नर्सिङ सँगसँग आबद्ध थिएँ, त्यतिखेर म प्रेसिडेन्ट थिएँ, त्यतिखेर चाहिँ नर्सिङको टिमहरूलाई मोबिलाइज गरेर हामीले फिल्डमा काम गऱ्यौँ। यसपालि पनि यसपालि चाहिँ म अब अहिले केन्द्रीय सचिव भएको कारणले गर्दाखेरि मैले चाहिँ एनआरएनबाट नै हाम्रो फेरि हेल्थ कमिटी छ, हेल्थ कमिटीको फेरि म को चेयर पनि हो, अनि मलाई चाहिँ त्यो नै एक्सेस चलाएर गर्न मन लागेको पनि हो। नेपालमा पुग्दाखेरि एकजना डाक्टर साहब आउनुभएको थियो,
1: भनेपछि तपाईँहरू एनआरएनबाटै जानुभएको तपाईँ?
2: हजुर, एनआरएनबाट भन्दा नि त्यो त आफ्नो पर्सनल इच्छाले गएँ, गइसकेपछि त्यहाँबाट एउटा टिम लिएर जाँदाखेरि एनआरएनबाट गएँ म। अनि एनआरएनको हेल्थ कमिटी भएको कारणले गर्दाखेरि कहिले काहीँ चाहिँ नेपालमा अहिले विशेष गरी पहिलाको भन्दा चाहिँ अलिक गाह्रो चाहिँ गाह्रै थियो, किनभने अहिले अब गभर्मेन्टले इनिसियली चाहिँ वान डोर पोलिसी गरेको थियो होइन, पछि त त्यो अलिकति उनीहरूले रिलिज पनि गर्यो, गरिसकेपछि हामी त्यहाँ यतिकै जानु भन्दा, मेडिकल टिम लिएर यतिकै दौडिनु भन्दा पनि कुन ठाउँमा के भएको छ भनेर बुझ्न चाहेँ, मैले बुझ्न थालेँ फर्स्टमा। त्यो बुझ्दाखेरि चाहिँ उहाँहरूले तपाईँहरू कसरी आउनु लाग्नु भएको, कहाँबाट केबाट भन्दाखेरि संस्थागत रूपमा जाँदाखेरि चाहिँ अलिकति सजिलो र राम्रो पनि देखियो, अनि त्यही भएर हामीलाई चिठी सचिवालयबाट चिठी बनाएर म चाहिँ यस्तो यस्तो मान्छे हो, यसरी आएको, यसरी टिम लिएर आउनु लाग्छु भनेपछि उता कुराकानी गरिसकेपछि अनि त्यो माथि गभर्मेन्ट लेभलबाट त्यहाँ लोकल लेभलबाट विभिन्न तहबाट चाहिँ त्यो चिठीहरू बनाएर के को लागि जाने को को मान्छे जाने त्यो चाहिँ अलिकति स्ट्रिक्ट लाग्यो। इन अ वे त्यो राम्रो पनि लाग्यो, किनभने त्यो एउटा डेटा कलेक्सनको लागि को को आयो फिल्डमा डुप्लिकेसन नहोस् भन्ने हिसाबले उहाँहरूले गर्नु भएको छ, पहिला त्यस्तो थिएन, त्यो अलिकति पनि राम्रो भयो। अनि त्यो उता कुराकानी हुँदा हुँदै अनि यता चाहिँ टिमहरू त्यहीँका नेपालकै लोकल डक्टर्सहरू, नर्सहरू, साइको सोसियल काउन्सिलरहरू बाहिर एनआरएनबाट आउनुभएको चाहिँ सबै मिक्सअप गरेर चाहिँ एउटा टिम बनाएर अनि मैले आफैले लिड गराएको थिएँ अनि त्यो कोअर्डिनेसनमा अनि त्यसरी गएको हो। हामीले छुट्टा छुट्टै ठाउँमा छुट्टा छुट्टै टिम जस्तै नै थियो दाइ।
1: अनि तपाईँ सुरुमा चाहिँ कुन ठाउँमा जानुभयो अनि त्यहाँसम्म पुग्नको लागि चाहिँ बाटोहरू कस्तो थियो, कस्तो कस्तो च्यालेन्जेसहरू भोग्नु पर्यो अन द वेमा?
2: ए हजुर, सुरुमा गएको आज जस्तो पुग्यौँ, भोलिपल्ट पर्सिपल्ट बिहानै हिँडेको नुवाकोट गयौँ हामी सुरुमा, त्यहाँ चाहिँ पाँच दिन जतिको मेडिकल क्याम्प गऱ्यौँ। त्यहाँ जानुभन्दा अगाडि कुराकानी गर्दाखेरि उहाँले त्यो सातवटा होल्डिङ सेन्टर जति पनि त्यो फ्लड एफेक्टेड परिवारहरू हुनुहुन्थ्यो, बाँकी भएकोहरू चाहिँ उहाँलाई चाहिँ त्यो स्कुलहरू, प्राइभेट स्कुलहरूमा एउटा त्यस्तै कम्युनियल हलहरूमा चाहिँ उहाँले होल्डिङ सेन्टर भनेर, होल्डिङ सेन्टर भनेको एउटा सर्ट टर्मको लागि उहाँहरूलाई त्यहाँ राख्ने, त्यस्तो सेन्टरमा राख्नु भएको छ। सात आठवटा सेन्टर थियो अनि त्यो सेन्टरमा चाहिँ जहाँ जहाँ चाहिँ मेडिकल टोलीहरू नपुगेको त्यो ठाउँमा चाहिँ हामीलाई उहाँले खडा गरिदिनु भयो। जाँदाखेरि बाटो त अब खास नुवाकोट जानलाई त धेरै लामो बाटो त होइन, तर हामी 11 घन्टा लाग्यो पहिलो दिन जाँदाखेरि, बिहान 8:30 छुट्टिएको थियौँ, बेलुका पुग्दाखेरि झन् झन् पाउने 8 भइसकेको थियो, भनेपछि 11, 11.5 घन्टा लाग्यो बाटो। अब त्यो गल्छीसम्म चाहिँ एउटा गल्छी एउटा पुल मात्र बाँकी थियो, त्यो पुल समातेर हामीले अनि अल्टरनेटिभ नयाँ बाटोहरू त्यहाँको लोकल मान्छेहरूलाई सोद्धै सोद्धै, फेरि पानी परेको, अब रातो माटो होइन, एकदम चिप्लो, गाडीहरू चिप्लिने, फेरि कस्तो भने एउटा गाडी छिर्ने मात्रै बाटो, अर्कोबाट अर्को साइडबाट अर्को गाडी आउँदाखेरि त्यो साइड दिनु नमिल्ने, त्यस्तो त्यस्तो गर्दा गर्दै एकदमै बाटो चाहिँ जोखिमै थियो अनि त्यसमाथि अब हामी चाहिँ फेरि एम्बुलेन्समा गएको थियौँ होइन अनि एम्बुलेन्सको चाहिँ त्यो इनिसियली चाहिँ अब एम्बुलेन्स लाँदाखेरि सजिलो हुन्छ भनेर लिएर गएको त्यो फोर व्हिलर थिएन टू व्हिलर थियो त्यो बाटो चाहिँ अलिकति होइन ठाडो उकालोमा अलि तान्न गाह्रो त्यसमाथि चिप्लिने त्यस्तोसँग चाहिँ अलि चाहिँ सुरुमा सिरिङ्गा सिरिङ्गा चाहिँ भएको थियो जाँदाखेरि लामो बाटो तै पनि हामीले जान चाहिँ सक्यौँ भनौँ न त्यस्तै भयो नुवाकोटमा पाँच दिन जति गऱ्यौँ हामीले
1: त्यहाँ भिक्टिमहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो अनि कस्तो कस्तो खालको मेडिकल ट्रिटमेन्ट चाहिँ त्यहाँ तपाईँहरूले गर्नुभयो सेवा प्रदान गर्नुभयो
2: अब यस्तो कतिपय ठाउँमा चाहिँ अब त्यो झन् त्रिशुलीको अस्पताल चाहिँ अलिक माथि भयो होइन त्यो कारणले गर्दाखेरि त्यहाँसम्म अब फ्लडहरू त आएन त्यसले गर्दाखेरि जति उता पछि हामी रसुवा र यता गल्छीतिर गयौँ त्यतातिर जस्तो चाहिँ असर चाहिँ परेको थिएन तर बिरामीहरूको चाहिँ अब घरै बगाएको होइन भनेपछि औषधि के खाएको थियो त्यो पनि थाहा छैन त्यो आफूसँग कुनै इन्फर्मेसनै नभएको कारणले गर्दाखेरि मैले चाहिँ पहिले त्रिशुली अस्पताल र त्यहाँको जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर कस्तो कस्तो अहिले त्यहाँ के चलिरहेछ भनेर प्री इन्फर्मेसन अलिकति लिएको थिएँ अनि उहाँले अलिकति गाइडेन्स दिनुभएको थियो अनि त्यही अनुसारले उहाँले पठाइदिनु भएको थियो दीर्घकालीन बिरामीका रोगका औषधिहरू त्यो सबै बोकेर गएको थिएँ मैले अनि त्यहाँ चाहिँ अस्पताल अलरेडी भएको भएर जस्तै अब सलाइन पानीहरू त्यस्तो थियो तर हामीले त्यति धेरै युज गरेनौँ तर त्यहाँ जाँदाखेरि चाहिँ त्यो विशेष गरी त्यो अब बाढीले बगाएर लिएर आएर त्यो अलिक वातावरण पनि प्रदूषित भएको कारणले गर्दाखेरि धेरै आँखा चिलाउने रोगहरू छालाको रोगहरू अनि बच्चाहरूमा चाहिँ एकदमै सिभियर डिहाइड्रेसन डायरिया भोमिटिङ हुन्छ झाडा पखला त्यस्तोहरू पनि देखियो अनि त्यो एक्युट ब्रोङ्काइटिस अनि त्यो हुन्छ नि ड्राई कफहरू एकदम एलर्जिक कफहरू पुरुषहरूमा त्यस्तो पनि धेरै देखेको थियो अनि त्यही अलरेडी आफ्नो भएको जति पनि अब रोगहरू छ मुटुको समस्या अब हुन्छ नि फोक्सोको समस्या किडनीको समस्या त्यस्तो बिरामीहरूको चाहिँ औषधि नभएको उहाँहरू त्यो अब बाढी गएको त्यो पीडामा त्यो अस्पताल पनि जान नचाहेको वास्ता नगरेर त्यस्तै अलरेडी प्री एक्जिस्टिङ उहाँहरूको डिजिजहरू चाहिँ अलरेडी त्यसले पनि समस्या दिइसकेको त्यस्तो हामीले मेडिकल क्याम्पमा जजाउँदाखेरि चाहिँ त्यस्तो देख्यौँ अनि कतिपय त हामीले तुरन्तै त्यहाँ त्रिशुली अस्पतालमा हामीले रेफर पनि गऱ्यौँ इमर्जेन्सी हामीलाई सजिलो पनि भयो एम्बुलेन्स लगेको कारणले गर्दाखेरि हामीले त्यो ब्लु लाइट चलाएर तुरन्तै अस्पताल पनि लग्यौँ अब त्योभन्दा बाहेक चाहिँ अनि अर्को अब एक्युट सक एक्युट स्ट्रेस होइन अनि बिस्तारै अब पोस्ट हामी पिटिएसडी भन्छौँ पोस्ट ट्रोमेटिक हुन्छ नि स्ट्रेस डिसअर्डर त्यस्तो खालको चाहिँ एकदम म्यासिभ रूपमा देखियो अनि त्यस्तै हो अब त्यो चार पाँच दिनमा हामीले उहाँहरूलाई जुन जुन क्षेत्रमा खटाउनु भएको थियो हामीले त्यो क्षेत्रमा सकाएर अझ पछि माथि उता किस्पाङतिर जानु भन्दै हुनुहुन्थ्यो तर हाम्रो टोलीको एकजना चाहिँ चाँडै फर्किनु पर्ने र अलिक बिसन्चो भएको कारणले गर्दाखेरि हामी सेकेन्ड फेजमा जाने भनेर पाँच दिनमा फर्क्यौँ एकदम क्वाइट हाइली इफेक्टिभ भयो
1: प्रसुना कडेल बहिनीसँग मैले कुराकानी गरेको छु नर्स हुनुहुन्छ नेपाली नर्सिङ एसोसिएसन युकेकी पूर्व अध्यक्ष हुनुहुन्छ अनि एनआरएनएको केन्द्रीय सचिव हुनुहुन्छ नेपालमा गएर चाहिँ उहाँले आफ्नो मेडिकल टिम लगेर चाहिँ ट्रिटमेन्ट गर्नुभएको कुराहरू तपाईँहरूले सुनिराख्नु भएको छ यो बिचमा छोटो विश्राम लिउँ त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी हामी उहाँसँग गर्नेछौँ

0: BFBS Gorkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर.
0: BFBS गोर्खा रेडियो.

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले हाम्रो नर्स बहिनी हुनुहुन्छ प्रसुना कडेलज्यू, र उहाँसँग मैले कुराकानी गरिरहेको छु। र नेपालमा चाहिँ अब बाढी आएको जुन कुरा तपाईँलाई थाहा नै छ 26 अगस्तमा, र उहाँ पनि जानुभयो मेडिकल टिम लगेर चाहिँ उहाँले ट्रिटमेन्टहरू प्रदान गर्नुभयो, त्यस सम्बन्धी कुराकानी गरिएको छौँ। बहिनी फेरि वेलकम छ हजुरलाई।
1: थ्याङ्क यू दाई।
0: अनि तपाईँलाई चाहिँ कस्तो लाग्छ व्यक्तिगत रूपमा त्यत्रो आफ्नो टिम लगेर तपाईँले नै कोअर्डिनेट गर्नुभएको छ, त्यहाँ भिक्टिमहरूलाई केही ट्रिटमेन्ट केही सेवा त प्रदान गर्न सफल हुनुभयो, कस्तो लाग्यो त आफ्नो सेवा तपाईँको टिमले दिएको सेवा प्रति चाहिँ?
1: त्यो यस्तो हो, यस्तो बेलामा सबैलाई के गरौँ भन्ने जस्तो हुन्छ मलाई भने, विशेष गरी यही क्षेत्रमा लागेको, किनभने हाम्रो त डेली कामै त्यो हुन्छ। अब त्यहाँ कस्तो लाग्यो भन्दाखेरि पनि मलाई चाहिँ कसरी त्यहाँ पुगौँ भन्ने कुरा भएको थियो होइन। त्यहाँ जाँदाखेरि त फर्स्ट अफ अल एकदम इमोसनल पनि भयो होइन, अनि उहाँहरूको स्टोरीहरू सुन्दाखेरि त्यति बेला अब हामीले त यो गरेको त सानो चिज जस्तो लाग्छ होइन। अब जतिजनालाई सक्यौँ इमिडिएटली गऱ्यौँ, अब पछि हामी नुवाको गल्छी पनि गयौँ, रोसुवामा चाहिँ अझै झनै दयनीय अवस्थै थियो। त्यहाँ अब मेन त्यो पहिलो एफेक्टेड एरिया भएर पनि होला होइन, त्यहाँ पनि त्यस्तै स्टोरीहरू। त्यसले गर्दा अब अलिकति एक त अलिकति मैले आफूलाई प्रिभिलेज पनि ठाने होइन, म यसरी यो ठाउँमा आउन सकेँ। कतिजना नेपालीहरू विदेशमा बस्नुहुन्छ, एकदमै छटपट हुन्छ के गर्ने कसो गर्ने। यहाँ आएर पनि मैले कतिजनासँग कुराकानी गरेँ, उहाँहरूले हेर्दा हेर्दै हामीलाई नै मानसिक असर परे जस्तो भयो, बहिनी तपाईँ त पुगेर आउनुभयो भनेर भन्नुभयो। भनेपछि यो चाहिँ कस्तो भने, त्यहाँ पुग्नु नै मैले चाहिँ एकदमै आफूलाई एकदमै हुन्छ नि, म चाहिँ यसैको लागि पो रहेछु कि भन्ने जस्तो थियो, एउटा ग्रेटफुलनेस फिलिङ पनि भयो। अनि अर्को कुरा चाहिँ, त्यतिखेर त्यहाँ गएर उहाँहरूसँग बोल्दाखेरि अलिकति थोरै मात्रै अवस्थामा पनि उहाँहरूको कुराहरू सुन्दाखेरि ओहो मैले केही भयो भने यति त गर्न सकेँ, कुरा सुन्दिन त सकेँ, अथवा अब केही नभएपछि त्यहाँ वे फरवर्ड कसरी भन्ने, उहाँलाई अलिकति ढाडस त दिन सकेँ भन्ने हामी सबैलाई त्यो फिल भयो। त्यो ट्रिटमेन्ट गर्नु उहाँहरूको मेडिकल उसमा हामीले दिनु त त्यो हाम्रो दैनिक काम हो। त्योभन्दा बाहेक चाहिँ आई थिङ्क हामी एन्टायर टिमले चाहिँ त्यो महसुस गर्यौँ, त्यो ठाउँमा पुगेर हामीले उहाँलाई त्यति हुन्छ नि त्यो सेवा दिन सक्नु नै त्यति बेलाको लागि चाहिँ आई थिङ्क त्यो लाइफ भरिको एउटा एक्सपिरियन्स पनि हो
0: कि। त्यो मानसिक रूपमा नै बढी त्यहाँ ग्रसित हुनुहुन्थ्यो होला है, अब त्यो आफ्नो परिवार गुमाएको घर गुमाएको त्यस्तै बढी हुनुहुन्थ्यो होला त्यहाँ।
1: एकदमै धेरै अब मान्छे एकदम होपलेस भएको, अब मैले के, मेरो 44 वर्षको मेरो पुर्खाको 3 पुस्ता बगायो होइन, मेरो अब अगाडि पनि केही छैन पछाडिको पनि सबै गयो, अब मैले के भनेर बाँच्ने, मैले कहाँबाट सुरु गर्ने, सब छरपष्ट भएको छ, मेरो जति बाँचेको छ मेरो परिवारको उनीहरूलाई मैले, म घरको केटा मान्छे छोरा मान्छे मैले अब के गर्ने। तपाईँहरू त आउनुभयो एक दिन दुई दिनको लागि, औषधि बोकेर आउनु भएको छ, कोहीले राहत बोकेर आउनु भएको छ, तर मेरो त पुस्तै गयो, मेरो जिन्दगीको अस्तित्व नै गयो भन्ने खालको त्यस्तो खालको स्टोरीहरू पनि थियो। कति चाहिँ होइन अब अरूलाई परेछ, मेरो मात्र होइन सबैको गयो, अब उठ्नुपर्छ भन्ने खालको एकछिन अलिक यो थरमा चाहिँ त्यो भावना पनि देखियो। पछि हामी पहिला नुवाकोट गयौँ, पछि म गल्छी धादिङ गएँ, यो अन्तर्राष्ट्रिय धादिङ समाजमा आफू धादिङको पनि भएको कारणले गर्दाखेरि त्यहाँ पनि हामीले 2 दिनको काम गरेका थियौँ। त्यसमा गर्दाखेरि अन्तर्राष्ट्रिय धादिङ समाजले अर्गनाइज गर्दाखेरि मैले 2 दिन मात्र टाइम दिन पाएँ, त्यसपछि रसुवा जान हतारेर उता गयौँ। रसुवाबाट फर्किन आउँदा त्यस्तै बाटो असाध्यै गाह्रो, हामीलाई जान छन्नै झन्डै 26 घन्टा लाग्यो। फर्किँदाखेरि चाहिँ हामीले त्यो रिस्क नलिने भनेर आएर त्रिशुलीमै बास बसेका थियौँ हामी। त्यो त्रिशुलीमा बास बस्दाखेरि नै पहिला जाँदाखेरि र पछि फर्केर आउँदाखेरि त्यहाँ अलरेडी माथि त्यो जहाँ अस्पतालको एरियामा चाहिँ 3-4 कफी सपहरू खुलिसकेको, लुगा कस पसलहरू खुलिसकेको, भन्नको मतलब के भने मान्छेहरूले चाहिँ अब होइन हामी उठ्नुपर्छ, अब यो ठाउँलाई नै राम्रो बनाउनु पर्छ, जे भयो भयो। कोही कोही अलिकति त्यो स्टेजमा पुग्नु भएको पनि देखेँ, जुन चाहिँ एकदमै इन्सपायरिङ अलिकति हुन्छ नि, अरूलाई पनि पोजिटिभ मेसेज दिने खालको पनि देख्यौँ। कोही कोही चाहिँ अलिक एकदमै निम्न वर्गीय हुन्छ नि, तल्लो स्तरको व्यक्तिहरू जो जीवनमा सधैँभरि दुःख भएको, उहाँहरूको चाहिँ एकदम दयनीय अवस्था नै थियो। अब के गर्ने पनि थाहा छैन, पहिला काम गरिरहेको साउला पनि बगाएको छ, अब खानेकुरा पनि छैन, लाउने कुरा पनि छैन, अब योभन्दा अगाडि के त अब हामीलाई कसले जागिर दिन्छ, कहाँबाट के गर्ने भन्ने, त्यो एउटा निम्न अत्यन्तै दयलाग्दो अवस्थाको क्याटेगोरी पनि देखियो होइन। विभिन्न किसिमको सबैलाई चाहिँ मानसिक असर चाहिँ अत्यन्तै परेको। तर त्यहाँ थुप्रै अरू टिमहरू पनि हुनुहुन्थ्यो जसले चाहिँ साइको सोसियल काउन्सिलिङहरू गरिरहनु भएको थियो, गभर्मेन्ट पनि हामीले सोसियल मिडियामा यताउता जस्तो कुराहरू देखिए पनि, अलिअलि क्रिटिसिजमको कुराहरू आए पनि त्यहाँ लोकल एनजिओहरू सक्रिय भएको पनि देखियो, गभर्मेन्टले पनि एकदमै राम्रो काम गरेको देखियो होइन। सुरुमा चाहिँ अलिकति त्यो वान वे पोलिसीले अलिकति त्यसले चाहिँ असर पारेकै हो, तर पछि रिलिज गरेपछि चाहिँ राम्रो कामहरू भएको पनि देखिएको थियो त्यहाँ।
0: जस्तै त्यो दीर्घ रोगीहरूको औषधिहरू त हस्पिटलहरू मगाउनु भयो, त्यो चाहिँ कसरी प्रदान गर्नुभयो त, उनीहरूको कुन दबाई खानुहुन्थ्यो त्यो पनि थाहा थिएन होला, कुन हिसाबले फेरि प्रदान गर्नुभयो त्यो.
1: हामीले अब यस्तो जसरी पहिला बिरामी अस्पतालमा आउँछ त्यही तरिकाले नै हामीले जचाउन उहाँलाई थाल्यौँ होइन, उहाँले औषध त पठाइदिनु भएको थियो यो मान्छेको यस्तो यस्तो भनेर, कतिपय हामीले अस्पतालहरूले सहयोग गर्यो त्यो सजिलो भयो. तर रसुवामा त त्यहाँको हेल्थ पोस्ट पनि बगाएको छ होइन, कार्यकर्ताहरू स्वास्थ्य कर्मीहरू पनि बगाएको छ, त्यहाँको पालिका नै बगाएको छ जसले चाहिँ त्यहाँको तथ्याङ्क राख्थ्यो होइन. भनिसकेपछि उहाँहरूलाई त केही पनि थाहा छैन किनभने त्यो मेन लिड मान्छे पनि छैन, पालिका पनि बगाएको छ, स्वास्थ्य चौकी पनि बगाएको छ. त्यहाँ चाहिँ अलिकति हामीले सुरुमा जसरी अस्पतालमा पहिलो बिरामी आउँछ त्यो तरिकाले हामीले फुल डिटेल हिस्ट्री टेकिङ गरेर औषधिहरू त्यही अनुसारले दियौँ होइन, एउटा नयाँ पेसेन्टलाई जसरी ट्रिट गऱ्यौँ. तर जो चाहिँ अलरेडी थाहा भएको उहाँहरूलाई के औषधि खाएको छ भन्नेहरूलाई पनि हामीले ट्रिट गरेर त्यही अनुसारको औषधिहरू दियौँ. अब यो चाहिँ कस्तो भने एउटा चाहिँ के पनि नभएकोलाई नयाँ बिरामी जसरी ट्रिट गऱ्यौँ हामीले, अलिकति थाहा भएको औषधिको खोलहरू उहाँहरूसँग बाँकी भएको हुनेहरूलाई चाहिँ अनि हामीले फेरि हिस्ट्री टेकिङ दिँदा फेरि जाँचबुझ गर्दाखेरि अनि दिनलाई अलिकति सजिलो पनि भयो. कतिपयलाई चाहिँ विशेष गरी महिलाहरू हुनुहुन्थ्यो जो चाहिँ प्रेग्नेन्ट वुमेनहरू उहाँहरूको ब्लिडिङ केसेसहरू अब त्यस्तो भइरहेछ. ब्लिडिङ त्यो स्ट्रेस कहिले काहीँ के हुन्छ भने स्ट्रेसले पनि अरू कन्सिक्वेन्सेसहरू निकाल्छ नि त, त्यो कारणले गर्दाखेरि त्यो जुन ब्लिडिङ महिलाहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ हामीले अनि हेलिकप्टरबाट काठमाडौँ पनि पठायौँ तुरुन्तै पनि होइन, अनि धादिङमा पनि त्यस्तो केसहरू देखिएको थियो हामीले काठमाडौँ पठायौँ, रसुवाबाट चाहिँ त्यहाँको लोकल हेलिकप्टरसँग समन्वय गरेर हामीले काठमाडौँ पठायौँ. अनि उहाँहरू चाहिँ ल मेडिकल टोली आएको छ अरे, यसरी डक्टर नर्सहरू आउनु भएको छ अरे भनेर थाहा पाएपछि मात्रै आउनु भयो क्या. त्योभन्दा अगाडि त कहाँ जाने कसलाई भन्ने अब यस्तै हो भनेर त्यो आफ्नो पीडा नै त्यतिकै लिएर बस्नु भएको हामीले कम्युनिटी पनि
0: देख्यौँ.
1: त्यसले गर्दा चाहिँ त्यहाँनिर चाहिँ मलाई कस्तो फिल भने ओहो हामी नआइपुगेको भए त यी महिलाको हालत के हुन्थ्यो होला होइन, यो बच्चा पनि खेर जान्थ्यो, महिलालाई पनि असर गर्थ्यो भन्ने त्यस्तो चाहिँ मलाई एकदमै ठुलो अनुभूति भयो क्या त्यहाँनिर चाहिँ. रसुवाको उत्तर गया दुई र तीन एक दुई तीन भन्नुभएको थियो, एकमा त त्यो तिरु थियो, तिरुमा त जान सकिने अवस्था थिएन किनभने त्यहाँ आर्मीको हेलिकप्टरहरूले त्यहाँ आर्मीकै डक्टरहरूले जति सकिन्छ त्यति मात्रै गरिरहनु भएको थियो. अब किनभने पछि त प्राइभेट हेलिकप्टर लिएर जाने अवस्था पनि थिएन, हामी फेरि जम्मा एक हप्ताको क्याम्पको लागि गएको थियौँ अनि त्यहाँ चाहिँ उहाँलाई चाहिएको औषधिहरू पठाइदिने हामीले त्यस्तो कुराकानी गर्यौँ. तर दुई र तिनमा चाहिँ जहाँ हामी त्यहीँ मैले भने नि 26-27 घन्टा लागेर जाने ठाउँमा चाहिँ हामीले अझ मलाई त्यहाँ गइसकेपछि त ओहो अझ धेरै औषधि ल्याएर उपचार गर्न पाएको भए जस्तो पनि लाग्यो होइन. हामीले हुन त त्यहाँ अब ह्विल चेयरहरू अरू मेडिकल इक्विपमेन्टहरू जस्तो आँखा कान जाँच्ने इक्विपमेन्टहरू अनि त्यसपछि वासिङ मेसिन मगाउनु भएको थियो, जस्तै अब त्यो हेल्थ पोस्टमा तुरुन्तै अब गर्भवती पछि महिलाहरूका कपडाहरू धुनको लागि वासिङ मेसिन, अब त्यहाँ अटोक्लेभ मेसिनहरू, त्यस्तो अरू जुन चाहिने बेसिक इक्विपमेन्टहरू पनि त्यो अलिअलि दिन सक्दाखेरि चाहिँ अलिक खुसी पनि लाग्यो. रसुवामा चाहिँ अलिक अप्ठ्यारै थियो किनभने त्योभन्दा अगाडि चाहिँ त्यो गाह्रो ठाउँ भएको भएर क्याम्पहरू नपुगिसकेको अनि एकदम डाइरेक्ट एफेक्टेड एरियामा सबैको ध्यान चाहिँ त्यता केन्द्रित भयो. कस्तो पनि त्यो चाहिँ अलिकति कट अफ एक्सेस कट अफ क्या, तल अब त्यो मैलुङ शान्ति बजार तल सिमलीतिर बस्नुभएका जति पनि काम गर्नुहुन्थ्यो उहाँहरूको काम चाहिँ तल अनि बसाइ चाहिँ माथि डाँडामा टापु जस्तो रहेछ. त्यहाँ त अब कोही पनि एउटा दुइटा हेलिकप्टरले राहत चाहिँ पुर्याइदिएको, तर अब त्यहाँ पनि अब उहाँहरूको जाने भनेको काठमाडौँबाट त्रिशुलीबाट त्यहाँ अब कोही पनि पुग्न सकेको छैन बाटोको कारणले. तपाईँ उहाँहरूले त भन्नु तपाईँहरू कसरी आइपुग्नु भयो हामीलाई भन्न त भन्यो, हामीलाई डर लागेको थियो भन्दै हुनुहुन्थ्यो क्या, त्यति अप्ठ्यारो बाटो थियो. त्यो कारणले गर्दाखेरि त्यहाँ चाहिँ पुगेको थिएन. पछि हामी गइसकेपछि हामीले सोसियल मिडियामा मैले आफूले पनि राखेँ, अब एनआरएनको सोसियल मिडियाबाट पनि राखियो. पछि मैले म आफू एउटा नर्स भएको भएर नर्सिङ संस्थालाई पनि मैले डाइरेक्ट, कस्तो पनि हुँदो रहेछ भने विदेशमा पैसाहरू धेरै उठ्छ तर कहाँ दिने कताबाट दिने, डाइरेक्ट त्यही पुगोस् भन्ने सबैको चाहना हुन्छ होइन. त्यो कारणले गर्दाखेरि मैले नर्सिङ एसोसिएसनको अहिलेको करेन्ट अध्यक्षलाई टिमलाई पनि कन्ट्याक्ट गरेर ल म यहाँ छु यो पुगेको छैन डाइरेक्ट ल तपाईँहरूले चाहिँ यो पठाउनुहोस् यति बेला नै हो उठेको पैसाले भनेर उहाँहरूसँग समन्वय गरेर अनि पछि काठमाडौँमा त्यहाँ उत्तर गया पालिकाको अध्यक्ष नै हुनुहुन्थ्यो उहाँलाई नै अरू पछि सामानहरू जस्तै क्यान्सरका बिरामीका किडनी ट्रान्सप्लान्ट गरेका बिरामीहरूको जसको औषधि थिएन पछि चाहिँ हामीले केही सामानहरू चाहिँ काठमाडौँ आइसकेपछि हामी अब जान सक्ने अवस्था नभएपछि त्यहाँ काठमाडौँमै पनि ह्यान्डल गऱ्यौँ. मैले हिजो मात्रै फेरि चेकअप गरेका थिएँ त्यहाँको स्वास्थ्य चौकीको हेल्थ पोस्टको अध्यक्षहरूसँग, बाँकी भएको सामान पाउनु भयो कि पाउनु भएन भनेर. उहाँले म्याडम एकदम थ्याङ्क यू सो मच राम्रो काम गर्नुभयो, मैले सामानहरू लिएर आयौँ हामीले भनेर भन्नुभयो. पछि हामी फर्केर आएपछि पनि समन्वय गरेर चाहिने चिजहरू चाहिँ पठाइदिइरह्यौँ हामीले.
0: हुन्छ प्रसन्ना बहिनी, थ्याङ्क यू भेरी मच, एकदमै अमेजिङ काम गर्नुभएको रहेछ, मेरो टाइम यति नै भयो कार्यक्रमको लागि, अरू फेरि पछि विषयमा कुराकानी गरौँला हजुरको। थ्याङ्क यू भेरी मच। अन्तमा केही छ हजुरको?
1: हजुर न, होइन होइन, केही छैन। यो त अब यो इन्टरभ्यूको लागि देखाउनको लागि भन्दा पनि मैले भनिन यो केही गर्नुपर्छ यति बेला भन्ने एउटा एकदमै भित्रबाट त्यो मानवीय भावनाको कारणले गरेको हो। तर जतिले पनि विदेशमा बसेर स्वदेशमा बसेर यति बेला गर्नुभयो, मोरल सपोर्ट, फाइनेन्सियल सपोर्ट त्यो नै ठुलो छ। त्यहाँ पुग्नु नै मात्रै पनि ठुलो कुरा होइन, आफ्नो ठाउँबाट जुन जुन तरिकाले सहयोग गर्नुभयो सबैप्रति चाहिँ म एकदम आभार व्यक्त गर्न पनि चाहन्छु। मेरो म त एउटा रिप्रेजेन्टेसन मात्रै हो होइन, अनि दाईको टाइमको लागि मलाई यसरी बोलाइदिनु भयो, सम्झिनु भयो, त्यसको लागि पनि अत्यन्त आभारी छु। थ्याङ्क यू।
0: हजुर प्रसन्ना कडेल बहिनीलाई धन्यवाद दिँदै मैले संवादबाट बिदा मागे। हस्त, नमस्ते।

हजुर, अहिलेसम्म सहकर्मी साथी योगराज राईजीले नर्स पर्सुना कणेलजीसँग गरिएको कुराकानी सुन्नुभएको थियो। अब भने समय केही समय मात्रै बाँकी छ, करिब करिब बिहानको 9 बज्नको लागि 4 मिनट बाँकी रहेको छ। 9 बजे समाचारपछि भने दाजु विनोद दोष खड्काको साथमा तपाईँले काठमाडौँको सौगात कार्यक्रम सुन्न सक्नुहुनेछ। तर त्यसभन्दा अगाडि हामीसँग धेरै साथीहरू आज हामीलाई साथ दिनुभयो अनि हामीले राखेको ब्रेकफास्ट ब्रेन्टिजरको प्रश्न पनि पठाउनु भयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। विमला मोक्तानजीले गीत सुन्ने मौका पाउनु भएको रहेछ अनि त्यस्तै गरी उत्तर पठाउनेमा सविता उनेमजी स्टनदेखि हुनुहुन्छ, कृष्ण गुरुङजी उहाँ लन्डनदेखि आउनुभयो, उहाँले पनि आयो है आयो, मिल्दै नमिल्ने उत्तर आयो भनेर एकदमै हँसाउनु भएको छ। थ्याङ्क यू सो मच कृष्ण गुरुङजी तपाईँलाई। जुम्बहादुर गुरुङ मामा हुनुहुन्छ सिङडनबाट, नूतन भूषालजी हुनुहुन्छ इजरायलबाट, सहायता राई बोकिमजी हुनुहुन्छ उहाँ एसपोर्टबाट, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र जानुभन्दा अगाडि फेरि पनि एकचोटि हामी यो प्रश्न राखौँ, परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मान्न सकिन्छ मानिन्छ? यसको सम्भावित उत्तरहरू पनि मैले दिएको छु, प्रेम, सौन्दर्य, न्याय, बुद्धि, विवेक र शुभ को सङ्केतमध्ये अथवा के को प्रतीकमध्ये मान्न सकिन्छ। यी सम्भावित उत्तरहरू तपाईँहरूको साथमा राख्दै भोलि हामी यही नमस्ते युके कार्यक्रममा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि म पनि छुट्टिन्छु, तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई।

0: Radio. Gorkha Radio. नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनको बन्द सत्र शुरू भएको छ। गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्य समितिको अन्तिम बैठकले बन्द सत्रमा पेश गर्ने एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो। तीनवटा क्लस्टरमा विभाजन गरेर बन्द सत्र शुरू भएको छ। पहाड, हिमाल र तराई मधेस गरी तीनवटा क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको छ। शुरूमा पहाड़को बन्द सत्र शुरू भएको हो। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। कांग्रेसको केन्द्रीय कार्य समिति 243 सदस्य बनाउने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा एक एकजना महिला अनिवार्य गर्ने प्रस्ताव गरिएको हो। प्रारम्भिक खाका अनुसार एक सभापति, एक वरिष्ठ उपसभापति र तीन उपसभापतिको व्यवस्था गरिएको छ। तीन उपसभापति मध्ये एकजना महिला अनिवार्य हुने प्रस्ताव छ। त्यस्तै तीन महामन्त्री मध्ये कम्तीमा एकजना महिला रहने व्यवस्था गरिएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार सह महामन्त्रीको संख्या 11 भन्दा बढी बनाउने प्रस्ताव समेत आएको छ। पार्टीको तल्लो तहसम्म नीतिगत निर्णय गर्न सहज हुने र सबै समूह तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले संरचनामा हेरफेर प्रस्ताव गरिएको कांग्रेसको दावी छ। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशनमा उम्मेद्वार मनोनयन दर्ताको शुल्क तोकेको छ। केन्द्रीय निर्वाचन समितिले सभापतिमा उम्मेद्वारी दिन 40,000 रुपियाँ शुल्क निर्धारण गरेको छ। यस्तै उपसभापति र महामन्त्रीका लागि 30,000 र सहमहामन्त्रीका लागि 20,000 रुपियाँ तोकिएको छ। केन्द्रीय सदस्यका लागि भने 11,000 रुपियाँ शुल्क निर्धारण गरिएको छ। सभापतिका लागि 10 प्रस्ताव र 10 समर्थक अनिवार्य गरिएको छ। सभापति र महामन्त्रीका लागि 7 प्रस्तावक र समर्थक, सहमहामन्त्रीका लागि 5 प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। केन्द्रीय सदस्यका लागि 3 प्रस्तावक र समर्थक मनोनयन पत्रमा अनिवार्य राख्नुपर्नेछ। आफू उम्मेद्वार बन्ने पदका लागि अर्को सोही पदका उम्मेद्वारको प्रस्तावक र समर्थक हुन नपाइने निर्वाचन समितिले जनाएको छ। कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै महिला महामन्त्रीमा उम्मेद्वारी दिने बताउनु भएको हो। संग्रौला 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउबा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो। केही समय अघि मात्रै देउबा समूहका नेताहरूको नेतृत्व गर्दै संस्थापन पक्षमा आउनु भएको हो। कांग्रेसको आज बसेको बैठकले महिला सहित महामन्त्रीको संख्या 3 पुर्याउने निर्णय गरेको छ। दक्षिण कोरियाबाट 4 नेपाल फर्कने तयारी गरेका भोजपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली मार्फत करिब 5 अघि कोरिया पुगेका भोजपुर हतुवागढी 5 मिकाक राईको सुतेको अवस्थामा मृत्यु भएको हो। आउँदो 8 नेपाल आउने टिकट लिएका राईको मृत्युको कारण खुल्ला बाँकी छ। कोरियाको मेकपोमा कार्यरत राईको केही महिना अघि अनुहारको प्यारालाइसिस भएपछि औषधि खाँदै गरेको बुझिएको छ। कोरियामा पहिलो कार्यकाल सकेर कमिडेट कामदारका रूपमा पुनः कोरिया फर्कने तयारीका लागि कम्पनीबाट कागजपत्र पनि मिलाइसकेको सहकर्मीले जानकारी दिएका छन्। काम सकेर राति फर्किएपछि एसी चलाएर सुतेको र अर्को दिन बिहान काममा नगएपछि सहकर्मी कोठामा आउँदा मृत भेटिएको खबर छ। अमेरिकाले बेलायती रोयल एयरफोर्स फेयरफोर्डको सैन्य अखडामा तैनात सबै बम वर्षक विमान फिर्ता बोलाएको छ। साएको हवाई अड्डा नजिक गएको सेप्टेम्बर 27 भएको शङ्कास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेका बेला अमेरिकाले आफ्नो सबै बम वर्षक विमान फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले यो निर्णयको पुष्टि गर्दै फेयरफोर्डका सबै बम वर्षक विमान अमेरिका फर्काइसकिएको बताएका छन्। तर यो निर्णय गर्नुको कारण पेन्टागनले खुलाएको छैन। सेप्टेम्बर 27 फेयरफोर्ड एयरबेस नजिकै 3 शङ्कास्पद गाडी देखिएको घटना 5 पक्राउ गरेर पछि धरौटीमा रिहा गरिएको थियो। लगत्तै पक्राउ परेका 1 बेलायती इरानी नागरिकलाई पनि धरौटीमा छाडिएको छ। थप बीबीसीकी एली प्राइसबाट।
1: Both the Prime Minister and

हजुर, मन कान्छा यो गीत सुन्नुभयोले यो गीत गाउने कलाकार थुप्रै पनि हुँदोरहेछ। राजन श्रेष्ठ, शान्ति श्री, प्रयार र रचना प्रसाई, रमेश थापा आदि आदिको समय गीतबाट आजको काठमाडौँको स्वागत कार्यक्रम सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर आएको छु। दुई घन्टा हजुरको साथ पाउने आशा पनि छु। र बेलायतको कार्यक्रम भर्खरै सुन्नुभयो। आज भने रूपा राणा बहिनी हुँदो रहेछ र उहाँले विभिन्न मिठा मिठा गीतहरू, कुराकानीहरू, व्यवस्थित संवाद राख्दै कार्यक्रम समापन गर्नुभयो र ह्यान्ड ओभर पनि गर्नुभयो। नब विनोद दाजु आउनुहुन्छ काठमाडौँबाट, बन्दै हुनुहुन्थ्यो। आज बहिनी छुट्टीमा हुनुहुन्छ, त्यसले गर्दाखेरि विभिन्न मनोरञ्जन कार्यक्रमहरू चाहिँ मिलिजुली बाँडीचुडी बेलायतमा कार्यक्रम भइरहेको छ भने यहाँ अहिले नेपालमा के छ त, रुखा खोकीको प्रकोप सकेको छैन। यो भाइरल फ्लूले सबैलाई गाँजेको अवस्था छ, सबैलाई एफेक्टेड छ। त्यसले गर्दाखेरि मलाई पनि अझै दुई तिन हप्ता भइसक्यो लामो प्रकारको रुखा खोकी, जहाँ गए पनि रुखा खोकी नै सुनिन्छ। गर्दाखेरि सतर्क रहनुपर्ने आवश्यकता छ श्रोताहरू। एनिवे, कार्यक्रममा यहाँहरूलाई नमस्कार भन्दै स्वागत भन्न चाहन्छु। म सञ्चालक विनोद खड्का, सकेसम्म कुनै इन्टरप्सन बिना नै कार्यक्रम गरौँ भन्ने लागिरहेछ। बेला बेलामा खोकी चाहिँ आइहाल्छ, खैर औषधि खाँदै गर्दैछु। स्थिति यो छ नेपालको, अब वेदर चेन्ज हुने बेलामा यस्तै पनि हुन्छ। अब दसैँको माहौल छ भन्नु पर्यो, बिजिएनको दसैँ 16 अक्टोबरमा छ भन्ने दसैँ कालरात्रि कार्यक्रम भनेर भन्छ। पल्टनको यो चलन हो, भव्य कार्यक्रम हुन्छ र नाचगानदेखि लिएर बाहिरका भनौँ न अब सम्मानित कलाकारहरूदेखि लिएर आफ्नै प्रडक्सन, आफ्नै उत्पादन अथवा चाहिँ आफ्नै भनौँ ट्यालेन्टबाट विभिन्न कार्यक्रमहरू हुन्छ। युके, ब्रुनाई, बेलायतका विभिन्न युनिटहरूमा, काठमाडौँमा पनि त्यस्तै त्यस्तै कार्यक्रम छ भनेर सुन्छु म। ओके, नेपालको अब दसैँको बेलामा विभिन्न सस्तो बजारहरू खुलिरहेको पनि जानकारी यहाँलाई गराउँ। तर महँगी आकाशिएको छ, अब यो बेलामा चाहिँ ग्यासै सहज उपलब्ध हुनेछ भनेर भन्दाखेरि खुसी पनि लाग्यो। एनिवे, कार्यक्रममा विभिन्न समाचार हामी शीर्षकको रूपमा भरिहाल्छौँ। समयको कुरा गर्नुपर्दाखेरि नेपालमा ठिक दिनको 1:58 जाँदैछ। अब वर्षको दुई ताली मार्चको बेलामा र अक्टोबरको बेलामा टाइम चेन्ज हुन्छ, टाइम चेन्ज बेलायतमा हुन्छ, एफेक्ट हामीलाई पनि हुन्छ। हामी पनि कहिले 1 घन्टा अगाडि, कहिले 1 घन्टा पछाडि। गर्दाखेरि यसपालिको टाइम चेन्ज यानि कि समर टाइमबाट विन्टर टाइममा जानको लागि सन्डे 25 अक्टोबरको मध्य रातपछि 2 बजेको समयमा निर्धारण गरिएको जानकारी अलिअलि गराउँ। त्यसपछि तपाईँहरू आफ्नो घडी मिलाउनु होला, कहिले कहिले परेडमा जाँदा, काममा जाँदा ढिलो चाँडो हुन्छ, गर्दाखेरि अहिले सतर्क हुनुहोला है त। र अहिले नेपालमा ठिक 1:58 जान्छ, त्यतिखेर चाहिँ हामीले 1 बजेर होइन 2 बजेर भन्ने गर्नुपर्छ। अहिले नै यहाँलाई वार्निङ भनौँ। अमेरिकादेखि बेलायत, ब्रुनाईदेखि बोजनियासम्म हुने हुने हाम्रा थुप्रै थुप्रै श्रोतालाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु। अस्ट्रेलियातिर पनि थुप्रै श्रोता हुनुहुन्छ, उहाँलाई पनि गुड इभिनिङ भनौँ। अहिले बेलुका कतै 7 बजेको छ, कहीँ कतै 6 बजेको छ भनौँ, होइन। ओके, आजको मुख्य मुख्य कुराहरू के छन् त्यही राखिहाल्यौँ। आजको दिनको कुरा गर्दाखेरि आज विश्व शिक्षक दिवस हो र अर्को पनि एक इभेन्ट छ, दशमी श्राद्ध। तपाईँलाई थाहा नै छ अहिले 16 श्राद्ध अन्तर्गत दशमीको श्राद्ध चलिरहेको छ भने अन्य समाचार के छन् म राखिहालौँ। मौसमको अपडेट दिन्छु, त्यसपछि अगाडि बढौँ। नेपालको टप न्युज आएर के छ सरस्वती हेरिहालौँ। विभिन्न पत्र पत्रिकालाई कोट गर्दै 5 अक्टोबरको दिन नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु हुँदैछ र नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिका लागि आज साँझ 5 बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आज मतदाता नामावली प्रकाशन गरिनेछ भने असोज 20 गते उम्मेदवारी दर्ता र असोज 22 गते मतदान गर्ने कार्यतालिका रहेको छ। हिजो उद्घाटन समारोहको कुराहरू त सुनिहाल्नुभयो यहाँले। कङ्ग्रेसमा संगठनात्मक संरचना परिवर्तनको प्रस्ताव गरिएको छ। कङ्ग्रेस केन्द्रीय कार्य समितिले उपसभापतिको संख्या 4 पुर्याउने, त्यसमध्ये 1 वरिष्ठ उपसभापति रहने तथा महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने प्रस्ताव अघि बढाएको छ भन्ने अर्को समाचार सुन्नुभयो। अब रसुवातर्फ लागू, रसुवामा बाढीपछि 45 विद्यार्थी अझै सम्पर्कविहीन भएको समाचार। छोटकरीमा अगस्त 26 आएको विनाशकारी भोटेकोसी बाढीपछि रसुवाका 4 विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेको रेडियो नेपालले जनाएको छ। श्रोताहरू,
ओके रसुवाक र मन्नेबाडीको स्थान बेलायतबाट पनि कभर भयो. आज नर्स बहिनी हुनुहुन्छ, कर्णेल बहिनीको लामो अन्तर्वार्ता थियो, उहाँले पुऱ्याएको योगदानको हामी यहाँ बसी बसी कदर गर्छौँ. उहाँले भोगेका र पुऱ्याएको भनौँ न अब सहयोग पुऱ्याएको अनुभव सेयर गर्नुभयो, थ्याङ्क यू बहिनी. भन्दै अगाडि बढौँ. देशका विभिन्न भागमा वर्षा र हिमपातको पनि सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज खोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ. केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सावधानी अप्नाउनु पर्ने देखिन्छ भनिएको छ. बागलुङमा पहिरोमा परि दुई मजदुरको मृत्यु. बागलुङको निसी खोला र गाउँपालिका तीनमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको समाचार छ भने एकजना घाइते भएका छन्. घटना चाहिँ आइतबार बिहान भएको हो, यो हिजोको कुरा हो. भक्तपुरमा कबाडी पसलमा आगो लाग्यो. भव्य फोटोहरू, भव्य भनौँ आगो लागि को फोटोहरू मैले फेसबुकमा राखेको छु, हेर्नुहोला है त. भक्तपुर सूर्यविनायक नगरपालिका 8 जगाती क्षेत्रमा आज बिहान कबाडी पसलमा आगलागी भएको समाचार छ. प्रारम्भिक विवरण अनुसार विद्युत तारमा भएको सर्ट सर्किटका कारण आगलागी भए हुन सक्ने प्रहरीले जनाएको छ. सर्ट सर्किटको प्रब्लम छ किनभने हामीले मल्टिप्लग माथि मल्टिपल राख्छौँ अनि सर्ट हुने नै भयो. जति गरे पनि हेल्थ एन्ड सेफ्टीको र फायर सेफ्टी, इलेक्ट्रिक सेफ्टीमा हाम्रो ध्यान गएको छैन भने प्रधान सेनापति बेलायत भ्रमणमा हुनुहुन्छ. नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल आज औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गर्नुभएको छ. उहाँको भ्रमण अक्टोबर 5-11 तारिकसम्म रहनेछ. ओके, यति नेपालको समाचार. विश्वका एउटा दुईवटा समाचारको शीर्षक भनौँ. युक्रेनलाई जर्मनीको 1 अर्ब युरो सैन्य सहयोग भने ब्राजिलको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने. ब्राजिलको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र पूर्व राष्ट्रपति जेयर बोल्सोनारोका छोरा पाल्भियो बोल्सोनारो बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ. प्रारम्भिक चरणमा फ्लाभियो अगाडि देखे पनि कुनै उम्मेद्वारले बहुमत नल्याएपछि दोस्रो चरण सुरु भयो हो, आफू आवश्यक भएको समाचार छ भने संयुक्त राष्ट्रसङ्घको पनि समाचार शीर्षकको रूपमा राखौँ. संयुक्त राष्ट्रसङ्घको नयाँ नेतृत्व सामु ठुला चुनौती छन्. आगामी जनवरी 1 नयाँ महासचिवले नेतृत्व सम्हाल्ने तयारी भइरहेको बेलामा संयुक्त राष्ट्रसङ्घको सुधार, आर्थिक सङ्कट र विश्वका प्रमुख युद्ध तथा द्वन्द्वमा संगठनको प्रभावकारितालाई मुख्य चुनौतीको रूपमा हेरेको छ श्रोताहरू. फ्रान्समा फेरि तहल्का मचिएको छ. फ्रान्सका विद्यार्थी आन्दोलनका कारण करिब 500 विद्यालय प्रभावित भएका छन्. विद्यार्थी आन्दोलनको कारण फ्रान्समा सोमबार करिब 400-500 उच्च माध्यमिक विद्यालय पूर्ण र आंशिक रूपमा बन्द हुने बताएको छ. केही विद्यालयमा तोडफोड र आगजनी समेत भएको सरकारी अधिकारीले बताएका छन् श्रोताहरू. अन्य खबरहरू अपडेट हुने बित्तिकै हामी यहाँलाई सुनाइहाल्छौँ. ओके, अब हामी अन्य जानकारीमा. वेदर के भन्छ, मैले सदर रूपमा चाहिँ वेदरको कुरा गरेँ भने काठमाडौँ भ्याली, पोखरा र धरानलाई जानकारी गराउँछु कि आजको वेदर के छ. त 105.7 मेगाहर्ज सुनेर बस्नुहुने काठमाडौँ भ्यालीका श्रोताहरूको लागि आज के छ त. काठमाडौँमा 24 डिग्री सेल्सियस छ, आंशिक रूपमा बदली र कुनै ठाउँमा थन्डर सावर पनि हुने सम्भावना छ. दक्षिण दक्षिण पश्चिम हावा छ 20 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ. धरानमा आज 39 डिग्री सेल्सियस र 41 अधिकतम न्यूनतम 28 डिग्री. भोलि पनि झन्डै यस्तै यस्तै छ. तर 107.5 मेगाहर्ज सुनेर बस्नुभएका श्रोतालाई गुड आफ्टरनुन भनौँ भने 87.7 मेगाहर्जका श्रोता पोखरामा हुनुहुन्छ, यहाँलाई पनि गुड आफ्टरनुन. 27 डिग्री सेल्सियस तापक्रम. अधिकांश समय आज दिनमा बदली हुने, रातको समय छिटपुट वर्षा हुने पनि सम्भावना छ भने अन्य कुरा के छ त. यहाँलाई रमाइला रमाइला कुराहरू पनि राख्नेछु आजको यो बसाइमा. इन द मेन टाइम एउटा गीत सुनौ. कुमार लिम्बूको गीत यहाँ लोड भएको छ सिस्टमले, यो गीत नै राख्दै कार्यक्रम अगाडि बढाउँ है त. आजको पहिलो हाम्रो कुराकानी हुनेछ एरिया वेलफेयर सेन्टर ताप्लेजुङका असिस्टेन्ट एरिया वेलफेयर अफिसर हुनुहुन्छ रेशम बहादुर श्रेष्ठ, उहाँसँग कुराकानी म पनि गर्नेछु र हाम्रा त्यहाँका संवाददाता हुनुहुन्छ कृष्ण फोरम्बो लिम्बु, उहाँ त्यहाँ पुग्नु भएको छ. यो अपडेट त्यहाँबाट लिउँ. अहिलेलाई यो गीत स्वीकार्नुहोला. ओके, गीत सुन बन्दैछ. गाउने कलाकार हुनुहुन्छ कुमार लिम्बू.

0: ओके राष्ट्रिय भावनाले उत्प्रोत भएको गीत यहाँले सुन्नुभयो. गाउने कलाकार हुनुहुन्छ कुमार लिम्बू. भने केही जानकारी लिउँ त्यसपछि हामी कृष्ण फर्म्बो लिम्बूलाई थप्ले जुङमा कन्ट्याक्ट गरौँ, जहाँ चाहिँ हाम्रो ब्रिटिस गोर्खा नै भन्नुपर्थ्यो यो सेटअप अन्तर्गत गोर्खा फुल ट्रस्ट को थुप्रै थुप्रै हाम्रो 20 स्थानमा देशभरि नै एरिया वेलफेयर सेन्टर छ. त्यसमध्येमा ताप्लेजुङको एरिया वेलफेयर सेन्टरमा कार्यरत वेलफेयर अफिसर हुनुहुन्छ रेशम बहादुर श्रेष्ठसँग. उहाँले त्यहीँ गएर त्यहाँको अपडेट लिने हुनुहुन्छ, किनभने यहाँ पुऱ्याएको योगदानहरूको कुरा गर्नुपर्छ. एक सर्भिसमेन कम्युनिटी र सर्भिङ कम्युनिटी र त्यहाँको स्थानीय जनतालाई वेलफेयर सेन्टरले के कसो सहयोग पुऱ्याइरहेको छ त्यो जानकारी हामी बेला बेला लिने गर्छौँ. अहिलेलाई एक जानकारी अन्य लिउँ है, त्यसपछि बल्ल कुराकानी हुनेछ.
1: जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्, त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ. मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्. वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ, अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ. थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk.
2: यो BFPS कुल खर्वाइडियो हो.

0: हजुर, तिमीलाई गर्छु माया। तिमीलाई बोलको गीत थियो केशाङको बिजन बोलको गीत, अथवा त्यो सङ्गीत दल जस्तो लाग्छ मलाई। एनिवे, यो गीत सुन्नुभयो नयाँ पुराना आधुनिक राष्ट्रियदेखि लिएर हरेक जोनरका गीतहरू सुन्न पाउनुहुन्छ बिएबिएस गोर्खा रेडियोमा। ओके, र कहिलेकाहीँ त रिमिक्स गीतहरू पनि हुन्छ। अघि रूपा बहिनीको कार्यक्रममा एउटा मजाको पुरानो हिन्दी रिमिक्स गीत सुनेको थिएँ, नील गगन के तले, तर अर्कै भर्सनमा थियो, शब्द एउटा पनि मिलाएको थिएन। पुरानो गीतको थिम चाहिँ अलिअलि थियो जस्तो लाग्यो मलाई। एनिवे, अब कुराकानीको लागि हामी लागौँ ताप्लेजुङतर्फ। के छ त्यहाँको हाल खबर सुनाउनको लागि कृष्ण जी स्ट्यान्ड बाई बसिरहनु भएको छ। कृष्ण जी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्कार, धन्यवाद।
0: ओके, स्ट्यान्ड बाई भनेको स्ट्यान्ड बाई नै हुँदो रहेछ। कतिखेर पुग्नु भयो एरिया वेलफेयर सेन्टर?
1: म करिब अहिले लगभग 20-25 मिनट जति हुँदैछ।
0: ओके,
1: मसँग छलफल,
0: चिया पानको साथमा छलफल कि लन्चै लिनुभयो?
1: सामान्य रूपमा
0: ल, अब हामी नपुगेको ठाउँ हाम्रो वेलफेयर सेन्टर होइन, तर मलाई पूर्वतिरको धेरै ठाउँमा म जान पाएको छैन, अलिकति बयान गरिदिनुहोस्। जहाँ गए पनि एरिया वेलफेयर सेन्टर छट्ट परेको, गार्डन भएको, सबै चिज बन्दोबस्त भएको, स्ट्यान्ड बाई जेनेरेटर भएको, बस्ने ठाउँ भएको, सफा सुग्घर भएको देख्छु म। त्यसले गर्दाखेरि बयान गरिदिनुहोस् न प्लिज, हाम्रो एरिया वेलफेयर सेन्टर कस्तो छ भनेर।
1: पक्कै पनि यो एउटा चाहिँ कस्तो हुन्छ भने, मैले ताप्लेजुङ जिल्लाको हरेक कार्यालयहरूलाई नियालिएको छु। हरेक कार्यालयमा सामान्य रूपमा भित्री रूपमा संरचनाहरू त अब व्यवस्थितै हुन्छ प्रायः, तर बाहिरी वातावरण हेर्ने हो भने त्यहाँनिर तपाईँले भने जस्तै गार्डनहरू, फुलहरूले सजिएको होइन, चिटिक्क परेकाहरू, पार्किङ साइडको व्यवस्थाहरूको चाहिँ अलिक कमी नै पाइएको हुन्छ। यहाँ चाहिँ बाहिर एक्सटर्नल काम कार्यक्रम गर्नु पऱ्यो भने पनि पर्याप्त रूपमा संरचनाहरू भएको छ एरिया वेलफेयर सेन्टरमा चाहिँ होइन। अब अन्य कार्यालयमा त्यो अलिक अभाव देखेको छ, तपाईँले भने जस्तै यहाँ एकदम सुन्दर सफा चिटिक्क परेकै छ होइन। अब कहिलेकाहीँ पेन्सनहरू नआउनुहुन्छ त्यो बेलाको लागि व्यवस्थापनको लागि अतिरिक्त शौचालयहरू पनि पर्याप्त मात्रामा देख्न सकिन्छ यहाँ चाहिँ होइन। अब सफा सुधारको त त्यो बयान गर्नै सकिने त जस जहिले होइन, जुनसुकै छैन, एकदम क्लिन नै भेटिन्छ देखिन्छ यहाँ चाहिँ।
0: ओके, म पनि 2-4 ठाउँमा पुगेको छु, त्यस देखिन्छ। एउटा भनिन्छ नि मरुभूमिमा ओएसिस भन्छ नि होइन, त्यस्तो देखिँदो रहेछ परबाट देखिने साइनेजहरू भएको एरिया वेलफेयर सेन्टर यहाँ छ, यो बाटो हो भनेको, त्यहाँ मेडिकल फेसिलिटी, किचन बस्नको लागि, गेस्टको लागि टेलिफोनको व्यवस्था, सफा सुग्घर भएको देख्छु। गर्दाखेरि त्यहाँ आउन पनि एक प्रकारले मजा लाग्छ भने जस्तो लाग्यो मलाई चाहिँ। तपाईँ के भन्नुहुन्छ?
1: यो चाहिँ विशेष गरेर यहाँ कोही आफ्नो आफन्तसँग आउनुभयो भने पनि उहाँले फोटो सोटो खिचेर टिकटकहरू बनाउने क्रम पनि
0: गर्नु
1: देखिन्छ होइन। यो विगतमा केही कार्यक्रमहरू आयोजना हुँदाखेरि मैले त्यो खालको पनि पाएको छु। अब मानिसलाई टिकटक बनाउन, भिडियो खिच्न, फोटो खिच्न भनेको जुन ठाउँ राम्रो लाग्छ उसलाई देख्दाखेरि उपयुक्त वाव खालको लाग्छ त्यो ठाउँमा खिच्ने हो होइन। त्यस्तो यहाँ पनि छ, तपाईँले जस्तै अब सबै कुरा व्यवस्थित छ, मेडिकलको टिम पनि जतिखेर यहाँनिर खटिरहनु भएको हुन्छ, समय समयमा पेन्सनरहरू आफ्नो स्वास्थ्य परीक्षणको लागि औषधि लिनका लागि पनि आउनुहुन्छ, म आफ्नो बोजू पनि हुनुहुन्छ, मलाई पनि कहिलेकाहीँ पठाउनुहुन्छ र प्रायः कहिलेकाहीँ म यहाँ पनि आउने गरेको छु। र मैले नियालिरहँदाखेरि त्यो एकदम तपाईँले भने जस्तै यो कुनै पनि ठाउँमा नभएर यो सबै ठाउँमा एउटै खालको रुल भयो सायद भएर पनि होला, त्यही खालको तपाईँले भने जस्तो यहाँ पनि पाउन सकिन्छ।
0: ओके, तपाईँको फ्यामिली पनि ब्रिटिस आर्मीबाटै हुनुहुन्छ कृष्णजी?
1: मेरो चाहिँ बाजे हुनुहुन्थ्यो, बाजे त अब लगभग बित्नु भएको करिब 3 वर्ष जति भयो। मेरो छोरी कस्तो नै आफ्नै हजुरका पनि लाउरीपतिका बाजे पनि लाउरी नै हुनुहुन्थ्यो र उहाँ बाजे चाहिँ बित्नुभयो, अहिले जब बोजूले चाहिँ यो सेवा लिइरहनु भएको छ, उहाँ आफै पनि आउने गरेको छु।
0: ओके, ल त अब हाम्रो एरिया वेलफेयर साहब हुनुहुन्छ रेशम बहादुर श्रेष्ठ, उहाँसँग बेली विस्तारमा कुरा गर्नुहोस्, टाइमको कुनै पाबन्दी छैन, सुरु गर्नुहोस्।
1: हुन्छ, यो चाहिँ खास गरी हाम्रो एरिया वेलफेयर सेन्टर ताप्लेजुङमा चाहिँ भोलि एउटा कार्यक्रमको आयोजना गरिएको छ। खास गरी यस कार्यालयले चाहिँ विगत लामो समय अगाडिदेखि ताप्लेजुङका विभिन्न क्षेत्रमा रहनुभएका पेन्सनरहरूलाई पेन्सन मात्रै वितरण नगरेर अन्य विभिन्न क्षेत्रमा भएका संरचनाहरू निर्माण लगायतका विभिन्न क्षेत्रमा सेवा पुर्याउँदै आउनुभएको छ। सोही अनुसार चाहिँ गत वर्ष पनि विभिन्न प्रोजेक्टहरू कम्प्लिट गरिसकेको एरिया वेलफेयर सेन्टरले चाहिँ अब आगामी यो चालु वर्षमा चाहिँ सञ्चालन हुने आयोजनाका विषयमा चाहिँ सम्बन्धित क्षेत्रका नागरिक अथवा सम्बन्धित व्यक्तिलाई चाहिँ भोलि आमन्त्रण गरेर उहाँहरूले एउटा जानकारी गराउने प्रयत्न गर्नुभएको छ। यो योजना आयोजना प्रोजेक्टहरू चाहिँ कसरी सञ्चालन हुन्छ, कति मात्रामा हुन्छ, यो निर्मित निर्माण भइसकेपछि चाहिँ कस्तो हुन्छ, यसका बारेमा विस्तृत जानकारी गराउने उद्देश्यले चाहिँ एउटा कार्यक्रमको आयोजना गर्न लाग्नु भएको चाहिँ एरिया वेलफेयर सेन्टर पापुचुङका इन्द्रदेव राईले मलाई यस अघि पनि जानकारी गराउनु भएको थियो। र ठिक आज चाहिँ बिहान धनजुङ दाईले चाहिँ आज तापुजुङबाट केही अपडेट छ भनेर सोध्नु हुँदाखेरि चाहिँ मैले एरिया वेलफेयर सेन्टरले भोलि यस्तो खालको कार्यक्रम गर्दैछ भनेर मैले जानकारी गराउँदाखेरि चाहिँ उहाँले आग्रह गरे अनुसार मैले यो तयारी गरेको छु। र मैले त्यस पश्चात यहाँका एडब्लुओ सरलाई इन्द्रदेव सरलाई मैले कल गरेको थिएँ। उहाँ चाहिँ छुट्टीमा जिल्ला बाहिर हुनुहुँदो रहेछ र तापुजुङ आउने क्रममै हुनुहुँदो रहेछ। अहिले केही समयपछि उहाँ आउने खबर पनि मैले पाएको छु। त्यस पश्चात अब के गर्ने त भन्दाखेरि यहाँनिर मैले बुझ्दाखेरि एसिस्टेन्ट एरिया वेलफेयर अफिसर हुनुहुन्छ हाम्रो रेशम बहादुर श्री, उहाँले पनि यहाँ लगभग काम गर्न थाल्नु भएको साढे दुई वर्ष लगभग पुग्न आँटेको छ, दुई वर्ष। आज मैले उहाँसँग नै एरिया वेलफेयर सेन्टरले भोलि सञ्चालन गर्ने कार्यक्रमको उद्देश्य, त्यसपछि अहिलेसम्म सेन्टरले प्रवाह गर्दै आइरहेको सेवा लगायतका विषयमा कुराकानीका निम्ति यति बेला म उहाँसँग छु। अब म उहाँसँगकै कुराकानीतर्फ लाग्छु। कार्यक्रम काठमाडौँको सौगातमा
2: हुन्छ। थ्याङ्क यू भेरी मच सर, थ्याङ्क यू।
1: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चाहिँ भोलि अब एउटा कार्यक्रम सञ्चालन गरेको छ, जुन चाहिँ भनौँ सन् 2026-27 सञ्चालन गर्ने आयोजनाका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना तयारी गर्नुभएको छ। खास अलिकति तयारीको कुरा गरौँ न, तयारी कस्तो छ, के विषयमा जानकारी गराउँदै हुनुहुन्छ भोलिको कार्यक्रममा, अनि को उपस्थित हुँदै हुनुहुन्छ यस कार्यक्रममा?
2: सर्वप्रथम त जस हाम्रो चाहिँ यो हाम्रो चाहिँ स्कुलको कार्यक्रममा चाहिँ जस हाम्रो चाहिँ 9 स्कुल चाहिँ के योजनामा के परेको छ गरेको चाहिँ सबै स्कुलको चाहिँ हेड सर अनि उहाँको चाहिँ समितिको अध्यक्षलाई चाहिँ हामीले चाहिँ भोलि चाहिँ 10 चाहिँ के बोलाएको छौँ है। अनि त्यसपछि चाहिँ उहाँको चाहिँ माग अनुसार चाहिँ के हो कसो हो भनेर चाहिँ हामीले सबै कुरा चाहिँ ब्रिफमा इन ब्रिफमा के गर्छौँ। अनि त्यसपछि चाहिँ अब उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ है, हाम्रो चाहिँ मापदण्डमा चाहिँ यो छ भनेर चाहिँ उहाँहरूले चाहिँ राम्रोसँग चाहिँ इन्फर्मेसन दिने, तपाईँको चाहिँ काम गर्दाखेरि चाहिँ हाम्रो चाहिँ के अरे क्वालिटीको चाहिँ हामीले चाहिँ क्वालिटी मात्र चाहिँ दिन्छौँ, गर्दाखेरि चाहिँ त्यो हिसाबले चाहिँ उहाँहरूलाई चाहिँ क्वालिटीकै हिसाबमा चाहिँ एक कुरा गर्छौँ हामीले।
1: ताप्लेजुङमा त प्रोजेक्टहरू सञ्चालन गर्न अरू ठाउँकै हेर्ने हेर्ने निकै गाह्रो अवस्था छ। हाइड्रो केबल कारका कुराहरूमा आन्दोलनहरू हुन्छन्। खास तपाईँहरूले यो सञ्चालन गर्दै गरेको कार्यक्रममा चाहिँ त्यस्ता खालको कुनै बाधा अवरोधहरू चाहिँ आएको छन् कि छैन, समुदायबाट विरोध जनाउने यो भएन त्यो भएन भनेर मिलाउनु पर्ने स्थिति चाहिँ आएको छ कि छैन अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि?
2: अहिलेको अवस्थामा चाहिँ त्यस्तो चाहिँ छैन। लास्ट इयर चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ पानीको योजना के अरे परेको थियो, गर्दाखेरि चाहिँ त्यो पानीको योजनामा चाहिँ अलिकति तपाईँ चाहिँ मनमुटाप भएको के अरे कारणले गर्दाखेरि हामीले चाहिँ छिट्टै नै के अरे थाहा पायौँ, गर्दाखेरि चाहिँ त्यो प्रोजेक्टलाई चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ सल्लाह के अरे दियौँ। अनि त्यसपछि चाहिँ ल तपाईँको चाहिँ सल्लाह चाहिँ मिल्छ भने चाहिँ हामी चाहिँ त्यो प्रोजेक्ट दिन्छौँ, यदि तपाईँको चाहिँ यस्तो चाहिँ के अरे सल्लाह चाहिँ मिल्दैन भनेपछि हामीले चाहिँ यो चाहिँ हाम्रो चाहिँ के अरे मनमुटाप चाहिँ हामी चाहिँ राख्दैनौँ भनेर चाहिँ हामीले त्यो योजनालाई चाहिँ क्यान्सल गऱ्यौँ।
1: अब ताप्लेजुङको हकमा हेर्ने हो भने विगतमा धेरैवटा योजना सम्पन्न भएका छन्, अब भावी दिन अथवा चालु आर्थिक वर्षमा चाहिँ 9 प्रोजेक्ट सञ्चालन हुँदैछ भनेर जानकारी गराउनु भएको छ। खास यो प्रोजेक्टहरू कुन कुन ठाउँमा अनि कुन कुन क्षेत्रमा चाहिँ सञ्चालन हुँदैछन्, यसको थोरै जानकारी गराउनुहोस् न।
2: विशेष गरेर चाहिँ हामीले चाहिँ हेर्ने चाहिँ हाम्रो एरिया चाहिँ ताप्लेजुङ नै जिल्लाभित्र नै के अरे पर्छ, गरेर चाहिँ हाम्रो चाहिँ विशेष गरेर चाहिँ के अरे ताप्लेजुङभित्र नै के अरे पर्छ। अनि उहाँहरूले पनि हामीले चाहिँ एप्लिकेसन दिँदाखेरि पनि ताप्लेजुङकै एरियामा चाहिँ के अरे भित्र नै के अरे परेर चाहिँ उहाँहरूले चाहिँ एप्लिकेसन के अरे दिनुहुन्छ, गरेको चाहिँ त्यही हो। अब ठाउँ चाहिँ तपाईँले चाहिँ के अरे भनौँ या
1: यो विद्यालयहरूमै प्राय भइरह होला, कुन कुन विद्यालय
2: तपाईँको चाहिँ हामीले चाहिँ यहाँ चाहिँ के अरे सेलेक्सन भएको अनुसार चाहिँ एउटा चाहिँ सरस्वती बेसिक स्कुल, यो चाहिँ मैया खोला 3, अनि कालिका सेकेन्डरी स्कुल पाथिबारा याङबर्ग 3, अनि मोती सेकेन्डरी स्कुल मैया खोला एक नाल्बो स्कुल बेसिक स्कुल मिरिन्डेङ छ नीलगिरी स्कुल सेकेन्डरी स्कुल सिलिङवा छ अनि पिपलस्वरी बेसिक स्कुल पाथीबार याङ्गोरक चार अनि थेचम्बु सेकेन्डरी स्कुल यो पाथीबार चाहिँ दुई यो हो अनि तपाईँको एउटा चाहिँ खेजनेम सेकेन्डरी स्कुल यो खेजनेमै के पर्छ फक्टाङ हजुर सरी फक्टाङमा के पर्छ अनि एउटा चाहिँ महाकाली बेसिक स्कुल यो चाहिँ मलाई चाहिँ एक्ज्याक्टली के अरे ठाउँको नाम चाहिँ याद आएन है उहाँको चाहिँ जस तिन कोठा भवन चाहिँ के अरे परेको छ
1: अब सर यो अलिकति थोरै जानकारी गराउनुहोस् त यो खास यो प्रोजेक्टको सेलेक्सन छनौटको प्रक्रिया के हो यो कसरी छनौट गरिन्छ र कसरी त्यसलाई चाहिँ त्यो ठाउँमा प्रोजेक्ट सञ्चालन गर्ने भनेर कसरी निर्णयमा पुगिन्छ र सञ्चालन हुन्छ यो
2: चाहिँ हामीले चाहिँ त्यस्तो निर्णय चाहिँ के अरे गर्दैनौँ हाम्रो चाहिँ अब निष्पक्ष तरिका चाहिँ के अरे हामीले हुन्छ गरिन्छ तर हाम्रो चाहिँ वर्ल्ड फर ताप्लोजुङमा चाहिँ जति पनि के अरे निबन्ध के अरे एप्लिकेसन चाहिँ आउँछ स्कुलमा चाहिँ ल हामीले चाहिँ यो के अरे पऱ्यो भनेर चाहिँ आउनुहुन्छ अनि त्यसपछि चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ के अरे फर्म दिन्छौँ एउटा चाहिँ हाम्रो एप्लिकेसन चाहिँ फर्म के अरे भर्नुहुन्छ अनि त्यसपछि चाहिँ उहाँले चाहिँ फर्म भरेपछि हामी चाहिँ उहाँ चाहिँ के हो के अरे वास्तविकता चाहिँ के हो कसो हो भनेर चाहिँ हामी चाहिँ त्यहाँ निरीक्षण के अरे गर्छौँ अनि त्यही अनुसार चाहिँ हामी चाहिँ एउटा लास्टमा चाहिँ हामी चाहिँ रिपोर्ट के अरे लेख्छौँ उहाँको आवश्यकता स्कुलको बारेमा सबै कुरा चाहिँ हामी चाहिँ रिपोर्ट के अरे लेख्छौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ हेडक्वार्टरमा चाहिँ पोखरामा चाहिँ पठाउँछौँ अनि हेडक्वार्टरले चाहिँ उहाँहरूको चाहिँ हाम्रो चाहिँ रिपोर्ट अनुसार अथवा उहाँको चाहिँ एप्लिकेसनको अनुसार उहाँ चाहिँ माग गरे अनुसार चाहिँ उहाँले चाहिँ के सेलेक्सन के अरे गर्नुहुन्छ अनि त्यसपछि चाहिँ सेलेक्सन चाहिँ भइसकेपछि उहाँहरूले पनि हामीले चाहिँ खबर के अरे गर्नुहुन्छ ल यो चाहिँ यो स्कुल चाहिँ सेलेक्सन भयो उहाँको चाहिँ अब बजेट पनि यति हो भनेर चाहिँ उहाँ चाहिँ के अरे किताब तोकिदिनुहुन्छ
1: सेलेक्सनको लागि केही कार्यालयको मापदण्ड पक्कै पनि होला होइन त्यहाँ कतिपय कति विद्या विद्यार्थी हुनुपर्छ मिनिमम अथवा समुदायभन्दा कति टाढा नजिक र लोकेसनको कुरा त पनि होला होइन त्यहाँ आवश्यक हो कि होइन भन्ने कुरा पनि त त्यसलाई निहाल्नुपर्छ होला होइन त्यो
2: हजुर त्यो चाहिँ आवश्यक नै हो तपाईँको चाहिँ अहिले चाहिँ के मापदण्ड भन्दाखेरि पनि अब विद्यार्थी सङ्ख्या चाहिँ 50 चाहिँ अलिक माथि नै के हुनु पर्यो गर्दाखेरि तपाईँको स्कुल चाहिँ कहाँ हो के हो कस्तो हो कुन ठाउँमा के अरे पर्छ त्यो चाहिँ त्यस्तो चाहिँ के अरे छैन तर चाहिँ हामीले चाहिँ अब दिनु पर्दा पनि अब तपाईँको आइटी सामानहरू जस्तो कि कम्प्युटर टिभी यो चाहिँ हामीले चाहिँ के अरे मापदण्डमा के अरे पर्दैन हामीले चाहिँ दिने चाहिँ उहाँहरूको चाहिँ फर्निचर अनि तपाईँको रिप्लेसमेन्ट अनि अब जस्तो कि अब वाल चाहिँ के अरे भड्कियो भने चाहिँ दही हाम्रो चाहिँ यस्तो के अरे झ्यालदोको चाहिँ के अरे बिग्रेको छ भने चाहिँ त्यो अनुसार चाहिँ हामीले चाहिँ दिन्छौँ
1: यो योजना प्रोजेक्टहरू सञ्चालन हुँदै गर्दाखेरि खास एरिया वेलफेयर सेन्टरले चाहिँ भौतिक पूर्वाधारको विकासमा निर्माणमा चाहिँ बेसी जोड दिएको पाइन्छ खास हुन त एउटा केही न केही मात्रामा टिवा पुग्छ यो सेन्टरले चाहिँ त्यो मात्रै नभएर शैक्षिक गुणस्तरका लागि स्कुलका शिक्षकहरूलाई पनि प्रशिक्षण तालिम लगायत विभिन्न अहिले त प्रविधि मैत्री भन्ने चलन पनि छ त्यो क्षेत्रमा चाहिँ लगानी गर्छ कि गर्दैन भावी दिनमा त्यो सम्भावना छ कि छैन विगतमा त छैन
2: यस्तो हुन्छ तपाईँको चाहिँ अहिलेसम्म तपाईँले चाहिँ भनेको चाहिँ के अरे यहाँ चाहिँ हामीले चाहिँ त्यस्तो चाहिँ के अरे भएको छैन अब हामीलाई पनि के आदेश दिएको छैन होइन तर एउटा कुरा चाहिँ अब शिक्षाको रूपमा चाहिँ स्किल चाहिँ डेभलप चाहिँ स्टुडेन्टलाई चाहिँ डेभलप गर्ने भन्ने हिसाबले चाहिँ हाम्रो र कादुरीको सँग चाहिँ संलग्न के अरे भएर उहाँहरूको चाहिँ स्किल डेभलपमेन्ट गर्नुको लागि चाहिँ कार्यक्रम चाहिँ तपाईँको 3 महिना चाहिँ कोर्सदेखि लिएर 2 वर्ष 3 वर्षसम्म पनि के अरे कोर्स चाहिँ हुन्छ जस्तो कि अहिले चाहिँ हालसालै हाम्रो चाहिँ स्टुडेन्ट चाहिँ किन आउनुभयो ल मेरो चाहिँ के अरे पढ्न पनि सकेन आर्थिक अवसरले के अरे गर्दाखेरि मलाई चाहिँ एकदमै स्किल चाहिँ चाहिएको छ अथवा म चाहिँ के अरे पढ्छु भन्ने हिसाबले चाहिँ विद्यार्थी चाहिँ आउनुहुन्छ अनि त्यही अनुसार चाहिँ उहाँको क्वालिफिकेसन अनुसार हामी चाहिँ फर्म भर्छौँ अनि त्यसपछि हामी थ्रु नै के अरे कार्यक्रममा चाहिँ पठाउँछौँ अनि उहाँहरूले चाहिँ त्यो एप्लिकेसन चाहिँ एक्सेप्ट गरेर अनि उहाँ चाहिँ डाइरेक्टली एप्लिकेन्टलाई चाहिँ उहाँ चाहिँ इन्फर्म के अरे गर्नुहुन्छ उहाँ चाहिँ यदि सेलेक्ट के अरे भयो भने चाहिँ उहाँ चाहिँ त्यो प्रोग्राम छ अहिलेसम्म
1: रेशम सर यो विगतमा पनि धेरैवटा संरचनाहरू प्रोजेक्टहरू कम्प्लिट गर्नुभएको छ सेन्टरले अधिकांशको ठाउँहरू हेर्ने हो भने विभिन्न ठाउँमा संरचनाहरू बन्छन् तर तिनीहरूको रेखदेख संरक्षण अनि अभावले अनि कतिपय ठाउँमा त बिस्तारै त्यो प्रयोग दिन पनि हुन थाल्दाखेरि त्यसको अवस्थाहरू एकदम जीर्ण हुँदै जान्छ त्यो भत्किने अवस्थासम्म पुग्छ फेरि त्यो आवश्यक पऱ्यो भने कसैले पुनर्निर्माण गर्न पनि सक्दैनन् खास तपाईँहरूले विगतमा बनाउनु भएको संरचनाहरूको प्रयोग चाहिँ कसरी भइरहेको छ त्यसको अनुगमन गर्नुहुन्छ कि हुन्न यो अवस्था कस्तो छ भनेर
2: हो के अरे मैले चाहिँ पहिल्यै पनि के अरे भने होइन हाम्रो चाहिँ जस अब क्वालिटीको हो क्वान्टिटी चाहिँ हामीले चाहिँ चाहिँदैन तपाईँको चाहिँ अब सुरुमै हामीले चाहिँ उहाँलाई नै के अरे भन्छौँ गर्दाखेरि चाहिँ अलिकति क्वालिटीको के अरे बनाउनु है भनेर चाहिँ हामीले के अरे भन्छौँ अनि त्यही अनुसार चाहिँ हामी चाहिँ पछि प्रोजेक्ट चाहिँ सिद्धि सकेपछि उहाँले चाहिँ हामीलाई के अरे खबर गर्नुहुन्छ अनि त्यसपछि चाहिँ हामी चाहिँ निरीक्षण गर्नुको लागि चाहिँ त्यहाँ जान्छौँ अनि यदि उहाँहरूले चाहिँ एकदमै क्वालिटीको बनाउनु हुन्छ भने चाहिँ हामी चाहिँ सोध्न चाहिँ उहाँ चाहिँ के अरे अब फन्ड के अरे गर्छौँ होइन पैसा के अरे दिन्छौँ यदि उहाँ चाहिँ के अरे क्वालिटी चाहिँ भएन भने चाहिँ उहाँ चाहिँ एकदमै राम्रोसँग चाहिँ एडभाइस गरेर समन्वय के अरे गरेर त्यही हो हामीले चाहिँ त्यही के अरे गर्ने हो तर चाहिँ हाम्रो चाहिँ यस्तो हेर्दाखेरि चाहिँ अरूको भन्दा पनि हाम्रो चाहिँ जस अब त्यो प्रोजेक्ट अनुसार चाहिँ एटलिस्ट 5 इयर्स चाहिँ मिनिमम चाहिँ 5 इयर्स चाहिँ हाम्रो चाहिँ त्यस्तो 5 वर्ष चाहिँ अगाडि नै के अरे ड्यामेज भएको अथवा भत्ताभङ्ग भएको त्यस्तो चाहिँ रेकर्ड छैन हाम्रो चाहिँ
1: भनेको जति संरचनाहरू निर्माणमा छन् ती सबै प्रयोगमा आइरहेको छन्
2: हजुर एकदमै
1: तपाईँले 5 वर्ष भन्नुभयो 5 वर्षपछि त्यो त्यस्तो संरचनाहरू बिस्तारै जीर्ण हुँदै गएन त्यसको पुनर्निर्माणका लागि बजेटहरू सुरक्षित हुन्छ कि हुँदैनन् तिनीहरू
2: यो चाहिँ अब कति पहिला चाहिँ के अरे थाहा हुँदैन है अब जस्तो कि हाम्रो चाहिँ स्कुलमा चाहिँ अब तपाईँको भवन बनायो अनि त्यसपछि उहाँको चाहिँ अब जस अब ल्यान्डस्लाइड भयो अब चाहिँ के अरे भित्र चाहिँ के अरे भड्क्यो अनि उहाँहरू चाहिँ अब के गर्ने कसो गर्ने भनेर चाहिँ उहाँ चाहिँ के अरे सोध्नुहुन्छ अनि भरेपछि चाहिँ उहाँहरूले चाहिँ हामीलाई नै के अरे फोन गर्नुहुन्छ ल हाम्रो चाहिँ के अरे गोर्खा वेलफेयर ट्रस्टले चाहिँ बनाइदिएको हो तर चाहिँ अनफर्चुनेटली अब ल्यान्डस्लाइड के अरे भयो अनि भत्कियो अब यसलाई चाहिँ के गर्ने भनेर चाहिँ उहाँले के अरे भन्नुहुन्छ अनि उहाँले चाहिँ जब चाहिँ हामी चाहिँ वेलफेयर चाहिँ के अरे बनाइदिएको हो भनेपछि उहाँले चाहिँ तुरुन्तै हामीले चाहिँ त्यो के अरे जति लागेको के अरे बजेट हो अब त्यसलाई चाहिँ पुनर्निर्माण चाहिँ गरिदिन्छौँ
1: भनेको प्राकृतिक विपदका कारण चाहिँ यदि त्यो क्षति पुगेको भने त्यसलाई फेरि 100% वेलफेयर सेन्टरले निर्माण गर्न सक्छ
2: एकदम एकदम 100%
1: हुन्छ हामी अब अलिकति यो विशेष गरी अब चालुवाती वर्षमा सञ्चालन हुने योजनाको विषयमा अलिक बेसी केन्द्रित भएर कुराकानी गरेका छौँ थोरै प्रसङ्गलाई परिवर्तन गरौँ न खास यो यहाँ सेन्टरमा चाहिँ अहिले पेन्सनरहरूले पनि स्वास्थ्य सेवाहरू लिइरहनु भएको छ होइन खास उहाँहरूले लिने जो सेवाग्राहीहरू हुनुहुन्छ उहाँले चाहिँ कतिको भिड छ चाप छ कति कति टाइममा उहाँ आइरहनु भएको छ कि छैन यहाँनिर अहिले
2: उहाँहरू चाहिँ जस प्रायः जस्तो चाहिँ आउनै के अरे आउनुहुन्छ जस उहाँ चाहिँ जस अब हाम्रो चाहिँ यो तापुजिङमा चाहिँ अलिकति के अरे रिमोट नै के अरे पर्छ गर्दाखेरि चाहिँ उहाँ चाहिँ अब अलिकति स्वास्थ्य के अरे बिग्रियो भने चाहिँ उहाँ चाहिँ के अरे फोन मार्फत अथवा चाहिँ उहाँ चाहिँ स्वयं नै यहीँ के अरे आएर चाहिँ उहाँ चाहिँ सेवा चाहिँ लिनुहुन्छ गर्दाखेरि चाहिँ हाम्रो चाहिँ बेस्ट जस हामीले चाहिँ के पेन्सनै सेवा दिन्छौँ उहाँहरूलाई पेन्सनहरूलाई।
1: भर्खरै मात्र पेन्सन वितरणको कार्य पनि सम्पन्न भएको छ तापुजुङमा चाहिँ अझै पनि फिजिकल पेन्सन लिनेहरू प्रशस्तै मात्रामा हुनुहुन्छन्। जम्मा यहाँ कतिजना हुनुले पेन्सन लिनुहुन्छ र कति मात्रले फिजिकल पेन्सन वा भौतिक रूपमै कार्यालयमा आएर पेन्सन लिइरहनु भएको छ?
2: हाम्रो चाहिँ रेकर्ड अनुसार चाहिँ अहिलेलाई चाहिँ 46 चाहिँ पेन्सनर चाहिँ हुनुहुन्छ। यो चाहिँ वेलफेयर पेन्सन हो होइन, अनि त्यसमध्येमा पनि अहिले चाहिँ क्यास पेन्सन लिने चाहिँ ग्राहित पेन्सनर चाहिँ 11 चाहिँ हुनुहुन्छ। तर चाहिँ हाम्रो चाहिँ मेन फोकस चाहिँ उहाँहरूलाई चाहिँ क्यास दिने भन्दा पनि उहाँलाई चाहिँ के ब्याङ्कमै ट्रान्सफर गर्दा चाहिँ के राम्रो हुन्छ। कारण चाहिँ अब अहिले चाहिँ अब तपाईँको के अरे सरकारले पनि क्यास पैसा चाहिँ नदिनु अथवा चाहिँ यो चाहिँ अब कारोबार चाहिँ अलिकति ब्याङ्किङ कारोबार चाहिँ राम्रो चाहिँ ट्रान्जेक्सन चाहिँ राम्रै हुन्छ भन्नको कारणले पनि के अरे हो गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ के अरे पेन्सन पाउँदाखेरि अहिले चाहिँ 11 चाहिँ हुनुहुन्छ। तर चाहिँ हामीले चाहिँ सक्दो प्रयास गर्दैछौँ गर्दाखेरि चाहिँ बाँकी रहेको चाहिँ 1-2 चाहिँ अब उहाँ चाहिँ के अरे पेन्सनर चाहिँ उहाँको चाहिँ ब्याङ्क खाता चाहिँ लिनु भएको छैन, न त भने अब नेक्स्ट चोटि चाहिँ उहाँ चाहिँ जस अब यो चाहिँ रिड्युस हुँदैछ।
1: खास यो किन रहेछ उहाँहरू चाहिँ ब्याङ्किङ कारोबारतिर अथवा ब्याङ्कबाट किन नलिनु भएको? किन उहाँहरू चाहिँ यहीसम्म कष्ट गरेर कतिपय त अब ग्रामीण भेगमा पनि हुन्छ होइन, गाडीको त्यत्रो लामो त्यो पनि तापुजुङ जस्तो विकट ठाउँमा त अब सडकको अवस्था पनि एकदम जीर्ण छ, हिलो धुलाम्मे होइन, त्यस्ता खालको ठाउँमा यात्रा गरेर आउनुहुन्छ, खास किन ब्याङ्कबाटै लिन चाहिँ किन नमान्नु भएको, के पाउनु भएको छ खास?
2: यो चाहिँ यस मलाई चाहिँ मेरो एक्सपिरियन्समा के अरे पेन्सनर चाहिँ अब जस बुढाबुढी नै के अरे हुनुहुन्छ उहाँहरूको चाहिँ अब ब्याङ्कमा जाने अनि त्यसपछि एप्लिकेसन दिने अनि त्यहाँ चाहिँ अब पैसा के हो कसो हो निकाल्ने उहाँहरू चाहिँ अलिकति अप्ठ्यारो भएको कारणले गर्दाखेरि अनि उहाँहरूलाई चाहिँ के विश्वास के अरे छ भने चाहिँ वेलफेयरले चाहिँ हामीलाई चाहिँ पेन्सन चाहिँ एकुरेट दिन्छ पैसा चाहिँ दिन्छ भन्ने हिसाबले पनि के अरे होला गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ यस मेन कारण चाहिँ उहाँ चाहिँ यस ब्याङ्कमा चाहिँ अलिकति फेमिलियराइज नभएको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ क्यास लिनेर माग्नुहुन्छ।
1: भनेपछि यो अलिकति चेतनाको कमीले भनेको भन्दा पनि बुझियो। खास उहाँहरूको अब हुन त अब पुराना व्यक्तिहरू जो हुनुहुन्छ वृद्ध वृद्ध उहाँलाई अलिकति ब्याङ्कप्रति विश्वास गर्न पनि एकदम गाह्रो छ। अझै पनि कतिपय गाउँघरमा एकै कुरा गर्ने नि कतिपय चाहिँ ब्याङ्कमा पैसा राख्ने भनेपछि त त्यो उहाँहरू मान्ने हुन बरु उहाँले चाहिँ आफ्नै घरको बाकसमा गोजीमा थैलीमा चेपेर राख्ने अझै त्यो परम्परा कायम हुन्छ होइन। यो खास उहाँहरूको आफ्नो जो फ्यामिली हुन्छ नि रिलेटिभ उहाँहरूसँग चाहिँ यसो सहजीकरण गर्ने समन्वय गर्ने चाहिँ खास त्यस विषयमा गरेको छ कि छैन सेन्टरले?
2: त्यस्तो चाहिँ जस अब पेन्सनर चाहिँ अब हामीले चाहिँ अब दिँदाखेरि चाहिँ अब मेन पेन्सनर नै के अरे आउनुपर्छ उहाँको चाहिँ आफन्त छोराछोरीलाई चाहिँ दिनै के अरे मिल्दैन नियमअनुसार गरेर चाहिँ यस उहाँ चाहिँ सहज चाहिँ के अरे यस अब एउटा चाहिँ केस चाहिँ के छ भने अब जस्तो कि बुढाबुढी चाहिँ उहाँ चाहिँ यहाँ आउन सक्नुहुन्न पेन्सन चाहिँ लिन चाहिँ आउन सक्नुहुन्न त्यो कारणले के अरे गर्दाखेरि चाहिँ पेन्सनरले चाहिँ हामीलाई चाहिँ फोन गर्नु के अरे गर्नुपर्छ है। अनि उहाँले चाहिँ पेन्सन चाहिँ ल है मेरो चाहिँ पेन्सन चाहिँ म चाहिँ आउन सकेन के अरे मेरो सत्तामा चाहिँ फलाना छोरा अथवा छोरी जो होस् उहाँ चाहिँ के अरे यहाँ आउनुहुन्छ उहाँलाई चाहिँ दिनु भनेर चाहिँ उहाँले चाहिँ फोन गरेर चाहिँ अथोरिटी एप्रुभ चाहिँ भएपछि बल्ल चाहिँ हामीले चाहिँ के अरे उहाँलाई चाहिँ फ्यामिलीलाई चाहिँ के अरे पेन्सन दिन्छौँ।
1: हुन्छ रेशम सर, लगभग अब हामी कार्यक्रम कुराकानीको अन्तिम अन्तिमतिर पनि आइपुगिसकेका छौँ। छोटोमा संक्षिप्तमा एउटा प्रसङ्गमा जोड्नुहोस् न, यो एउटा पेन्सनर भेटघाटको लागि वेलफेयरको चाहिँ एउटा वार्षिक कार्यपालिका पनि हुन्छ होइन, हरेक जो पेन्सनर हुन्छ उहाँको घर गाउँमै गएर उहाँहरूलाई स्वास्थ्य जाँच अथवा अन्य कुराको भेटघाट पनि गर्ने एउटा तालिका हुन्छ नि होइन, त्यो नियमित भइरहेको छ होला होइन यहाँ?
2: एकदमै तपाईँको चाहिँ जस अब हाम्रो चाहिँ अब नियमअनुसार चाहिँ एउटा पेन्सनर चाहिँ वर्षको मिनिमम चाहिँ एक वर्ष एकचोटि चाहिँ भेट्नै के अरे पर्छ उहाँकै के अरे घरमा जानुपर्छ त्यो प्रोग्राम छ। तर तपाईँको चाहिँ पेन्सन अनुसार चाहिँ क्याटेगोरी चाहिँ के अरे हुन्छ अनि जस्तो कि अब 3 महिना चाहिँ एभ्री 3 मन्थमा चाहिँ के अरे भेट्नु पर्ने चाहिँ हुन्छ अथवा 6 महिनामा चाहिँ भेट्नु के अरे पर्ने हुन्छ। तर चाहिँ हाम्रो चाहिँ मिनिमम चाहिँ वर्षको चाहिँ एकचोटि चाहिँ भेट्नै पर्छ हाम्रो प्रोग्राममा।
1: अब यो ताप्लेजुङ त भौगोलिक हिसाबले एकदम सङ्कट पनि छ, यात्रा गर्न कठिन पनि छ, जान आउन आवाजमा समस्या पनि, चुनौती पनि धेरै खेप्नुपर्छ होला नि त, होइन?
2: एकदम किनभने अब हाम्रो चाहिँ अब जस अब सङ्ख्याको हिसाबमा चाहिँ अब 46 जना चाहिँ भए तापनि तपाईँको एउटा पेन्सन चाहिँ भेट्नको लागि चाहिँ एक दिन लाग्छ, फुल चाहिँ एक दिन भित्र लाग्छ। अनि तपाईँको चाहिँ अब चाहिँ बाटो चाहिँ अब त्यस्तै छ है, विशेष गरेर चाहिँ अब तपाईँको के अरे बर्खा मासमा चाहिँ अब बाढी पर्यो चाहिँ अब बाटो हुँदाखेरि भत्किन्छ। अनि हामी कति ठाउँमा चाहिँ जानु चाहिँ के अरे पर्दाखेरि पनि हामी चाहिँ फोन गर्छौँ, ल बाटो चाहिँ के छ कसो छ भन्छ, हामी चाहिँ सबै यी कुरा चाहिँ भन्छौँ। अनि अन द वेमा चाहिँ के अरे जाँदाखेरि चाहिँ तपाईँको चाहिँ पानी के आयो अनि बाटो भड्क्यो भनेपछि हामी चाहिँ त्यो चाहिँ ठाउँमा चाहिँ पुग्दैन अनि फर्किन्छौँ। अनि त्यही पेन्सनरलाई के अरे भेट्नको लागि चाहिँ फेरि अर्को दिन चाहिँ प्रयास के अरे गर्नुपर्छ। गर्दाखेरि चाहिँ हाम्रो चाहिँ अलिकति बाधा पनि छ, गर्दाखेरि अलि दुःख पनि छ, भेट्दाखेरि त्यस्ता हामीले चाहिँ पूर्ण रूपमा चाहिँ उहाँहरूको लागि चाहिँ हामीले चाहिँ एकदमै सहकार्य के अरे गर्दैछौँ।
0: कृष्णजी थ्याङ्क यू भेरी मच, डिटेलमा इन्फर्मेसन लिनुभयो, भोलिको कार्यक्रम सफल होस् हाम्रो तर्फबाट शुभकामना छ। इन्द्रदेव जो एरिया अफिसर हुनुहुन्छ उहाँले अन द वे हुनुहुन्छ, सायद धरानतिर गल्फ खेल्नु भएको विकेन्डमा थाहा भएन, राम्रो गल्फ खेल्नुहुन्छ। एनिवे इन्द्रदेव जीलाई पनि हाम्रो नमस्कार सुनाइदिनु होला, हाम्रो रेशमजीलाई भनिदिनु होला। ल दुईजना दाजुभाइबाट मैले बिदा लिएँ है, त थ्याङ्क यू सो मच।
1: हस्
0: हस् द एरिया वेलफेयर सेन्टर ताप्लेजुङका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर रेशम बहादुर श्रेष्ठ त्यहाँको डिटेल इन्फर्मेसन लिँदै एउटा गीत सुनौ, अगाडि बढौँ, त्यसपछि सुनिल पराजुलको आवाजको यो गीत चाहिँ इन्जोय गर्नुहोला।

0: सुनील पराजुलीको आवाजको गीत थियो भना भना ना। बेलामा ब्रिगेड अफ गोर्खाजमा हुनुहुन्थ्यो, फर्स्ट सेकेन्ड सेकेन्ड सेभेनबाट रिटायर भएर उहाँ चाहिँ अमेरिका जानुभयो। अहिले उहाँ इलाममा बसेर आफ्नो कृषि र घर परिवारलाई हेरेर बस्नुभएको छ। बेला बेलामा नयाँ गीत भनेको छ भने यो मेरो नयाँ गीत भनेर जानकारी गराउनुहुन्छ भने अब अगाडि बढौँ, केही जानकारी लिउँ। अर्को चरणमा श्रोताहरू म यहाँलाई स्टिभ जब्सको बारेमा भन्छु, त्यसको एउटा कारण छ श्रोताहरू। ओके, समोसा खानुहुन्छ, पकौडा खानुहुन्छ, तर पत्र पत्रिकामा राखेर खानु हुँदैन भन्ने म तपाईँलाई अलिकति सजग गराउन चाहन्छु है। त पत्र पत्रिकामा तातो चिजहरू खानु हुँदैन रे भनेर राम्रो एउटा चाहिँ लेख भेटेँ, तपाईँलाई म त्यो जानकारी राख्छु। एक इन्फर्मेसन लिउँ, गीतको साथमा हामी समाचारतर्फ लाग्छौँ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
2: BS, BS, BS. गोर्खा रेडियो।

0: हजुर हरिश माथेमाको गीत सुन्नुभयो यहाँले भने यस्ता कलाकार कहाँ जानुभएको छ आजकल गीत सुनिन्न सुनिल उप्रेती बबिन प्रधान हरिश माथेमा जस्ता गायकहरूको गीत सुन्न पाइन्न खैर लागौँ समाचारतर्फ
1: सैन्य समुदायमा

0: गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको हो। अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनस्थापनाको काम तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थगित अवलोकन समेतको सिफारिसका आधारमा निर्णय गरिएको बैठकले जनाएको छ। बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5.59 अर्बको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय पनि गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली ई-बिडिङ ह्याक प्रकरणमा 8 व्यवसायीलाई पक्राउ गरिएको छ। उनीहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। प्रहरीले आई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लसहित 8 व्यवसायीलाई पक्राउ गरेको हो। व्यवसायीहरू भक्तबहादुर लामा, विष्णुमान लामा, ध्रुव खनाल, नारायण प्रसाद सितिखु, स्वदेश पोखरेल र ऋतुबहादुर कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई यसअघि नै पक्राउ गरेर पछि धरोटीमा रिहा गरिएको थियो। ई-बिडिङ ह्याक प्रकरणमा प्रहरीले दोस्रो तहको अनुसन्धान गरेर त्यसमा संलग्न देखिएका व्यवसायलाई पक्राउ गरिएको बताएको छ। सरकारले इन्टर्न तथा आवासीय चिकित्सकसँग गरेको सहमति कार्यान्वयन नभएपछि डाक्टर दिल्ली हरिजन फेरि अनसन बस्नु भएको छ। डाक्टर हरिजनले आजदेखि भक्तपुर सानो ठिमेको चिकित्सा शिक्षा आयोगमा आमरण अनसन सुरु गर्नुभएको हो। उहाँ यसअघि पनि अनसन बस्नु भएको थियो। त्यति बेला सरकारले 5 सहमति गरेको थियो। सहमति भएको 2 बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै फेरि अनसन बस्नु भएको हो। उहाँले चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, काम गर्ने सुरक्षित वातावरणको माग गर्नुभएको छ। इन्टर्न र आवासीय चिकित्सक 36 लगातार ड्युटीमा खटिनु परेको उहाँको गुनासो छ। दसैँ नजिकैसँगै हिमाली भेगका भेडा च्याङ्ग्रा पोखराभित्र आउन थालिएको छ। यो वर्षको पहिलो लटमा डोल्पाका व्यापारी मिनप्रसाद बोहराले 100 भेडा च्याङ्ग्रा पोखरा ल्याउनु भएको छ। डोल्पाबाट ल्याइएका च्याङ्ग्राको मूल्य 21,000-40,000 रुपियाँसम्म तोकिएको छ। यो वर्ष मुस्ताङ, बझाङ, हुम्ला, सुर्खेत, डोल्पा लगायत हिमाली क्षेत्रबाट 10,000 बढी भेडा च्याङ्ग्रा पोखराभित्र आउने व्यापारीको भनाइ छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्र सुरु भएको छ। गएको पोषमा भएको दोस्रो चरणको विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्य समितिको अन्तिम बैठकले बन्द सत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा छलफल सुरु भएको हो। 3 क्लस्टरमा विभाजन गरेर बन्द सत्र सुरु भएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। काङ्ग्रेसको केन्द्रीय कार्य समिति 243 सदस्यीय बनाउने प्रस्ताव आएको छ। केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा 1 महिला अनिवार्य गर्ने प्रस्ताव राखिएको छ। प्रारम्भिक खाका अनुसार 1 सभापति, 1 वरिष्ठ उपसभापति र 3 उपसभापतिको व्यवस्था गरिएको छ। 3 उपसभापतिमध्ये 1 महिला अनिवार्य हुने प्रस्ताव छ। त्यस्तै 3 महामन्त्रीमध्ये कम्तीमा 1 महिला राख्ने व्यवस्था गरिएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार सहमहामन्त्रीको संख्या 11 बढी बनाउने प्रस्ताव समेत आएको छ। पार्टीको तल्लो तहसम्म नीतिगत निर्णय गर्न सहज हुने र सबै समूह तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले संरचनामा हेरफेर प्रस्ताव गरिएको काङ्ग्रेसको दावी छ। काङ्ग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै महिला महामन्त्रीमा उम्मेदवारी दिने बताउनु भएको हो। संग्रौला 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउबा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको थियो। केही समय अघि मात्रै देउबा समूहका नेताहरूको नेतृत्व गर्दै संस्थापन पक्षमा आउनु भएको हो। काङ्ग्रेसको आज बसेको बैठकले महिलासहित महामन्त्रीको संख्या 3 पुर्याउने निर्णय पनि गरेको छ। दक्षिण कोरियाबाट 4 नेपाल फर्कने तयारी गरेका भोजपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली मार्फत करिब 5 अघि कोरिया पुगेका भोजपुर अतुवागढी 5 मिकाक राईको सुतेकै अवस्थामा मृत्यु भएको हो। आउँदो 8 नेपाल आउने टिकट लिएका राईको मृत्युको कारण खुल्न बाँकी छ। कोरियाको मोक्पोमा कार्यरत राईको केही महिना अघि अनुहारको प्यारालिसिस भएपछि औषधि खाँदै गरेको बुझिएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस कुल

ओके समृद्धि राईको यो बडो रमाइलो गीत रक स्टारको भनौँ न स्टाइलका गीतहरू सुन्नुभयो. रक स्टार भएपछि कस्तो हुन्छ स्याम्पेन अन फ्लाइट आदि कुरा थियो भने अब हामी काठमाडौँको स्वागतको दोस्रो चरणमा पुग्यौँ र कार्यक्रमको अघि को पहिलो चरणमा मैले यहाँलाई समोसा पकौडा लगायतका खानेकुरा खानुहुन्छ इन्जोय गर्नुहुन्छ मलाई पनि खुब मनपर्छ तर पत्र पत्रिकामा राखेर खानुहुन्न किन होला भनेर चाहिँ एउटा हेल्थ एउटा टिप्स दिन चाहेको थिएँ. अहिले सुनिहालौँ यसलाई. मैले बिबिसी हिन्दी संवाददाताको यो लेख नेपाली रूपान्तर गरेको छ त्यो पढेर सुनाऊ है ताकि तपाईँलाई फाइदा होला. कुरा के भने नेपाल र भारतका कैयौँ ठाउँमा अझै पनि समोसा पकौडा अथवा तेलमा तारेका कतिपय खानेकुराहरू पत्र पत्रिकामा राखेर दिने गरेको पाइन्छ श्रोताहरू. हुन त पछिल्ला वर्षहरूमा सचेतनासँगै यो क्रम बढ्दै घट्दै गएको त पाइन्छ तर अझै पनि पूर्ण रूपमा हटिसकेको अवस्था भने छैन. भारतको खाद्य सुरक्षा र मापदण्ड सम्बन्धी निकाय FSSAI हालै स्ट्रिट फुड विक्रेता होटेल र अरू व्यापारीहरूको हकमा महत्त्वपूर्ण निर्देशनहरू जारी गरेको छ. मुख्य कुरा खानेकुराहरू पत्र पत्रिका वा छपाई गरेका अरू कागज पत्रमा बेर्नु अथवा पस्कनु स्वास्थ्यको लागि अत्यन्तै हानिकारक हुन सक्ने चेतावनी दिएको छ. उसको अनुसार कागजमा छपाईका लागि प्रयोग गरिने मसीमा सिसासहित रसायन हुने गर्दछ. तातातो समोसा पकौडा वा अरू खानेकुराहरू पत्र पत्रिकामा राख्दा त्यस्ता रसायनहरू खानामा मिसिन पुग्छन् र खानासँगै पेटमा पुगेमा तिनले रोग निम्त्याउन सक्छन् रे श्रोताहरू. भारतमा खानेकुराहरू राख्न वा पस्किनको लागि पत्र पत्रिका वा त्यस्तै अरू सामानको प्रयोग अहिले निषेध गरिएको छ. याद गर्नुहोस् चिकित्सकहरू के भन्छन् त तातो समोसा अथवा खानेकुराहरू पत्र पत्रिकामा राख्दा निम्तिन सक्ने स्वास्थ्य समस्याबारे कर्नुल मेडिकल कलेज स्थित सोनोलोजिस्ट डाक्टर श्याम

प्रसादलाई प्रश्न गरिएको रहेछ। उहाँले धेरै कुरा बताउनु भएको छ, जसमा चाहिँ यो मसी अनि मसीमा भएको रसायनले स्वास्थ्यलाई अत्यन्तै भनौँ न अब हानि पुर्याउँछ भन्ने कुरा उहाँले जोरदार रूपमा प्रस्तुत गर्नुभएको छ। त्यस कारणले हतार हतारमा दिएको खानेकुराहरू यदि तपाईँलाई कागजपत्रमा, गोर्खापत्रमा अथवा कुनै पत्र पत्रिकामा दियो भने हुन्न बरु त्यसै क्या टिपेर खान्छु भन्दा प्लेटमा खान्छु भनेर भन्दा राम्रो होइन त। तपाईँलाई यो टिप्स एकदमै महत्त्वपूर्ण अथवा चाहिँ लाभदायी भयो होला भन्ने मैले सोचेँ। आजको दिनको कुरा गर्दा श्रोताहरू कुराकानीमा एकछिनपछि हामी गल्फको कुरा गर्छौँ। हिजो नेपालमा हामीले एउटा चाहिँ महत्त्वपूर्ण दिन इन्जोय गऱ्यौँ। EPGGSN भनिन्छ, एक्स ब्रिटिस गोर्खा गल्फ सोसाइटी नेपाल भनेर भनिन्छ। त्यसको क्याप्टेन्स कप सम्पन्न भएको थियो। क्याप्टेन हालका लागि हुनुहुन्छ क्याप्टेन रिटायर्ड मोहन कुमार गुरुङ, क्विन्स गोर्खा इन्जिनियर्सका सदस्य। उहाँसँग हिजोको गेम कस्तो भयो भनेर अपडेट लिउँ र कसले जित्नुभयो, कसले हार्नुभयो, कार्यक्रममा के भए र गल्फ प्रेमीहरू जो ब्रिगेड अफ गोर्खा जो हुनुहुन्छ पास्ट एन्ड प्रेजेन्ट मेम्बरहरू नेपाल आउँदा कसरी खेल्न सकिन्छ, कसरी भनौँ न पुरानो सहकार्यलाई फेरि रिभाइभ गर्न सकिन्छ, त्यो कुराहरू एकैछिनपछि म लिन्छु। अहिलेलाई अर्को एउटा जानकारी राखौँ श्रोताहरू। आजको दिनको कुरा गर्दाखेरि आज एक महत्त्वपूर्ण व्यक्तिको निधन भएको रहेछ। 5 अक्टोबर आजै हो। अमेरिकी व्यवसायी र इन्भेन्सनकार भनौँ होइन स्टिभ जब्स को चाहिँ निधन भएको दिन रहेछ श्रोताहरू। व्यक्तिगत कम्प्युटरको युग यानि कि पर्सनल कम्प्युटरको युगका अग्रणी व्यक्तित्व तथा एप्पल कम्पनीका संस्थापक भनौँ को 56 वर्षको उमेरमा निधन भएको थियो। उनले एप्पललाई विश्वकै सबैभन्दा सफल कम्पनीहरूमध्ये एकमा रूपान्तरण गर्ने महत्त्वपूर्ण भूमिका खेलेका थिए। उहाँको निधन आजको दिन भएको थियो, 5 अक्टोबर 2011 पालो अल्टो क्यालिफोर्निया अमेरिकामा 56 वर्षको उमेरमा। उहाँको पुरा नाम स्टिभन पल जब्स हो। 24 फेब्रुअरी 1955 सान फ्रान्सिस्को क्यालिफोर्निया अमेरिकामा उहाँ जन्मनुभयो। उहाँको निधन 5 अक्टोबर 2011 भयो। स्थापना गरेका कम्पनीमा एप्पल इङ्क र नेक्स्ट इङ्क हो। सम्मानमा प्रेसिडेन्सियल मेडल फ्रिडम 2022 उहाँले प्राप्त गर्नुभयो। स्टिभ जब्स व्यक्तिगत कम्प्युटरको युगका प्रभावशाली अग्रणी तथा एप्पल कम्प्युटरका सहसंस्थापक थिए। उनले एप्पललाई विश्वकै सबैभन्दा सफल र प्रभावशाली प्रविधि कम्पनीमध्ये एक बनाउन महत्त्वपूर्ण भूमिका खेले श्रोताहरू। एप्पलको सुरुवात कसरी भयो त्यो पनि सुन्न चाहनुहुन्छ होला, अलिकति भनिदिइहालौँ है त। स्टिभ जब्सलाई क्यालिफोर्नियाको क्युपार्टिनोमा उनका धर्म सन्तान आमा बाबुले हुर्काएका थिए। क्युपार्टिनो अहिले विश्वको प्रसिद्ध प्रविधि क्षेत्र जसलाई हामीले सिलिकन भ्यालीको रूपमा चिन्छौँ त्यसको एक हिस्सा थियो छ पनि। युवावस्थादेखि नै इन्जिनियरिङ र प्रविधिमा रुचि भएका उन भए पनि जब्सको रुचि भन्ने विभिन्न क्षेत्रमा थियो। उनले ओरेगनको रिड कलेजमा अध्ययन सुरु गरे, पछि पढाइ पुरा नगरी कलेज छाड्न पुगेछन्। सन् 1974 सुरुवाततिर उनले अटारी कर्पोरेसनमा भिडियो गेम्स डिजाइनरका रूपमा काम गर्न सुरु गरे। त्यहाँबाट बचत गरेको पैसाले उनी भारत भ्रमणमा गए, जहाँ उनले बौद्ध धर्म र आध्यात्मिकताको अनुभव प्राप्त गरेछन्। सन् 1974 अन्त्यतिर सिलिकन भ्याली फर्किएपछि जब्सले आफ्ना पुराना विद्यालयका साथी स्टिफन बेन्जियाकसँग पुनः सम्पर्क गरे। बोन्जियाक त्यस बेला ह्युलेट प्याकार्ड एचपी भनेर भन्छौँ होइन कम्पनीमा काम गरेका थिए। आफ्नै कम्प्युटरको सर्किट बोर्ड डिजाइन गरेका थिए। जब्सले बोन्जियाकलाई मिलेर व्यवसाय सुरु गर्न प्रस्ताव गरे। सन् 1976 एचपीले बोन्जियाको कम्प्युटर डिजाइन अस्वीकार गरेपछि दुवैले आफ्नो कम्पनी सुरु गरे अनि उनीहरूले बनाएको एप पहिलो कम्प्युटरको सर्किट बोर्डलाई एप्पल वान भनियो। यसको निर्माण जब्सको परिवारको घरको ग्यारेजमा गरिएको थियो। प्रारम्भिक लगानी जुटाउन जब्सले आफ्नो वक्सवागन मिनिबस र बोन्जियाकले आफ्नो प्रोग्राम गर्न मिल्ने क्यालकुलेटर बेच्न परेको थियो। यसरी एउटा सानो ग्यारेजबाट सुरु भएको प्रयास पछि विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीको एक एप्पलको रूपमा परिणत भयो र उनी
संसारका एक महत्वपूर्ण व्यक्तिको रूपमा मानिन्छ किन होला त? सुनौ है त, स्टिभ जब्स केवल व्यवसाय मात्र थिएनन्, उनी प्रविधि र डिजाइनलाई आम मानिसको दैनिक जीवनसँग जोड्ने असाधारण क्षमता भएका व्यक्ति थिए। म्याकेन्टोस, आइप्याड, आइफोन र आइप्याड जस्ता उत्पादनले व्यक्तिगत कम्प्युटिङ, सङ्गीत, मोबाइल फोन र डिजिटल प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्यायो र आज हाम्रो हात हातमा मोबाइल छ, एप्पल कम्प्युटर छ, एप्पल फोनहरू छ। तपाईँ पनि प्रयोग गर्नुहुन्छ होला, म पनि गर्छु। हुन त्यसको कम्प्युटर्सहरू थुप्रै छन्, तर पनि एप्पलको आफ्नै अस्तित्व छ, आफ्नै पहिचान छ, आफ्नै मान्यता छ। यसरी 5 अक्टोबर आजको दिन 2011 56 वर्षको उमेरमा निधन भयो भएका व्यक्ति स्टिभ जब्सको मैले अलिकति जानकारी राखेँ, इन्फर्मेसन भयो होला भन्दै एउटा गीत सुनौ। त्यसपछि क्याप्टन रिटायर्ड मोहन साहबसँग म कुराकानी गर्छु हिजोको गेम के कस्तो भयो भनेर। अहिलेलाई एउटा गीत सुन्न स्वीकार्नु होला द एलीको प्रस्तुतिमा।

0: ओके दालीको गीतलाई मैले अलिक छोटा श्रोताहरु क्षमा चाहन्छु भने अब कुराकानीमा जाउँ. हिजो भएको भव्य एउटा गेमको कुरा, विशेष गरी गल्फको कुरा हो. नेपालमा हुनुहुने हाम्रा एक सर्भिसमेन र सर्भिसमेनहरूको चाहिँ एउटा ठुलो कम्युनिटी छ, राम्रो कम्युनिटी छ, जसले हरेक आइतबार र बुधबारको दिन गल्फ खेल्नुहुन्छ र बेला बेलामा मल्टी मेटलदेखि लिएर अन्य एक्टिभिटिज भइरहेको छ. गर्दाखेरि कहिले पुराना 7GR क्युन्सका सिग्नल्स र क्विन्सका इन्जिनियर्स, कहिले QOGLR, कहिले सबै मिलेर चाहिँ आफ्नो आफ्नो प्रकारको रेजिमेन्टल भनौँ न स्टाइलमा चाहिँ गल्फको आयोजना पनि गर्नुहुन्छ. यो चाहिँ सम्पूर्ण काम चाहिँ हाम्रो नयाँ क्याप्टन रिटायर्ड मोहन कुमार गुरुङ साहब, जो क्विन्सका इन्जिनियर्सका सदस्य हुनुहुन्छ, उहाँको तत्वावधानमा उहाँको इनिसिएटिभमा भइरहेको छ. त्यही कुरा गर्नुको लागि म उहाँलाई स्वागत गरिहालौँ. मोहन साहब नमस्ते, स्वागत छ हजुरलाई.
1: विनोद भाइ नमस्कार. नमस्कार, थ्याङ्क यू भेरी मच.
0: ओके हजुर, जहिले पनि बिजी मान्छे पल्टनमा हुँदाखेरि हरेक गेम खेल्ने, फुटबल, हकी, बास्केटबल, भलिबल सबै खेल्ने मान्छे, अहिले गल्फतिर लाग्नु भएको रहेछ होइन. गर्दाखेरि ल भनिदिनुहोस्, अब हजुरले गल्फ चाहिँ सुरु गरेको कहिले हो त्यो पो सोध्नु मन लाग्यो.
1: म गल्फ सुरु गरेको चाहिँ म पोखरामा यारो गर्थ्यो. अनि एक दिन चाहिँ हाम्रो जिटिआर को मनबहादुर लिम्बू साहब नम्बरी आएर नम्बरी ल गल्फ सुरु गर्नुपर्छ अब भनेर भन्नुभयो.
0: हजुर,
1: मेरो टाइम छैन, आउँदैन यार मलाई भनेर भनेको. अनि ऊ धरान जाने थियो त्यति बेला रबिटुङको लागि, धरान गएर फर्केर आउँदा चाहिँ त्यहाँ धरानको पहिला सुनार थियो नि गल्फ खेल्ने, उहाँको गल्फ सेट लिएर आएर नम्बरी ल
0: अब यति पछि रिटायर भइसकेपछि हजुरले सुरु गर्दा पनि अझै भनौँ न अब यति राम्रोसँग पिकअप गरेर अहिले अब एक्स ब्रिटिस गोर्खा गल्फ सोसाइटीको चाहिँ क्याप्टेन हुनुभएको छ. यो अरू के होइन, ब्रिगेड अफ गोर्खाको सिकलाई, डिसिप्लिन होइन, फिटनेस अनि मेन्टल स्टेट र तपाईँको आफ्नै स्पोर्टिङ क्वालिटिजले गर्दाखेरि हो. मैले त हजुरलाई दुश्मनको रूपमा लिएको थिएँ. हामी फुटबल खेल्दाखेरि तपाईँ जहिले पनि हामीलाई गोल हान्नबाट रोक्ने मान्छे होइन. अहिले आएर चाहिँ हामी साथी बनेका छौँ साहब. एनिवे, हजुरलाई देख्ने बित्तिकै मलाई नेपाल कप खेलेको, हकी खेलेको सम्झना आउँछ. हजुरलाई के सम्झना आउँछ हङकङतिरको बेलाको?
1: हङकङ तर बेलाको चाहिँ अब तपाईँले भन्नुभयो जस्तो, नर्मली चाहिँ हामी अब इन्जिनियरको चाहिँ प्रोजेक्ट धेरै गर्थ्यौँ. अनि त्यो मन काम त थियो र पुल बनाएको, बाटो बनाएको, कन्क्रिटहरू गरेर धेरै आउँछ. साथैमा अब म क्रस कन्ट्री र खुड रेस पनि कुद्थ्यो, त्यो नेमलेस हिलको यादहरू पनि अलिअलि आइरहेको छ. धेरै जस्तो चाहिँ अब फुटबल र हक्की हामी धेरै खेल्थ्यौँ, त्यसको लागि याद आउँछ अहिले मलाई.
0: हो, हकीमा पनि दुश्मन, फुटबलमा पनि दुश्मन होइन. एनिवे, हजुरको त्यतिखेरको साथी नम्बरी सिनियर जुनियरमा फुटबलमा खेलाडीहरूको कुन कुन नाम चाहिँ ठ्याक्क हजुरलाई आउँछ?
1: अब अहिले हाम्रो 6GR को चाहिँ त्यो डल्लो जाना भनेपछि देख्नै नहुने त्यो मान्छेको नाम त भुल्यो, नकले. अनि हाम्रो नम्बरी अहिले युकेमा हुनुहुन्छ कृष्ण आले,
0: के के साहब.
1: अनि अर्को फर्स्ट सेकेन्ड जिआरको लामा भो, रिठे भो
0: होइन तेज साहबहरू
1: उहाँहरूको. अनि हाम्रो धेरैको नाम त भुलिसक्यो, गर्दाखेरिमा उहाँहरूलाई चाहिँ याद धेरै आयो.
0: ओके, हजुरको आफ्नै पल्टनको डम्बर दाई स्वर्गीय हुनुभयो बिचरा होइन, उहाँहरू मिलन साहबहरू.
1: अब हाम्रो लोकु दाई यही हुनुहुन्छ, हामी सधैँ भेला भइराख्छौँ. गोलकिपर भगवती भयो होइन, अनि मिलन साहब स्टिल अप एन्ड रनिङ नै हुनुहुन्छ
0: होइन,
1: गर्दा उनीहरू नै हुनुहुन्छ.
0: ओके, पुरानो कुरा पनि सम्झना आयो. साहब भनिदिनुहोस्, अब हजुर हाम्रो एक्स ब्रिटिस गोर्खा गल्फ सोसाइटी नेपालमा अहिले कति सदस्य हुनुहुन्छ?
1: हामी जम्मा 54 जना छौँ. अनि 54 जनामा चाहिँ एक टिप चाहिँ त्यही 30-35 जना जति छौँ.
0: ओके,
1: अहिले मेजोरिटी चाहिँ हामी क्युजीको छौँ, 6-7 जना. सबभन्दा कम्ती चाहिँ अब जिटिआरको एकजना छ
0: होइन,
1: अनि 10GR को पनि एकजना दुईजना मात्रै छ. 7GR सिग्नल इन्जिनियर चाहिँ अलिक स्ट्रङ छ अहिले.
0: ओके, तर अब यो सोसाइटी त्यसै चल्या छैन, सबैलाई एकै ठाउँमा ल्याएर एउटा टिमको रूपमा तपाईँले जुन चाहिँ अवधारणा ल्याउनु भएको छ र पुरानो पुरानो आफ्नो पल्टनको नाममा पनि खेल्ने उहाँहरूले कन्ट्रिब्युट गर्ने यो नयाँ चलन सुरु गर्दाखेरि एउटा सबैलाई इनर्जाइज पनि भएको छ. हुन त अब रिटायर्ड कम्युनिटीको एउटा चाहिँ क्लब हो गर्दाखेरि त्यो पनि बडो राम्रो भएको छ. अस्ति गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिसले पनि आयोजना गर्नुभयो, 7GR को पनि भयो, अब सिग्नल र इन्जिनियरको बाँकी छ क्यारे होइन सर?
1: हो हो हो, अहिले अब मैले टेक ओभर गरेदेखि चाहिँ हरेक महिनामा चाहिँ एउटा एक्टिभिटी गरौँ न भन्ने आइडिया लिएर अनि मैले यसो राखेको ल पल्टन पल्टनको गरौँ भनेर भनेको सबै एग्रिड पल्टन पल्टनको सुरु गरिहाल्यौँ. अब 7GR ले सिङ्गापुर पुलिसले गर्यो, हामी अब इन्जिनियर र सिग्नलको एकदम कम्ती छ, दुईजना तिनजनामा जिटिआरको एकजना छ, गर्दा हामी कोर पल्टनको नेक्स्ट इभेन्ट हामी गर्दैछौँ.
0: हजुर,
1: कहिले छ त्यो कन्फर्म भएको छैन.
0: ओके, अनि यहाँहरूले अब एक्सटेन्डेड फ्यामिलीलाई पनि इन्क्लुड गर्नुभएको छ, त्यो पनि राम्रो कुरा हो, किनभने छोरा मान्छे मात्रै खेल्ने होइन, परिवारलाई पनि जोड्नु भएको छ होइन सर?
1: हजुर, हो हो हो,
0: त्यसले गर्दाखेरि दिदीबहिनीहरू पनि आउनुहुन्छ, गर्दाखेरि नाइस आउटिङ, भेटघाट, भान्जा टोलीहरू पनि आउँछन्, हाम्रो भान्जाहरू पनि छन् नि.
1: छ, भान्जाहरूलाई पनि इन्क्लुड हामी गर्ने कोसिस. अब मेम्बरसिपमा चाहिँ गर्दैन नि, तर गर्ल्सको त्यो सन्डे र वेनेसडे गरेको बेला चाहिँ जो आए पनि हामी मिलाएर खेल्छौँ.
0: ओके, अब हिजो क्याप्टन्स कप सम्पन्न भयो, हिजोको अलि हाइलाइट हजुरबाट सुनौँ, कतिजनाले भाग लिएका थिए, गेम कस्तो भयो सर?
1: अब यो एक्स ब्रिटिस गोर्खा गल्फ एसोसिएसन नेपाल भन्ने चाहिँ पहिला मणि प्रसाद साहबले 30 वर्ष पहिला सुरु गर्नुभएको अरे
0: होइन,
1: अनि मणि प्रसाद साहबले, अनि मेन एम चाहिँ अब रिटायर्ड आर्मीहरूलाई चाहिँ, ब्रिटिस आर्मीहरूलाई चाहिँ लो यो यहाँ आएर बिहानै 3-4 बजे यो काठमाडौँको धुलोमा हिँड्नु भन्दाखेरिमा यहाँ गल्फ कोर्समा आएर गल्फ खेल्ने, जसले गर्दाखेरिमा एक्सर्साइज पनि हुन्छ फिजिकल माइन्डको, अनि गेट टुगेदर हुने, गफसफ गर्ने, आखिरीमा गेट टुगेदर भएर खानासाना खाएर रिटायर हुने खालको एमले चाहिँ मणि प्रसाद साहबले सुरु गर्नुभएको रहेछ होइन. अब हामीले वर्षे नै एउटा क्याप्टेन कप भन्ने राख्छौँ, जुन चाहिँ क्याप्टेनको मातहतमा सबै कुरा गर्ने रहेछ. त्यहाँदेखि चाहिँ एउटा ग्रस र एउटा नेटको ट्रफी राख्नुभएको रहेछ, त्यो चाहिँ अब जसले जित्छ उसले लाने, नाम लेख्ने अनि फर्काउने, रेप्लिका मात्रै दिने भएको रहेछ. अहिले चाहिँ मैले यसलाई अब त्यसलाई हामीले आइडिया बदली गरेर यो वर्षदेखि चाहिँ जो क्याप्टेन हुन्छ उसको मातहतमा ग्रस नेट विनरको ट्रफीहरू राखिदिने, खाना र ड्रिङ्क्सको बन्दोबस्त गर्ने भनेर त्यो सिस्टम सुरु गरेको छु. हिजो हाम्रो हिजोको क्याप्टेन्स कपमा चाहिँ जम्मा 29 जना गाउँ सबै गेस्टहरू लगाएर 29 जना थियो, अनि 6 जना लेडिजहरू थियो होइन. अनि हामीले मैले चाहिँ अब यो पालि चाहिँ नेटको ट्रफी, ग्रसको ट्रफी अनि नोबल्टी 5 वटा प्राइजहरू राखिदिएको थिएँ, साथैमा हिजोको खाना पनि सबै मैले स्पोन्सर गरेको अनि ड्रिङ्क्सहरू पनि स्पोन्सर गरेको, एकदम रमाइलो भयो. अब हाम्रो हिजोको गल्फ डेमा जित्ने चाहिँ,
0: त्यो पनि सुनिहालौँ, को कोले जित्नुभयो?
1: नेटमा चाहिँ युवराज गुरुङले जित्नुभयो विथ द स्कोर अफ 42
0: स्टेबल फोर्डमा
1: है. अनि ग्रसमा चाहिँ हाम्रो मदन गुरुङले जित्नुभयो, मदन साहबले विथ द स्कोर अफ 33 अनि अब नोबेल्टी प्राइजहरूमा चाहिँ नियरेस्ट टु द पिन हाम्रो जनरल नवराज गुरुङले जित्नुभयो
0: नेपाल आर्मीका, होइन त
1: नेपाल आर्मीका. अब नेपाल आर्मीका तिन चारजना हाम्रो हनेरी मेम्बर छौँ, अनि हिजो मेरो गेस्टहरू पनि दुईजना जनरलहरू हुनुहुन्थ्यो गर्दाखेरि मोस्ट बडी चाहिँ मदन साहबले जित्नुभयो, मदन गुरुङ साहब.
0: कति चारवटा बडी जस्तो लाग्छ मलाई,
1: चारवटा बडी हो कि क्या
0: हो.
1: अनि नियरेस्ट द पिन चाहिँ हाम्रो जेनरल राम बहादुर गुरुङ मेरो पाहुना हुनुहुन्थ्यो, उहाँले जित्नुभयो
0: जेनरल साहब. पहिलाको
1: नियरेस्ट टु द लाइन
0: हङकङमा हुँदा येलो बिजी हुनुहुन्थ्यो, होइन त
1: हो. हामी अब 96 सक्नु सक्नु बेलामा चाहिँ राम साहब चाहिँ एलओबिजी हुनुहुन्थ्यो, मिल्दोजुल्दो गर्ने मान्छे.
0: मैले त यसपालि मैले पो खाएँ कि भनेर लाइन केमा चाहिँ स्ट्रेटेस्ट ड्राइभ भनेर भनेको त राम साहबले उछिनिहाल्नु भएछ. मेरो 3 थियो, उहाँले 2 बनाउनु भएछ है.
1: अनि हाम्रो मैले मोस्ट सिनियरमा पनि नोबेल्टी राखिदिएको थियो, त्यो मोस्ट सिनियर नोबेल्टीमा चाहिँ हाम्रो राम बहादुर मगर साहबले जित्नु भएछ.
0: ओके, पहिला 7GR पछि GRU, होइन त
1: GRU हो.
0: ओके, ओभरअल अत्यन्त रमाइलो भएको थियो. यसपालि नयाँ एडिसन यहाँले बिङ्गो हाउजी अथवा चाहिँ टम्बोला राख्नुभएको थियो, त्यो पनि मजा आयो नि हनी साहब.
1: ओहो, एकदम मजा भयो. होइन ल, विनोद भाइको यो मातहतमा हजुरले सुरु गर्नुभएको धेरै धेरै धन्यवाद. होइन आई थिङ्क यो अब हाम्रो पल्टनको यादगारहरू पनि गर्ने याद आउने ले गर्दाखेरि म सबैले दे इन्जोय भेरी मच आई थिङ्क.
0: र यसैमा
1: अब त्यो
0: भन्नुहोस् भन्नुहोस्
1: त्यसैमा त्योबाट उठेको पैसा चाहिँ हाम्रो एउटा 17-18 वर्षको अपकमिङ भेरी गुड गल्फर केटा छ, अनि त्यहाँबाट उठेको पैसाहरू चाहिँ हामीले त्यो केटा चाहिँ खोटाङको राई केटा हो, घर खोटाङ हो, उसको फाइनेन्सियल डिफिकल्टीले गर्दाखेरि अलिकता स्कुलिङको प्रब्लम भएको छ गर्दाखेरि उसलाई चाहिँ हामीले त्यो स्कुलिङको लागि त्यो उठेको पैसाहरू चाहिँ त्यता हामीले स्पोन्सर गर्दैछौँ केटाको लागि.
0: हिजो पनि राम्रै पैसा उठ्यो क्या अरे, इभन के भन्छ तम्बोलामा जितेको पैसाहरू पनि सबैले कन्ट्रिब्युट गरे जस्तो लाग्छ मलाई. गर्दाखेरि निकै राम्रो एउटा इभेन्ट भयो, ओभरअल भेरी सक्सेसफुल डे, गुड वेदर आदि आदि साहब. अब यस्तो आयोजना भइरहन्छ, अब आउने 9 र 10 तारिकको दिन पनि बर्थडे कप छ क्या अरे, मेरो विचारमा रोयल नेपाल गल्फ क्लबको चाहिँ बर्थडेको गेम छ, त्यहाँ खेल्नुहुन्छ नि होइन?
1: हजुर, खेल्छौँ हामी, शुक्रबार खेल्छौँ अनि शनिबार चाहिँ हाम्रो क्लब सबैजनालाई इन्भाइट गर्नुभएको छ प्रेसिडेन्टले.
0: ज्यू
1: 12:30 चाहिँ उनीहरूको त्यो लन्च र ककटेल डिनरहरू छ, त्यसको लागि हामी शुक्रबार खेलेर शनिबारको लागि चाहिँ त्यो डिनरको लागि लन्चको लागि मात्रै जान्छौँ.
0: ओके,
1: धेरै धेरै खेल्दैछौँ मेम्बरहरू.
0: ओके साहब, अब जो अहिले तपाईँ र मेरो संवाद सुन्दै भएको छ, ब्रुनाई, युकेका विभिन्न युनिट अथवा अरू ठाउँमा बसेर सबै मेम्बर रिटायरहरू जो गल्फमा किन हुनुहुन्छ, उहाँहरू आउँदाखेरि हाम्रो क्लबमा कसरी खेल्न सक्नुहुन्छ, के गर्नुपर्छ, केही तरिका छ?
1: अब नर्मली चाहिँ हाम्रो अब हजुरहरूको पल्टनको जो हाम्रो क्लबमा मेम्बर छ भने उहाँसँग कन्ट्याक्ट गर्नुहोस् होइन, अनि ल म खेल्नु आउँदैछु भन्यो भने जस्ट टर्न अप एन्ड प्ले.
0: ओके,
1: अनि यदि अब उहाँको हजुरहरूको पल्टनको कोही छ भने छैन भने चाहिँ अब मेरो नम्बर
0: 3 1 5 7 3 3 1 5 7 मा कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन सर कन्ट्याक्ट गर्नुहोस् यो भाइबर वाट्सएप सबै हेर्छ गर्दा यो कन्ट्याक्ट गरेर ल म आउनु भोलि आउनु पऱ्यो है सर भन्नुभयो भने जस्ट टर्न अप एन्ड वी प्ले गर्छौँ कति बजी सुरु हुन्छ साहब टाइम भनिदिनुहोस्
1: हामी 7:30 सुरु हुन्छौँ गर्दा हजुर क्वार्टर टु 7 मा टर्न अप भयो भने एकदम राम्रो अनि अरेन्जेस सस्तो पनि छ राम्रो पनि छ माहौल छ भनेर भनिन्छ होइन
0: हजुर
1: अब यो हजुरहरू यहाँ आएर खेलिदिनु भयो भने हामी सबै साथीहरू नम्बरहरू भेट्नु पाइन्छ, गफसफ हुन्छ होइन, गर्दाखेरिमा हजुर काठमाडौँ आउँदाखेरिमा त जसरी भए पनि एक दिन चाहिँ आइदिनु भयो भने रमाइलो हुन्छ, गर्दा हजुरहरू सबैलाई वेलकम छ भन्नु पर्यो।
0: ओके साहब, थ्याङ्क यू भेरी मच। विभिन्न भनौँ न माहौल बनाउँदै हुनुहुन्छ, वाइफ्सहरू दिदी बहिनीलाई पनि तपाईँले इन्क्लुड गरिरहनु भएको छ, नखेल्नेलाई पनि बोलाएर इन्टरटेन गरिरहनु भएको छ, गर्दाखेरि रिटायर पर्सनलहरूको रिटायर दाजुभाइको पनि केही लाइफ छ र पल्टनका कुराहरू हामीले कहिले पनि बिर्सिँदैनौँ, पुराना पुराना कुराहरू गर्छौँ, हामीले पल्टनमा देखेका भोगेका कुराहरूलाई चाहिँ रिफ्रेस गर्छौँ। गर्दाखेरि साहब हजुरको यो इनिसिएटिभको लागि सबैको तर्फबाट धन्यवाद भन्दै म बिदा लिन चाहन्छु। र अहिलेलाई केही छ साहब हजुरको भन्नुपर्ने पल्टन आफ्नो पल्टनलाई के छ मेसेज? थ्याङ्क यू
1: भेरी मच, थ्याङ्क यू भेरी मच। जो जसले सुनिराख्नु भयो त्यसलाई नमस्कार, आउनुहोस्, लेट्स इन्जोय टर्न भन्नुभयोस् अनि गल्फ खेलौँ, धन्यवाद, बाई बाई।
0: साहब एउटा कुरा सोधेँ मैले साको सम्झेँ, तपाईँ र के साहबको निकै एक आपसमा ब्यान्टर चल्छ, एकअर्कामा घोचाघोच घुम हुन्छ होइन, के साहबले चाहिँ आइ एम मिसिङ यु योर एक्टिभिटिज भनेर लेखेको देख्छु म, के छ उहाँलाई सन्देश?
1: होइन उहाँलाई चाहिँ अब कम ब्याक टु नेपाल एन्ड इन्जोय गल्फ।
0: ओके, कम ब्याक टु नेपाल होइन त
1: युकेमा हुनु त आफ्नो केही प्रायोरिटिज पर्सनल अब प्रब्लमहरू छ होला होइन, तर त्यो सर्ट आउट गरिसकेपछि चाहिँ नेपालमा आएर फेरि लेट्स स्टार्ट गल्फिङ।
0: ओके, वाइ नट। हस् साहब, थ्याङ्क यू भेरी मच, मैले बिदा लिएँ साहब। ओके, तपाईँ सुन्दै हुनुहुन्छ छुट्टीमा अथवा केही काममा आउँदै हुनुहुन्छ भने प्लिज कन्ट्याक्ट गर्नुहोस् भनेर उहाँले नम्बर पनि दिनुभयो, 9856033157 फोन गर्न सक्नुहुन्छ भन्ने उहाँको भनाइ। ओके, अब यो बिचमा एउटा गीत सुनौ, त्यसपछि छोटो हाम्रो कुराकानी छ तर रेकर्डेड भर्सनको, धनजङजीसँग कुराकानी गर्नुभएको छ, अविनाश थापा मगरजीसँग यो कुरा राख्नेछु, अहिले एउटा गीत सुनौ एकैछिनको लागि।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।
1: हजुर, बिएबिएस गोर्खा रेडियो सुन्दैनुहोस्। यहाँले सञ्चालक विनोद खड्का हजुरको साथमा छु। कार्यक्रमको नाम हो काठमाडौँको सौगात। अब सौगातमा एउटा कुराकानी राखौँ, त्यसपछि हामी समीक्षामा जान्छौँ र त्यसपछि विदा लिएपछि स्वर्णिम सङ्गम यहाँले सुन्न पाउनुहुन्छ। श्रोताहरू, यो अहिलेलाई हाम्रो कुराकानी एकैछिन पज गर्नु पर्यो, सुरु भइहालेछ। तनजी कुराकानी गर्नुहुन्छ। चितवन राष्ट्रिय निकुञ्ज भित्र बन्द भएको जङ्गली सफारी 2023 असोज शुक्रबारदेखि खोल्ने तयारी गरेको छ, यो बारेमा उहाँको कुराकानी सुनौ।
2: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुत धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। छोटकरीमा हामी यो विषयमा कुराकानी गर्दैछौँ। अब केही समयपछि चितवन राष्ट्रिय निकुञ्जले यो जङ्गल सफारी पनि खुलाउने तयारी गरिरहेको छ र बर्खायामको समयमा बन्द गरिएको जङ्गल सफारी अब बिस्तारै हिउँद पनि सुरु भइसकेको भनिनुहुन्छ, शरद ऋतु सुरु भइसक्यो। अब यो समयमा विदेशबाट विशेष पाहुनाहरू आउने, घुम्न आउने, नेपाल घुम्न आउने पाहुनाहरू हुन्छन्। यो डिसेम्बरको पहिलो हप्तासम्म विशेष गरेर नेपालमा चाहिँ पर्यटक आगमनको समय हो। यो समयमा तराईमा पनि विशेष गरेर चितवन राष्ट्रिय निकुञ्जमा पनि घुम्न आउने पर्यटकहरू रहन्छन्। हामी यही विशेषसँग केन्द्र रहेर कुराकानी गर्दैछौँ। अरू थप कुराकानी पनि उहाँसँग हुनेछ। अविनाश जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद।
2: अब समय दिनुभएको धेरै धन्यवाद छ। व्यस्त हुनुहुन्थ्यो, यहाँले समय दिनुभयो। अब यो केही समय रोकिएको थियो, सूचना पनि आएको थियो, समाचार पनि। यो अब कहिलेदेखि यहाँले यो पूर्ण रूपमा फेरि यो जङ्गल सफारीलाई सुरु गर्दै हुनुहुन्छ?
3: हामीले अब जुन बन्द भएको बन्द सफा यो जुन सफारी रुटहरू अहिले मर्मत कार्य अब लगभग अन्तिम चरणमा छ। हाम्रो यो नेक्स्ट विकबाट खुलाउने हामी प्रयासरत छौँ। सम्भवतः नेक्स्ट विकबाट हामीले खुल्छ।
2: अहिले पर्यटकहरू कस्तो छ आउने जाने? अब होइन, बिस्तारै अब गर्मी पनि आउँदैछ, चिसो बिस्तारै आउँदैछ, होइन? अब यो समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरू कस्तो छ अहिले?
3: अहिले यो समय अब आउन आइराख्नु भएकै छ। भित्र सफारी निकुञ्ज भित्र सफारी बन्द भए पनि बाहिर सँगै जोडिएका मध्यवर्ती सामुदायिक वनहरू जस्तै बागमारा मध्यवर्ती सामुदायिक वन, कुमरोज सामुदायिक वन, त्यसै गरी यता मेघोली राधाकृष्ण सामुदायिक वन, उता अमलटारी गुन्द्री ढाका मध्यवर्ती सामुदायिक वन, यी सामुदायिक वनहरूमा सफारी चलिराखेकै अवस्था छ। किनभने सामुदायिक वनले रेगुलर मेन्टेनेन्स पनि गर्ने अनि समुदायको कोषमा पर्यटन शुल्कबाट उठ्ने रकमबाट त्यही समुदायमै खर्च हुने हिसाबले त्यो सञ्चालित अवस्थामै छन्। र अर्को कुञ्जमा शुल्क तिरेर दस्तुर तिरेर क्यानोइङ गर्ने, बोटिङ गर्ने त्यो पनि चलिरहेको छ। र अर्को चाहिँ जङ्गल सफारी पनि चलिरहेको हुनाले टुरिस्टको आगमन केही समय अस्तिको बाढी पहिरो र उसले वर्षाले गर्दाखेरि अलिकति प्रभाव परेको थियो होइन, तर अहिले चाहिँ फेरि सुचारु हुँदैछ, राम्रै छ।
2: यसमा नेपाली भनौँ न अब आन्तरिक पर्यटक बढी छन् कि विदेशीहरू पनि छन् यसमा?
3: विदेशीहरू पनि छन्, त्योभन्दा बढी चाहिँ आन्तरिक पर्यटक बढी देखिन्छ होइन। आन्तरिक पर्यटक सङ्ख्याको हिसाबले आन्तरिक पर्यटकै बढी छ, विदेशीको पर्यटकको हिसाबले सङ्ख्या कम भए पनि उत्साहजनक नै अब सुरुवात हुने क्रम चाहिँ जारी छ।
2: कुन देशका बढी आएका छन् यतिखेर चाहिँ अविनाशी?
3: अब देश भनेर हामीले ठ्याक्कै त्यसरी चाहिँ रेकर्ड राख्दैनौँ, हामीले चाहिँ विदेशी, सार्क र नेपाली भनेर चाहिँ राख्छौँ होइन। के छ भन्दाखेरि पछिल्लो अवस्थामा नेपाली र सार्कको चाहिँ संख्या अलिक बढेको अवस्था,
2: भनेपछि यो सार्क रिजन भन्नाले दक्षिण एसियाली सार्क सहयोग संगठनसँग जोडिएका देशहरूको चाहिँ अलिक बढी छन् यसमा।
3: हजुर।
2: अब यो जुन अलिकति यो जङ्गल सफारीकै कुराकानी गर्नु पर्दाखेरि तपाईँहरूको एरिया जस्तै अब कसराको कुरा छ, मेघौली होइन, अमलटारी पनि रहेछ, यो 23 गतेबाट यो ठाउँमा पनि एकैचोटि सुरु हुने हो सर?
3: लगभग एकैचोटि नै सुरु हुन्छ। यता अमलटारीको क्षेत्रमा यो रिउ बिचमा हाम्रो रिउ खोला पर्छ, त्यो रिउ खोलालाई पनि मर्मत कार्य अगाडि बढिरहेछ। त्यो एक दुई दिन ढिलो पनि हुन सक्छ अमलटारीको क्षेत्रमा, तर चाहिँ लगभग सँगै सँगै नै चाहिँ खुलाउने हिसाबले हामी योजनामा छौँ।
2: अब यो सँगसँगै त्यहाँ त अब बाघ पनि पाइने, गैंडा पनि पाइने, होइन? गैंडा पनि कहिले काहीँ पछिल्लो समयले यसो हेर्दाखेरि क्याजुअलिटीमा परेको कुरा आयो। बाघहरूको अहिले गणना अब सकिसकेको छ, होइन? बाघको चाहिँ स्थिति कसो छ, अनि गैंडाको, अनि त्यसपछि हात्तीको, होइन? त्यो पनि अलिकति भनिदिनुहोस् न, त्यो तपाईँहरूकै एरियाभित्र पर्ने भएको कारणले गर्दाखेरि।
3: बाघको अब संख्या अब यहाँलाई थाहा नै भयो, होइन? अब ल, योभन्दा सन् 2022 भन्दा होइन पछिल्लो यो 25 गणना एकदम बढेको अवस्था छ। र यो गैंडाको कुरा गर्दाखेरि पनि अहिले यतिको बाढीले 2-3 गैंडा बगाएको, तर आफै कतिपय आफै निस्केको पनि छ बाहिर, होइन? एउटा चाहिँ हामीले उता सुस्ता गाउँपालिका त्रिवेणी भन्दा पनि त्यो कटेर अझ उता तल इन्डियाको साइडतिर, नेपाल त नेपाली भूभाग नै पर्यो, सुस्ता गाउँपालिकामा चाहिँ एउटा गैंडालाई बगाई लगेको र त्यहाँबाट हामीले उद्धार गरेर ल्याएका थियौँ, होइन? अहिले अरू अवस्था चाहिँ सामान्य नै छ।
2: यसमा विशेष गरेर चितवन राष्ट्रिय निकुञ्जको सूचना प्रवाहको कुरा गर्नु पर्दाखेरि, अहिले हामीले यो जङ्गल सफारीसँग जोडेको कुरा गर्यौँ, त्यसमा छुटाउनु नहुने तपाईँले भन्नै पर्ने, भनौँ न अब चरा चाहिँ अवलोकनको लागि आउनेहरू पनि छन्, अब गोही हेर्नेहरू पनि छन्, गैंडा बाघहरू हेर्ने पनि छन्, त्यसमध्ये अहिले घुम्न आउनेहरूको चाहिँ स्थिति कुन कुन चाहिँ सेक्टरलाई चाहिँ अलिक बढी फोकस गरेर आउनेहरू छन् अविनाश सर? यसमा चाहिँ
3: अब यो चाहिँ हेरी हेरी छ, अब हामीले ठ्याक्कै निगरल यो नै भन्ने चाहिँ हुँदैन। अब तपाईँको आफ्नो सोख हुन्छ, होइन? टुरिस्टहरूको पनि कतिपय वन्यजन्तुमा मात्रै केन्द्रित हुन्छन्, वन्यजन्तुको पनि कुनै स्पेसिफिक होइन स्पेसिसमा चाहिँ केन्द्रित हुन सक्छन्। कोही कतिपय गैंडा हेर्छु एसियन होइन राइनो कस्तो हुन्छ भन्ने हिसाबले हेर्न आउँछु भन्ने हुन्छन्, कोही चाहिँ एकदम टाइगरलाई हेर्नको लागि एकदमै लालायित हुन्छन्, होइन? कतिपय चाहिँ बर्ड वाचर हुन्छन्, चरा सम्बन्धी ज्ञानहरू होइन लिनलाई, चराको बासस्थान, चराको प्रजातिहरूलाई अनुगमन गर्न पनि आएको हुन्छन्, होइन? कतिपय अब घरियल सेन्टर, एलिफेन्ट ब्रिडिङ सेन्टरहरू हेर्छु भनेर भन्ने हिसाबले पनि त्यो हिसाबले पनि आएको हुन्छ। कतिपय फेरि तपाईँको भिलेज टुर, तपाईँ यहाँको आर्थिक सामाजिक होइन अनि सांस्कृतिक अवस्था के छ, संस्कृतिहरू कसरी होइन यहाँको मानिसहरूको जीवनयापन, वेशभूषा लगायतका अन्य दृश्यहरू यहाँ कैद गर्छु भन्ने हिसाबले त्यसरी पनि आएको हुन्छन्, होइन? त्यो हुनाले यसमा चाहिँ अब मुख्य गरी चित्त अब वन्यजन्तुमा आधारित पर्यटन नै भएको हुनाले सबैभन्दा बढी त वन्यजन्तु नै हेर्ने हिसाबले नै आएको हुन्छ।
2: अन्तमा केही छ तपाईँले भन्नुपर्ने यसमा राष्ट्रिय निकुञ्जबाट दिनुपर्ने, अब त जङ्गल सफारीको लागि पनि र यो जुन गाडी तपाईँहरूले ओपन गर्दै हुनुहुन्छ, होइन? अब जो जो नेपालमा छुट्टीको समयमा आउँदै हुनुहुन्छ, घुम्न आउने पक्कै छन्, उहाँले के भन्नुहुन्छ अब अन्तमा?
3: अब यस्तो छ, अब यहाँको जुन अस्तिको जुन डिभास्टेटिङ जुन फ्लड पनि होइन बाढी पनि आयो त्यसले गर्दा, अर्को पछिल्लो चाहिँ अविरल वर्षा यसले गर्दा नेपाल अलिकति सेफ्टीको हिसाबले होइन इनसेक्योर छ कि होइन असुरक्षित छ कि भन्ने हिसाबले मेसेज पनि गएको हुनसक्छ बाहिर। त्यो हुनाले हामीले अब हाम्रो सबै सरकारवाला पर्यटन व्यवसायी सबैलाई अब आफ्नो अन्य मातहतका निकायहरूलाई होइन अब नेपाल चाहिँ सबै तरिकाले सुरक्षित नै छ, होइन? अब मौसमको हिसाबले नि एकदमै चाहिँ अब राम्रो हुँदै गएको छ। त्यो हुनाले अबको पर्यटनको हिसाबले एकदमै नेपाल खुल्ला छ, होइन? चितवन निकुञ्ज पनि खुल्ला नै छ भन्ने हिसाबले मेसेज पुऱ्याइदिनु मैले।
2: हजुर, धेरै धन्यवाद छ अविनाशी, समय दिनुभयो। र जङ्गल सफारी खुल्दैछ, अब जो जसले जङ्गल सफारी गर्न अभिरुचि भएकाहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ झन् राम्रो खुसीको कुरा पनि भयो, र समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई।
3: हस् धन्यवाद,
2: हस् नमस्कार।
1: हजुर, बिएबिएस गोर्खा रेडियो सुन्दैनुहोस्, यहाँले संसार विनोद खड्का हजुरको साथमा छु। भर्खर यहाँले एक कुराकानी सुन्नुभयो, कुराकानीमा हामीले कुरा गरेका थियौँ अविनाश थापा मगर्जीसँग, विशेष गरी राष्ट्र निकुञ्जको बारेमा थियो भने। अब समय भइसक्यो आजको समीक्षा सुनाउने, दैनिक समीक्षा लिएर पी मातृजी आउनुभएको छ, उहाँलाई कार्यक्रममा नमस्कार भन्दै स्वागत गरिहालौँ।
4: नमस्कार विनोदजी, धन्यवाद यहाँ धेरै धेरै।
1: ओके, आज के छन् त पत्र पत्रिकाले के लेखेका छन् त?
4: विशेष गरेर एक दुईवटा केही रमाइलो कुराहरू पनि आएको छ। मेन भनेको चाहिँ काङ्ग्रेसको 15 महाधिवेशनको कुरा आइरहेको छ। हिजोको भाषणको चर्का चर्की भन्दा पनि अलिकति रमाइलो खालको भाषणहरू पनि थियो, क्यारे
1: छेडखानी पनि थियो, क्यारे
4: छेडखानी हल्का खुल्का। रवि लामी छानेले 40 पार्टी आएको नेतृत्व गर्नुभन्दा मान्नु भएन, 50 पछाडि त्यतिखेर भएको भएदेखि सायद म पनि काङ्ग्रेस हुन्थ्यौँ होला
1: त्यो भन्नुभयो,
4: दिइरहनु भएको थियो, क्यारे। अनि यहीँ आएका मान्छेहरू कतिपय त राजसभामा घन्टीमा भोट हाली पनि हुनु होला, भनेर भन्नुभयो गगन थापाले राम्रो जो दिनु दोहोरी चले
1: 40-50 अमेरिका तपाईँ पठाइदिएको छु नि भन्नुभयो नि
4: होइन ट्रेन्ड उपसभापति देखि सबै अनि भनेको अलिकति रमाइलो खालको पनि प्रचण्डको पनि त्यही खालको अब रवि लामी छानेलाई यसो जिरिनु भएको छ उहाँले फेरि दिँदाखेरि अब क्रमभङ्ग यता गगनजीले गर्नुभयो तपाईँको पालो क्रमभङ्ग भने त्यही त होला पार्टीमा अब तपाईँले नेतृत्व लिनु सरकारको भन्न खोजिएन होला सिधा भन्दाखेरि त होइन कुरा सुन्दाखेरि चाहिँ एमाले अलिकति सहकार्यको कुरा एमाले बढी भनेको अहिले पछिल्लो समयमा चाहिँ वर्तमान सरकारप्रति प्रचण्ड मलाई बाहिरबाट हेर्दाखेरि पार्लियामेन्टमा उहाँले सम्बोधन गर्दाखेरि पनि लगाइरहेको भनेको अलिकति सफ्ट कर्नरलाई देखाउनु भएको छ होइन काङ्ग्रेसको डेमोक्रेटिक पार्टी काङ्ग्रेसको पनि गगनले सुरुदेखि नै जेएनजी आन्दोलन सबभन्दा बढी त के भनौँ न जे उहाँ पनि एकदम पीडित मध्ये एकजना हो किनभने उहाँको घर पनि जला भागेर हिँड्न परेको होइन त्यो पनि हो काङ्ग्रेसको भनेको गगन थापाले थाहा छैन भित्र उहाँले बख्न अपर्च्युनिटी त पाउँ भन्न खोजिया हो कि राम्रै मनले भन्नुभएको हो कि त्यो त अब थाहा छैन होइन किनभने मान्छेको भित्र मनमा त थाहा हुँदैन मौका कुरेर मात्रै बसिरहेर तर बाहिर पब्लिकले नै देख्ने गरेर सारा संसारले बुझ्ने गरेर भन्दाखेरि चाहिँ उहाँले जेएनजी आन्दोलनको जुन घटनाक्रम भयो जेएनजीलाई दोष दिने हिसाबले मैले बोले सुनेको छैन चाहिँ हामी हाम्रो कमजोरीको कारणले गर्दाखेरि
1: तर उहाँले भनेको कुरामा चाहिँ अपराधिक घटना
4: हुँदैन त्यो त सबैले भन्नै पर्छ अब वर्तमान सरकारले नै अब जस्तो अब सिंहदरबार जलाउनलाई किन छोड्ने त किन भोलि आएर अहिले बलुवाटार जलाउनु गयो हानी छोड्ने कि नछोड्ने त्यो प्रश्न त जसरी पनि उठिहाल्छ नि पछि अहिले छोड्छ भोलि छोड पर्सी किनभने अब यहाँ अनप्रेडिक्टेड भयो सरकार कसमा आउँछ भने थाहा छैन कस्तो व्यवस्था आउँछ भने थाहा छैन जे जतिखेर जे पनि हुनसक्ने भइसकेपछि अस्ति चक्रपाणी खनालको एउटा भाषण सुनिरहेको थिएँ मैले तिमीहरूले 23 र 24 गते लायौ हामी चाहिँ बिहान सुरु गरेर बेलुका मेलो सकेर बालुवाटार सिद्धियो नि हो भनेको एकै दिनमा हामी काम तमाम पार्छौँ तिमीहरूले 2 दिन लाऊ अब हाम्रो त एकै दिनमा हो यो
1: फेरि बालाटारको छेउमै राष्ट्र ब्याङ्क पनि छ नि होइन त्यो एउटा खतरा के किनभने सेन्ट्रल ब्याङ्क हो नि त
4: अब चाहिँ खतरा भयो किनभने सुरक्षाको हिसाबले त के भन्छ राम्रो हो किनभनेदेखि बालुवाटारमा पनि सेक्युरिटी त असाध्य टाइट भइहाल्छ प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री निवास भइसके पछाडि तर जोखिम पनि त्यस्तै भयो
1: जोखिम पनि भयो
4: होइन अब हेर्दाखेरि त यहाँ सबै कुराहरू के हो कि हो भोलि के हुन्छ भनेर थाहा नहुँदछ जतिखेर जे पनि हुने एनिवे
1: एउटा चिज मैले नोट गरेँ यसपालि तपाईँले हेर्नु भएको छ मैले मेरो जीवनकालमा धेरै आफै गएर त कहिले पनि भाषण सुनिन त अन द वे हेर्दाखेरि हजारौँ खुल्ला मञ्चमा विभिन्न कार्यक्रममा विभिन्न ठुला ठुला नेताहरूले बोलेको देखेको छु है काठको मञ्च हुन्छ त्यही हुन्छ नि होइन एउटा चाहिँ पालटाङ्गेको जस्तो एउटा चाहिँ ध्वजा पताका भए तापनि त्यही बाँसकै मञ्च हो काठकै मञ्च हो यसपालिको मञ्चको चाहिँ भव्यता त गजब थियो नि तपाईँले मञ्च देख्नुभयो पक्का यो चाहिँ इम्पोर्टेन्ट मञ्च जस्तो पो थियो त होइन
4: एकदमै त्यो काठमाडौँ महानगरपालिकाले बालेन्द्र शाह त्यतिखेर मेयर हुँदाखेरि काम चाहिँ त्यहाँ मान्छेलाई प्रवेश गरेर नदिएर नै सुरु गरेको थियो पछि बिजा यो अलिकति के भन्छ सुधार भइसके पछाडि मिटर ब्याज पीडितहरू उता तराईतिरबाट आइसकेपछि त्यहाँभित्र कार्यक्रम गर्न पनि रोक लगाएको थियो किनभनेदेखि मेयर उहाँ नै हुनुहुन्थ्यो त्यति बेला सायद अहिले पनि उहाँ मेयर नै भइरहेको भएदेखि त्यहाँ कार्यक्रम गर्न दिनुहुन्थेन जस्तो लाग्छ मलाई लाग्छ तर गएराति चाहिँ उहाँले एउटा सामाजिक सञ्जालमा लेख्नुभयो
1: मध्यरातमा लेख्नुभएको छ
4: सामाजिक सञ्जालमा लेखेर यस्तो बनाइदिएको थियो अहिले नयाँ पार्टीले कार्यक्रम गर्न पाइरहेको छ त्यो चाहिँ अलिकति भनेको अहिले उहाँ नै भइरहेको भएदेखि त हुन्थेन मानौँ त्यो आफैले मैले गर्दाखेरि तिमीहरूले यदि कार्यक्रम गर्नु त अन्त चाहिँ ठाउँ नभए जस्तो त्यो अलिकति निम्छर खालको लाग्यो त्यो चाहिँ है यो राम्रो कुरालाई चाहिँ राम्रो मनवाला कुरा चाहिँ भन्न पनि पर्छ त्यति सा त्यो निम्छर खालको टिप्पणी चाहिँ सायद नगरे अब बालुवाटार कसले बनायो अरूले बनाइदिएको थियो र म भन्न पाएँ भनेर भन्ने हो त किनभने यो राष्ट्रको प्रोपर्टी हो कि
1: टुटेर सम्वर्धन गर्नुपर्छ भन्ने कारण त्यही हो,
4: गर्ने नै त्यही हो। अब मानव कसैले आफैले प्राइभेट निजी सम्पत्ति खर्च गरेर काङ्ग्रेसलाई कार्यक्रम गर्न दिने, एमआरएलाई दिने, राष्ट्रपतिलाई दिने, अरू त्यो गरेको भए चाहिँ मैले बनाइदिएको थिएँ टुनिकेल, त्यो कारणले भन्न ठिकै हुन्थ्यो। तर यो बालनजीले यो चाहिँ जे लेख्नुभयो त्यो चाहिँ अलिकति बिजाउने खालको, त्यति चाहिँ नगरेको भएदेखि हुन्थ्यो। एनिवे
1: मेरो अब्जर्भेसन चाहिँ त्यो स्टेज त्यो पाल होइन त्यो टेन्टहरूको क्वालिटी हेर्दाखेरि विदेशबाटै ल्याएको देखिन्थ्यो, यहाँ मैले कहीँ पनि देखाएको छ त्यस्तो प्रकारको, तर ल्याएछन् भन्नु पऱ्यो होइन।
4: पहिला सुरुमा त्यहाँ खुला मञ्चमा आउँदाखेरि नै त्यो माइकको सेपमा बनाएको छ सुरुमा, त्यो 52-55 सालतिर त्यो हेर्दाखेरि नै त्यो हेर्दाखेरि माइकको जस्तो अलिकति भिन्नै खालको
1: पुरानो खुला मञ्च
4: एकदम,
1: त्यो पनि युनिक छ नि होइन, युनिक छ नि, त्यो त एउटा ल्यान्डमार्कै हो भन्नु पऱ्यो। एनिवे अगाडि बढौँ।
4: काङ्ग्रेस बदल्ने गगन रोडम्याप, निर्वाचनमा गठबन्धन निषेध, एउटा व्यक्ति दुई कार्यकाल मात्र प्रधानमन्त्री, सम्बन्धतिर सुशासन प्राथमिकतामा, तर उहाँले त्यो अहिले चाहिँ व्यवस्थापन गर्नको लागि यति धेरै हम्मे हम्मे परिहाल्छ कि 243 स्वदेशीय कार्य समिति भनेको त सानो होइन नि हो, पहिला पहिला प्रचण्डले 2200 बनाएको भन्ने कुराहरू
1: त्यो सुनेको थिएँ
4: है, अहिले त्योभन्दा त सानै हो अहिलेको हुँदाखेरि। तर यस्तो पनि छ, आकाङ्क्षीहरू असाध्यै धेरै छन्, असन्तुष्टिहरू पार्टीभित्र एकदमै ठुलो दरार भइरहेको बेलामा कार्यकर्ता यतापट्टि भाग्नु भन्थे, उतापट्टि भाग्ने हो कि भन्ने डर पनि उहाँलाई होला हुन चाहिँ। तर उताबाट पहिला के भन्छ देउबा प्यानल अनि शेखर प्यानल, शेखरको त अब मान्छे बाँकी रिटेन गए कोही पनि दुई चारजना मात्रै वरिपरि भए जस्तो लाग्थ्यो, अनि उहाँहरूलाई लिएर आउँदाखेरि उहाँहरूलाई पनि केही त चाहियो नि त त्यहाँ आउँदाखेरि कम्प्रोमाइजमा आउँदाखेरि, त्यो कारणले गर्दाखेरि पनि अलिकति बढा होला। त्यो सहमहामन्त्री 11-15 के
1: पोस्टकै लागिरहेछ कि जस्तो पनि भयो,
4: यस्तो पनि हो होइन, काङ्ग्रेसले तर गरे त कार्य विभाजनको लागि भनेर भनिरहेको छ, विभाजन त होला
1: तर एडजस्टमेन्ट हो, त्यो
4: एडजस्टमेन्ट हो। अनि यस्तो भयो भनेदेखि जस्तो अब उपसभापति 3-4 महामन्त्री 2-3
1: 11
4: यता 15 पुर्याउने भन्ने कुरा हल्ला बोल्नु त छन् चाहिँ। मैले अलिकति भनेको त्यो पदको गरिमा वजन जुन हुन्छ नि त्यो चाहिँ अलिकति हल्का हुन्छ, यो धेरै भइसक्यो पछाडि भन्ने खालको।
1: कुनै बेलामा पार्टीको महामन्त्री भनेपछि त्यसको साखै अर्को थियो, त्यसको इज्जतै अर्को थियो, अब अहिले त 3-4 भएपछि को हो के कसले के भन्ने कसले के गर्ने सकिनेर महामन्त्रीबाट नै सबै रेगुलेट हुन्छ त होइन। अगाडि बढौँ
4: यो अरू हेडलाइनहरू सबैको देख्छ, हेडलाइनमा मात्रै काङ्ग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरकार राष्ट्रिय मुद्दामा सहकार्य, सरकारप्रति प्रश्न शीर्षक राखेर खबर छापेको छ। अन्नपूर्ण पोस्टले विरासतले बिरानु, अठोटले क्रमभङ्ग, यो काङ्ग्रेसकै हिसाबमा कुरा गरेका छ। रविले गगनलाई के लगायो दोस्रो गुण, किन उहाँले दुईवटा गुणको कुरा गर्नुभएको रहेछ क्या, के लगायो दोस्रो गुण भनेर, एउटा चाहिँ गगनलाई अलिकति ढाडस दिने खालको, जति गर्दाखेरि पनि नआएपछि छोड्दै भइहाल्यो नि त भन्ने हिसाबले उहाँले जे बोल्नु भएको थियो शेरबहादुर देउवालाई भनेर, त्यहाँभित्र पनि फेरि कुराहरू कस्तो रमाइलो रमाइलो पनि आउँछ बाहिर आउँदाखेरि, भानु देउबा हामीले शेरबहादुर देउबा चिनेदेखिको उहाँको सल्लाहकार सहयोगी भएर बस्नुभएको, अब राति बेला मान्छे नभए घरमा आएर कार्ड छोडेर गइरहेको छ निमन्त्रण काम, को आउँछ भनेर बोल्नु भएको छ, होइन त्यो भेटेरै दिएको भए पनि हुन्थ्यो यतापट्टि यदि हो भनेदेखि। अब यतापट्टि गगनको गुनासो भनेको चाहिँ कतिचोटि भन्ने कतिचोटि बिन्ती गर्ने उहाँ आउनुहुन्न, एनिवे पछि अब यो चाहिँ अब समयलाई नै छोडिदिए पनि हुन्छ, तर अलिकति यतापट्टिको अहिलेको त्यो चामहरू हेर्दाखेरि चाहिँ भनेको हुन त अब पछि देउबाले महाधिवेशन गर्दाखेरि पनि एमाले काङ्ग्रेस राष्ट्रसभाको यिनै नेता त्यहाँ जाने होला, जाँदाखेरि चाहिँ शुभकामना नै दिने होला चाहिँ होइन, र पनि अहिले हेर्दाखेरि चाहिँ अलिकति बढे जस्तो चाहिँ लाग्छ, किन भनेदेखि पुरानो केन्द्रीय कार्य समितिको सबै
1: तामझाम भयङ्कर थियो, रेडमा ट्यास थियो होइन।
4: अर्को गोर्खापत्र सबभन्दा रमाइलो एकदम इन्ट्रेस्टिङ लागेको खबर चाहिँ गोर्खापत्रको लागेको छ है, मलाई यो भनेको चाहिँ यो अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति शीर्षक राखेर खबर छापेको छ। यो भनेको चाहिँ अब सडकमा निर्माण सामग्रीहरूदेखि लिएर होइन जो जसले जे जे राख्छन् नि है त्यो कारणले दुर्घटना भयो भनेदेखि क्षतिपूर्ति चाहिँ उतापट्टिबाट तिराउने भन्ने खालको कुरा आयो, अनि जो गल्ती गरेको छ त्यो भनेको निगरानीमा परिराखेको छ होइन, त्यो यदि परेन भनेदेखि क्षति परे चाहिँ सरकारले दिने त्यतिखेर चाहिँ अब कसले दुर्घटना गराएको छ के गराएको छ भन्ने कुरा चाहिँ
1: जस्तो कि पटहोल होइन खाल्टा खुल्टीले दुर्घटना हुन्छ नि त्यो सडक विभागको काम हो कि होइन जिम्मेवारी बोक्नु पर्यो नि त
4: त्यो त एकदमै राम्रो एकदमै राम्रो अनि अर्को सबभन्दा मजाको खबर चाहिँ नागरिकले अर्को यो के छाप्या छ भने विराटनगरमा बन्दै पोर्ट भयो मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो
1: पोर्ट भयो आइसी
4: है यो भन्यो भने यो विराटनगर मात्रै होइन कि त्यो पहाडको डाँडा काँडा सबैतिर
1: त्यसको मैले लामो अन्तर्वार्ता गरेको छु यो पोर्ट भएका भनौँ न व्यक्तिसँग र अहिले लुम्बिनीको उसमा पनि लाने भन्ने कुरा थियो तर थाहा भएन तर पोर्ट भएको राम्रो रहेछ
4: विराटनगरले यदि यसरी सुरु गर्न खोजेको हो भनेदेखि चाहिँ यो एकदमै राम्रो छ किनभनेदेखि जहाँसम्म लाग्छ यस्तै भयो भनेदेखि सडक दुर्घटना पनि घट्ने होला एउटा चाहिँ मेन कुरा
1: घर पनि भत्काउनु नपर्ने बाटो एक्सटेन्डमेन्ट नगर्नुपर्ने बाटोमा चाहिँ भनेर पोल राखेर एक एक किलोमिटर दुई दुई किलोमिटर राख्ने माथि फ्लाइओभरमा चाहिँ चढ्ने त्यहीँबाट झर्ने र खर्च पनि कम अनि फेरि
4: के भन्छ
1: सुरक्षित पनि अनि अर्को के रहेछ भने यो भूकम्पको रिस्क भएको ठाउँ काठमाडौँ भ्याली भनौँ न त्यसमा पनि चल्ने के त्यो त्यो धेरै राम्रो क्वालिटी रहेछ तर अब के भएर हो अहिलेसम्म अगाडि
4: बढाएको छिटो सुरु भइदिइहाल्यो
1: हाम्रो समय सकियो आदरणीय श्रोताहरू हामी दुबईलाई बिदा दिनुहोस् फेरि भोलि कुराकानी गरौँला हस् त फेरि भोलि भेटौँ बाबाई नमस्ते
5: दसैँ तिहार छठ लगायतका चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु लक्षित सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ यही हप्ता खुल्ने भएको छ यातायात व्यवस्था विभागले सोमबार आज सरकारवालासँग अग्रिम टिकट खुलाउने विषयमा बैठक राखेको छ अग्रिम टिकट बुकिङबारे सम्भवतः आजै निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो चाडपर्वका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ बैठकबाट टिकट बुकिङको मितिबारे औपचारिक निर्णय हुने अपेक्षा छ आसन्न चाडपर्वमा यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तयारी थालिसकेको छ त्यसको लागि काठमाडौँ उपत्यकाका मुख्य 8 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ बाँकी 7 ठाउँमा पनि एक दुई दिनभित्र सहायता कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने नीति अघि सारेको छ काठमाडौँमा जारी 15 महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको राजनीतिक प्रस्तावमा काङ्ग्रेसले आफ्नै चुनाव चिन्ह रुखमा आफ्नै उम्मेद्वार र कार्यक्रमसहित चुनाव लड्ने प्रतिबद्धता जनाएको छ विगतमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै काङ्ग्रेसले अब एक्लै चुनाव लड्ने नीति लिएको हो यस्तै राष्ट्रिय मुद्दामा अन्य दलसँग सहकार्य गर्न सकिने तर त्यसलाई सत्ता वा पदको भागभण्डामा परिणत नगर्ने काङ्ग्रेसले जनाएको छ निर्वाचन प्रणाली सुधारतर्फ काङ्ग्रेसले नो भोटको व्यवस्था अघि बढाउने प्रस्ताव पनि गरेको छ विदेशमा रहेका तथा स्थायी निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने र निर्वाचनलाई कम खर्चिलो बनाउने विषयमा पनि सुधार अघि बढाउने प्रस्ताव गरिएको छ नेपाली काङ्ग्रेसले पार्टीलाई चुनाव लड्ने र सत्ता सञ्चालन गर्ने संरचना मात्रै सीमित नराखी विचार ज्ञान र नेतृत्व निर्माणको केन्द्र बनाउने योजना पनि अघि सारेको छ सभापति थापाले प्रस्तुत गरेको दस्तावेजमा नीति प्रतिष्ठान नेतृत्व प्रतिष्ठान र गभर्नेन्स इन्स्टिच्युट गठन गर्ने प्रस्ताव छ नीति प्रतिष्ठानले राष्ट्रिय समस्याको अध्ययन गरी नीतिगत विकल्प तयार गर्नेछ भने नेतृत्व प्रतिष्ठानले पार्टीका सदस्य र नेताको क्षमता विकासमा काम गर्नेछ गभर्नेन्स इन्स्टिच्युटले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई नीति बजेट सेवा प्रभावमा विज्ञ सहयोग गर्नेछ सरकारमा रहँदा सरकारका कार्यक्रम र कामको अनुगमन गर्ने तथा प्रतिपक्षमा रहँदा सरकारी नीति र खर्चको अध्ययन गरी वैकल्पिक प्रस्ताव बनाउन सहयोग गर्नेछ काङ्ग्रेसले चुनावमा उम्मेद्वार बन्ने आकांक्षीलाई नेतृत्व प्रशिक्षण दिने र अन्तिम उम्मेद्वारले आफ्नो क्षेत्रका लागि गर्ने कामको सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने व्यवस्था पनि प्रस्ताव छ यस्तै पार्टी सदस्य नभएका नागरिकले समेत सुझाव र गुनासो राख्न सक्ने गरी नागरिक संवाद मञ्च बनाउने प्रस्ताव गरिएको छ काङ्ग्रेसले विगत दुई दशकको आफ्नो भूमिकाको समीक्षा गर्दै सत्ता र पदमुखी राजनीतिका कारण नागरिकसँगको दूरी बढेको स्वीकारेको छ आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले 2082 भदौको युवा विद्रोह पार्टी नेतृत्वकै कमजोरीको परिणाम भएको बताउनु भएको छ। प्रतिवेदनमा काङ्ग्रेसले नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र देशमै भविष्यको अवसर दिन नसकेको स्वीकारेको छ। सार्वजनिक नियुक्तिमा भागभण्डा, भ्रष्टाचारका घटनामा आफैलाई जोगाउने प्रवृत्ति र गुटिए राजनीतिले पार्टीको विश्वसनीयता कमजोर बनाएको पनि काङ्ग्रेसको निष्कर्ष छ। काङ्ग्रेसले भदौको युवा विद्रोहलाई कुशासन, भ्रष्टाचार र जनअपेक्षा पूरा नभएको प्रति नागरिकको असन्तोषका रूपमा व्याख्या गरेको छ। युवाको असन्तोष समयमै बुझ्न र सम्बोधन गर्न नसक्दा भदौ 23 र 24 गतेको आन्दोलन भएको प्रतिवेदनमा उल्लेख छ। अब पार्टीको संगठन, उम्मेद्वार छनौट, सार्वजनिक नियुक्ति, सरकार सञ्चालन र नागरिकसँगको सम्बन्धमा सुधार गर्नुपर्ने काङ्ग्रेसले जनाएको छ। सरकारले इन्टर्न तथा आवासीय चिकित्सकसँग गरेको सहमति कार्यान्वयन नभएपछि डाक्टर दिल्ली हरिजन फेरि अनसन बस्नु भएको छ। डाक्टर हरिजनले आजदेखि भक्तपुर सानो टिमीको चिकित्सा शिक्षा आयोगमा आमरण अनसन थाल्नु भएको हो। उहाँ यसअघि पनि अनसनमा बस्नु भएको थियो। त्यति बेला सरकारले 5 बुधे सहमति गरेको थियो। सहमति भएको 2 महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै फेरि अनसन बस्नु भएको हो। उहाँले चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, काम गर्ने सुरक्षित वातावरणको माग गर्नुभएको छ। इन्टर्न र आवासीय चिकित्सक 36 घण्टासम्म लगातार ड्युटीमा खटिनु परेको उहाँको भनाइ छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युत ठेक्का प्रणाली ह्याक प्रकरणमा 8 व्यवसायी पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले पक्राउ परेका हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लको नाम मात्रै सार्वजनिक गरेको छ। मल्लको हाई हिमालयको पोहोर साल सिक्टा सिंचाई योजनाको ठेक्का हत्या आएको थियो। पक्राउ परेका निर्माण व्यवसायीलाई आज म्याथपका लागि काठमाडौँ जिल्ला अदालत लगिँदैछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम षड्यम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छ रेडियो छणामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोतालाई पनि कार्यक्रम षड्यम सङ्गमको वसाईमा म तुलसीको हार्दिक नमन।

त आदर सुधार कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उठान मैले रोशन गुरुङको स्वरमा रहेको गीतबाट गरिसकेको छु। गीतकार दिपेन गुरुङले गीत लेख्नु भएको थियो भने सङ्गीतकार गणेश गुरुङले सङ्गीतबद्ध गर्नुभएको थियो। प्रस्तुत गीतमा पछ्यौरी तिम्रो अल्झेला सङ्गाली राख है। गीतकार दिपेन गुरुङ र सङ्गीतकार गणेश गुरुङ यतिखेर भने बेलायतलाई कर्मथलो बनाएर बसेका सङ्गीतकार पनि हुनुहुन्छ भने गायक रोशन गुरुङ भने चाहिँ अमेरिकामा हुनुहुन्छ। अब लागु सदारो आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 19 गते दशमी तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज अक्टोबर महिनाको 5 तारिक सन् 2026 र आशा श्रोताहरू यो सप्ताहन्त विकेन्ड यारको सुखद र रमाइलो साथै बित्यो भन्ने र श्रोताहरू आज स्वर श्राद्धको दशौँ दिन दशमी श्राद्ध परेको छ भने यस्तै आज शिक्षा को ज्ञान बाँड्ने शिक्षकहरूको विशेष दिन समेत हो, विश्व शिक्षक दिवस परेको छ र यो दिवसको सन्दर्भमा सम्पूर्ण शिक्षकहरूप्रति नमन गर्न चाहन्छु र शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र मौसमको नि कुरा गरेँ श्रोताहरू, मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा बदलाव देख्छ, विशेष गरी यो मनसुन बाहिरिने क्रम भएको हुनाले श्रोताहरू आज भोलि र पर्सि कतै सामान्य र कतै भारी मात्रामा पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशा शाखाले जनाएको छ। नेपालमा आज सूर्योदय भने चाहिँ बिहान 5:58 जाँदा भएको थियो, सूर्यास्त चाहिँ भरे साँझ अर्थात् 5:45 जाँदा हुँदैछ।

गीतकार रमेश दाहालको गीत रचना गणेश पराजुलीको सङ्गीत अनि गायिका यशोदा पराजुलीको स्वरमा रहेको यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज सोमबार हप्ताको अर्थात् विकेन्डको पहिलो दिन, सधैँ जस्तै आजको व्यवसायको पहिलो खण्डमा म यहाँहरू माझमा एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो खण्डमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्नेछु। अनि तपाईँले आज भने गीतहरू अनुरोध गर्न सक्नुहुन्छ र तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई चाहिँ म कार्यक्रमको दोस्रो घण्टा अर्थात् दोस्रो खण्डमा राख्नेछु। तर आज भने व्यवसायको पहिलो खण्डमा अर्थात् पहिलो चरणमा म सधैँको सोमबार जस्तै यो व्यवसायमा एउटा गीती कथा राख्नेछु। र यो गीती कथा लेख्नु भएको छ, हुन त उहाँ आफै पनि कुशल शब्दशिल्पी, गीतकार, कवियात्री हुनुहुन्छ र अत्यन्तै कुशल आख्यान विधामन कलम चलाइरहेका स्रष्टा हुनुहुन्छ जानु कामबाङ लिम्बू, जो हङकङमा बस्नुहुन्छ यतिखेर। ताप्लेजुङमा जन्मेर हङकङलाई कर्मथलो बनाइरहेकी स्रष्टा अर्थात् लेखिका जानु कामबाङ लिम्बूले लेख्नुभएको गीती कथा अधुरो प्रेम यो व्यवसायको पहिलो खण्डमा राख्नेछु भने दोस्रो खण्डमा चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनु भएको प्रतिक्रियाहरूलाई समेट्नेछु र तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई समेट्नेछु। र कथाको लागि कथाकार जानु कामबाङ लिम्बूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो कथा अधुरो प्रेमको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा यसलाई सम्यक मात्र ठानिदिनुहोला भन्न चाहन्छु। र अधुरो प्रेम त म राख्ने नै छु जानु कामबाङ लिम्बूले लेख्नुभएको यो कथा। तर त्यसभन्दा अगाडि श्रोताहरू, एउटा गीत राख्न मन लाग्यो। लेखु विवशले गाउनुभएको गीत हो, धेरै अगाडि रेडियो नेपालमा रेकर्ड गराएको गीत हो, ज्ञानेन्द्र गदालको गीत रचना अनि सङ्गीत यसमा बुलु मुकारुङको रहेको छ। निकै नै कडा प्रिय गीत, कुन सहरमा रम्दी होली मलाई छुने मन, लेखु विवशको स्वरमा यो गीत राख्नेछु। अनि गीत पश्चात भने म आजको लागि तयार पारेको जानु कामबाङ लिम्बू जो हङकङमा बस्नुहुन्छ उहाँले लेख्नुभएको गीत कथा अधुरो प्रेम राख्नेछु।

0: SBS Gorkha Radio.
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

होइन हजुरलाई के भयो, किन नसुत्नु भएको? कोल्टी फेरिरहेको लोग्नेलाई मन्दिराले सुस्तरी सोधिन्। ए, गएको हप्ता धेरै नाइट ड्युटी परेकोले निन्द्राको बानी बिग्रे जस्तो छ। सरी, तिमीलाई बाधा पुग्यो कि? लाभाङले मन्दिरासँग माफी माग्दै भन्यो। लोग्नेको कुराले असर गर्यो वा गरेन थाहा भएन। अर्कोतिर फर्केर मन्दिरा निदाउन खोजिरहेकी थिइन्। तर लाभाङ भने स्वास्नीलाई निर्धक्कसँग अँगालो हालेर सदाझै निदाउन सकिरहेका थिएनन्। अघिल्लो साँझ अचानक देखेको दृश्यले उसको मन यसरी बिथोलेको थियो कि आँखाबाट निन्द्रा गायब थियो। आँखा बन्द गरेर निदाउन खोजे पनि सन्ध्याको त्यो हँसिलो मुहारको झल्कोले उसलाई निरन्तर सताइरहेको थियो। त्यो बेला नम्बरीहरूको थिएन, एउटा अर्कै समुदायद्वारा आयोजित परोपकारी भोज च्यारिटी डिनर थियो। त्यो पार्टीमा लाभाङ साथीहरूसँग पुगेका थिए, अपरिचित पाहुना मात्र थियो। साथीहरूसँग टेबल नम्बर 7 बसिरहेको बेला मानिसहरू आउने क्रम बढ्दै गयो। हेर्दा हेर्दै छेउछाउका टेबलहरू भरिए, कार्यक्रम सुरु भयो। सञ्चालकले माइकमा भने, प्रमुख अतिथि पुष्पराज लिम्बू र विशिष्ट अतिथि श्रीमती सन्ध्या राईज्यूलाई जोरदार तालीले स्वागत गरिदिनुहोला। चारैतिरबाट तालीको गडगडाहट सुरु भयो। प्रवेशद्वारबाट एउटा सुन्दर जोडीको आगमन भयो। सन्ध्याले हल्का बैजनी रङको साडीमा कालो काश्मीरी सल देब्रे कुममा राखेकी थिइन्। पुष्पराज कालो सुट आकाशे रङको कमिज र रातो टाईमा सजिएका थिए। सन्ध्याले पुष्पराजको पाखुरोमा दाहिने हात अड्याएर देब्रे हातमा सुनौलो रङको ब्याग समातेकी थिइन्। साँच्चै त्यो जोडी संसारकै सुन्दर जोडी देखिन्थ्यो। चन्द्राले टेक्दै आइरहेको त्यो रातो कार्पेटलाई हेर्दै लाभाङले कुनै अवसर आइरहेको कल्पना गरिरह्यो। त्यो साँझ परिवार लिएर आउने कमै थिए। तिनमा पनि सन्ध्याको जोडी निकै आकर्षक देखिन्थ्यो। हरेक टेबलमा सेतो टेबल क्लथ र त्यसैमाथि ताजा रातो गुलाबका जुब्बा आकर्षक सिसाको फुलदानीमा सजाइएका थिए। टेबल नम्बर 5 सन्ध्याको जोडीसँगै अरू 2 जोडी मिलेर बसे। हेर्दा उनीहरू पुराना चिनजानकै लाग्थे। बिस्तारै भिडसँगै हल्ला बढ्दै गएकोले ओल्लो पल्लो टेबलका मान्छेले बोलेको कुरा सुनिन छाड्यो। लाभाङलाई सन्ध्याको बारेमा जान्ने तीव्र उत्सुकता जाग्यो। तर त्यो पार्टीमा त्यो सम्भव थिएन। सन्ध्या र पुष्पराजले त्यो च्यारिटीलाई निकै मोटो रकम दिएर प्रायोजन गरेको कुरा सञ्चालकले पटक पटक दोहोऱ्याइरहे। उद्योगपति पुष्पराज लिम्बू र श्रीमती सन्ध्या राई हिजो मात्र क्यानाडाबाट हाम्रै कार्यक्रमका लागि आइपुग्नु भएको हो। हाम्रो निम्तो स्वीकारेर आइदिनु भएकोमा उहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। फेरि एकपटक जोरदार ताली। हल तालीको गडगडाहटले गुन्जेमान भयो। सञ्चालकले निकै बेर उनीहरूको जोडीको प्रशंसा गरिरहे। लाइटहरू मधुर भने सञ्चालकले टेबल नम्बर 5 सन्ध्याका हात समाउँदै उठाएर मञ्चमा पुर्याए। ताली र हल्लाहरू सिटीमा परिणत भए। सञ्चालकले भने, आज मेलोडिस गायिका सन्ध्या राईबाट हामी केही गीतहरू सुन्नेछौँ। मैले अघि आसन ग्रहणको क्रममा उहाँलाई गायिका भनेर सम्बोधन नगरेकोमा माफी चाहन्छु। खासमा तपाईँहरूलाई सरप्राइज दिन चाहेको मात्रै हो। सन्ध्या पहिले जस्तै सादगीपूर्ण थिइन्। एकदम कम मेकअप, ओठमा टल्कने हल्का लिप ग्लस, हृदय शीतल देखिने। उनी त्यो पार्टीको गायिका मात्र नभएर नायिका जस्तै लाग्थिन्। मञ्चमा उक्लने बेला उनले मञ्चलाई हातले छोएर ढोगिन् र मधुर मसिनो स्वरमा आयोजकलाई आभार व्यक्त गर्दै गीत सुरु गरिन्। पछाडिबाट ट्र्याक बज्न थाल्यो। गर्नु छ एउटा कुरा तिमीसँग, बसन्तको अङ्गालोमा बितेको त्यो रात पल अनि एकान्तको

गीत उनको स्वर जस्तै मधुर थियो, सबै मन्त्रमुग्ध भने। गीत सकिन नपाउँदै दर्शकको वान्स मोर ले माहौल थातियो। विदुरले भुलिसकेको अतीतका पानाहरू समयले फर्काउँदै एक पछि अर्को गर्दै पल्टाइरहेको थियो। हुन त सन्ध्या र लाभाङ बीचको प्रेम सम्बन्ध मन्दिराले थाहा नपाएको होइनन्। साउन सकेर भदौ लागेको थियो। पिण्डेश्वरीदेखि माथिल्लो भित्तामा लामा लामा मकैका बोटहरू धमाधम सुक्दै गएको सदन स्कुलबाटै देखिन्थ्यो। धरान खाल्डो तातिएर बाटो र घरहरू बाफिला बनेका थिए। माथि विजयपुर र सागुरीलाई सुमसुमाउँदै तल ओर्लेको दर्के पानी एक्कासी सदन स्कुलको प्राङ्गणमा प्रवेश गर्दा विद्यार्थीहरू हाहा हुहु गर्दै आआफ्नो कक्षा कोठातिर लुक्न थाले। कक्षा 8 तल्लो र कक्षा 10 माथिल्लो तलामा भएकोले ठाडो भर्याङ उक्लने विद्यार्थीहरूको भिड बढ्यो। दर्के पानीले स्कुलको छाना डर्र बजेको सुन्दै बलेसीको छड्के पानी अञ्जलीमा थापेर आँगनतिर फाल्दै विदुर उत्तरपट्टिको बरान्डामा उभिरहन्थ्यो। ओइ लाभाङ, तँसँग इरेजर छ? उसको एकान्तपन भङ्ग गर्दै भित्रबाट गौतम करायो। ऊ आएदेखि ज्यामितिको गृह कार्यमा व्यस्त थियो। छैन यार, उसले सजिलै साथीलाई टारिदियो। उसलाई डर थियो इरेजर दिन भित्र पस्दा कतै त्यो केटी आइरहेको नदेखिने हो कि। गौतम बुढा सुब्बा मन्दिरका मुख्य पुजारीको छोरो थियो। केटीहरू उसलाई हामीले चढाउन ल्याएका भालेका मुन्टु कलेजो खाएर मठाएको भन्दै जिस्काउँथे। जवाफमा ऊ पनि हो के गर्छौ त भन्दै केटीहरूसँग बाजिरहन्थ्यो। लाभाङले केही महिनादेखि एउटी केटीलाई यसरी नै उभिएर हेर्ने गरेको थियो। ऊ उभिएको बरन्डा पछाडि कक्षा 10 सी पर्दथ्यो। गेट अगाडि श्रेष्ठ होटलमा पाकिरहेको आलुदम चाना सेलरोटी र थुक्पाको बास्नाले घरिघरि उसको नाकलाई सुमेरु पर्व चाहिँ परिक्रमा गर्दथ्यो। कक्षा सुरु हुनु 10 मिनट बाँकी थियो। सदाझै निलो फ्रक सेतो कमिज अनि निलै रङको स्पोर्ट्स जुत्ता लामो कपाल सेतो रिबनले दुई चुल्ठो बाटेर हातमा किताब बोकी सन्ध्या आइरहेकी थिइन्। उसलाई देखेपछि लाभाङको छातीमा खुसीका फुलहरू फक्रन्थे, दुवै गालामा लाली पोखिन्थ्यो।

0: BFBS Gurkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio।

सन्ध्या सुस्तारी स्कुलको गेटभित्र छिर्छिन्। विदुर स्थिर भनेर उसको पाइलामा आँखा ओछ्याउँदै स्वागत गर्न ओर्लिन्छ। सन्ध्या, हाउ आर यु? आज किन ढिलो नि? सन्ध्या मुसुक्क मुस्कुराउँदै भन्छिन्, आउँदा आउँदै ढिलो भयो। थ्याङ्क्स, अनि आफ्नो बाटो लाग्छिन्। विदुर पश्चिम भर्याङसम्म उसलाई छाड्न पुग्छ। सन्ध्या कक्षामा प्रवेश गर्दा ट्याङ्ग गरेर पहिलो घन्टी बज्छ। विदुर झस्कन्छ, ऊ त कतै गएको थिएन, उही बरन्डामै पो उभिरहेको रहेछ। अनि अलि परबाट आउँदै गरेका अङ्ग्रेजी विषयका बन्धु सरलाई देखेर ऊ हतार हतार कक्षाभित्र छिर्छ। हल्ला शान्त भएपछि स्कुलको आँगन सुनसान भयो। विदुर पछाडिको सिटमा बसेर टिफिनको घन्टी पर्खिरह्यो। उसको मन पढाइमा भन्दा बढी ब्रिटिस आर्मी लाहुरे भिड्नमा थियो। अघिल्लो वर्ष सेन्टअपको समयमा ऊ धरान क्याम्पमा भिड्दै थियो, तर कसैले सिकाए जस्तै चिउरासँग बेसरी पानी पिउन बिर्सेकाले तौल नपुगेर छाँटिएको थियो। ऊ तेह्रथुमबाट पढ्न झरेको हो या लाउरे भिड्न कसैलाई थाहा थिएन। मान्छे अग्लो, सुकिलो र गोरो लाउरे हुन लायकै थियो। सन्ध्या लाम्चो अनुहारकी, जिउडाल मिलेकी र राम्री थिइन्। लाभाङको अन्दाजमा उनी आफूभन्दा दुई तिन वर्षले कान्छी जस्तै लाग्थिन्। उनी कक्षा 8A पढ्थिन्। अर्धवार्षिक परीक्षाको पहिलो दिन थियो। लाभाङको छेउमा 107 सिरियल नम्बर टाँसिएको एउटा सिट खाली थियो। परबाट सन्ध्या आइरहेको देखियो। सन्ध्या त उसकै छेउको सिटमा पो बसिन्। मनमा नै उसले भगवान्लाई धन्यवाद भन्यो। हाई, मेरो नाम सन्ध्या राई हो, कक्षा 8 पढ्छु। तपाईँको नि? सन्ध्याले नै पहिले दोहोरो बोलचालको बाटो खोलिन्। हजुर, मेरो नाम लाभाङ लिम्बू हो। वाउ, के थरको लिम्बू हो नि? मेरो मम्मी पनि लिम्बू हो। कतै मावली त पर्नुहुन्न? शङ्कास्पद प्रश्न उकासिन्। होइन होला, म त तेह्रथुमको हुँ। ओहो, त्यसो भए पर्दैन, मेरो मावली त ताप्लेजुङ हो। अन्तिम परीक्षा सकेपछि दुवैजनासँगै निस्केर भानुचोकसम्म आए। फेरि भेट्ने बाचा गर्दै लाभाङ नारायण चोकतिर लाग्यो, सन्ध्या बरघाँचीतिर। गर्मीको छुट्टी मनाएर लाभाङ लाउरे भिड्न धरानमै बस्यो र पोखरा क्याम्प पुग्यो। नयाँ भर्तीको अन्तिम स्वास्थ्य जाँचको परिणाम आउँदा पास हुनेहरूको सूचीमा आफ्नो नाम देखेर ऊ छक्क पर्यो। उसले सबैभन्दा पहिले सन्ध्यालाई सम्झियो। लाउरे लागिसकेपछि धरान फर्केर उसले एउटा सानो चिटमा लेख्यो, डियर सन्ध्या, म तिमीलाई भरे स्कुलपछि भेट्न चाहन्छु, इफ यु डोन्ट माइन्ड। छुट्ने बेला लाभाङले त्यो कागजको टुक्रा सन्ध्याको हातमा थमायो। छुट्टीपछि श्रेष्ठ होटल अगाडि पर्खियो। सन्ध्या र लाभाङ गफ गर्दै बरगाछीतिर लागे। हिँड्दा हिँड्दै लाभाङले आफू भर्ती लागेको र उसलाई मन पराएको सबै कुरा बतायो। लाभाङले गम्भीर हुँदै भन्यो, सिरियसली सन्ध्या, मैले तिमीलाई आफ्नो जीवनसङ्गिनी बनाएर पुरै जीवन बिताउने परिकल्पना गरिसकेको छु, प्लिज एकपल्ट राम्ररी सोचेर मलाई उत्तर देऊ। भोलिपल्ट सन्ध्याले एउटा पत्र थमाइदिन्, कोठा पुग्नु अघि नै एउटा चमेना गृहमा बसेर लाभाङले चिठी पढ्यो, डियर लाभाङ, म एकदम अन्यलमा छु, तिम्रो म प्रतिको एकहोरो प्रेमलाई अस्वीकार गर्नु अन्याय होला ठानेर स्वीकार गर्दैछु, तर म लाउरे भयो भने मात्र सन्ध्याले स्वीकार छ भन्ने तिम्रो सोचले भने मलाई दुखी बनायो। मायालाई पैसासँग दाज्नु हुँदैन भन्ने मेरो मान्यता हो, तर तिम्रो लक्ष्य र सपना नै लाउरे हुनु हो भने ठिकै छ, जाऊ आफ्नो लक्ष्य छोएर आऊ, म तिमीलाई पर्खिरहनेछु, उही सन्ध्या बरघाँची धरान। शनिबार बिहान विदुर बाइक लिएर बरघाँची पुग्यो। दुवैजना उकालो भेडेटारतिर लागे। फुस्रे काटेपछि असजिलो भएर सन्ध्याले हल्का हात लाभाङको कुम्तिर बढाउन थालिन्। लाउरे लागेर आएको कसिलो ज्यान छुने बित्तिकै सन्ध्याको मन तरङ्गित भयो। भेडेटार पुगेर चास डाँडामा बसेर धेरै बेर उनीहरूले चुम्बन साटासाट गरे। ट्रेनिङ सकेर छोटो छुट्टी पाइने आशामा लाभाङ बुढाईबाट फर्कियो, तर काठमाडौँ पुग्दा उसलाई फुपू र परिवारले कटेकुलो स्थित मन्दिराको घर पुर्याए। लाभाङ अचम्भित भयो,
उसलाई त फुपूको जेठाजुकी छोरी मन्दिर हेर्न पो लगेको रहेछ। लाभाङले आमासँग भनेका थिए, म अहिले बिहे गर्दिनँ। तर आमाले कडा शब्दमा भनिन्, त भर्ती लाग्नुमा मन्दिराको मामाको हात छ। हामीले वचन दिएका छौँ, तैँले यो वचन तोडिस् भने म जिन्दगीभर तेरो अनुहार हेर्दिनँ। लाभाङ तालमा सङ्कटमा पर्यो। उसले मन्दिरासँग एक्लैमा भन्यो, मन्दिराजी, म तपाईँलाई धोका राख्न चाहन्न, मेरो अर्कै केटी छ। हामी एक अर्कालाई असाध्य माया गर्छौँ, तर मन्दिराले पनि आफ्नो अर्कै प्रेमी भएको र जात नमिल्ने भएकोले परिवारको दबावमा यो बिहे गर्न बाध्य भएको खुलाइन्। रातको समयमा मन्दिराको बुबा अचानक बिरामी परेर हस्पिटल भर्ना भएपछि र मन्दिराले परिवार जोगाउन बिहेको सम्झौता गरेपछि लाभाङले पनि परिस्थिति सामु घोडा ठेक्यो। उसले सन्ध्यालाई कहिल्यै भेट्न पाएन। बिहेको अघिल्लो रात अन्तिमपल्ट फोन गरेर आफ्नो जीवनमा घटेको सबै घटना सुनायो। फोनमै सन्ध्या धेरै रोइन्। उनको रुवाई रोक्ने हिम्मत लाभाङसँग थिएन। त्यसपछि फोन काटेर आँखा पुछ्दै ऊ पनि ओछ्यानमा पल्टियो।

हजुर श्रोताहरू, यतिन्जेल यहाँहरू माझमा राखेँ मैले सधैँको सोमबार जस्तै कार्यक्रम स्वर्णिम सङ्गम व्यवसायको पहिलो खण्डमा एउटा गीतिकथा, जुन गीतिकथा लेख्नु भएको थियो हङकङमा बस्नुहुने कथाकार जानु कामबाङ लिम्बुले, र कथाको शीर्षक रहेको थियो अधुरो प्रेम, र जो आफै पनि गीतकार हुन्छ र जानु कामबाङजीलाई धन्यवाद दिन चाहन्छु। र श्रोताहरू, यो गीतिकथा अधुरो प्रेमको कथावस्तुलाई बाँध्नको लागि मैले चारवटा गीत राखेको थिएँ। सुरुमा मैले सम्भुजित बास्कोटाको शब्द सङ्गीत रहेको गीत राखेँ, दीपक खरेलको स्वरमा तिम्रो त्यो हँसिलो मुहार, त्यसपछि गर्नु छ एउटा कुरा कुशल थलङ र सुनिता थेगिम लिम्बूको स्वरमा रहेको गीत राखे, जुन गीत लेख्नु भएको थियो आजको कथाको कथाकार जानु कामबाङ लिम्बू स्वयंले, भने बिबी अनुरागीको सङ्गीत रहेको थियो। अनि अर्को एउटा गीत राखेँ मैले सरोज ओली र इन्दिरा जोशीको स्वरमा दिनेश थपेलियाको गीत रचना र बिबी बसन्त सापकोटाको सङ्गीत रहेको थियो। र अन्तमा मैले एउटा गीत राखेँ हावाको झोकासँगै मनोज थापा मगर र सुनिता थेगिम लिम्बूको स्वरमा गीत लेख्नु भएको थियो गीतकार लिला राज कामबाङले, पनि सङ्गीत यसमा रहेको थियो मनोज थापा मगरकै। कथाकार जानु कामबाङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, अनि यी गीतसँग जोडेका सम्पूर्ण सर्जकहरूलाई पनि धन्यवाद दिँदै, अब भने म यहाँलाई हाम्रो बेबिस गोर्खा रेडियोको नियमित समाचारतिर लैजान चाहन्छु, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरू समेट्दै जानेछु। र यति बेला भने चाहिँ म राजपाल राईको स्वरमा एउटा गीत राख्न चाहन्छु, गीत लेख्नु भएको छ गीतकार घनबहादुर थापा मगरले, भने सङ्गीत यसमा पावल चामलिङ राईको रहेको छ। गीत पश्चात भने समाचार सुन्न सक्नुहुन्छ।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: अमेरिकाले बेलायती रोयल एयरफोर्स फेयरफोर्डको सैन्य अखडामा तैनात सबै बमवर्षक विमान फिर्ता बोलाएको छ। ग्लोसेस्टर सायरको हवाई अड्डा नजिक गएको सेप्टेम्बर 27 भएको शङ्कास्पद घटनाबारे बेलायतका आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले यो निर्णयको पुष्टि गर्दै फेयरफोर्डका सबै बमवर्षक विमान अमेरिका फर्काइसकिएको बताएका छन्। तर यो निर्णय गर्नुको कारण पेन्टागनले खुलाएको छैन। सेप्टेम्बर 27 फेयरफोर्ड एयरबेस नजिकै 3 शङ्कास्पद गाडी देखिएको घटना 5 पक्राउ गरेर पछि धरौटीमा रिहा गरिएको थियो। लगतै पक्राउ परेका एकजना बेलायती इजरायली नागरिकलाई पनि धरौटीमा छाडिएको छ। थप बीबीसीकी एली प्राइसबाट।
4: Both the Prime Minister Andy Burnham, I think, and President Trump have suggested that there could be some Iranian involvement in the alleged plot. But no official reason has been given why those aircraft have been pulled out. Just that statement from the Pentagon here in London, the Ministry of Defence has not commented, but government sources have not disputed the decision from Washington that it was in response to that incident at the base last weekend. And the BBC has also been told that it was a military rather than a political decision.
3: यो घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नमले इरानको हात रहेको बलियो सङ्केत मिलेको दावी गर्नुभएको थियो। इरान सरकारले भने घटनामा आफ्ना कुनै पनि संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ। मौसममा सुधार आएसँगै कास्कीको अन्नपूर्ण आधार शिविर पदयात्रामा जाने पर्यटकको संख्या बढेको छ।
5: अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढी पहिरोका कारण अवरुद्ध सड़क तथा पदमार्ग खुलेपछि पछिल्लो केही दिन यता एबीसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या बढेको पर्यटन व्यवसायीले बताएका छन्। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक झण्डै 300 पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबीसीमा रहेका करिब 350 पर्यटक बस्न मिल्ने 6 होटल तथा लज भरिएका छन्। गुरुङका अनुसार निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनुका साथै मनाङ र मनास्लो क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोडिएको हो। यसअघि बाढी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा असर परेको थियो। गाउँपालिकाले झनै 1.5 महिना लगाएर असोजको पहिलो हप्ता सड़क सञ्चालनमा ल्याएको हो। मनाङ र मनास्लो क्षेत्रका कतिपय सड़क तथा पदमार्ग पहिरोका कारण प्रभावित भएपछि ती क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेका हुन्।
3: नेपाली काङ्ग्रेसले पदाधिकारीको संख्या बढाएर 24 पुर्याउने निर्णय गरेको छ। काठमाडौँको खुला मञ्चमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले एकजना सभापति, एकजना वरिष्ठ उपसभापति, 3 उपसभापति, 3 महामन्त्री, 14 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने व्यवस्था गर्ने निर्णय गरेको हो। यसअघि काङ्ग्रेसमा 17 पदाधिकारी थिए। नयाँ व्यवस्था महाधिवेशनको बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा आउनेछ। नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने नीति अघि सारेको छ। काठमाडौँमा जारी 15 महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको राजनीतिक प्रस्तावमा काङ्ग्रेसले आफ्नै चुनाव चिन्ह रूखमा आफ्नै उम्मेद्वार र कार्यक्रम सहित चुनाव लड्ने प्रतिबद्धता जनाएको छ। विगतमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै काङ्ग्रेसले अब एक्लै चुनाव लड्ने नीति लिएको हो। यस्तै राष्ट्रिय मुद्दामा अन्य दलसँग सहकार्य गर्न सकिने तर त्यसलाई सत्ता वा पदको भागभण्डामा परिणत नगर्ने काङ्ग्रेसले जनाएको छ। निर्वाचन प्रणाली सुधारतर्फ काङ्ग्रेसले नो भोटको व्यवस्था अघि बढाउने प्रस्ताव पनि गरेको छ। विदेशमा रहेका तथा स्थायी निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने र निर्वाचनलाई कम खर्चिलो बनाउने विषयमा पनि सुधार अघि बढाउने प्रस्ताव गरिएको छ। नेपाली काङ्ग्रेसले विगत 2 आफ्नो भूमिकाको समीक्षा गर्दै सत्ता र पदमुखी राजनीतिका कारण नागरिकसँगको दूरी बढेको स्वीकारेको छ। काठमाडौँमा जारी महाधिवेशनमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति गगन थापाले 2082 भदौको युवा विद्रोह पार्टी नेतृत्वकै कमजोरीको परिणाम भएको बताउनु भएको छ। प्रतिवेदनमा काङ्ग्रेसले नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र देशैमा भविष्यको अवसर दिन नसकेको स्वीकारेको छ। सार्वजनिक नियुक्तिमा भागभण्डा, भ्रष्टाचारका घटनामा आफ्नैलाई जोगाउने प्रवृत्ति र घुटी राजनीतिले पार्टीको विश्वसनीयता कमजोर बनेको पनि काङ्ग्रेसको निष्कर्ष छ। काङ्ग्रेसले भदौको युवा विद्रोहलाई कुशासन, भ्रष्टाचार र जनअपेक्षा पूरा नभएको प्रति नागरिक असन्तोषका रूपमा व्याख्या गरेको छ। युवा असन्तोषको समयमै बुझ्न र सम्बोधन गर्न नसक्दा भदौ 23 र 24 गतेको आन्दोलन भएको प्रतिवेदनमा उल्लेख छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
0: यो BFBS गोर्खा।

حضرت شدار فل بھولے ہمارا ماں کنی کے ماں بھولے ڈالی ڈالی پھول پھولے پات پات ماں بھولے یہ گیت راکھے میلے یار ماز ماں ہری وقت کا چوال کو گیت رچنا رنجیت کزمیر کو سنگیت رہے کو یہ گیت میں سور رہے تھے سادنا سرگم کو نیپالی چلچتر دوئی تھوپا آنسو میں سمیٹے کو اسی گیت کو ساتھ آج لائے کارکرم سوڑیم سنگم کو یہ وسائی سوموار کو وسائی کو دوسرو گھنٹا کو اٹھان گرچے چھو ر پھیری پنی ایک پٹک سمپورن شروتاہرو میں نمسکار مایالے سمجھانالے ر آتمیتالے جوڑنو بھیکا تپائی سمپورن شروتاہرو لائی بیبیس گورکھا ریڈیو کو کارکرم سوڑیم سنگم میں یہ دوسرو گھنٹا میں پونہ سواگت گرن چاہنچھو ر شروتاہرو میلے پہلو گھنٹا میں गीती कथा अधुरो प्रेम राखे हङकङमा रहनुभएकी कथाकार जानु काम्बाङ लिम्बुले लेख्नुभएको यो कथाले सायद तपाईँलाई पनि कतै आफ्नै कथा सम्झाइदियो होला कुनै पुरानो सम्झना या यस्तै अधुरो प्रेमको सम्बन्ध कुनै छुटेको मान्छे वा मनभित्र कतै लुकाएर राखेको त्यो कथा जस्तो पनि यहाँलाई लाग्न सक्यो होला किनकि प्रेमको कथा सधैँ पुरा हुँदैन पूर्ण हुँदैन कहिलेकाहीँ अपूर्ण पनि भइदिन्छ कहिले छुटेर पनि मन बाटो छुटाउन सकिँदैन श्रोताहरू त्यसैले भनिन्छ नि कथा उसको हो या उनीहरूको जो कोहीको कथा जीवनसँग मिलेमा यसलाई ठान्नुहोला संयोग भनेर त्यसैले मैले सुरुमै भनिसकेको छु जानु काम्बाङ लिम्बुले लेख्नुभएको यो अधुरो प्रेम कथा कोही कसैको जीवनसँग मेल खान पुगेमा संयोग मात्र ठानिदिनुहोला भन्न चाहन्छु सायद पहिलो घन्टाको यही गीती कथाले तपाईँको मनमा केही कुरा छोएको हुनुपर्दछ र मन छोएको छ भने तपाईँहरूले प्रतिक्रिया पक्कै पनि लेखेर पठाउनुहुन्छ भन्ने मैले आशा लिएको छु तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई चाहिँ म व्यवसायको दोस्रो घन्टा अर्थात् कार्यक्रमको दोस्रो चरणमा राख्नेछु र अब नै तपाईँका प्रतिक्रियाहरूलाई पनि समेटिहाल्छु कुलराज दुराजीले नमस्ते भन्नुभएको छ उहाँलाई पनि नमस्ते भन्न चाहन्छु उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ श्रोताहरू स्कटल्यान्ड छेउबाट हुनुहुन्छ अनि मिनी कालीकोटी राईजीले छोटो प्रतिक्रिया लेख्नु भएको छ नमस्ते तुजदाई भनेर लेख्नु भएको छ मिनी कालीकोटी राईजी आसपोर्ट केन्दबाट हुन्छ तपाईँलाई पनि नमस्ते तपाईँको रेडियोमा आएको समस्या पक्कै पनि सल्भ भयो होला हामीलाई सुन्दै हुनुहुन्छ होला या सुन्नु भएको छैन भने अब सुन्ने कोसिस पनि गर्नु होला भन्न चाहन्छु है त तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ओहो हाम्रो जानु काम्बाङ लिम्बु स्वयंले पनि कार्यक्रम सुनिरहनु भएको छ हङकङ बाच्य र आजको व्यवसायको पहिलो खण्डमा मैले जानु काम्बाङ लिम्बुले नि लेख्नुभएको अधुरो प्रेम गीतकथा राखेँ सेवारो तुलसी आभारी छु सम्पूर्ण श्रोताजी

सन्दर्भहरूमा पनि सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद. मैले पनि सुन्न पाएँ भने लेख्नु भएको छ. लौ साह्रै खुसी लाग्यो जानुजी, तपाईँले सुनिदिनु भएछ, खुसी लाग्यो. नेपाली गीत लेखनको क्षेत्रमा अनि साहित्यिक क्षेत्रमा एउटा लिइरहने नाम पनि हो श्रोताहरू, जानु कामाङ लिम्बू. उहाँका धेरै चर्चित गीतहरू रहेका छन्, थुप्रै गीतहरू रेकर्ड गर्नुभएको छ. त्यसको अलावा गजल पनि लेख्नु भएको छ. अनि उहाँको कथा सङ्ग्रह, यस्तै नियात्रा सङ्ग्रह, यात्रा संस्मरण लगायत उपन्यास पनि उहाँले प्रकाशनमा ल्याइसक्नु भएको छ. हङकङमा बसेर पनि नेपाली गीत सङ्गीत र साहित्यप्रति निरन्तर कलम चलाइरहनु भएकी श्रष्टा जानु कामाङ लिम्बूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. कहिले हङकङ, कहिले युके, कहिले नेपाल, उहाँको यो घुमघाम रहिरहन्छ र यही घुम्ने क्रममा धेरै सिर्जनाहरू पनि फुर्दो होला. र आजको गीतिकथा पनि निकै सुन्दर गीतिकथा लाग्यो. सायद तपाईँ बेलायततिरै बस्दाखेरि लेख्नुभएको कथा जस्तो लाग्यो. अहिले त हङकङमा हुनुहुन्छ. फेरि पनि जानु कामाङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कथाको लागि. र यही खुसीमा तपाईँलाई धन्यवाद दिने क्रममा एउटा जानु कामाङ लिम्बूले नै लेख्नुभएको गजल राख्नु मन लाग्यो. श्रोताहरू, कैयौँ प्यासी रातहरू श्रेयसी च्यामजुङको स्वरमा. हुन त यो गजलमा मेल भोकल चाहिँ सिडी विजय अधिकारीको पनि रहेको छ, तर यहाँ मलाई श्रेयसी च्यामजुङले नै गाउनुभएको चाहिँ स्वर को यो गजल राख्न मन लाग्यो, किनकि कर्णप्रिय छ श्रेयसी च्यामजुङको स्वर, आफैमा मिठो पनि छ. र अहिलेलाई भने म जानु कामाङ लिम्बूको शब्द अनि श्रेयसी च्यामजुङको स्वर र सिडी विजय अधिकारीको सङ्गीत रहेको यही उद्घोष गरेको गजल राख्न चाहन्छु, कैयौँ प्यासी रातहरू.

0: BFBS Gorkha Radio.
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS Gorkha Radio.

हजुर श्रोताहरू, शान्ति श्री परियार र राजन श्रेष्ठको स्वरमा रहेको यो गीत राखे बिल्कुल नयाँ गीत गीत लेख्नु भएको थियो नारी हस्ताक्षर गीतकार रचना परसाईले, भने सङ्गीत यसमा रिमेश गुरुङको रहेको थियो। र यसै गीतको साथ फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम चुनेर होमा पाइम लिम्बू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ सेवारो तुलसीज्यू। मैले पनि साउको मेलाबाटै सुनेर इन्जोय गरिरहेको छु। आजको कथा निकै मार्मिक थियो, कथाकार जानु सोल्टिनी र हजुरको वाचन शैली त्यत्तिकै मिठो। हजुरहरू दुवैजनालाई यारिक यारिक नगेन भन्न चाहन्छु। अनि जानुजीको कलम कहिले नरोकोस् है, सधैँ अघि बढिरहोस् शुभकामना छ, सबैको मङ्गल होस् भन्ने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा होमा पाइम लिम्बुलाई। यसै गरी यहाँ दुध गर्बुजा पुन मगरज्यूले पनि नमस्ते तुलसी सर, हजुरको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सुनिरहेछ, धन्यवाद शुभ दिन सर भनेर लेख्नु भएको छ डाक्टर दुध गर्बुजापुन मगरज्यूले, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ सुमिन विवसावा, उहाँ चाहिँ काठमाडौँबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ सेवारो तुलसी सर, म पनि यता पशुपतिबाट है, आज बहिनी सुमी अहिले शोकमा पर्नु हो, सुमी लिम्बुको कुरा गर्नुभएको होला, कस्तो दुःखद खबर लेख्नु भएको छ, शोकमा पर्नु भएको छ र बहिनी तिमीले आफूलाई सम्हाल्नु है, उहाँको बुबाको लागि भावपूर्ण श्रद्धाञ्जली, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु भनेर लेख्नु भएको छ। अत्यन्त दुःखद खबर पनि लेख्नु भएको छ सुमिन विवसावाले, उहाँ आफै पनि संसारकर्मी हुनुहुन्छ सुमी लिम्बू, र उहाँको बुबाको महाप्रस्थानको कुरा गर्नुभएको छ। हामी पनि बुबाको आत्माको चिर शान्ति कामना गर्न चाहन्छौँ, बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। दुःखद कुरा लेख्नु भएको छ सुमिन विवसावाले। अनि उहाँले चाहिँ आजलाई यो गीतै आयो, टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो भनेर लेख्नु भएको छ, र उहाँको आत्माको चिर शान्तिको कामना गर्दै एउटा श्रद्धाञ्जली गीतको अनुरोध पनि गर्नुभएको रहेछ हाम्रा सुमिन विवसावाजीले। सुमिन विवसावाजीलाई कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। अनि सुमी लिम्बू बहिनी अहिले दुःखमा पर्नु भएको रहेछ, उहाँको बुबाको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन स्वरूप म पम्फा गुरुङले लेख्नुभएको गीत राख्न चाहन्छु रिमा गुरुङको स्वरमा।

रिमा गुरुङको स्वरमा रहेको यो गीत विशेष गरी सुमिन विवश सावाले बहिनी सुमी लिम्बू अहिले शोकमा हुनुहुन्छ उहाँको बुबाको आत्माको चिर शान्ति कामना गर्दै एउटा श्रद्धाञ्जली गीत भन्नुभएको थियो र मैले पनि यो गीत सुमी लिम्बूको बुबाको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली स्वरूप राखेँ। र पनि श्रोताहरू यहाँहरूका प्रतिक्रियाहरूलाई समेटिहाल्छु। रघु भट्टराईजी लेख्नुहुन्छ बस्टन युएसएबाट हुन्छ। नमस्ते तुजी, अधिक मासको कारण अलि पर धकेलेको मा नत्र त दसैँले झापक्कै पारिसक्यो नि हौ यति बेला मैतीदेवी लगायत अब देशैभरि झिलिमिली हुनेछ भनेर लेख्नु भएको रहेछ। हिजो साँझ यसो अना म भनौँ मैतीदेवीतिर जाँदै गर्दा यो मैतीदेवी मन्दिर परिसरमा यसरी चाहिँ विभिन्न भनुसाजी सजाव र लाइटहरू राखेको रहेछ र मैले एउटा क्लिक खिचिहालेँ र त्यही तस्विर राखेँ। यो अब तिहारसम्म रहनेछ र अहिले झिलिमिली सुरु भइसकेछ, दसैँ भाइब्सहरू सुरु भइसक्यो रघुजी के गर्नु। यस्तै हो, यो पालि दसैँ थोरै ढिलो भएको मात्रै हो, तर गत साल भने त्यतिखेर दसैँको रमझममा थियौँ होला हामी, अहिले भने केही पर सरेको तपाईँले भने जस्तै। र आज शिक्षक दिवस परेको छ, रेडियो कार्यक्रमले जोडिने मौका मिलेका हाम्रा नियमित श्रोता महेश दालजी पेसाले शिक्षक हुनुहुँदो रहेछ, उहाँ लगायत सम्पूर्ण शिक्षकज्यूहरूप्रति सम्मान गर्दै चिनारी हाम्रो धेरै पुरानो रहेजे लाग्दछ। स्वर सम्राट नारायण गोपालको आवाजको कालजी गीत सुनाइदिनु हुन अनुरोध गर्दछौँ। हामी यता गोलार्धको पल्लो पाटोबाट भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीले। यहाँ हाम्रो महेश दालजी सुनसरीमा हुनुहुन्छ, उहाँ शिक्षक हुनुहुन्छ पेसाले भनेर लेख्नु भएको छ। महेशजीले कार्यक्रम सुन्दैछ नै तपाईँ लगायत सम्पूर्ण श्रोताको लागि आज विश्व शिक्षक दिवसको चाहिँ अवसर पारेर यो गीत माग्नु भएको छ, म गीत अवश्य राख्नेछु है त। कार्यक्रम सुन्दै जानुहोला। रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ नूतन भूषालजी लेख्नुहुन्छ, इजरायलबाट तिहारको आवास भयो यो तस्विरले। नमस्कार सर, कथा मार्मिक थियो, उस्तै सुन्दर सान्दर्भिक गीत र मिठो वाचनले कथालाई जीवन्त बनाएको थियो। कथाकार जानु कामबाङजीको कलमले अझै शिखर चुम्यो, साथै वाचक तुलसी सरप्रति पनि आभार। निमा पाखरिनजीको गाउँको याद आयो, गीत सुन्न चाहन्छु, समय रहेमा बजाइदिनुहुन्छ कि भन्ने आशा लिएको छु भनेर सम्झनामा आइरहन्छ भन्ने गीत माग्नु भएको होला निमा पाखरिन भनेर उहाँले चाहिँ एनपी पारदेशीजीलाई भन्नु खोज्नु भएको जस्तो लाग्यो। ल त उसो भने यो गीत पनि राख्नेछु है त, आलो पालो राख्नेछु ब्याक टु ब्याक, किनकि यहाँ दुईवटा गीतको अनुरोध आएको छ। अहिलेलाई भने म स्वर सम्राट नारायण गोपालले गाउनुभएको गीत, नागेन्द्र थापाले लेख्नुभएको गीत राख्न चाहन्छु आज विश्व शिक्षक दिवसको अवसर पारेर। रघु भट्टराईजीले बोस्टन युएसएबाट अनुरोध गर्नुभएको छ, यो गीत राख्नेछु। गोपाल कर्मयुञ्जनको सङ्गीत रहेको छ अहिलेलाई भने यो गीत, र त्यस पश्चात भने म मविन्द्र राईको स्वर सङ्गीत र एनपी परदेशी अथवा निमा पाखरिन लेख्नुभएको नूतनजीले अनुरोध गरेको गीत भनी राख्नेछु है त।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk। BFBS Gorkha Radio।

हजुर श्रोताहरू, सुमधुर गीत राखेँ मैले। मविन्द्र राईको स्वर सङ्गीतमा एनपी पारदेशीको गीत रचना रहेको थियो। यो गीतको अनुरोध चाहिँ यहाँ गर्नुभएको थियो नूतन भुषालजीले, इजरायल भएको थियो। नूतनजीलाई धन्यवाद दिन चाहन्छु। र श्रोताहरू यहाँहरू सुन्दै हुन्छ बिएबिएस गोर्खा रेडियोको यो कार्यक्रम स्वर्णिम सङ्गम। र यो छोटो साङ्गीतिक विश्रामपछि फेरि पनि हामी जोडेका छौँ र साथमा छु म तुलसी। श्रोताहरू र तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँबाट हामीसँग जोडिनु होला भन्न चाहन्छु। आफ्नो प्रतिक्रिया, सम्झना र मनपर्ने गीतहरू पनि अनुरोध गर्न सक्नुहुनेछ। र अब भने तपाईँको प्रतिक्रियालाई म जोडिहाल्छु। यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी, हुनुहुन्छ जर्मनीको हम्बर्गबाट, हुन्छ नमस्कार तुलजी। साथै आज सोमबारको स्वर्णिम सङ्गम कार्यक्रम विशेष हुन्छ हामी सबैलाई। त्यसमाथि अझ हङकङमा रहनुहुने कवियात्री जानु कामाङज्यूको गीतिकथा अधुरो प्रेमको गीतिकथाले साह्रै मन छोयो। प्रेम नै अधुरो भएपछि जीवन के को अर्थ रहन्छ होला र? अनि तुलसीजी, हजुरको यो जादुमाय वाचनले कथालाई उचाइमा पुर्याइदिनु भएको थियो। अनि आज रेडियो प्रेमी श्रोताहरूलाई गीत सुनाउने दिन भएकोले युकेमा रहनुहुने मेरो सम्दी लीलाराज काम्बाङ, अनि हरि राई, तेन्जी पाखरिन, छवि थापा मगर, होमा पाएम लिम्बू, यस्तै गीतकार धनवीर पुन, अमेरिकामा रहनुहुने कवियात्री शर्मिला अधिकारी, एनपी परदेशी रघु भट्टराईजी, अनि गीतकार नूतन भुषाल, नेपालकी चेली जुनु राई र सुमी लिम्बू, र आजको कथाकार जानु काम्बाङज्यू र मलाई चिन्नुहुने सम्पूर्ण श्रोताहरूको लागि तुलसीजी हजुरकै रोजाइमा एउटा गीत सुनाइदिनु होला भन्ने आशा गर्दै बिदा भए। म द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट, भन्नुभएको छ जर्मनीको हम्बर्गबाट द्वारिका थापा मगरजी जोडिनु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। र उहाँले धेरैजनालाई सम्झाउनु भएको छ, विशेष गरी उहाँले रेडियोसँग जोडेका सम्पूर्ण व्यक्तित्वहरूको नाम पनि लिनुभएको छ। उता अक्सफोर्डमा बस्नुहुने उहाँको सम्दी लीलाराज काम्बाङजीले कार्यक्रम सुन्नु भएको छ कि छैन उहाँलाई सम्झाउनु भएको छ। हरिराईजीले सुनिरहनु भएको छ, उहाँको पनि प्रतिक्रिया देखिरहेको छु, पढिहाल्छु। यसै गरी तेन्जी पाखरिनजी सायद नेपाल आउनुभएको छ जस्तो लाग्यो, उहाँको एयरपोर्टको तस्विर राखेको देखेको थिएँ। छवि थापाजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, प्रतिक्रिया देखिरहेको छु, पढिहाल्छु म। यसै गरी अन्य धनवीर पुन्जुले पनि नमस्कार म पनि सुनिरहेको छु भनेर लेख्नु भएको छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। शर्मिला अधिकारीजीले पनि सुनि नै रहनु भएको छ, एनपी परदेशी र रघु भट्टराईजीले पनि सुन्नु भएको छ, नूतन भुषालजीले पनि सुनिरहनु भएको छ है त। अनि सुमी लिम्बूको बारेमा चाहिँ अघि यहाँ सुमिन विवस्थाबाजीले जानकारी गर्नुभएको छ, उहाँको बुबाको निधनले उहाँ शोकमा हुनुहुँदो रहेछ, उहाँले चाहिँ सुन्नु भएको छैन होला जस्तो लाग्छ। द्वारिका थापा मगरजीले धन्यवाद दिन चाहन्छु। र तपाईँको लागि म एउटा गीत अवश्य राख्ने छु, तपाईँले गीत छान्ने अभिभावक मलाई दिनुभएको छ, तर त्यसभन्दा पहिला म हरि राईजीले लेख्नुभएको प्रतिक्रिया पढिहाल्छु। फेल्थम लन्डनबाट हरि राईजी लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि लोकप्रिय कार्यक्रम स्वर्णिमसँगमा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोजल्ली रहेछ है। आजको गीत कथा अधुरो प्रेम साह्रै राम्रो र मर्म स्पष्टी लाग्यो, उस्तै मिठो गीत सङ्गीत कथाकारज्यूलाई धेरै धेरै साधुवाद। यो मर्मस्पर्शी कथाको लागि हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँ भरि निरन्तरता पाइरह शुभकामना। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुति ले गर्दाखेरि साँच्चीकै सुनमा सुगन्ध थपिदिनुभयो। कथाकार र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना। अनि सर आज मिल्छ भने गीतकार आदरणीय दिदी होमा पाएम लिम्बूज्यूको मर्मस्पर्शी गीत साथै प्रमोद खरले गाउनुभएको शीतलु जुन भन्ने गीत आफ्नै अभिरुचिमा र तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु र सुन्न पनि चाहन्छु भनेर लेख्नु भएको छ हरिराईजीले। फेल्थम लन्डनबाट हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिराख्नु भएको छ। र उहाँले चाहिँ होमा पाएम लिम्बूको कलमबाट लेखेको गीत भन्नुभएको छ, अहिलेलाई पनि म यही गीत राखिहालेँ है त। प्रमोद खरेलको स्वरमा होमा पाएम लिम्बूको गीत रचना रहेको यो गीत माग्नु भएको छ हरि राईले फेल्थम लन्डनबाट, र हाम्रो द्वारिका थापा मगरज्यूको लागि पनि आज मैले यही गीत राखेँ है त।

यो गीत मैले हरि राईको अनुरोधमा सुनाएँ. उहाँले चाहिँ क्षमा पाएँ लिम्बुले लेख्नुभयो गीत भनेर अनुरोध गर्नुभएको थियो र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु. हरि राईजीले पनि धन्यवाद भनेर लेख्नु भएको छ. यसै गीत खेलमती लिम्बुले बेलायतबाट प्रेमिल गीती कथा जानु कामबाङ लिम्बुले लेख्नुभएको मन छोयु भनेर लेख्नुभएको छ. अनि मिठा मिठा गीत सुनेर आनन्द लिइरहेको छु सेवारो भन्नुभएको छ. खेलमती लिम्बुजी भन्छ सेवारो भन्न चाहन्छु. अनि यसै गरी ननिटा न्युकेबाट ताराप्रसाद च्यामजुङजीले पनि नमस्ते तुलसीजी कार्यक्रम सुनिरहेको छु सेवारो भन्नुभएको छ. उहाँलाई पनि सेवारो नमस्ते भन्न चाहन्छु. छवि थापा मगरज्यू नमस्कार तुलजी. अह कति सुन्दर माइती देवीको मन्दिर परिसर. देवी दुर्गाले सबैको रक्षा गरिन्. यो मन्दिरमा त मेरो मन्दिर त मेरो टोल नजिकै पर्छ. कार्यक्रम सुरुदेखि नै सुनिरहेछ. गीती कथा राम्रो थियो. कथाकार बहिनी जानु कामबाङज्यू र हजुरलाई धन्यवाद भन्नुभएको छ. धन्यवाद दिन चाहन्छु छवि थापा मगरज्यूलाई. माइती देवीमै बस्छु है म पनि. हाम्रै छिमेकी पो पर्नुभएको छ. तपाईँ पनि यहाँलाई धन्यवाद दिन चाहन्छु. ओहो प्रेम विश्वकर्म दाईले यहाँ गायिका को तस्विरसहित मन्जु बिकको तस्विरसहित यहाँ प्रतिक्रिया लेखेर पठाउनु भएको रहेछ. उहाँ लेख्नुहुन्छ प्रेम दाई दिप ज्वेलरी अल्सोट युकेबाट हुन्छ. नमस्कार तुलसीजी कार्यक्रम सुनिरहेछ बेलायतको अल्सोटमा. आज भोलि सप्ताहन्तमा व्यस्तता रहने गर्दछ पसलमा पनि र बाहिर अन्य कार्यक्रमले गर्दा. शुक्रबार साङ्गीतिक कार्यक्रमको लागि आउनुभएको लोकप्रिय गायिका मन्जु बिकको विदाई र आइतबार शर्मिला गुरुङको विदाईमा सहभागिता जनाइयो. रमाइलो भयो. तर शनिबार हाम्रो ज्येष्ठ छोरा दीपक विश्वकर्माको 11 पुण्यतिथि परेकोले दुखित पनि बनायो. बाबुको आत्मालाई शान्ति मिलोस्. यसै सन्दर्भमा झलकमान गन्धर्वको बाबाले सोधलान भन्ने गीत समर्पण गर्न मन लाग्यो भनेर प्रेम दाई लेख्नु भएको छ. सर्वप्रथम त प्रेम दाईलाई कार्यक्रम सुनिदिनु भएको धन्यवाद दिन चाहन्छु. अनि म पनि बाबुको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु र श्रद्धासुमन व्यक्त गर्न चाहन्छु. यो दुःखद कुरा पनि लेख्नु भएको छ. वास्तवमा गाह्रो हुन्छ मन सम्हाल्न. दाई र भाउजू सम्हालिनुहोला पनि भन्न चाहन्छु. अनि मन्जु विश्वकर्मा बहिनी नेपाल फर्किनु भएको छ. कुनै दिन बिहे बेसमा बोलाउनु पर्ला दाई त्यहाँको सम्झना दिलाउनको लागि पनि. र अहिलेलाई भने म झलकमान गन्धर्वले गाउनुभए गीत राखिहाल्छु प्रेम दाईको अनुरोधमा. उहाँले चाहिँ यो गीत समर्पण गर्न चाहन्छु भन्नुभयो. हाम्रो पनि समर्पण छ.

प्रेम विश्वकर्म दाईको अनुरोधमा यो गीत राखे। विशेष गरी उहाँले आफ्नो ज्येष्ठ सुपुत्र दीपक विश्वकर्माको 11 पुण्यतिथि परेकोले हामीलाई पनि दुखित बनायो। बाबुको आत्मालाई शान्ति मिलोस् भनेर यो गीत अनुरोध गर्नुभएको थियो। पक्कै पनि बुवा आमाको मन सम्हालिन गाह्रै हुने गर्छ, तर पनि यो एउटा शाश्वत सत्यलाई स्वीकार्नु पनि पर्दछ र दाई भाउजूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् र बाबुको आत्माको चिर शान्ति कामना स्वरूप मैले यो गीत राखेँ। र अब नै कार्यक्रमको पुछारतिर आइसकेछु, बिसौनीतिर आइसकेछु। यहाँ एउटा गीतको अनुरोध आएको रहेछ जुनिना राई बहिनीले धनकुटाबाट। नमस्ते तुलदाई, मैले पनि सुनिरहेको छु है धनकुटाबाट। दिदी नुतन भूषालले लेख्नुभएको गीत हल्लाहरू सुनाइदिनु होला है, मिल्छ भने भनेर लेख्नु भएको छ। र यो गीतमा चाहिँ र हाम्रा एनपी परदेशजीले पनि जुनिना बहिनीको गीतमा मेरो पनि ऐक्यबद्धता सहमति छ है भन्नुभएको छ। दुवैजनालाई धन्यवाद दिन चाहन्छु। हमा पायम लिम्बूले गीत मागिदिनु भएकोमा गीतकार हरि राई भाइलाई, गायक पनि हुनुहुन्छ है, उहाँ चाहिँ गालाई धेरै धेरै धन्यवाद भन्नुभएको छ। यसै गरी छवि थापा मगरजीले धेरै धेरै धन्यवाद मलाई सम्झनु भएकोमा, सम्झना गर्नुभएकोमा द्वारिका थापा मगरज्यूलाई भन्नुभएको छ। र मिठो गीत सुनाइदिनु भएकोमा मलाई धन्यवाद भनेर लेख्नु भएको छ हाम्रा द्वारिका थापा मगरज्यूले जर्मनीबाट। अब नि सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमको पुछारमा भने म हल्लाहरू नुतन भूषालको गीत रचना अनि इस्माइल दासको स्वरमा रहेको गीत राख्न चाहन्छु। सुनिल मास्केको सङ्गीतमा यही गीतको साथ म भने बिदा हुन चाहन्छु। र आजको कथाकार जानु कामाङ लिम्बूलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु अनि सुनेर जोडिने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते।

0: राष्ट्रिय योजना आयोगले भुटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सरकारका विभिन्न निकायको सहयोगमा करिब 7,000 घरधुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क संकलन भइरहेको उहाँले जानकारी दिनुभएको छ।
1: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब करिब 7,000 हाउसहोल्डसित हामीले सम्पर्क गऱ्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ, सम्भवतः एक हप्ताभित्र हामीलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट, ताकि त्यसले आरडिएनएलाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू, हेलिकप्टर भ्यू देखाइरहेको थियो, अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा त्यसलाई भ्यालिडेट गर्ने काम गर्दैछौँ। यद्यपि यसमा ड्यामेजको विषय त्यति च्यालेन्जिङ छैन, तर लस इस्टिमेसनको विषय आफैमा च्यालेन्जिङ छ।
0: बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रण भन्दा पनि व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट हटाएर आपूर्ति बढाउनु पर्नेमा संसदीय समितिले जोड दिएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले खुला प्रतिस्पर्धा र सहज आपूर्ति व्यवस्थाले मात्रै आम उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सकिने बताउनु भएको हो।
2: जो सर्वाइभ गर्न सक्छ सर्वाइभ गर्छ, गर्न सक्दैन मार्केटिङ सेक्टरले, मार्केटको फिलोसफी नै प्रिन्सिपल यही हो भनेपछि हाम्रो कन्ज्युमर ठगिनु भएन। यहाँ 10 जनाले मात्र चिनी उत्पादन गर्छ भन्दै गर्दाखेरि जुङ्गा हुम्लाका जनताले चाहिँ महँगोमा चिनी किन्नुपर्ने बाध्य देखे। ठिक छ, 10 जनाले होइन, 20 जनाले प्रड्युस गरौँ, 100 जनाले ट्रेड गरौँ, इम्पोर्ट पनि हुन्छ, चाहे ब्राजिलबाट आओस्, चाहे थाइल्यान्डबाट आओस्, चाहे चाइनाबाट आओस्, चाहे इन्डियाबाट आओस्, नेपालका कन्ज्युमरले चिनी सस्तोमा पाउनु पर्यो र पर्याप्त पाउनु।
0: सर्वोच्चले भुटानी शरणार्थीका सन्तानलाई विदेश जान नरोक्न सरकारलाई आदेश दिएको छ। शरणार्थीका सन्तानलाई विदेश जान रोक्दा परिवारसँग भेटघाट र सुरक्षित रूपमा विदेश जान पाउने अधिकारमा अवरोध हुने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। झापाको बेलडाँगी शिविरमा जन्मिएका सोनिका अङ्कारी, सन्ध्या अङ्कारी र सृजन अङ्कारीका बुवा आमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका छन्। उनीहरूले अमेरिकामा भएका बुवा आमासँग भेट्न यात्रा अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए, तर शरणार्थी व्यवस्थापन प्रणालीमा दर्ता नभएको भन्दै प्रशासनले यात्रा अनुमतिको सिफारिस दिन अस्वीकार गरेको थियो। त्यस विरुद्ध परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले उनीहरूलाई अमेरिका जान यात्रा अनुमति पत्र दिन परमादेश जारी गरेको छ। शरणार्थीको परिवार पुनर्मिलनमा राज्यले अनावश्यक अवरोध गर्न नहुने र आवश्यक सहजीकरण गर्नुपर्ने सर्वोच्चको ठहर छ। गुल्मीको रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ।
3: परीक्षण सकेसँगै अब पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। नगरपालिकाले 560 मिटर लामो जिपलाइन र 110 मिटर लामो स्काई साइक्लिङ निर्माण गरेको छ। रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले अबको एक साताभित्र नियमित सेवा सुरु गर्ने जानकारी दिनुभएको छ। हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उहाँले बताउनुभयो। नगरपालिकाले जिपलाइनका लागि 600 र स्काई साइक्लिङका लागि 400 शुल्क निर्धारण गरेको छ। पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको साहसिक पर्यटन पूर्वाधारले गुल्मीको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ।
0: दशैं नजिकैसँगै हिमाली भेगका भेडा च्याङ्ग्रा पोखरा आउन थालेका छन्। यो वर्षको पहिलो लटमा डोल्पाका व्यापारी मिनप्रसाद बोहराले 100 भेडा च्याङ्ग्रा पोखरा ल्याउनु भएको छ। डोल्पाबाट ल्याइएका च्याङ्ग्राको मूल्य 21,000 देखि 40,000 रुपियाँसम्म तोकिएको छ। यो वर्ष मुस्ताङ, बझाङ, हुम्ला, सुर्खेत, डोल्पा लगायत हिमाली जिल्लाबाट 10,000 भन्दा बढी भेडा च्याङ्ग्रा पोखरा भित्र्याउने व्यापारीको भनाइ छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली ह्याक प्रकरणमा 8 व्यवसायी पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले पक्राउ परेका हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लको नाम मात्रै सार्वजनिक गरेको छ। मल्लको हाई हिमालयले पोहोर साल सिक्टा सिंचाइ योजनाको ठेक्का हत्याएको थियो। पक्राउ परेका निर्माण व्यवसायीलाई आज म्याद थपका लागि काठमाडौँ लगिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
4: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u
3: BFBS गोरखा रेडियो।

FBI स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम दिवाको सिलीमा हुनुहुन्छ श्रोता। समय हामीहरूसँग 1:27 गइसकेको छ र अब पनि समयमा पलाइसकेको छ तपाईँको समीक्षा राख्ने हेल्थ रिलेटेड मटेरियल हेल्थ सेगमेन्ट हर्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा आज चर्चा गर्नेछु। हाम्रो वरिपरि रहेका मानिसहरूको व्यक्तित्वमा कुनै न कुनै विशेषता हुन्छ जसले उनीहरूलाई अरूभन्दा फरक बनाउँछ। कसैलाई धेरै उत्साहित देखिन्छ, कोही शान्त र धैर्यवान हुन्छन् भने कोही सानो कुरामै तनाव वा रिसमा आउँछन्। आखिर मानिसको मुड र व्यवहारमा यस्ता फरक किन देखिन्छन्? मानिसको मुड, व्यवहार र भावनामा चाहिँ न्युरो ट्रान्समिटर तथा हर्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। अब कसरी काम गर्छ त मस्तिष्क? मानिस मस्तिष्कलाई एउटा जटिल सञ्चार प्रणालीका रूपमा बुझ्न सकिन्छ। मस्तिष्क र शरीरका विभिन्न भागबीच सन्देश आदान प्रदान गर्न विशेष रासायनिक पदार्थले काम गर्छन् जसलाई न्युरो ट्रान्समिटर भनिन्छ। यिनै न्युरो ट्रान्समिटरले मस्तिष्कमा शरीरका विभिन्न भागमा सन्देश पुर्याउने काम गर्छ। गम्भीर रोग, केही औषधिको साइड इफेक्ट वा उमेर बढ्दै जाँदा न्युरो ट्रान्समिटरको उत्पादन वा गतिविधिमा परिवर्तन आउँछ जसले मानिसको मुड, व्यवहार, निन्द्रा तथा सोच्ने क्षमता समेत असर पार्न सक्छ। अब ऊर्जावान र प्रेरित बनाउने डोपामिन, डोपामिन मस्तिष्कको महत्त्वपूर्ण न्युरो ट्रान्समिटर हो। यसले ध्यान केन्द्रित गर्ने, सिक्ने, स्मरण शक्ति, समस्या समाधान गर्ने क्षमता र कुनै लक्ष्य हासिल गर्न प्रेरित गर्ने प्रक्रियामा पनि भूमिका खेल्छ। कुनै नयाँ काम गर्न वा आफूले तय गरेको लक्ष्यतर्फ अघि बढ्न मानिसलाई उत्प्रेरित गर्ने प्रक्रियामा डोपामिनको महत्त्वपूर्ण भूमिका हुन्छ। निन्द्रा तथा शरीरका अन्य धेरै प्रक्रियामा पनि यसको भूमिका हुन्छ। डोपामिनले असन्तुलनले मुड र व्यवहारमा असर पार्न सक्छ। विशेष गरी लत सम्बन्धी व्यवहारमा चाहिँ मस्तिष्कको रिवार्ड सिस्टम वा डोपामिनको भूमिका महत्त्वपूर्ण मानिन्छ। त्यसैले स्वस्थ व्यवहारका लागि डोपामिनको सन्तुलन आवश्यक हुन्छ। यसै गरी सेरोटोनिनको साथ सेरोटोनिनलाई मुड, निन्द्रा, भोक तथा यौन इच्छा सहित विभिन्न शारीरिक प्रक्रियासँग जोडिएको न्युरो ट्रान्समिटरका रूपमा बुझिन्छ। यसको उचित स्तरले मुडलाई सन्तुलित राख्न सहयोग गर्छ। सेरोटोनिनको असन्तुलनले डिप्रेसन लगायतका मानसिक स्वास्थ्य समस्यासँग सम्बन्ध देखाउन सक्छ। यसको प्रभाव निन्द्रा र भोकमा समेत पर्न सक्छ। अत्यधिक उतार चढाव हुँदा मुडमा असामान्य परिवर्तन देखिन सक्छ। अब यसै गरी जोस बढाउने नोर एड्रेनालिनले चाहिँ शरीरलाई तनाव वा चुनौतीपूर्ण अवस्थाका लागि तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्छ। युद्ध, खेलकुद वा आपतकालीन अवस्था जस्ता परिस्थितिमा यसको गतिविधि बढ्न सक्छ। यसले मुटुको धड्कन र रक्तचाप बढाउने तथा शरीरलाई तत्काल प्रतिक्रिया दिन तयार पार्ने काम गर्छ। यसको सन्तुलन बिग्रिँदा थकान, घबराहट वा रक्तचापमा समस्या देखिन सक्दछ। र यसै गरी अब प्राकृतिक पेन किलर जस्तै पनि काम गर्ने चाहिँ एन्ड्रोफिन हुन्छ भने कठिन परिस्थितिमा सक्रिय हुने कोर्टिजोल। कोर्टिजोललाई प्राय स्ट्रेस हर्मोन भनिन्छ। तनाव वा चुनौतीपूर्ण परिस्थिति आउँदा शरीरलाई त्योसँग जुझ्न तयार पार्न यसको भूमिका हुन्छ। तनावपूर्ण अवस्थामा कोर्टिसोल बढ्दा शरीर सतर्क हुन्छ र तत्काल निर्णय तथा प्रतिक्रिया दिन तयार हुन्छ। छोटो समयका लागि यस्तो प्रतिक्रिया उपयोगी हुन सक्छ तर लामो समयसम्म कोर्टिसोलले स्तर उच्च रहिरहँदा स्वास्थ्यका नकारात्मक असर पर्न सक्छ। अब यसै अनुसार विभिन्न कुराहरू पनि रहेका छन् र यसैमा चाहिँ के कुरा बिर्सिनु हुँदैन भन्दाखेरि नियमित व्यायाम र बिहान हिँड्ने बानीले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। व्यायामका क्रममा शरीरमा एन्ड्रोफिन लगायत विभिन्न रासायनिक पदार्थको गतिविधिमा परिवर्तन आउँछ जसले मुड सुधार्न सहयोग गर्न सक्छ। राम्रो स्मरण शक्ति र मानसिक स्वास्थ्यका लागि पर्याप्त तथा गुणस्तरीय निन्द्रा आवश्यक हुन्छ। वयस्कलाई सामान्यत प्रत्येक 7-9 घन्टा निन्द्रा आवश्यक पर्छ। यसै गरी सुडोकु, पहेली, चेस लगायतका मानसिक गतिविधिले मस्तिष्कलाई सक्रिय राख्न र ध्यान तथा सोच्ने क्षमताको अभ्यास गर्न सहयोग गर्न सक्छ।
तनावका बेला चकलेट वा स्वादिला खानेकुरा खाँदा केही मानिसलाई क्षणिक रूपमा राम्रो महसुस हुन सक्छ। तनाव कम गर्ने मुख्य उपायका रूपमा यस्ता खानेकुरामा निर्भर हुनु उचित हुँदैन। सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निन्द्रा र आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श बढी महत्त्वपूर्ण हुन्छ। धुम्रपानबाट टाढा रहनु तथा वायु प्रदूषणबाट सकेसम्म जोगिनु पनि मस्तिष्क र समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। धुम्रपान तथा प्रदूषण रहेका विभिन्न विषाक्त पदार्थले स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छन्। र अवश्य पनि श्रोता, आज मैले चर्चा गरिसकेको छु तपाईँको माझमा हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् त भन्ने विषयमा निकै नै जानकारी पाएको छ आज यो हेल्थ रिलेटेड मटेरियलमा पनि आशा गर्दछु। र अब पनि कार्यक्रममा हामी अगाडि बढ्नेछौँ यो मिठो गीतको साथमा, शीतल र सुबानी मोक्तान हरेक बिहान।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: Radio.
1: Cloud Radio.
2: BFB's Gorkar Radio Sunil Nunsara Karikram Mailami Chonsrata Yo Samay Tiwa Kusiliko Pailo Ghanta Ma Ra Weather Ko Bare Ma Pani Ma Kehi Charcha Tapaiko Maza Ma Abashya Pani Yo Samay Ma Garne Nai Chu Mera Mera Git Sangeetar Ko Sath Ma Pani Bharpur Manoranjan Lirahanu Bhayeko Cha Aliko Lagi Pani Folkestone Ma Temperature 20 Degrees Celsius Sunny Day Ekdamai Ramro Din Raheko Cha Jankari Garaun Chahanchu Ra Yesai Gari Ali Humidity Pani 75% Wind 16 Kilometer Per Hour त्यसैगरी कार्यक्रममा आउनुहोस् हामी फेरि पनि लन्डनको सन्दर्भमा पनि चर्चा गरिहालौँ अहिले भने लन्डनमा चाहिँ रहेको छ टेम्परेचर 21 डिग्री सेल्सियस सनी वेदर रहेको छ र विन्ड 11 किलोमिटर पर आवर ह्युमिडिटी 64% रहेको छ यसअनुसार विश्व पनि वेदर बारेमा जानकारी रहिरहेको छ श्रोता र अब भने आउनुहोस् फेरि पनि पाला आइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम रहेको छ अहिलेको लागि भने यो मिठो गीत पनि इन्जोय गर्नुहोस् सजा राजवैदिक आवाजमा रहेको छ एक सर्वनाम

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: युक्रेनी राष्ट्रपति भलादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किवसहित अन्य सहरमा हवाई आक्रमण बढाएर युक्रेनको प्रतिरोध कमजोर पार्न खोजेको आरोप लगाउनु भएको छ। जर्मनीका चान्सलर युक्रेन पुगेका बेला जेलेन्स्कीले यस्तो बताउनु भएको हो। जर्मनीले युक्रेनलाई थप सैन्य सहायता दिने घोषणा पनि गरेको छ। थप जुलियट टुआरबाट।
4: Air raid sirens and explosions rang out repeatedly across the Ukrainian capital as Chancellor Merz and President Zelensky visited a memorial to soldiers killed during the four-year-old war. The Ukrainian leader said he was astonished by what he called an animalistic desire to constantly escalate by hitting key bridges in Kyiv.
5: I am surprised by this specific approach because they were striking our warehouses, Novoposhta, Ukrposhta, and we gave them a fitting response with wild berries. Now they're striking bridges. Do they really think we won't respond?
4: Friedrich Merz said Germany will not be intimidated into dropping its support for Ukraine as he announced further military aid.
6: We are launching another package of military support worth around €1 billion. We're providing funding for the joint production of anti-jet drones. Significant technological breakthroughs have already been achieved in recent weeks. Production is now also gaining pace. This will strengthen Ukraine's air defense quickly and noticeably, and that reinforcement is urgently needed.
4: Meanwhile, Russia's defense ministry says its forces have struck two Ukrainian cargo vessels in the Black Sea, as well as facilities at a port in the Odessa region. Ukraine says a strike at the weekend on Kharkiv killed one person and injured six others.
3: थारू समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको सकिया नाच यति बेला गाउँघरमा चहलपहल बढाउने सांस्कृतिक माध्यम बनेको छ। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
7: दाङ लगायत पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायमा दशैं आउनुभन्दा करिब एक महिना अघिदेखि सख्या नाच्ने परम्परा छ। पछिल्लो समय लोपुने अवस्थामा पुगेको सख्या नाचको संरक्षणमा थारू समुदाय फेरि जुट्न थालेको छ। हिरा चौधरी
8: नाच्न छोडेका थियौँ, फेरि गाउँमा सरसल्लाह गरेर पुरानो संस्कृति बचाउनु पर्छ भनेर फेरि नाच्नु।
7: झाली र मादलको तालमा सामूहिक रूपमा नाचिने सख्या नाचमा थारू समुदायका युवतीहरू परम्परागत पोसाकमा सजिएर दुई समूहमा विभाजित भई नाच्ने र गाउने गर्दछन्। विगतमा युवतीहरू मात्रै सख्या नाचमा सहभागी हुने गरे पनि पछिल्लो समय भने विभिन्न उमेर समूहका महिलाहरू समेत सामूहिक रूपमा सहभागी हुन थालेका छन्। सुस्मिता चौधरी
9: लागेको 3-4 वर्ष जति भयो। घरबाट मम्मी दिदी अनि बदैनी बहिनी सबैजना त्यो चाहिँ अब पहिलेदेखि गरिरहेको रीति अनि आज बुढीको अब घरको युवतीहरूलाई गीतहरू सिक्न गाह्रो हुन्छ नि त। त्यही भएर मम्मीहरू जानुभयो भने दिदीहरू जानुभयो भने उहाँहरू अब पुरानोदेखि सिक्दै आएको सिकाइदिनुहुन्छ।
7: सख्या नाच थारू समुदायमा सामूहिक रूपमा नाचिने मौलिक नाच हो। गाउँमा सामूहिक रूपमा नाचगान गर्दा मनोरञ्जन सँगै समुदायका सदस्यहरू बीच आपसी सम्बन्ध सद्भाव र एकता बलियो हुने विश्वास गरिन्छ। थारू अगुवा रोहित चौधरी
10: आफ्नो पुरानो संस्कारलाई बलियो बनाउनको लागि थारूले गर्दै आएको आफ्नो सामुदायिक पहिचानलाई बचाउनको लागि त्यसले आधार प्रदान गर्छ। हामी पनि देशको अलिकति पुरानो आदिवासीको रूपमा पहिचान देखाउनको लागि पनि त्यसको आधार प्रदान गर्नको लागि पनि मौखिक रूपमा जो हस्तान्तरण पुस्तान्तरण हुँदै आएको छ त्यो कुराको निरन्तरता पनि हो।
7: सख्या नाच मनोरञ्जनको माध्यम मात्रै होइन, थारू समुदायको इतिहास पहिचान र पुस्तौदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा पनि हो। त्यसैले यसको संरक्षण र पुस्तान्तरणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ।
3: उद्योग विस्तारका कानुनी र प्रक्रियागत अडचन फुकाउन सरकार प्रतिबद्ध रहेको उद्योग मन्त्री दीपक कुमार शाहले बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले नीतिगत सुधार, प्रक्रियागत सरलीकरण र सुशासन मार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रतिबद्धता जनाउनु भयो।
11: जहाँ कानुन बाधक छ त्यहाँ कानुन सुधार गर्छ, जहाँ प्रक्रिया बाधक छ त्यहाँ प्रक्रिया सरल गर्छ, जहाँ समन्वयको कमी छ त्यहाँ समन्वय गर्छ, जहाँ भ्रष्टाचार वा अनावश्यक हस्तक्षेप छ त्यहाँ शून्य सहनशीलताको नीति अपनाउँछ, र जहाँ सम्भावना छ त्यहाँ निजी क्षेत्रसँग साथकार्य गरेर परिणाम निकाल्छौँ। हामीलाई धेरै ठुला कुरा गरेर मात्र पुग्दैन, अब नीति निर्णय र कार्बन बीचको दूरी घटाउनु पर्छ। आजको छलफलबाट आएको सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्नेछ। समस्या पहिचान गरेर मात्र होइन, कुन समस्या कसरी।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रमलाई हामी छौँ यो समय दिवाको सिलीको दोस्रो घण्टामा र तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सेनेको तर्फबाट शान्तिश्री परियार र निशा दावतको आवाजमा यो मिठो गीत रहेको थियो गोर्खे कुकुरे इन्जो गरिसक्नु भएको छ र कार्यक्रम दिवाको सिली यो आफ्टरनुन सो सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम रहेको छ यो चाहिँ एक बजेदेखि चार बजीसम्म मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहन सक्नुहुनेछ र कार्यक्रमको दोस्रो घन्टामा केही क्षणमा हुने नै छ पाउनुहुनेछ तपाईँले चाहिँ अहिले नेपाल दर्पण सूर्यकुमारी पन्त उहाँको साथमा पार्ट वान चाहिँ 2:28 जाँदाखेरि हुनेछ भने पार्ट टू चाहिँ 3:13 बाँकी हुँदा र भने कार्यक्रममा अगाडि बढ्ने नै छौँ श्रोता यो समयमा तपाईँको समक्षमा फेरि पनि यो मिठो गीतको साथमा अगाडि बढ्ने नै छु र लगतै केही क्षणमा तपाईँले पाउन सक्नुहुनेछ अहिले यस समयमा चाहिँ जसरी आजको यो नेपाल दर्पण तपाईँको माझमा रहने नै छ श्रोता र कार्यक्रममा हामी अगाडि बढ्ने क्रममा अहिलेको लागि पनि यो मिठो गीत राखिहालौँ पुइसरी ढोगे है इन्जोय गर्नुहोला

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

श्रोता, कला संस्कृति र साहित्यको केन्द्र मानिन्छ उपत्यकाका तीन शहरलाई। कलाको केन्द्र ललितपुर, संस्कृतिको केन्द्र भक्तपुर, अनि साहित्यको केन्द्र भनेर कान्तिपुरलाई चिनिन्छ। तर यसको मतलब हाम्रो देशका अन्य क्षेत्रलाई कम आकलन गरेको चाहिँ होइन। श्रोता, विभिन्न क्षेत्रका आआफ्नै महिमा छन्। पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म हामी विभिन्न जिल्ला घुम्यौँ भने हामी त्यहाँ विभिन्न प्रकारका कला संस्कृतिहरू भेट्ने गर्दछौँ। आआफ्नै ठाउँको आआफ्नै विशेषता छ। जसरी भौगोलिक विविधता छ नि हाम्रो, त्यत्तिकै हाम्रो सांस्कृतिक विविधता छ। अनि कलाका क्षेत्रमा पनि त्यस्तै विज्ञ छन् विभिन्न ठाउँमा। उदाहरणको लागि भनौँ न, हामी पाल्पा भन्दा साथ हामी ढाका उद्योग सम्झन पुग्छौँ। भोजपुरको नाम हामीले सुन्दा साथ त्यहाँको खुकुरी, भोजपुरको करुवा भनेर हामी चिन्छौँ। पाल्पामा पनि करुवा त्यत्तिकै विख्यात छ। तराई भन्दा साथ जुट उत्पादनको केन्द्रको रूपमा हामी देख्दछौँ। धान खेतीको लागि त्यत्तिकै महत्त्वपूर्ण छ। सुनसरी सुन जस्ता लाह लाह भएका धानको खेती हामी त्यहाँ त्यत्तिकै पाउँछौँ। पश्चिमतिर जाउँ, त्यहाँ खप्तड भन्दा साथ निगालोको, त्यत्तिकै कलात्मक निगालोको त्यहाँ नलीहरू हामी पाउने गर्दछौँ। जहाँ जहाँ जाउँ हामी, पूर्वदेखि पश्चिमसम्म जहाँ जाउँ, आफ्नो ठाउँको आफ्नो विविधता छ। भाषाको दृष्टिकोणले त्यत्तिकै विविधता छ, कलाको दृष्टिकोणले त्यत्तिकै विविधता छ। आफ्नो ठाउँमा यी विभिन्न प्रकारका वस्तुहरूको हामीले संरक्षण गर्नुपर्छ। जहाँ जुन ठाउँमा जे वस्तु पाइन्छ, जे उत्पादन हुन्छ, हामीले त्यो वस्तुलाई त्यही ठाउँको विशेषताले चिनाउने पनि गर्नुपर्दछ। र हामीले गएको हप्ता सुन्यौँ, यो देवताहरूलाई भन्दा पनि ठुलो मान्य पितृपक्षको बारेमा चर्चा गरेका थियौँ। र अर्को हप्ता त हाम्रो वर्षको सबैभन्दा ठुलो राष्ट्रिय चाड मानिने दसैँ सुरु हुँदैछ। त्यसैले आज म चाहिँ एकजना यस्ता कलाकारको बारेमा चर्चा गर्न चाहन्छु, जसको बारे सुन्ना साथ नेपालमा कलाको नाम लिन साथ, कलाकारको नाम लिन साथ जसको नाम हामी सम्झन पुग्छौँ। हो, अरनिको। कलाकार भन्दा साथ हामी अरनिकोलाई सम्झन पुग्छौँ। यी अरनिकोले साँच्चै भन्यो भने नेपालको ख्याति विश्वमा चिनाएका छन्। र यी कलाकारको बारेमा खोज अनुसन्धान जति गरे नि तिनको श्रेय जान्छ। तीन पटक मदन पुरस्कार पाउने सत्यमोहन जोशीलाई, सत्यमोहनको जोशीको बारेमा त मैले यति धेरै चर्चा नेपाल दर्पण कार्यक्रममा गरिसकेकी छु। उनलाई त साँच्चै भनौँ भने शताब्दी पुरुष, सत्यमोहन जोशीको त जति चर्चा गरे पनि सकिँदैन। र यिनै सत्यमोहन जोशीलाई नै जान्छ अरनिकोलाई नेपालमा चिलाउने र उनको बारेमा अन्वेषण गर्ने, अनुसन्धान गर्ने भक्तपुर कला सङ्ग्रहालय निकै ख्याति प्राप्त हो। र यो सत्यमोहन जोशीले कसरी कलाकार अरनिकको बारेमा खोजी तलासी गरे, उनले नै भनेका कुराहरू आज म श्रोता समक्ष राख्दैछु। उनले के लेखेका छन् भने, सत्यमोहन जोशीले किताबै निकालेका छन् अरनिको खोजी गरेर, अनुसन्धान गरेर, चिनमा गएर ठुलो अनुसन्धान उनको बारेमा गरेका छन्। र उनको बारेमा उनले धेरै कुरा, गहन कुराहरू पत्ता लगाएर उनको बारेमा पुस्तक लेखेका छन्। उनले के लेखेका छन् भने, अनौठो र अचम्मको नाम सुनेको हुँ मैले चिनमा। यो सत्यमोहन जोशीले भनेको कुरा हो। 2013 सालमा काठमाडौँमा चतुर्थ विश्व बौद्ध सम्मेलन नभएको भए, त्यसमा चिनिया प्रतिनिधि मण्डल नआएका भए, वा आएर पनि 2016 सालमा हामीलाई अवलोकन गर्न नबोलाएको भए, यो सत्यमोहनले होइन, कुनै समयमा अर्कै सत्यमोहनले अरनिकोलाई चिनाउँथे होलान्। तर सबै काकताली मिलेको हुनाले 800 वर्ष अगाडिको इतिहासलाई सार्वजनिक गर्ने अवसर मैले पाएको हुँ, यो भनाइ हो सत्य मोहन जोशीले, त्यो किताबमा उनले लेखेका छन्। त्यहाँको रेडियो पेकिङ चाइनाले 16 सालमा एक समूह त्यहाँ गएको थियो सत्यमोहन जोशीसँगै, र त्यसै वखतमा यो कुरा पत्ता लागेको कुरा सत्यमोहन जोशीले लेखेका हुन् श्रोता। त्यहाँको रेडियो पेकिङ चाइनाले चिनिया विद्यार्थीलाई
नेपाली भाषा साहित्य र संस्कृति सिकाउने मौका दियो। त्यही मौकामा व्यापक खोजी गरे मैले अरण्यको लागि। जागिर त गयो नै, तर जे हुन्छ राम्रैको लागि हुन्छ भनेको जस्तै भयो मलाई। 700 वर्ष अगाडि चीनमा पुगेर कला कौशलमा अब्बल भनेर चिनिएका त्यहाँका सरकारले मृत्युपछि मन्त्री सहको सम्मान दिएका महान कलाकार अरण्यको बारेमा म चिनारी गराउन लागिरहेकी छु, जसलाई मैले अत्यन्त मेहनत गरेर चिनिया विद्यार्थीको सहयोगमा त्यहाँको भाषा पढेर सङ्कलन गरेको हुँ। भनाइ यो सत्यमोहनको हो। अरण्यको 13 शताब्दीका कलाकार हुन् श्रोता। उनी चीन जाँदा 17 वर्षका थिए। युआन वंशका संस्थापक कुबलाई खाँको अनुरोधमा नेपालका राजाले 80 अनुभवी कालीगढहरूको नेतृत्व गर्दै उनलाई त्यहाँ पठाएका थिए। कुबलाई खानलाई सचु पनि भनेर भनिन्छ। यी नेतृत्व गरेर त्यहाँ पढाएका थिए 80 कलाकार, अनुभवी कलाकारलाई। युआन राजवंशीय राजवंशावली अनुसार उनी एक सिद्धहस्त वास्तुकलाविद, कालीगढ चित्रकलाविद, मूर्ति कलाकार र मेकानिकल इन्जिनियर थिए। राजा अभय मल्लका पालामा भोटले एउटा विशाल स्तूप बनाउने भएछ। त्यसका लागि उसलाई अनुभवी र दक्ष कलाकारहरू चाहिएको रहेछ। त्यही बेला उसले 100 नेपाली कलाकारहरू पठाइदेऊ भनेर राजालाई अनुरोध गरेछन्। भोट जान इच्छुक कलाकारहरूको खोजी गर्दा बल्ल बल्ल 80 भेटिए। नाइकै कसलाई बनाउने भनेर सोधिने हुँदा कोही अघि सरेनछन्। अन्तमा सबैले हाम्रो नाइके अरण्यको भनेपछि उनै अगुवा भएर चीन गएछन्। उनी चित्रकला, स्थापत्यकला, शिल्पकला, सङ्गीत, बौद्ध ग्रन्थ आदि क्षेत्रमा यी सबै क्षेत्रमा राम्रो जानकारी राख्थे। अरण्यको जन्मस्थान र जात आधिकारिक रूपमा कतै भेटिएको छैन। त्यसैले उनी एक नेपाली थिए र उनको जन्म नेपालमा भएको थियो भन्नु नै उपयुक्त हुन्छ। उनको खास नाम पनि आजसम्म पत्तो लागेको छैन। अरण्यको त चिनिया नाम हो। सन् 1957 चिनिया सांस्कृतिक प्रतिनिधि मण्डलमा सदस्य भई नेपाल आउने चिनिया विद्वान च्वाङ चेन सियाको भनाइअनुसार उनको खास नाम पराबाबु हो। कोही कोही पलपाऊ पनि भन्थे। चिनियाहरू जुनसुकै बिरानो नामलाई पनि वा शब्दलाई पनि आफ्नो भाषामा भावार्थ गरेर नामाकरण गर्छन् अथवा नामोच्चारण बिगार्ने पनि गर्छन्। जस्तो नेपाललाई निपर भन्छन्, इन्डियालाई इन्दु भन्छन्, साक्यलाई सच्चा भन्छन्, जोशीलाई योशी भन्छन्। अरण्यको नेपालबाट सबभन्दा पहिले ल्हासा पुगे। श्रोताहरू, अब म आज नेपाल दर्पणमा तपाईँहरूलाई अरण्यको बारेमा बताइरहेकी छु। यो अरण्यको बारेमा सत्यमोहन जोशीले लेखेको पुस्तकको भनाइ यहाँहरू समक्ष राख्दैछु। दोस्रो चरणमा पनि यही चर्चालाई अगाडि सार्नेछु। अहिलेको लागि यो गीत

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

नेपाल दर्पणको दोस्रो चरणमा आइपुगेका छौँ। आज म अरण्यको बारेमा चर्चा गरिरहेकी छु। अरण्यको नेपालबाट सबभन्दा पहिले ल्हासा पुगे। सन् 1260 भोटको क्यासा गुम्बामा पुगेर 2 वर्ष सुवर्ण चैत्यको निर्माणमा लागे। 80 टोली लिएर गएका थिए अरण्यको। उमेरमा बच्चै देखिएकाले सम्राटका गुरु पासपा लामाले स्वर्ण चैत्य बनाउन लगाएर उनको परीक्षा लिए। पछि चैत्यको बनावट उत्कृष्ट ठहरियो। उनले लौ यो कलाकार त विचित्रको रहेछ भनेर पेकिङका सम्राट कुबलाई खाँ कहाँ गएर लिएर गए उनलाई। यो कुरा चीनको युआन वंशावलीमा उल्लेख गरिएको पाइन्छ, सत्यमोहन जोशीले लेखेका छन्। तिब्बतमा सन् 1261 स्वर्ण चैत्य बनाउने काम पुरा भएपछि अब म आफ्नो देश फर्कन्छु भनेर अरण्यकोले अनुरोध गरे। तर सम्राटका गुरुले सम्राट कहाँ लिएर जान्छु भन्दै कपाल खौरन लगाएर आफ्नो शिष्य बनाए। त्यसपछि आफूसँगै सम्राटको दरबारमा लिएर आए। यो कुरा मैले अरण्यकको श्वेत चैत्य महाकाव्यमा उल्लेख गरेको छु भनेर सत्यमोहनले लेखेका छन्। अरण्यकको मृत्यु चीनमै भएको थियो। आजको पेकिङ अरण्यकोका निमित्त परिचित ठाउँ हुने कुरै भएन। तर आफ्नो सुपरिचित श्वेत चैत्य भने छर्लङ्गै देख्नेछन्। पेकिङको पश्चिम जिल्लामा रहेको यो चैत्य उनले आफैले डिजाइन गरेर निर्माण गरेका हुन्। पेकिङ सहरमा हालसम्म बाँकी रहेका वास्तुकलाका संरचनाहरूमध्ये यो चैत्य सबैभन्दा पुरानो छ। 700 घाम पानी आँधी बेरी हुरीले ख्याउँदै हानि नोक्सानी पुर्याइसकेको भए तापनि पेकिङको एउटा कुनामा अत्यन्त सुन्दर आकृति लिएर भव्यताका साथ उभिरहेको छ। युआन राजवंशको राजवंशावलीमा उल्लेख भए अनुसार अरण्यको एकजना विशिष्ट प्रतिभाशाली वास्तुकलाविद, चित्रकार, मूर्तिकार र मेकानिकल इन्जिनियर थिए। चिनिया राजवंशीय इतिहासमा यो इतिहासका पुस्तकहरूमा विदेशीहरूको जीवन गाथाबारे वर्णन गरिएको दृष्टान्तहरू सायदै मात्रै भेटिन्छन्। त्यसमध्ये एक हुन् नेपालका अरण्यको। महान श्वेत चैत्य सन् 1271 1279 उनको सुपरिवेक्षणमा निर्माण भएको हो। यो परियोजना लक्ष्य अनुसार पूरा हुन 8 लागेको थियो। मैले अरण्यकोलाई अक्षरमा नेपाल भित्राएपछि 2029 नववर्षमा हुलाक सेवा विभागले पहिलोपल्ट हुलाक टिकल निकाल्यो। त्यो श्वेत चैत्य र अरण्यकको प्रतिमा अङ्कित हुलाक टिकट 15 थियो। चीन जाँदा उनको नेपालमै विवाह पनि भइसकेको थियो। उनी तिब्बत पुगेको समयलाई सन् 1260 भनिएको छ। अरण्यकोले तातुमा चिनिया कलाकार र ज्यामीहरूसँग मिलेर सन् 1271 श्वेत चैत्यको निर्माण सुरु गरे। सम्पन्न हुन 8 लाग्यो। त्यसपछि श्वेत चैत्यकै हाताभित्र ता सन् सौ वान आन स, हालको नाम म्याउयिङ स, बौद्ध विहारको निर्माण गरे। त्यसमा पनि 8 लाग्यो। उनको यो सिप र प्रतिभाबाट प्रभावित भएर सम्राट कुबलाई खाँले वास्तुकला विभागको प्रमुख पदमा नियुक्त गरे। त्यसपछि उनलाई चीनमा बस्न करै लाग्यो। नेपाली वास्तुकला शैलीको परम्परालाई दिगो राखेर उनले आफ्नो सम्पूर्ण जीवन चीनमै व्यतीत गरे। त्यहाँ उनका 6 जन्मे। 700 आज पनि उनको अमर कृति श्वेत चैत्य पेकिङको यो मिङ्याङ बिहारमा जस्ताको तस्तै छ, जसलाई आज पनि चीनमा भएका सम्पूर्ण चैत्यहरूमा सबैभन्दा ठूलो र सबैभन्दा राम्रो मानिएको छ। श्वेत चैत्यको बिहारमा नेपाली शैलीको एक बुटे काठको प्रवेशद्वार छ र एक ढुङ्गे सिँढी जोडिएको छ, जुन नेपाली मन्दिरको परम्परा हो। त्यसपछि नेपाली कला मूर्तिले भरिएको बिहारको ढोका खुला कोठा सामान्य देखा पर्दछ। यही हामी देख्न सक्छौँ मध्य भागमा 3 सुन्दर नेपाली शैलीका बुद्ध मूर्तिहरू, 1 दीपङ्कर, 2 शाक्यमुनि, 3 मैत्रेय। यसै बिहारमा हामी देख्न सक्छौँ महिष सम्बर, महाकाल, हरित तारा, श्वेत तारा, अवलोकितेश्वर,
महा चन्द्र महा रोशन आदिका कलापूर्ण पौभाचित्रहरू यही हामी अझ देख्न सक्छौँ। वज्रघण्टा, टिकिझ्याल, छकुने आर्सी इत्यादि नेपाली वास्तुकलाहरू ठाउँ ठाउँमा सजाइराखेका साथै नेपाली रञ्जना लिपिमा ओम मणि पद्मे हुँ मन्त्र पनि एकै शब्दमा भनौँ भने आजको नयाँ चिनमा पनि नेपाली कलाकार अरनिकोसँग जताततै हाम्रो भेट भए झैँ हुन्छ। महा यत्रा महान कलाकारका बारेमा नेपाली वंशावलीमा कहीँ कतै नामसम्म लिइएको पाइँदैन। धन्न चिनका युआन वंशका इतिहासकारले खोजबिन गरेर लेखिदिए र यी कलाकार आज हाम्रा राष्ट्रिय विभूति बन्न पुगे। युआन वंशको इतिहास खण्ड 203 उल्लेख भए अनुसार कालीगढहरूको विवरणमा उनका जेठा छोराले त सरकारी ओहदामा बाबुकै तास्थु अर्थात् मन्त्री सहरको पद दर्जा पाएको उल्लेख छ। माइला छोरा आशुला पनि कालीगढहरूको विभागमा सचिव सहरको पद भनौँ सुशेर च्याङचुङ क्वानफु तालु वाङछ आदिमा पुगेको उल्लेख छ। उनका 10 श्रीमती, 6 भाइ छोरा, 8 बहिनी छोरीहरू थिए। प्राप्त अभिलेख अनुसार अरनिकका बाजेको नाम मितियर, बजेको नाम सुङ्ती लामिछे सुङ्ती लाछिमे, बुबाको नाम लाखाना, आमाको नाम सुमाकची थियो। उनको जन्म इस्वी सन 1243 कसै कसैले 1244 उल्लेख गरेका छन् मा र मृत्यु 1306 मार्च 11 हुन गयो। उनले नेपालमा विवाह गरेकी श्रीमतीको नाम जयादा लक्ष्मी थियो, बुबाको नाम मितियर थियो। यी नामहरू चिनिया लेखाइका भएकाले हामीलाई उच्चारण गर्न असहज हुन्छ श्रोताहरू। र उनको मृत्यु कसैले 62 भयो भनेका छन्, कसैले 63 भयो भनेका छन्। जे होस् 2044 उनको कृति छापियो। यसभन्दा अघि अरनिको कृत श्वेत चैत्य नामक महाकाव्य लेखे जुन 2040 छापिएको थियो। अनि त हामी कति धनी भयौँ, कति एउटै अरनिकोको योगदानले हाम्रो शान र मान बढ्यो। श्रोताहरू, यो सत्यमोहन जोशीले अरनिकोको बारेमा उनले लेखेको कुरा मैले आज नेपाल दर्पण मार्फत यहाँहरू समक्ष राखेँ। नेपाल दर्पण कार्यक्रमको समय सकिएको छ। आजलाई यो गीत सुनाएर म बिदा हुन चाहन्छु। नमस्कार।

0: ઇન્ડિયા સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: सरकारले जेएनजी आन्दोलनका क्रममा हिंसात्मक र आपराधिक घटनामा संलग्न व्यक्ति विरुद्धका मुद्दा फिर्ता नलिन सुझाव पाएको छ. पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको अध्ययन समितिले सुरक्षाकर्मीमाथि आक्रमण, प्रहरी चौकीमा हमला, हतियार लुटपाट तथा सर्वोच्च अदालत, संसद र सिंहदरबारमा तोडफोड र आगजनीमा संलग्न विरुद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको हो. समितिले निजी तथा व्यक्तिगत सम्पत्ति तोडफोडका घटनामा संलग्नले कसुर स्वीकार गरी क्षतिपूर्ति दिन तयार भए पीडितको सहमतिमा मुद्दा फिर्ता लिन सकिने सुझाव दिएको छ. यस्तै आन्दोलनमा सहभागी भएर नाराबाजी गरे पनि अन्य आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्ति विरुद्धका मुद्दा भने फिर्ता लिनुपर्ने समितिको सुझाव छ. सरकारले मन्त्री परिषद बैठकबाट समितिको प्रतिवेदन आवश्यक कार्यवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ. समितिले जेएनजी आन्दोलनका क्रममा चलेका करिब 400 मुद्दा अध्ययन गरी फिर्ता लिन नमिल्ने, पीडितको सहमतिमा फिर्ता गर्न सकिने र निशर्त फिर्ता गर्न सकिने गरी वर्गीकरण गरेको छ. भोटेकोशी बाढीबाट प्रभावित नागरिकले जलवायु न्यायको माग गर्दै सडकमा प्रदर्शन गरेका छन्. बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारका सदस्यले आफूहरूले भोगेको क्षति र पीडाको उचित सम्बोधन हुनुपर्ने माग गरेका हुन्. प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्ने भए पनि त्यसको असर भने प्रत्यक्ष रूपमा नेपाली समुदायले भोग्नु परेको बताएका थिए. उनीहरूले बाढीबाट भएको जनधनको क्षतिको उचित मूल्याङ्कन, प्रभावितको पुनर्स्थापना तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्. बाढीले आफन्त गुमाएका परिवारका सदस्यले आफ्ना पीडा र सम्झनालाई शब्दमा व्यक्त गर्दै जलवायु सङ्कटका कारण भएको क्षतिलाई केवल तथ्याङ्कका रूपमा नहेर्न आग्रह गरेका छन्.
4: उनीहरूको आँसु सम्मेलनको फुटनोट होइन, त्यहाँ जीवन थियो, माटोसँग जोडिएको जीवन, त्यहाँ सपना थियो, पुस्तौली साँचेर राखेको सपना. त्यसैले आज पहाड बोल्दैछ, नदी बोल्दैछ, हिमाल बोल्दैछ. मेरो मौनतालाई मेरो सहमति नसम्झ. हामीले आकाशमा धुवाको साम्राज्य बनाएनौ, समुद्रको ताप बढाएनौ, हावाको स्वच्छता बेचेर समृद्धिको महल ठड्याएनौ.
3: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनभार सडकमा आउन सक्ने चेतावनी दिनुभएको छ. खुला मञ्चमा जारी पार्टीको 15 महाधिवेशनको बन्द सत्रमा बोल्दै उहाँले मुलुकमा दुई तिहाईको सरकार चलिरहेका कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण गर्नुभएको हो. उहाँले सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला आगो दन्किन सक्ने चेतावनी दिनुभयो.
5: अहिलेको समय झट्ट हेर्दै गर्दाखेरि, बाहिरबाट हेर्दै गर्दाखेरि शान्त छ, चुनाव भएको छ, सरकार छ, दुई तिहाईको बहुमत छ, प्रतिपक्ष छन्, सबै ठिक देखिन्छ. तर यस्तो होइन. अस्ति भर्खर सुनसरीको घटनाले के देखा? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ. किनकि मानिसहरू जसरी अस्थिर अशान्त भएको, खास गरिकन नेपाली समाज यति बेचैन छ, अहिले यति बेचैनी छ, यति ठुलो फ्रस्ट्रेसन छ, यति ठुलो असन्तुष्टि छ. चुनावमा त भयो, नयाँ पार्टी आएको छ, सबै ठिकठाक देखिन्छ. तर यो असन्तुष्टिको कारणहरू सम्बोधन नभएको हुनाले गर्दा कुनै पनि बेलामा कुनै पनि खालको फेरि एउटा खालको जनउभारको स्थिति आउन सक्छ. यो नेपाली कङ्ग्रेसको विश्लेषण. र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ? रेस्पोन्स गरिएको भनेको चाहिँ अहिलेको परिवेश समस्या एकदमै गम्भीर छ, स्ट्रक्चरल छ.
3: राष्ट्रिय योजना आयोगले भोटेको सिबाडीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ. आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो. सरकारका विभिन्न निकायको सहयोगमा करिब 7,000 घरधुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क सङ्कलन भइरहेको उहाँको भनाइ छ.
6: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब 7,000 हाउसहोल्डसित
2: हामीले सम्पर्क गऱ्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ, सम्भवतः एक हप्ताभित्र हामीलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट, ताकि त्यसले आरडिएनएलाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू, हेलिकप्टर भ्यू देखाइरहेको थियो, अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा त्यसलाई भ्यालिडेट गर्ने काम गर्दैछौँ। यद्यपि यसमा ड्यामेजको विषय त्यति च्यालेन्जिङ छैन, तर लस इस्टिमेसनको विषय आफैमा च्यालेन्जिङ छ।
3: राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले काठमाडौँ तराई मधेस फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ती भएको आरोप लगाउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा उहाँले सेनाले यसअघि यस्तो प्रकृतिको आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र सामग्री छनौटमा गल्ती गरेको हुन सक्ने बताउनु भएको हो। उहाँका अनुसार नेपाली सेनाले खुलाएका खरिद प्रक्रियामा केही दलाल छिरेका छन्।
6: त्यो प्रोक्युरमेन्टमा उहाँहरू पनि नयाँ, यस्तो किसिमको काम त उहाँहरूले पनि गर्नु भएको थिएन। केही केही चाहिँ दलालहरू त्यहाँ पनि छिरेछन्, छिरेपछि चाहिँ फलानै किसिमको बत्ती चाहिन्छ भन्ने किसिमका चाहिँ स्पेसिफिक राखिदिएर छ मेटेरियल, जुन जियो टेक्निकल इस्युका चाहिँ कुराहरू चाहिँ फलानै चाहिँ कम्पनीको चाहिन्छ भने त्यसरी राख्न पाइँदैन, अरूको भ्यालेन्ट हुनुपर्छ। अनि त्यसले गर्दाखेरि पनि चाहिँ त्यहाँ अलिकति ढिलाइ भएर छ, एउटा इस्यु त्यो रह्यो। अनि अर्को इस्यु चाहिँ के हुन्छ भने डिजाइन स्वीकृत आफै गर्ने हो, अब डिजाइन स्वीकृतमा भएको ढिलाइ भयो भने पनि उसलाई एलडी ल्याइदिएर छ।
3: सर्वोच्च अदालतले भुटानी शरणार्थीका सन्तानलाई विदेश जान नरोक्न सरकारलाई आदेश दिएको छ। शरणार्थीका सन्तानलाई विदेश जान रोक्दा परिवारसँग भेटघाट र सुरक्षित रूपमा विदेश जान पाउने अधिकारमा अवरोध हुने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। झापाको बेलडागी शिविरमा जन्मिएका सोनिका अङ्कारी, सन्ध्या अङ्कारी र सृजन अङ्कारीका बुवा आमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका छन्। उनीहरूले अमेरिकामा भएका बुवा आमासँग भेट्न यात्रा अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए, तर शरणार्थी व्यवस्थापन प्रणालीमा दर्ता नभएको भन्दै प्रशासनले यात्रा अनुमतिको सिफारिस दिन अस्वीकार गरेको थियो। त्यस विरुद्ध परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले उनीहरूलाई अमेरिका जान यात्रा अनुमति पत्र दिन परमादेश जारी गरेको छ। शरणार्थीको परिवार पुनर्मिलनमा राज्यले अनावश्यक अवरोध गर्न नहुने र आवश्यक सहजीकरण गर्नुपर्ने सर्वोच्चको ठहर छ। कानुन मन्त्री सोभिता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने काम कानुनत दण्डनीय हुने स्पष्ट पार्नु भएको छ। सँगै संसदको कानुन न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतम,
7: फौजदारी मुद्दामा कुनै पनि विषय मिलापत्र हुन सक्दैन, मिल्दैन। कसैले फौजदारी मुद्दाका विषयवस्तु मिलापत्र गर्छ भने कानुन बमोजिम त्यो दण्डनीय हुन्छ। त्यस कारणले समाजमा के खालका गतिविधि भइरहेका छन् भने त्यो त अर्को सरकारले चाहिँ अर्को कारवाही गर्नुपर्ने चाहिँ विषयवस्तु भयो। त्यस कारणले मेलमिलाप ऐनले सम्बोधन गर्ने विषय चाहिँ फौजदारी प्रकृतिका मुद्दाहरू मेलमिलाप गर्न होइन, वाणिज्य प्रकृतिका हुन्छन्, देवानी प्रकृतिका हुन्छन्, जहाँ दुईजना मान्छे मिल्दाखेरि समाजलाई केही पनि असर पर्दैन, त्यस्ता खालका मुद्दा मेलमिलाप ऐन अन्तर्गत हामीले मिलापत्रको मेलमिलापको व्यवस्थाहरू थप सहजीकरण गरेर प्रावधानहरू लिएर आएका छौँ।
3: अब खबर फटाफट।
8: हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो। बोखिम, दावा, पोखरी, टक्सार, कोट, दलगाउँ लगायतका क्षेत्रमा हिउँदे आलुको खेती हुँदै भोजपुरमा हिउँदे र बर्खे गरेर 50,000 टनभन्दा बढी आलु फल्ने गरेको ज्ञान केन्द्रको तथ्याङ्क। काली गण्डकीको बाढीले घरबारविहीन पर्वत जलजलाहटका बासिन्दालाई खाना पकाउने ग्यास वितरण। पूर्ण रूपमा विस्थापित 30 परिवारलाई ग्यास सँगै चामल, तेल, दाल र नुन पनि बाँडियो।

0: को नगर बस चल्न थाल्यो। गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि पाँच थर सदरमुकाम फिदिमसम्म चल्ने नगर बसमा 70 वर्षमाथिका ज्येष्ठ नागरिक, 5 वर्षमुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा परिचय पत्र बोकेका विद्यार्थीले यात्रा गर्दा पैसा तिर्न नपर्ने। र यही असोज 8-11 गतेसम्मको झरी र बाढी पहिरोका कारण म्याग्दीमा करिब 555 घर परिवार प्रभावित, 111 घरमा पूर्ण, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क।
1: र युक्रेनी राष्ट्रपति वलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीव सहित अन्य सहरमा हवाई आक्रमण बढाएर युक्रेनको प्रतिरोध कमजोर पार्न खोजेको आरोप लगाउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

BFBS Gorkar Radio Sunne Anunsa Srota Ra Karyakram Alhami Chhau Yo Samay Diwako Sili Ko Tesro Ghanta Ma समय 3:14 गएको छ र यो मिठो गीत रहेको थियो चाइनी जो जिन्दगानीमा सृजन चाबा गाएर सलिना बिकेको आवाजमा इन्जोय गरिसक्नु भएको छ र कार्यक्रम दिवाकुसिली यो आफ्टरनुन सो तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ यो भनिरहेको छ समय 1:00 to 4:00 तिन घन्टाको कार्यक्रम मेरा मेरा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा सुन्न सक्नुहुनेछ र अहिलेको समयमा भने श्रोता हामी कार्यक्रममा अगाडि बढ्ने क्रममा नै अहिलेलाई भने यो समय तपाईँले हामीलाई 105.4 MHz ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ फोक्सटोनवासीहरूले तपाईँको एरियामा रेड एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा अहिलेको लागि मनोरञ्जन राख्ने क्रम छँदैछ कस्तो छ बानी यो जगदेश समालको आवाजमा

0: BFBS Gorkha Radio.
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के, यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

FBI स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय दिवाकुसीलीको आखिरी यानि कि तेस्रो घन्टामा र यसै गरी अब भने दसैँ पार्टीहरूको पनि यो जानकारीहरू तपाईँको माझमा राख्नेछु. हिलिङटन गोर्खा नेपालीज कम्युनिटीको चाहिँ यो हुन गइरहेको छ दसैँ पार्टी, दसैँ तिहार पार्टी, जहाँ तपाईँ पनि जान सक्नुहुन्छ र साथै 20th एनिभर्सरी पनि रहेको छ. स्याटरडेको दिन 17th अक्टोबर साँझको समय 4 बजेदेखि यो चाहिँ बेलुकी मिड नाइटसम्म रहेको छ. भेनिची द क्लेरफियन ओसेस बोट्सवेल लेन हेजमा हुन गइरहेको छ र यस सम्बन्धी तपाईँलाई जे जति क्वारिजहरू छन् टिकट प्राइसेसहरूको बारेमा कल गर्नुहोला 07464949474 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा रद्द गर्नुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्नेछौँ माया हो कि माया जस्तै सुबानी मोक्तानको आवाजमा.

0: Gorkha Radio.
1: BFB's Gorkha Radio Sunil Unsal Shratara Karikrama Lami Chau Yo Same Diwa Kusiliko Tesro Yenki Akri Gantama. र मिठा मिठा गीत संगीतहरूको साथमा मनोरञ्जन लिइरहनु भएको छ. समय हामीहरूसँग चार बजेको लागि अब पनि बाँकी रहेको छ 25 मिनट. र दसैँ कार्यक्रमहरू निकै नै हुन गइरहेको छ विभिन्न यस ठाउँ ठाउँहरूमा. यसै गरी ब्रिटिस गोर्खा नेपालीज कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटन दसैँ कालरात्रि सेलिब्रेसन पनि हुन गइरहेको छ स्याटरडेको दिन 17 अक्टोबर. साँझको समय 6 बजेदेखि बेलुकी 11:30 हुनेछ. प्लेसिरहेको छ ला स्याटो प्राइमरी स्कुलमा. र यसैमा चाहिँ तपाईँलाई सम्बन्धी अझै विस्तृत रूपमा जानकारी परेको खण्डमा पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ भाइस चेयरम्यान दिनेश कुमार साक्य. उहाँको फोन नम्बर रहेको छ 07717418236. कार्यक्रममा रद्दै गर्नुहोस् सब पनि आउनुहोस् फेरि पनि हामी अगाडि बढ्ने नै छौँ. अहिलेलाई पनि यो मिठो गीतको साथ नगन्य माया सज्जन राज वैद्य.

0: सरकार रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।

सीएफबी गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता यो समय दिवा कुसिलीको आखिरी घण्टामा र समय हामीसँग चार बजेको लागि 13 मिनट बाँकी रहेको छ र पनि यसै क्रममा यो चाहिँ रहेको छ कविता प्रेमीहरूको लागि अब पनि हुन गइरहेको यो चाहिँ एकल कविता वाचन हुनेछ र कवि नरेश काङमाङ राईको साथमा रहेको छ तपाईँ पनि जान सक्नुहुनेछ 22nd of November 2026 रहेको छ स्थान चाहिँ गोरिङटन भिलेज हल एसफर्ड केनमा हुन गइरहेको छ दिउँसोको समय यो चाहिँ 1 बजेदेखि हुनेछ र आयोजक चाहिँ इकोज अफ पर्वत रहेको छ यसै अनुसार जान सक्नुहुनेछ र अवश्य पनि जो जति कविता प्रेमीहरू हुनुहुन्छ तपाईँहरूको लागि पनि एकदमै सुनौलो अवसर रहेको छ केन्टवासीहरू विशेष गरी जो जति हुनुहुन्छ र अहिलेलाई पनि मिठो गीत सुनिता तिमको आवाजमा आँखामा आउने सपनी

एफबी स्कोरकार्ड भिडियो कार्यक्रम हामी दिवाको सिनेमा छौँ श्रोता र अब पनि कार्यक्रमबाट बिदा लिने समय पनि आइ नै सकेको छ र भरपूर मनोरञ्जन कार्यक्रममा लिइसक्नु भएको छ श्रोता र जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु सुदीप गुरुङको आवाजमा रहेको छ चारै आओ इन्जोय गर्नुहोला र चार बजी बिबिसी नेपाली न्युज रहनेछ त्यसपश्चात लगतै तपाईँले पाउनुहुनेछ इभिनिङ सो कार्यक्रम गोदोली योगदायको साथमा एज युजल पाउन सक्नुहुनेछ र म फेरि पनि भोलिको दिनमा यो आफ्टरनुन सो कार्यक्रम दिवाको सिनेमा भेट्ने नै छु तपाईँ सम्पूर्णको साथमा र अहिलेलाई यो मिठो गीत इन्जोय गर्नुहोस् बाँकी पल तपाईँको शुभ रहोस् भन्दै म सेनेहा पनि आई विल बी साइनिंग अफ फर नाउ नमस्ते बाई बाई

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा काङ्ग्रेस महाधिवेशनमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजनबारे नेता शेखर कोइराला भन्छन्।
4: पहिलोचोटि फुटे होइन नि त नेपाली कङ्ग्रेस, होइन तर त्यो पीडा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले सुरुवात गर्नु पर्यो।
3: काङ्ग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
5: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
3: र फ्लाई दुबईको विमानलाई 9/11 शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेतले आगामी नोभेम्बर 29 तारिकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेतले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पिपल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेतको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेत र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्युरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोडिएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरथ, पिटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10,00,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रुससँग उनकै शब्दमा हिंसात्मक द्वन्द्वको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरुद्ध रुसले थालेको अघोषित र छद्म लडाईँ नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ। र इजरायलका सरकारी सञ्चार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबिब स्थित बेन गुरियन विमानस्थल या सहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपुछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउबा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउबा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। एक रिपोर्ट। काङ्ग्रेसको यो महाधिवेशन सुरु भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरु घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
2: यसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौँ र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौँ। त्यसपछि नेपाली कङ्ग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
3: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढिरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
7: एकता भनेको के? आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानुनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने भयो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
3: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
4: यो पहिलोचोटि फुट्या होइन नि त नेपाली कङ्ग्रेस। मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक काङ्ग्रेस
3: भनेको तपाईँ अहिले यो समानान्तर गतिविधि भएको बेला पनि दुइटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
4: जानुपर्छ, अहिले पनि म गरिरहेका छु, भेटिरहेका छु।
3: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
4: मलाई छैन होइन, तर त्यो पीडा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले त सुरुवात गर्नु पर्यो। दुइटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौँ भने डेमोक्रेसी खतरामा पर्छ।
3: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। काङ्ग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी सुरुमा नेपाली काङ्ग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौँ।
5: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठुलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कङ्ग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यसबीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ यो संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई।
3: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औँल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय, अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
5: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौँ। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकाङ्क्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको सङ्घर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यङ मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
3: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ काङ्ग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ?
5: छुटेको जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ सङ्गठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने सुवेक्षु संस्थाको भातृ सङ्गठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर

0: भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै गति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौँ भन्ने भाव लिएर आउँछन् कि आउँछन्, त्यो त हेर्न बाँकी छ।
1: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ काङ्ग्रेसको सामुन्ने तत्काल, अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने देख्नुहुन्छ?
0: के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रङ्गिएको छ यो पद त्यो पद भनेर, केले हामीलाई एक सूत्रमा लिएर आउँछ? हाम्रो व्यक्तिगत इच्छा आकाङ्क्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौँ, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढी पहिरोदेखि
1: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनीतिक पृष्ठभूमिमा काङ्ग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
0: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कङ्ग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौँ भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कङ्ग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुबाहेक यसको अरू उपाय छैन। यसको अर्थ के हो भने नेपाली कङ्ग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु, त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेक्षुकहरूको इच्छा हो।
2: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसङ्ग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सहपाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: ती सहचालक हमाम अल हमामीमाथि युएईमा सोधपुछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली सञ्चार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धृत गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। युएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोणप्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एको ऱ्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्, नमस्कार।
4: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

ब्युटिफुल गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताजी। यो गीत गाउने कलाकारहरूमा अनु चौधरी अनि उर्गेन दोङले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। त्योभन्दा अगाडि चाहिँ तपाईँहरूले चलचित्र बेहुलीबाट एउटा चर्के गीत सुन्नुभयो, अन्जु पन्त, प्रशान्त शिवकोटी र रवि ओटले गाउनुभएको, शब्द सङ्गीत अन्जु पोखरेलको रहेको थियो, अन्जु होइन अर्जुन पोखरेलको रहेको थियो। गुड आफ्टरनुन एभ्री वान। आज विकेन्डको पहिलो दिन मन्डे, आरामै हुनुहुन्छ होला तपाईँको विकेन्ड कस्तो रह्यो? मेरो पनि ठिकै नै भयो र कहीँ गइएन। हिजो चाहिँ गोर्खा मेमोरियल फन्डको चाहिँ त्यहाँ मेमोरियल सर्भिस थियो, त्यतातिर गयो। फोटो त तपाईँले हेर्नुभयो होला र आज चाहिँ छोटो चाहिँ कुराकानी छ त्यहाँ रेकर्ड गरिएको। आज 6 बजेको समाचारपछि तपाईँहरूको सेवा प्रस्तुत गर्नेछु है। त मौसम एकदमै राम्रो भइरहेको छ, हिजो पनि मौसम एकदम राम्रो, आज पनि मौसम एकदम राम्रो, अलिकति जेन्टल ब्रिज र अघि भाइसँग मैले कुरा पनि गर्दै थिएँ। आज चाहिँ मजाले बिबिक्यू पोलेर होइन गार्डनमा मजाले घाम ताप्दै भिटामिन डी लिँदै बिबिक्यू खाने दिन भएको छ, तर बेलायतमा के गर्नु, काम प्रायोरिटी हो, काम गर्नै पर्ने हुन्छ होइन। गर्दा जस जाडो पनि त्यति साह्रो छैन, अहिले वेदर एकदमै पर्फेक्ट वेदर जस्तो मलाई लाग्छ। म पनि बिहान उठेर यसो अलिकति वकमा गएको थिएँ, पर्फेक्ट वेदर थियो होइन, एकदमै त्यो टी सर्टमै जस हिँड्न कुद्न चाहिँ मिल्ने गर्दा बेलायतमा चाहिँ त्यति राम्रो छ है वेदर अहिले भन्नुपर्दा चाहिँ एज वी स्पिक। आजसम्म चाहिँ अब भोलि पर्सिदेखि वेदरहरू कस्तो हुन्छ त्यो अब यट टु त्यहाँ वेदर रिपोर्ट हेर्नु बाँकी नै छ। हजुर, म युवराज राई तपाईँहरूको सेवामा रहनेछु र आज 5 बजेको समाचारपछि भने 5:28 जाँदा गोर्खा कम्पनीतिर जानेछौँ। गोर्खा कम्पनीका चाहिँ साहबहरू हाम्रो मेजर ज्ञान ढेङ्गा लगायत उहाँको टिमले चाहिँ धेरै बजेट त्यहाँ उठाउन सफल हुनुभएछ। 11,000+ चाहिँ उहाँहरूले च्यारिटीमा उठाउन सफल हुनुभएछ। विभिन्न चाहिँ च्यारिटीहरू गरेर यस सम्बन्धी गरेको कुराकानी चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ। विभिन्न च्यारिटी भन्दाखेरि च्यारिटी त एउटै, तर विभिन्न इभेन्टहरू गर्नुभएको रहेछ यो चाहिँ सेप्टेम्बर महिनाभित्र। र उहाँहरूसँग गरेको कुरा 11,000+ भनेको त वाट अमाउन्ट एकदमै होइन। त्यहाँ चाहिँ साहबको एउटा फोटो पनि राखेको छ। तपाईँले 5:28 जाँदा फर्स्ट पार्ट अनि सेकेन्ड पार्ट चाहिँ 5:47 जाँदा सुन्न सक्नुहुन्छ। त ब्रिगेड एक्रोस ब्रिगेड अफ गोर्खासमा हाम्रो साहबहरू भाइहरूले एकदमै यो फ्लड भिक्टिम नेपालको लागि चाहिँ धेरै बजेटहरू उठाइराख्नु भएको छ। हाम्रो फेसबुक पेजतिर पनि तपाईँले हेर्नुभयो भने त्यहाँ डिटेलहरू फोटोहरू देख्न चाहिँ सक्नुहुन्छ। अब आजबाट 3 दिनसम्म चाहिँ म तपाईँहरूलाई माग्ने छु है आदरणीय श्रोताहरू, र यो च्यारिटी अब कति अब पैसा पनि दिने होइन, हामी सबैले अब नेपालमा फ्लड भिक्टिमहरू पनि चलिरहेको छ। गर्दा चाहिँ आजदेखि चाहिँ हाम्रो बिग सल्युट त अस्तिदेखि कुरा भएको, तर एक्चुअल हाम्रो बिग सल्युट चाहिँ 8 अक्टोबरमा हो, विच इज अब आज 5-6-7 थर्सडे पर्दछ। त्यसले गर्दा आज चाहिँ म यसो तपाईँहरूलाई अलिकति पैसा पनि माग्दै गरेको हुन्छु है त। र यदि तपाईँहरूले एउटा गीत सुन्न चाहनुहुन्छ भने 5 पाउन्डमा एउटा गीत सुन्न सक्नुहुन्छ है। 5 पाउन्ड चाहिँ मिनिमम हो, त्यसपटदेखि माथि जति दिए पनि तपाईँहरूले हुन्छ। एउटा गीत म तपाईँहरूलाई सुनाउनेछु फर 5 पाउन्ड है त। यदि तपाईँहरूले त्योभन्दा बढी दिन चाहनुहुन्छ भने इट्स अप टु यु। आज चाहिँ 2-3 दिन चाहिँ डुएट प्रोग्राम गरौँ भनेको दुईजना, तर अलिकति स्टाफको चाहिँ अभाव पऱ्यो, त्यसले गर्दा म एक्लै नै आइरहेको छु। 2 जना भयो भने अलिकति रमाइलो पनि हुन्थ्यो, मेरो आइडिया पनि थियो तर त्यो भएन। गर्दा चाहिँ त्यो छ। अनि तपाईँले यो बिग सल्युटको लिङ्क चाहियो भने प्लिज मलाई भनिदिनु होला, र तपाईँहरूलाई चाहिँ हाम्रो बिएबिएसकै मेसेन्जर पनि म तपाईँहरूलाई पठाउन सक्छु। अनि हामी चाहिँ हाम्रो जस हामी फेसबुकमा साथी छौँ भने त्यहाँ पनि म लिङ्क पठाइदिन सक्छु। र अल यु हेभ टु डु इज प्रिटी सिम्पल छ, जस्ट गिभिङ पेजमा जानुहोस्, त्यसपछि जस्ट गिभिङ हान्नुहोस् गुगलमा, त्यसपछि त्यहाँ चाहिँ डोनेट टु अ कज आउँछ, त्यो डोनेट टु अ कजमा चाहिँ जानुहोस्। त्यसपछि अर्को पेजमा पुग्छ, त्यहाँ चाहिँ बिएबिएस लेख्नुभयो भने त फेरि अर्को पेजमा पुग्नुहुन्छ। त्यहाँ चाहिँ बिग बिएबिएस बिग सल्युट अफ समिट भनेर देख्नुहुन्छ, त्यहाँ गएर तपाईँहरूले डोनेट गर्न सक्नुहुन्छ। अनि तपाईँले लिङ्क चाहेको खण्डमा चाहिँ अफकोर्स मलाई भन्नु होला, म तपाईँहरूलाई लिङ्क पठाइदिन्छु। त्यसले चाहिँ एकदमै एक्चुअल पेजमा लान्छ, डोनेट टु अ पेजमा लान्छ। गर्दा त्यो छ है। त्यसले गर्दा अलिकति तपाईँहरूलाई हाम्रो यो बिग सल्युट पनि यो तपाईँहरूकै हाम्रो भेटरनहरूको लागि हो, हाम्रै लागि हो। गर्दा तपाईँहरूले यसो सकेको डोनेट गर्न चाहिँ सक्नुहुन्छ। लास्ट इयर त हामीले 3,000+ उठाएका थियौँ, र एकदमै त्यो एक्रोस बिएबिएसमा ठुलो अमाउन्ट जस्तो पनि मलाई लाग्छ, तर यसपटक चाहिँ अलिकति यो फ्लड भिक्टिमले गर्दा सबैको ध्यान त्यतातिर केन्द्रित रह्यो। गर्दा ल हजुर, यति नै छ है। च्यारिटीको लागि केही हात बढाउन चाहनुहुन्छ भने प्लिज डु लेट मी नो। 4:29 गइसकेको छ। भक्त ब्यान्डको प्रस्तुतिमा गीत

भक्त ब्यान्डको प्रस्तुतिमा यो गीत हामीले सुन्यौँ, पप गीत थियो, इन्जोय गर्नुहोला। तपाईँहरूले पनि गीत सुन्न चाहनुहुन्छ भने प्लिज डु लेट मी नो। अनि आजबाट चाहिँ मैले यसो च्यारिटीको लागि अलिकति स्ट्रेस पनि दिइरहेको छु। यदि तपाईँहरूले चाहिँ बिग सल्युट च्यारिटीको लागि चाहिँ केही पैसा डोनेट गर्न चाहनुहुन्छ अनि तपाईँलाई लिङ्क चाहिएको छ भने प्लिज लेट मी नो। अनि 5 पाउन्ड्समा चाहिँ एउटा गीत सुन्न चाहनुहुन्छ भने त्यो पनि मलाई जानकारी गराउनुहोला है त। 5 पाउन्ड चाहिँ मिनिमम हो, तपाईँहरूले त्यसबाट माथितिर जति पनि दिन चाहिँ सक्नुहुन्छ है त। हाम्रो बिग सल्युट च्यारिटीको लागि एक्चुअल डे चाहिँ यो आउँदो थर्सडे हो। अब यसपटक चाहिँ अप समिट अलिकति पाहाडहरू चढ्नुपर्ने थियो कि, अब तपाईँहरू चढ्नुहुन्छ भने त्यो पनि ठिकै छ, केही पैसा डोनेट गर्न चाहिँ सक्नुहुन्छ। र हामी पनि यसपटक यो फ्लड भिक्टिम अनि अलिकति स्टाफको चाहिँ यो सर्टेजले गर्दा कुनै पनि इभेन्ट गर्न सकिएन, त्यसले गर्दा आजबाट अलिकति स्ट्रेस लिएर तपाईँहरूलाई जस जानकारी गराइरहेको छु। हुन त बेला बेला हामीले त्यो अपडेट त गराइ नै राखेका हौँ। गर्दा तपाईँहरूलाई लिङ्क चाहिन्छ भने प्लिज लेट मी नो है त। ताराप्रसाद चेमजङ जाजुले पनि यहाँ लिङ्क मगाउनु भएको छ। दाई थ्याङ्क यू भेरी मच। उहाँ चाहिँ ननिटनबाट हुनुहुन्छ र उहाँ पहिलो व्यक्ति यो लिङ्क माग्नेमा। ल दाई, तपाईँलाई मैले इनबक्स गरेर पनि पठाइसकेको छु है त। त्यहाँ तपाईँले जस्ट गिभिङ पेजको चाहिँ त्यहाँ जानुभयो भने दाई तपाईँले अप सबमिट देख्नुहुन्छ अनि त्यसमा अप सबमिटमा क्लिक गर्नुभयो भने एक्चुअल पेजमा पुग्छ। सोफा अहिलेसम्म 7,504 पाउन्ड चाहिँ जस त्यहाँ रेज भइसकेको छ 226 सपोर्टर्सहरूबाट। अल यु ह्याभ टु डु इज तपाईँले चाहिँ गिफ्ट नाउ भन्ने पेजमा गएर त्यहाँ तपाईँले अमाउन्टहरू पनि तोकेको छ। अब त्यही त्यहाँ भनेको अमाउन्ट दिन चाहनुहुन्छ भने त्यो पनि ठिकै छ। यदि तपाईँले बेग्लै अमाउन्ट चाहिँ डोनेट गर्न चाहन्छु भन्नुभयो भने त्यहाँ तपाईँहरूले चाहिँ मुनि ठाउँ छ, त्यहाँ गएर क्लिक गरेर तपाईँहरूले त्यहाँ डोनेट गर्न चाहिँ सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच दाई। अनि तपाईँहरूलाई पनि यो लिङ्क चाहिएको छ भने प्लिज डु लेट मी नो वाट एभर अमाउन्ट यु क्यान। मिनिमम चाहिँ यदि गीत सुन्न चाहनुहुन्छ भने 5 पाउन्ड हो, त्यहाँदेखि तलतिर अब तपाईँले स्वेच्छाले डोनेट गर्न चाहनुहुन्छ भने एनी अमाउन्ट है त, 1 पाउन्ड, 2 पाउन्ड, 5 पाउन्ड वाट एभर अमाउन्ट यु क्यान अफोर्ड है त। गर्दा त्यो चाहँदैन सर। 5:28 जाँदा आज गोर्खा कम्पनीको चाहिँ ओसी हुनुहुन्छ मेजर गेन डेङ्गा साहब, र उहाँले चाहिँ बिजिएनको गोर्खा मेजर गएर आउनुभयो र त्यहाँ 2IC पनि गर्नुभयो, ओसी पनि गरिराख्नु भएको छ। र उहाँले पनि धेरै केही इभेन्टहरू गएर 11,000+ भन्दै हुनुहुन्थ्यो, अझै त्यो उहाँको पेज सायद एक्टिभ नै होला, त्यसले गर्दा एक्ज्याक्ट अमाउन्ट अहिले चाहिँ भन्न म सक्दिनँ। त्यहाँ त्यो उहाँलाई चेक प्रेजेन्ट गरेको पनि छ 10,000+ छ, तर त्योभन्दा बढी उठाउनु भएको छ है त। यो कसरी उठाउनु भयो, के गर्नुभयो, त्यस सम्बन्धी गरेको कुरा पनि आज सुन्ने प्रयास गर्नुहोला। अनि RA26 भाइहरूको अलिकति ट्रेनिङको अपडेट पनि हिसाबसँग म लिएको छु, आज सुन्ने प्रयास गर्नुहोला। सुशान्त केसीको आवाजमा गीत

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

केआर सिंहले गाउनुभएको गीत चलचित्रको माझीबाट हामीले सुन्दै थियौँ। 4:42 गइसकेको छ। तारा प्रसाद छेमजोङ दाजु ननिटनबाट उहाँले लिङ्क माग्नु भएर मैले लिङ्क पनि पठाइदिएको छु दाइ, थ्याङ्क यू भेरी मच हजुर। अनि मिनी कालीकोटे राई बहिनी आसपोर्टबाट एउटा गीत पनि मगाउनु भएको छ अनि लिङ्क पनि पठाइदिनु होला दाई भनेर भन्नुभएको छ बहिनी। मैले लिङ्क पनि तपाईँलाई पठाइसकेको छु, त्यो अप सबमिटमा आउँछ, त्यसमा त्यहाँ क्लिक गर्नुभयो भने तपाईँ एक्चुअल पेजमा पुग्नुहुन्छ है। त त्यहाँ चाहिँ तपाईँले वाट एभर अमाउन्ट तपाईँले अफोर्ड गर्न सक्नुहुन्छ त्यो अमाउन्ट डोनेट गर्नु होला। थ्याङ्क यू भेरी मच। अनि हाम्रो चाहिँ एनएम गुरुङज्यू हुनुहुन्छ र साउथ लन्डनबाट र उहाँले £10 एउटा गीत मगाउनु भएको छ। वाउ, थ्याङ्क यू भेरी मच हजुर योग भाइ। गुड इभिनिङ एन्ड नमस्कार, बिग सल्युट को चाहिँ फरमाइसमा भाग लिन £10 राख्दै उहिलेको माया भनेर भन्नुभएको छ। थ्याङ्क यू भेरी मच हजुर। तपाईँलाई लिङ्क पनि पठाइदिएको छु, त्यो लिङ्कमा गएर र तपाईँले आफ्नो अमाउन्ट चाहिँ यसो डोनेट गर्न सक्नुहुन्छ है त हजुर। थ्याङ्क यू भेरी मच। अरू श्रोताहरूले पनि यसो डोनेट गर्न चाहनुहुन्छ, लिङ्क चाहिएको छ भने प्लिज लेट मी नो, नत्र भने तपाईँले आफ्नै चाहिँ भनौँ न यो समयमा जस्ट गिभिङ पेजमा जानुहोस् गुगलमा, त्यसपछि डोनेट टु अ कजमा जानुहोस् अनि त्यो अर्को सर्चमा चाहिँ बिएबिएस लेख्नुभयो भने बिएबिएस बिग सल्युट अफ समिट भन्ने आउँछ, त्यहाँ गएर तपाईँहरूले डोनेट गर्न सक्नुहुन्छ र हामी कन्ट्याक्टमा छौँ। तपाईँलाई इमेल गर्नुपर्छ अथवा तपाईँलाई चाहिँ हाम्रो मेसेन्जरमा पठाउनुपर्छ अथवा तपाईँहरूलाई चाहिँ टेक्स्टमा पठाउनुहुन्छ भने प्लिज मलाई जानकारी गर्नुहोला, लिङ्क म तपाईँलाई पठाइदिनेछु है त। ल त हाम्रो एनएम गुरुङज्यू साउथ लन्डनमा हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको गीत म सुनाउँदैछु, शिला राई र अनिल कोही राई गाउँदै हुनुहुन्छ, अनिल कोही राईकै शब्द सङ्गीतमा इन्जोय गर्नुहोला। वान्स अगेन थ्याङ्क यू भेरी मच तपाईँको जेनरस डोनेसनको लागि है त।

शिलालाई अनिल कोइलले गाउनु भएको यो गीत मैले राखेँ। साउथ लन्डनबाट आउनुहुने हाम्रो एनएम गुरुङ ज्यू र उहाँले गीत सुनेर पनि धेरै धेरै धन्यवाद भन्नुभएको छ। उहाँलाई लिङ्क पनि पठाइदिएको छु। उहाँले एउटा गीत 10 पाउन्डमा चाहिँ सुन्ने चाहना राख्नु भएको थियो र हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ब्लान्डफोर्डबाट विष्णु गुरुङ भाइ हुनुहुन्छ र उहाँले पनि लिङ्क मगाउनु भएर मैले लिङ्क पठाइदिएको छु। भाइ थ्याङ्क यू भेरी मच, आई एम लभिङ इट। अनि हाम्रो बिनिकाली कोटे राई बहिनी हुनुहुन्छ आसपोर्टमा, उहाँबाट पनि जस लिङ्कको अफर आएको छ। तारप्रसाद चेम्जोङ दाजुलाई पनि दिइसकेको छु। अनि हाम्रो खेलमती लिम्बू दिदी हुनुहुन्छ, अस्ति पनि उहाँले जस दिनु भइसकेको छ र भिक्षालुले, तर आज 10 पाउन्ड फेरि एउटा गीत मगाउनु भएको छ र उहाँ दोस्रो चाहिँ जसमा हुनुहुन्छ क्युमा। अनि हाम्रो टङ्क शेरचन्द दाजु हुनुहुन्छ, भाइ नमस्ते, मलाई पनि लिङ्क पठाइदिनु होला, म पनि आभारी हुनेछु, केही थोरै भए पनि कन्ट्रिब्युट गरेर मेरो पनि नाम दर्ता गर्न मन लाग्यो भनेर भन्नुभएको छ। दाइ थ्याङ्क यू भेरी मच हजुर, तपाईँलाई मैले लिङ्क पठाइदिएको छु है त, थ्याङ्क यू हजुरलाई, थ्याङ्क यू सो मच दाइ। अनि अरू श्रोताहरूले पनि 5 पाउन्डमा एउटा गीत सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला है त। आजबाट 3 दिनसम्म चाहिँ 2 जना आउँ भनेको, तर अलिकति स्टाफको प्रब्लम भइरहेको छ र हेरौँ भयो भने हामी भोलि पर्सितिर यसो प्रयास गर्नेछौँ है त। 1 जना हुँदा अलिकति साह्रो पर्छ कार्यक्रम सञ्चालन गर्न, त्यसले गर्दा जस हामी भयो भने 2 जना पनि आउनेछौँ। 4:51 गइसकेको छ। अब कामिनी कालीकोटे राई बहिनी, तपाईँलाई लिङ्क पठाइदिएको छु र तपाईँले भन्नुभएको गीत मैले सुनाएँ त, अन्जु पन्तले गाउनु भएको। त्यसपछि हाम्रो खेलमती लिम्बू दिदीको गीत सकेसम्म आज म पुरा गीत तपाईँहरूको सुनाउन चाहन्छु है त। यो त पैसा तिरेको गीत हो नि त, होइन?

सही हो आदरणीय श्रोताहरू, जिन्दगी सधैँ फुलै फुल मात्र हुँदैन होइन, फुल अनि जस काँडा पनि हुनुपर्छ कहिले काहीँ होइन, यहाँ कि दुःख सुखको सम्मिश्रण हो भन्न खोजेको यो गीत। हामी नि कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट, र उहाँले अनुरोध गर्नुभयो गीत मैले सुनाएँ, र बहिनीले सुनेर पनि थ्याङ्क यू भन्नुभएको छ। बहिनी थ्याङ्क यू भेरी मच भन्न चाहन्छु, र उहाँले पैसा डोनेट पनि गरिसक्नु भएको रहेछ है, त म यहाँ चेक गर्दैछु। हाम्रो खेलमती लिम्बुदीले 19 दिन अगाडि नै दिनुभएको 50 pounds दिनुभएको छ। वाउ थ्याङ्क यू भेरी मच। अनि हाम्रो माया राणाज्यू हुनुहुन्छ हेसबाट, उहाँ नै होला, 8 दिन अगाडि उहाँले 35 pounds दिनुभएको रहेछ, मिनी कालीकोटे राई बहिनी, र उहाँले 20 pounds हालिदिनु भएको रहेछ। धेरै धेरै धन्यवाद हजुर तपाईँहरूलाई, र बिग सल्युटको लागि, यो च्यारिटीको लागि तपाईँले डोनेट गरिराख्नु भएको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। टङ्क शेर्चन दाजुलाई पनि मैले लिङ्क पठाइदिएको छु, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो धनु गुरुङ बहिनी पनि एकदमै ठुलो मनको हुनुहुन्छ, र जस बिग सल्युटको लागि म पनि दिन्छु, लिङ्क पठाइदिनु होला दाजु भनेर भन्नुभएको छ बहिनी। मैले लिङ्क पठाइदिएको छु, वाट एभर अमाउन्ट है। र अनि तपाईँहरूले 5 pounds एउटा गीत सुन्न चाहनुहुन्छ भने, र त्यो पनि मलाई जानकारी गराउनु होला। 3 दिनसम्म मेरो क्रम यही नै जारी हुनेछ है, तपाईँलाई म मागि नै रहेको हुन्छ डोनेसनको लागि, तर तपाईँले दिनैपर्छ भन्ने छैन। ओन्ली इफ यु क्यान अथवा इफ यु आर इन्ट्रेस्टेड अनि विस टु डोनेट है, र जस मैले मेरो काम हो भन्ने, अब तपाईँले दिने नदिने चाहिँ हजुरकोमा है, फेरि तपाईँले दिनैपर्छ भन्ने चाहिँ हाम्रो आशय होइन। छवि थापा दाजुले पनि लेख्नु भएको छ, नमस्ते योग भाइ, आज पनि हजुरको स्वरमा विभिन्न उपयोगी जानकारी, ताजा ताजा खबरहरू र मिठा मिठा गीत सङ्गीत सङ्गालोको सुनिरहेको छु, मनोरञ्जन लिइरहेको छु। मलाई पनि लिङ्क पठाइदिनु होला भनेर भन्नुभएको छ। ल दाई, लिङ्क मैले हजुरलाई एज आई स्पिक पठाइ नै हालेको छु। समयले साथ दिएमा विनायक कङकङ गीत चाहिँ सबै सबैलाई सुनाउन चाहनु भएको छ, डेफिनेटली दाई हजुरको गीत म सुनाउनेछु। अफ नेक्स्ट चाहिँ हामी एउटा गीत सुनाऊ, सोनु निगम र अल्काले गाउनुभएको यो यु आर माई सोनिया बोलको गीत सुनाउन चाहन्छु। त्यसपछि समाचार हुनेछ, समाचारपछि हाम्रो खेलमती लिम्बु दिदीले अस्ति पनि 50 pounds दिनुभयो, अहिले 10 poundsमा यो गीतको अनुरोध गर्नुभएको छ। समाचारपछि लगत्तै म दिदीको गीत सुनाउनेछु है त। हजुर थ्याङ्क यू दिदी, हजुरलाई ग्रेसमा हुनुहुन्छ।

0: Pelain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले जेएनजी आन्दोलनका क्रममा हिंसात्मक र आपराधिक घटनामा संलग्न व्यक्ति विरुद्धका मुद्दा फिर्ता नलिन सुझाव पाएको छ। पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको अध्ययन समितिले सुरक्षाकर्मीमाथि आक्रमण, प्रहरी चौकीमा हमला, हतियार लुटपाट तथा सर्वोच्च अदालत, संसद र सिंहदरबारमा तोडफोड र आगजनीमा संलग्न विरुद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको हो। समितिले निजी तथा व्यक्तिगत सम्पत्ति तोडफोडका घटनामा संलग्नले कसुर स्वीकार गरी क्षतिपूर्ति दिन तयार भए पीडितको सहमतिमा मुद्दा फिर्ता लिन सकिने सुझाव दिएको छ। यस्तै आन्दोलनमा सहभागी भएर नाराबाजी गरे पनि अन्य आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्ति विरुद्धका मुद्दा भने फिर्ता लिनुपर्ने समितिको सुझाव छ। सरकारले मन्त्री परिषद बैठकबाट समितिको प्रतिवेदन आवश्यक कार्यवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। समितिले जेएनजी आन्दोलनका क्रममा चलेका करिब 400 मुद्दा अध्ययन गरी फिर्ता लिन नमिल्ने, पीडितको सहमतिमा फिर्ता गर्न सकिने र निशर्त फिर्ता गर्न सकिने गरी वर्गीकरण गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकले जलवायु न्यायको माग गर्दै सडकमा प्रदर्शन गरेका छन्। बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारका सदस्यले आफूहरूले भोगेको क्षति र पीडाको उचित सम्बोधन हुनुपर्ने माग गरेका हुन्। प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्ने भए पनि त्यसको असर भने प्रत्यक्ष रूपमा नेपाली समुदायले भोग्नु परेको बताएका थिए। उनीहरूले बाढीबाट भएको जनधनको क्षतिको उचित मूल्याङ्कन, प्रभावितको पुनर्स्थापना तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका। बाढीले आफन्त गुमाएका परिवारका सदस्यले आफ्ना पीडा र सम्झनालाई शब्दमा व्यक्त गर्दै जलवायु सङ्कटका कारण भएको क्षतिलाई केवल तथ्याङ्कका रूपमा नहेर्न आग्रह गरेका छन्।
4: उनीहरूको आँसु सम्मेलनको फुटनोट होइन, त्यहाँ जीवन थियो, माटोसँग जोडिएको जीवन, त्यहाँ सपना थियो, पुस्तौली साँचेर राखेको सपना। त्यसैले आज पहाड बोल्दैछ, नदी बोल्दैछ, हिमाल बोल्दैछ। मेरो मौनतालाई, मेरो सहमति नसम्झ, हामीले आकाशमा धुवाको साम्राज्य बनाएनौ, हावाको स्वच्छता बेचेर समृद्धिको महल ठड्याएनौ।
3: काङ्ग्रेसका सभापति गगन थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनभार सडकमा आउन सक्ने चेतावनी दिनुभएको छ। खुला मञ्चमा जारी पार्टीको 15 महाधिवेशनको बन्द सत्रमा बोल्दै उहाँले मुलुकमा दुई तिहाईको सरकार चलिरहेका कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण गर्नुभएको हो। उहाँले सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला आगो दन्किन सक्ने चेतावनी दिनुभयो।
5: अहिलेको समय झट्ट हेर्दै गर्दाखेरि, बाहिरबाट हेर्दै गर्दाखेरि शान्त छ, चुनाव भएको छ, सरकार छ, दुई तिहाईको बहुमत छ, प्रतिपक्ष छन्, सबै ठिक देखिन्छ। तर यस्तो होइन। अस्ति भर्खर सुनसरीको घटनाले के देखा? सानो एउटा घटनाले पनि एकाएक आगो बोल्न सक्ने अवस्था छ। किनकि मानिसहरू जसरी अस्थिर अशान्त भएको, खास गरिकन नेपाली समाज यति बेचैन छ, अहिले यति बेचैनी छ, यति ठुलो फ्रस्ट्रेसन छ, यति ठुलो असन्तुष्टि छ। चुनावमा त भयो, नयाँ पार्टी आएको छ, सबै ठिकठाक देखिन्छ। तर यो असन्तुष्टिको कारणहरू सम्बोधन नभएको हुनाले गर्दा कुनै पनि बेलामा कुनै पनि खालको फेरि एउटा खालको जनउभारको स्थिति आउन सक्छ। यो नेपाली काङ्ग्रेसको विश्लेषण। र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ? रेस्पोन्स गरिएको भनेको चाहिँ अहिलेको परिस्थिति, समस्या एकदमै गम्भीर छ, स्ट्रक्चरल छ।
3: राष्ट्रिय योजना आयोगले भोटेको सिबाडीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सरकारका विभिन्न निकायको सहयोगमा करिब 7,000 घरधुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क सङ्कलन भइरहेको उहाँको भनाइ छ।
6: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब 7,000 हाउसहोल्डसित हामीले सम्पर्क गऱ्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति, त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ, सम्भवतः एक हप्ताभित्र हामी यसलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट, ताकि त्यसले आरडिएनएललाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू, हेलिकप्टर भ्यू देखाइरहेको थियो, अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा त्यसलाई भ्यालिडेट गर्ने काम गर्दैछौँ। यद्यपि यसमा ड्यामेजको विषय त्यति च्यालेन्जिङ छैन, तर लस इस्टिमेसनको विषय आफैमा च्यालेन्जिङ छ।
3: राष्ट्रिय योजना आयोगका सदस्य हजुङजङ थापाले काठमाडौँ तराईमा देश फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ती भएको आरोप लगाउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा उहाँले सेनाले यसअघि यस्तो प्रकृतिको आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र सामग्री छनौटमा गल्ती गरेको हुन सक्ने बताउनु भएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

गर्नुहुन्छ भने प्लिज मलाई जानकारी गराउनु होला है त. 5 pounds पर सङ है त राइस. सो यो च्यारिटीको लागि मैले अलिकति तपाईँहरूलाई जानकारी पनि गराइरहेको छु. अब तपाईँहरूले जति सक्नुहुन्छ त्यति अब चाहनुभयो भने दिनैपर्छ भन्ने छ नि. यो चाहिँ अब टोटल्ली भलन्टियर बेसिसमा हो. हजुर, अब आज 5:28 जाँदा चाहिँ क्याट्रिकतिर जानेछौँ. क्याट्रिकको चाहिँ हाम्रो ओसी साहब हुनुहुन्छ, मेजर गेन डेङ्गा साहब, र उहाँसँग गरे कुराकानी. उहाँले चाहिँ विभिन्न चाहिँ एक्टिभिटिजहरू गरेर च्यारिटी गरेर 10,11,000+ pounds चाहिँ यो चाहिँ जस उठाउनु भएको रहेछ. त्यो चाहिँ प्रधानमन्त्रीको राहत कोषमा उहाँहरूले थ्रु HQBG को थ्रुबाट उहाँहरूले पठाउने विचार गर्नुभएको रहेछ. त्यस सम्बन्धी गरेको कुराकानी अनि अलिकति अब जस गोर्खा ट्रेनिङ कम्पनीको अपडेट पनि लिएका छौँ र त्यस सम्बन्धी कुराकानी गर्ने प्रयास गर्नु होला. अनि 5:00 समाचारपछि गोर्खा चाहिँ मेमोरियल फन्डको चाहिँ 11th एनिभर्सरी सर्भिस भएको थियो हिजोको दिन फोक्सटोनमा, र त्यहाँ चाहिँ रेकर्ड गरेको कुराकानी सुन्न सक्नुहुन्छ. अनि त्यहाँ फोटोहरू पनि त्यहाँ फेसबुक पेजमा राखेको छ है. अनि आज चाहिँ 1RGR को इन्कमिङ नयाँ सिओ साहबलाई पनि वेलकम गरियो, र यदि तपाईँहरूले हाम्रो फेसबुक पेजमा जानुभयो भने त्यहाँ फोटोहरू देख्न चाहिँ सक्नुहुन्छ. र हाम्रो चाहिँ आउट गोइङ चाहिँ हाम्रो सिओ साहब गइसक्नु भएको छ, लेफ्टिनेन्ट कर्नल JJ JP Kot. उहाँले नयाँ एपोइन्टमेन्टको लागि उहाँ जस विदा भएर गइसक्नु भएको छ. उहाँको टो आउटको फोटोहरू तपाईँले पक्का पनि हेर्नुभयो होला. अनि नयाँ सिओ साहब चाहिँ आजबाट अफिसियल्ली उहाँले चाहिँ जस 1RGR को सिओको कार्यभार सम्हाल्दै हुनुहुन्छ, लेफ्टिनेन्ट कर्नल रब मोफोर्ट MB साहब हुनुहुन्छ. र उहाँको चाहिँ उहाँलाई आज गाटरुममा बटालियनको सबै भेला भएर चाहिँ उहाँलाई वेलकम गरेको थियो. अनि उहाँको चाहिँ त्यो फोटोहरू पनि राखेको छु. त्यसपछि उहाँ मन्दिरमा गएर छोटो मन्दिर पूजामा पनि सामेल हुनुभयो. अनि त्यो जस उहाँले दिनुभएको छोटो स्पिच छ, एडिटेड भर्सनमा त्यहाँ फेसबुक पेजमा जान चाहिँ सक्नुहुन्छ, त्यहाँ हेर्न चाहिँ सक्नुहुन्छ है त. 1RGR को नयाँ सिओ साहबको स्पिच त्यहाँ हेर्न चाहिँ सक्नुहुनेछ. हजुर, अब दसैँ चलिरहेको छ. 11 तारिकबाट त अब सुरु भएको स्थापना हो, र तपाईँहरूले जो बेलायतमा हुनुहुन्छ तपाईँहरूले चाहिँ 10:15 जस्तो लाग्छ यहाँ सहायता. यो चाहिँ युकेको लागि मात्र हो, त्यति बेला जमा राखेको सहायता छ, त्यहाँ हेर्न चाहिँ सक्नुहुन्छ. अनि सम्पूर्ण अब एक्चुअल डे चाहिँ 21st हो, त्यो दिन हाम्रो सम्पूर्ण पल्टनको गोर्खा मेजरहरूको चाहिँ दसैँ म्यासेज पनि सुन्न सक्नुहुन्छ. र मैले सबै हाम्रो गोर्खा मेजर साहबहरूलाई HQBG मा हाम्रो ज्योति बहिनीलाई पनि कर्नल बिजी साहबको स्पिचको लागि इमेल गरिसकेको छु. हाम्रो चर्के हुनुहुन्छ KGA को गोर्खा मेजर, हाम्रो ललित साहबले त रेकर्ड गरेर पनि पठाइसक्नु भएको रहेछ. थ्याङ्क यू भेरी मच साहब, यदि सुन्दै हुनुहुन्छ भने. यति भन्दै छवि थापा दाजु गीत सबै विग्रह गोर्खाजका श्रोताहरू, अनि यति बेला रेडियो सुनेर बसिराख्नु भएको श्रोताहरूलाई यो गीत सुनाउन चाहनु भएको छ. तपाईँहरू पनि गीत सुन्न चाहनुहुन्छ भने प्लिज लेट मी नो है त. गीत सुन्न चाहनुहुन्छ भने अनुरोध गर्नु होला, पैसा तिर्नै पर्छ भन्ने छैन, त्यो चाहिँ एउटा त्यो अप्सन मात्रै हो. तर तपाईँले एज युजल गीतहरू मगाउन सक्नुहुन्छ है त.

कृष्ण भक्त राई र सुनिता थेगिमले गाउनु भएको यो कर्णप्रिय गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हङकङतिर पुग्नु भयो होला होइन हाम्रो छवि थापा दाजु र जस उहाँले अनुरोध गर्नुभएको यहीँ सोनक्लीमा चाहिँ बसोबास गर्नुहुन्छ र उहाँले लिङ्क पनि मगाउनु भयो, मैले पठाइ पनि सकेको छु। दाइ धेरै धेरै धन्यवाद। हङकङको दिनहरू धेरै होला तपाईँ मेमोरिजहरू होइन दाइ, तपाईँहरूको पालामा अब युके आउनु अलिकति साह्रो साह्रै थियो। युकेतिर पनि पक्का पनि नोकरी गर्नुभयो होला 69 होइन गर्दा। थ्याङ्क यू भेरी मच दाइ। अनि हाम्रो एनएम गुरुङजी हुनुहुन्छ, उहाँले 10 पाउन एउटा गीत अघि अनुरोध गर्नुभएको थियो, पैसा पनि हालिसक्नु भएको छ दाइ। हजुर तपाईँलाई धेरै धेरै धन्यवाद अनि तपाईँको चाहिँ शुभ रहोस् प्रत्येक दिन अनि प्रत्येक क्षण चाहिँ भन्न चाहन्छु। अब त्योभन्दा बढी त के भन्ने होइन। 5:18 गइसकेको छ। हाम्रो चाहिँ कैलाश भाइले कुनै पनि एउटा गीत भन्नुभएको छ, अब बस्ने गीत चाहिँ हाम्रो टङ्क शेरचन दाजु र जुना श्रीले गाउनुभएको यो रिमेक गीत हो सलाइजो, र यो गीत म राख्न चाहन्छु। यो गीत चाहिँ मलाई नै मनपर्ने भएर हो अनि टङ्क दाईको लागि पनि राख्न चाहन्छु। शब्द सङ्गीत टङ्क दाईकै रहेको छ, प्रतिभाशाली हुनुहुन्छ। उहाँले बाँसुरी मिठो बजाउनुहुन्छ, सारङ्गी बजाउनुहुन्छ, यो नै मिठो होइन गर्दा उहाँले गीत लेख्नुहुन्छ, गाउनुहुन्छ अनि टाइम पनि कति निकाल्नुहुन्छ होइन। उहाँले प्रोग्रामतिर साउन्ड सिस्टमहरू पनि प्रोभाइड गरिरहेको देख्छु गर्दा दाई एकदमै एक्टिभ हुनुहुन्छ। हाम्रो ओम प्रसाद थापा काउजाज्यू अनि अर्को एकदमै बेलायतको एक्टिभ व्यक्ति भनेको उहाँ लाग्छ म। उहाँ जहाँ पनि पञ्चे बाजाको साथमा पनि पुग्नुहुन्छ, कार्यक्रमतिर पनि पुगिरहेको देख्छु, हाम्रो कार्यक्रममा भाग लिइराख्नु भएको छ। वाओ, थ्याङ्क यू भेरी मच। तपाईँको यो एक्टिभनेसलाई चाहिँ मान्नै पर्छ। उहाँ लेख्नुहुन्छ, योगजी नमस्कार, हजुरको रेडियो सुन्दैछु, यसो लिङ्क पाऊँ है हजुर भनेर मैले लिङ्क पठाइसकेको छु हजुर। वाट एभर अमाउन्ट तपाईँले सक्नुहुन्छ र तपाईँको जेनरस कन्ट्रिब्युसनको लागि एडभान्स थ्याङ्क यू। अनि रिमाइन्डरमा रसमो 10K रन अनि गोर्खा भिसी 5K रन चाहिँ 11 अक्टोबरमा आउँदै रहेछ। त्यसले गर्दा सबै रसमोरका चाहिँ जो त्यो एरियातिर बसोबास गर्नुहुन्छ नेपाली कम्युनिटी, तपाईँहरूलाई चाहिँ यसो मिस नगर्नको लागि उहाँले जो जानकारी पनि गर्न चाहनुभएको छ, मिस नगर्न अनि जोइन गर्नको लागि फिट फर लर्न एन्ड फन भनेर भन्नुभएको छ। अफकोर्स र अब ग्रुपमा कुद्दा जस त्यो गलेको पनि थाहा हुँदैन, फिट पनि भइन्छ, फन पनि त्यसै भइहाल्छ होइन। मोर इन्फर्मेसनको लागि चाहिँ तपाईँले रसमोर 10K26 रसमोर 10K.co.ukमा गएर हेर्न चाहिँ सक्नुहुन्छ। अनि जिआरएनसी इभेन्ट कोअर्डिनेटर भिपी जित म्याङ्बोलाई 07786372784 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ है त। डेट चाहिँ 10 अक्टोबरमा र टाइम चाहिँ 9:45 12:30 रहेको छ। भेन्यु एथलेटिक्स स्टेडियम, क्विन्स एभेन्यू, अल्डरसट, G11-2TD तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है त। अथवा हाम्रो ओम प्रसाद थापा काउचाज्यूलाई पनि गर्न सक्नुहुन्छ, जिआरएनसी र जिएमपीको चाहिँ ट्रस्टी हुनुहुन्छ, पास्ट प्रेसिडेन्ट पनि हुनुहुन्छ। उहाँको नम्बर 07886928430 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। अब एउटा गीत सुनाऊ, त्यसपछि प्रोमो ब्रेक अनि एउटा गीत, अनि हामी क्याट्रिकतिर लाग्नेछौँ। नर्थतिर ग्यानडेङ्गा साँप हुनुहुन्छ, च्यारिटी इभेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ। 11,000+ फ्लड भिक्टिम्सको लागि रकम सङ्कलन गर्नुभएको छ। वा वाट अ अमाउन्ट। सेल्युट छ हजुर, हजुर अनि हजुरको टिमलाई।

0: SBS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो
4: हजुर नमस्ते कार्यक्रम बिएबिएस सम्वादबाट म योगराज राईको बिएबिएस सम्वादमा आज मेजर ज्ञान ढेङ्गा साप हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा अवस्थित छ र त्यहाँको चाहिँ ओसी हुनुहुन्छ अनि पूर्व चाहिँ बिजिएनको गोर्खा मेजर पनि हुनुहुन्छ र उहाँले चाहिँ एउटा पुण्य काम गरेर चाहिँ निकै पैसा चाहिँ सङ्कलन गर्नुभएको रहेछ। नेपालको बाढी पीडितहरूको लागि चाहिँ विभिन्न इभेन्ट्सहरू गरेर एउटा च्यारिटी इभेन्ट गरेर पैसा कलेक्ट गर्नुभएको रहेछ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। अनि भाइहरूको ट्रेनिङ चाहिँ कुन फेजमा छ, अब दसैँ पनि आउँदैछ, दसैँ कसरी सेलिब्रेसन गर्दै हुनुहुन्छ, अनि नोभेम्बर 4 चाहिँ हाम्रो भाइहरूको पासिङ आउट परेड छ, त्यसको चाहिँ प्लानिङ के हुँदैछ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ओजी साहब नमस्कार।
5: युवराज दाई नमस्कार, थ्याङ्क यू सो मच।
4: हजुर
5: अनि सम्पूर्ण बिएबिएस लिसनर्सहरूलाई पनि सुरुवातमै नमस्कार भन्नु पर्यो।
4: ए तपाईँ लगायत RA26 का भाइहरू एकदमै राम्रै हुनुहुन्छ होला ट्रेनिङ कम्पनी भएन सर?
5: दाई हजुर यता सबै ठिकै छौ, भाइहरूले वर्किङ हार्ड अनि स्टाफहरूले पनि एकदमै हार्ड वर्क गर्दै हुनुहुन्छ सबैलाई चाहिँ सक्सेसफुल्ली अब पास आउट गर्नुको लागि, पास हुनको लागि हामी टुवर्ड्स फाइनलतिर आइसकेको
4: छ। ओके यो च्यारिटी इभेन्ट गर्नुभएको रहेछ यस सम्बन्धी भनिदिनुहोस् न, निकै इभेन्टहरू गरेर चाहिँ निकै पैसा पनि रेज गर्नुभएको रहेछ यो फ्लड भिक्टिम सरको लागि।
5: सबभन्दा पहिला हजुरलाई थ्याङ्क यू सो मच यो क्वेसनको लागि, अनि हजुरको क्वेसनको एन्सर गर्नुभन्दा अगाडि यो एकदमै टेरिबल फ्लड डिजास्टरमा जति पनि ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली गर्दै र जति पनि एफेक्टेड फ्यामिलीजहरू हुनुहुन्छ उहाँहरू सबैलाई चाहिँ अति बेस्ट कन्डोलेन्सेस अफर गर्न चाहे सबभन्दा पहिला दाई
4: थ्याङ्क यू।
5: अनि यो विपदको बेलामा अभियसली हामी विदेशमा भएर पनि एउटा सोलिडारिटी देखाउनको लागि र जुन सपोर्ट उहाँहरूलाई चाहिएको छ त्यो सपोर्ट हामी टाढा बसेर पनि केही गर्न सकिन्छ कि भन्ने हिसाबले एउटा ब्रिगेडको इनिसिएटिभलाई चाहिँ सपोर्ट गर्दै हामी गोर्खा कम्युनिटीले पनि एउटा इनिसिएटिभ क्रिएट गरेका थियौँ दाइ। यो चाहिँ हाम्रो 1 महिनाको च्यालेन्ज मन्थ च्यालेन्ज हामीले चाहिँ क्याम्पेन गरेको थियो विदिन हाम्रो कम्पनीबाट अथवा चाहिँ आइटिसी बेस्ट हाम्रो गोर्खाली दाजुभाइ दिदी बहिनीहरूको तर्फबाट दाइ।
4: के इभेन्ट थियो? अब यो तपाईँ चाहिँ यो इभेन्टको चाहिँ इभेन्ट डाइरेक्टर पनि हुनुहुन्छ।
5: हजुर दाई बेसिकल्ली हाम्रो प्लान चाहिँ 4 इभेन्टबाट चाहिँ अब हामीले मान्छेहरूलाई अवेरनेस बनाउने, कम्युनिटीहरूलाई चाहिँ टुगेदर ल्याउने, अनि त्यसपछि अब यो डिफिकल्ट सिचुएसनमा हामी फिजिकली केही गर्न नसके पनि हाम्रो अलिकति सानो केही कन्ट्रिब्युसनले नेपालमा जति पनि यो पीडित परिवारहरूलाई र त्यहाँको समुदायहरूलाई केही सहयोग हुन्छ कि भन्ने हिसाबले हामीले 1 महिनाको क्याम्पेन गरेका थियौँ। त्यो मध्ये सबभन्दा पहिला हामीले गोफन्ड पेज क्रिएट गर्यौँ, अनि अभियसली अब 2-3 महिना अगाडि हामीले गोर्खा कम्पनीको 75th बर्थडेको लागि पनि हामीले च्यारिटी उठाएका थियौँ, अनि वान आफ्टर एनदर गर्दाखेरिमा अब साह्रै राम्रो पनि नदेखिने, त्यसले गर्दाखेरि चाहिँ कसो गरौँ भन्ने धेरै कुराहरू भइरहेको थियो। त्यही बेलामा चाहिँ अब एउटा इनिसिएटिभ के आयो भने अब यो दुःखको बेलामा आई थिङ्क सबैले बुझ्नुहुन्छ होला, र अब कतिपय मान्छेहरूले चाहिँ अब डोनेट गर्छु भन्दाखेरिमा पनि अब एउटा कता डोनेट गर्ने, कसरी गर्ने, अथवा डोनेट गरेको पैसा ठिक ठाउँमा जान्छ कि जाँदैन भन्ने मान्छेहरूको अब मनमा विभिन्न किसिमको क्वेसनहरू हुन सक्छ। त्यसले गर्दाखेरि चाहिँ ठ्याक्क एउटा ब्रिगेड अफ गोर्खाजको एउटा इनिसिएटिभमा हामीले त्यसलाई चाहिँ अब सपोर्ट गर्नको लागि र नेपालमा जति पनि अब यो दुःखमा परेको बेलामा सहयोग के मिल्छ कि भन्ने हिसाबले 30-day च्यालेन्ज, त्यसमा चाहिँ डिस्टेन्स कभरिङ अब 7,325 किलोमिटर, त्यो डिस्टेन्स भनेको चाहिँ कनेक्टिङ हामी अब फिजिकली त्यहाँ कनेक्ट हुन नसके पनि हाम्रो भर्चुअल मार्फत कनेक्टिङ फ्रम क्याट्रिक टु रसुवा जुन चाहिँ अलिकति मोस्ट एफेक्टेड एरिया, त्यो डिस्टेन्सलाई चाहिँ भर्चुअल रनिङबाट चाहिँ कभर गरेका थियौँ दाइ. अनि त्यो मार्फत हाम्रो गोफन्डमी पेज क्रिएट गरेका थियौँ अनि जसमा चाहिँ हामीले सिग्निफिकेन्ट मनी रेज गर्ने सफल भयो. त्यसको लागि चाहिँ यही मौकामा जति पनि मेरो आफन्तहरू अथवा चाहिँ गराकमीलाई माया गर्नेहरू अथवा चाहिँ नेपाललाई माया गर्नेहरू अथवा चाहिँ यो दुःखको बेलामा चाहिँ हामी साथमा हुनुपर्छ भन्नेहरू जतिले पनि हाम्रो यो गोफन्ड पेजलाई चाहिँ फलो गरेर अनि सपोर्ट गरिदिनु भयो त्यसको लागि चाहिँ म यही बेबेस मार्फत पनि थ्याङ्क यू भन्न चाहे दाइ. अनि त्यसमा चाहिँ हाम्रो गोफन्ड मी पेजबाट चाहिँ हामीले जस्ट सोर्ट अफ 6,000 pounds कलेक्ट गरेका थियौँ दाइ. एकदम राम्रो. अनि यो इनिसिएटिभ लिड गर्नको लागि चाहिँ मैले मेरो वारेन्ट अफिसर क्लास 2 चार्ज मेजर कम्पनी चार्ज मेजर W2 रोशन गुरुङ अनि हाम्रो नितन गुरुङ पिटिआई भाइलाई चाहिँ एलोकेट गरेका थियौँ अनि उहाँले एकदम राम्रो काम गर्नुभयो दाइ.
4: अनि यो च्यारिटी कडी लन्चहरू पनि गर्नुभएको थियो नि गल्फहरू.
5: हजुर दाइ. अनि त्यसपछि अब अझै मोर सपोर्ट गर्नको लागि चाहिँ हामीले च्यारिटी गल्फ गरेका थियौँ अनि च्यारिटी गल्फ अभियसली क्याट्रिकको गल्फ क्लब एकदमै गोर्खालीहरूलाई अब कसरी हुन्छ सहयोग गरिराख्नु भएको छ अनि यो चोटिमा चाहिँ झन् एकदमै उहाँहरूले उहाँहरूको अब उहाँहरूले गर्दा नै हामीलाई यो इभेन्टहरू रन गर्नको लागि चाहिँ निकै इन्करेज भएको थियो. उहाँले चाहिँ अब 135 प्लेयर्स जम्मा गर्नुभयो अनि जति पनि प्लेयर्सबाट आएको इभेन्टको पैसा चाहिँ उहाँहरूले 0 profit नबनिकन अब केही पनि पैसा उनीहरूको फन्डमा नराखिकन सबै हाम्रो गोफन्ड पेजमा हालिदिनु भयो अनि जसमा चाहिँ हामीले त्यो दिनबाट राखुल ड्र अनि त्यो इन्ट्री फीबाट कलेक्ट भएको पनि 3,765 pounds उहाँले कलेक्ट गरिदिनु भएको थियो. त्यो चाहिँ लिड गर्ने चाहिँ हाम्रो क्याप्टन सुमन आले साहबलाई चाहिँ मैले टास्क गरेको थियो अनि उहाँले एकदमै राम्रो काम गर्नुभयो अनि उहाँ लगायत उहाँको टिमलाई पनि फेरि म एकदमै थ्याङ्क यू भन्न मागे दाइ. अनि त्यस्तै गरी अब करी लन्च अब हाम्रो आइटिसीमा चाहिँ अब हाम्रो हामी आउटसाइड मात्र फोकस भइरहेको थियो यतिखेरसम्म अब चाहिँ इनसाइड फेन्स अथवा चाहिँ वायरभित्र पनि हाम्रो अर्गनाइजेसन सपोर्ट बटालियन अनि 1 battalion 2 battalion हामी छौँ. यसमा पनि हामी अब केही तपाईँलाई चाहिँ अब ब्रिङ टुगेदर गर्न सकिन्छ कि अथवा चाहिँ उहाँहरू स्टिल अलमलमा हुनुहुन्छ कतैबाट डोनेट गर्ने अप्सनहरू पाउनु भएको छैन कि भन्ने हिसाबले उहाँहरूलाई पनि एउटा अपर्च्युनिटीको लागि हामीले अस्ति 30 September 30 करी लन्च व्यवस्था गरेका थियौँ दाइ. त्यसमा चाहिँ आरएमएक्सले चाहिँ एट फ्री अफ कस्टमा 100 लागि खाना पकाइदिनु भयो अनि उहाँहरूले चाहिँ अब त्यो दिनको करी लन्चबाट मात्र हामीले 1,275 pounds उठाउने सफल भयो दाइ. त्यसबाट पनि त्यो चाहिँ हाम्रो लिड गर्ने हाम्रो साजन रवि भाइ हाम्रो रवि सिंह भाइ हुनुहुन्छ रवि सिंह ठकुरी भाइ उहाँले एकदमै राम्रो काम गर्नुभयो र उहाँको टिम अभियसली एकदमै राम्रो गर्नुभयो. अनि एज अ होलमा हामीले क्याट्रिकबाट चाहिँ च्यारिटीकै कुरा गर्दाखेरिमा दाइ 11,000+ pounds चाहिँ कलेक्ट गरेका छौँ अनि यो पैसा चाहिँ डाइरेक्टली प्राइम मिनिस्टर रिलिफ फन्ड इन नेपाल भाया हेडक्वार्टर ब्रिगेड अफ गोर्खा जान्छ दाइ. जस्ट एस्योर अगेन वन्स अगेन सबै डोनर्सहरू जति पनि सपोर्ट दिनुभयो उहाँहरूलाई चाहिँ थ्याङ्क यू भन्दै तपाईँहरूले कन्ट्रिब्युट गर्नुभएको यो पैसा चाहिँ स्ट्रेट टु द राइट प्लेस जान्छ भन्ने म तपाईँलाई एस्योर गर्न चाहे र यो इभेन्टलाई चाहिँ एज अ होलमा अब एज अ प्रोजेक्ट म्यानेजरको पर्सपेक्टिभ कोर्डिनेट गर्नको लागि चाहिँ मैले मेरो सेकेन्ड इन कमान्ड क्याप्टन सुरेन्द्र तामाङ साहबलाई चाहिँ मैले डेलिगेट गरेको थिएँ अनि उहाँहरूले एकदमै राम्रो काम गर्नुभयो अनि एज अ टिम एज अ होल गोर्खा कम्युनिटीले चाहिँ विथ हाम्रो ट्रेनिङको साथसाथमा अनि हाम्रो यो सोल्जर्स केयर डाइरेक्टिभलाई चाहिँ कम्प्लायन्स गर्दै पोलिसीलाई कम्प्लायन्स गर्दै हामीले चाहिँ यो पैसा उठाएका थियौँ दाइ.
4: राइट. त्यो पेज चाहिँ स्टिल लाइभ छ कि तपाईँले स्टप गरिसक्नुभयो?
5: पेज चाहिँ हामीले 1 October भनेपछि हिजो हाम्रो क्लोज हुनुपर्ने हो तर अहिले त्यो के भन्छ स्टिल पैसाको चाहिँ ब्यालेन्सहरू गर्दै हुनुहुन्छ किनभने त्यो त्यहाँबाट निकालेर फेरि हेडक्वार्टर ब्रिगेड अफ गोर्खासको उसमा हाल्दाखेरिमा चार्ज लाग्छ कि के भन्ने कुराहरू सुनिरहेको थिएँ हाम्रो भाइहरूले गर्दै हुनुहुन्छ. त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ पेज चाहिँ स्टिल ओपनै छ होला तर इट विल बी क्लोज भेरी सुन अनि पैसा विल बी ट्रान्सफर टु हाम्रो हेडक्वार्टर ब्रिगेड अफ गोर्खासको यो फ्लड रिलिफ फन्डमा चाहिँ हामी ट्रान्सफर गर्छौँ दाइ.
4: हजुर. मेजर ज्ञान ढेङ्गा साहब हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनीको चाहिँ ओसी हुनुहुन्छ र उहाँ चाहिँ इभेन्ट डाइरेक्टर हुनुहुन्छ. विभिन्न इभेन्टहरू गएर फ्लड भिक्टिम्सहरूको लागि चाहिँ निकै पैसा उठाउनु भएको छ यसै सम्बन्धी कुराकानी गरिरहेका छौँ. अब यो बिचमा छोटो विश्राम लिउँ र त्यसपछि अब भाइहरूको ट्रेनिङ कस्तो जाँदैछ, दसैँ सेलिब्रेसनको प्रिपरेसन के छ अनि पासिङ आउट परेडको हामी दोस्रो पार्टमा कुराकानी गर्नेछौँ.
0: EFPSC, Gorkha Radio.
4: हजुर, सापसँग कुराकानी केही बेरमै दोस्रो पार्ट। अब भने हामी गीततर्फ लागौँ। हाम्रो विष्णु भाइले पनि ब्लानफोर्डबाट पैसा हालिदिनु भएको रहेछ, र थ्याङ्क यू भेरी मच, र 20 पाउन्ड्स थ्याङ्क यू। निता बहिनीले 25 पाउन्ड्स थ्याङ्क यू हजुरलाई पनि। अनि हाम्रो खेलमती दिदीले 10 पाउन्डमा चाहिँ जस एउटा गीत मगाउनु भएको थियो, उहाँले पनि डोनेट गरिसक्नु भएको छ, धेरै धेरै धन्यवाद। र पहिला पनि 50 पाउन्ड उहाँले दिइसक्नु भएको छ, थ्याङ्क यू हजुर सबैलाई है। त अब चाहिँ निता कोही राई बहिनी हुनुहुन्छ, उहाँको गीत म सुनाउनेछु, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि हाम्रो विष्णु गुरुङ भाइको चाहिँ पेन्सन पट्टा चलचित्रबाट गीत मगाउनु भएको छ, त्यो गीत हामी सुन्नेछौँ। अनि हाम्रो चण्डिका राई बहिनी हुनुहुन्छ, उहाँले पनि एउटा गीतको लागि 20 पाउन्डको कुरा गर्नुभएको छ, र एउटा गीत उहाँकै गीत म राखिदिन्छु, र उहाँ राम्रो गीतकार हुनुहुन्छ, बुलफोर्डमा हुनुहुन्छ, उहाँको गीत अलिक पछि हामी सुन्नेछौँ है। त गर्दा तपाईँहरू पनि डोनेट गर्न चाहनुहुन्छ भने लिङ्क चाहिएको छ भने प्लिज मलाई जानकारी गर्नुहोला। अनि गीत 5 पाउन्ड्स एउटा गीतको लागि, त्योभन्दा बढी एनी अमाउन्ट तपाईँहरूले दिन चाहनुहुन्छ भने इट्स अप टु यु भन्न चाहिँ चाहन्छु है। त भन्दै निता बहिनी हजुरको डोनेसनको लागि धेरै धेरै धन्यवाद। गीत तारा देवीले गाउनुभएको हजुरको लागि, त्यसपछि विष्णु भाइको गीत आउँछ है त।

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। मेजर गेन्डेङ्गा साहबसँग हामीले कुराकानी गरिरहेको छ। गोर्खा ट्रेनिङ कम्पनीको ओसी हुनुहुन्छ अनि पूर्व बिजिएनको गोर्खा मेजर पनि हुनुहुन्छ, इभेन्ट डाइरेक्टर हुनुहुन्छ। यो फ्लड भिक्टिम्समा चाहिँ उहाँले च्यारिटी इभेन्ट रन गर्नुभयो, धेरै पैसा उठाउनु भएछ। साहब फेरि वेलकम छ है हजुरलाई।
3: थ्याङ्क यू सो मच हजुर।
2: हजुर, यत्रो पैसा उठाउनु भएछ, यति सफल हुन्छ भन्ने लागेको थियो सुरुमा तपाईँले प्लान गर्दा?
3: मलाई यस्तो त लागेको थिएन दाइ, मेरो हाम्रो टार्गेट चाहिँ अब 5K थियो अब पक्का पक्का हामीले इनिसिएट गर्दाखेरिमा। तर अब इन्डिभिजुअल डोनर्सहरू पनि अब मलाई चिन्नेदेखि लिएर गोरा कम्पनीका हाम्रो स्टाफहरूको अब सर्कलबाट उहाँहरूले चाहिँ एक्सपेक्ट गरेको भन्दा धेरै अमाउन्टहरू कन्ट्रिब्युट गरिदिनु भयो। अनि हामीले स्कटल्यान्डसम्म पनि रिच आउट गरेका थियौँ, जति पनि हामीसँग कनेक्टमा भएको नट ओन्ली गोरखास हाम्रो वाटर कम्युनिटीमा पनि हामीले सर्कुलेट गरेका थियौँ। मैले मेरो पहिलाको जब रोल नर्थ वुड हेडक्वार्टरमा बस्दाखेरिमा मेरो सर्कल थियो, मैले मेरो बोसलाई पनि सर्कुलेट गर्न लगाएको थिएँ, उहाँहरूले पनि धेरै राम्रो सपोर्ट गर्नुभएको छ। गर्दाखेरिमा चाहिँ अब एडेन्डमा चाहिँ तपाईँको डोनेसन्स अब डजन्ट म्याटर वेदर इज बिग अर स्मल, अब उहाँहरूले चाहिँ हामीलाई कतिले अब वेलडन भनेर हामीलाई सहयोग गर्नुभयो, कतिले चाहिँ फिजिकली प्रेजेन्स भएर सहयोग गर्नुभयो, कतिले अब पक्का डोनेटै गरेर सहयोग गर्नुभयो। अनि एडेन्डमा चाहिँ यसले के देखाउँछ अनि के जनायो भन्दाखेरिमा चाहिँ हाम्रो ह्युमेनिटी स्टिल अलाइभ रहेछ, अनि मान्छेलाई परेको बेलामा चाहिँ हामी सबै एक ठाउँमा आउन सक्दो रहेछ, तर कसैले न कसैले इनिसिएट गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ यसले जनाएको छ। यसले हामीलाई इन्करेज पनि धेरै गरेको छ, अनि नट ओन्ली अब हाम्रो सर्कल मात्र नभइकन अब हाम्रो विभिन्न ब्रिगेड अफ गोर्खासको युनिटहरूले पनि यो इनिसिएटिभ रन गरिराख्नु भएको छ। उहाँहरूले पनि आफ्नो आफ्नो तरिकाबाट चाहिँ कलेक्ट गर्दै हाम्रो प्राइम मिनिस्टर फन्ड रिलिफ फन्ड नेपालमा भाया हेडक्वार्टर ब्रिगेड अफ गोर्खा चाहिँ हामी कलेक्टिभ एफोर्ट गर्दैछौँ।
2: अब यो विशेष गरेर भर्चुअल रनिङमा त त्यहाँको पर्मानेन्ट स्टाफहरूले मात्रै भाग लिनु भएको होला, अब ट्रेनी भाइहरूको त उनीहरूको आफ्नै स्याजल हुन्छ होइन?
3: हजुर दाइ, यसमा चाहिँ हाम्रो ट्रेनिज भाइहरू किनभने हाम्रो मन्थ च्यालेन्ज अनि प्लस हाम्रो चाहिँ ब्याक टु ब्याक एक्सर्साइज थियो यो समयमा, हाम्रो सधैँ एउटा विङ चाहिँ बाहिर नै हुन्थ्यो यतिखेर, त्यसले गर्दाखेरिमा चाहिँ हामीले हाम्रो ट्रेनिजहरूको चाहिँ अब ट्रेनिङ प्रोग्रामलाई उस गरेर उनीहरूको ट्रेनिङको सर्टेन एलिमेन्ट्स जुन अब फिजिकल इभेन्टलाई मात्र हामीले क्यालकुलेट गरेर उहाँहरूको कन्ट्रिब्युसन्स पनि त्यसरी हामीले लिएका छौँ। तर मेजोरिटी चाहिँ हाम्रो स्टाफहरू नट ओन्ली हामी गोरा कम्युनिटी स्टाफ मात्र नभइकन एज अ होल आइटिसीको ति अब सिओ वन बटालियनको स्टाफसँग कुरा गर्दा उहाँले पनि मैले पनि कन्ट्रिब्युट गरेँ, म पनि रनिङ गरेँ भनेर भन्नुभएको थियो। गर्दाखेरि चाहिँ सबैको कलेक्टिभ एफोर्ट दाइ, मैले पनि सुरुको दिनमा अलिकति अब इनिसिएट गर्नु पर्यो भनेर साइक्लिङ अब रनिङ गर्न अब अलिक शरीरले नसक्ला जस्तो लागेर डिस्टेन्स कभर गर्नको लागि साइक्लिङ लिएर गएको, अनि पहिलो दिनमै नकआउट भयो, म पनि अलिकति फेल अफ साइकलबाट। गुड मेमोरी वाजन्ट गुड एट दैट टाइम, तर इट्स गुड मेमोरी अहिलेको लागि।
2: अब
3: जस रमाइलो भयो दाइ।
2: हजुर, भाइको ट्रेनिङको कुराकानी गरौँ। अब त प्रीतिमा सबै ट्रेनिङहरू सके होला, के बाँकी छ? अब 4 नोभेम्बरमा त भाइहरूको बिग डे पासिङ आउट परेड।
3: हजुर दाइ, अहिलेसम्म चाहिँ उहाँहरूको अब एक्सर्साइजेसहरू अब सबै सकिसक्यो भने पनि हो, किनभने आज मात्र हाम्रो हङकङ विङ अब एफटिएक्स फाइनल टेस्ट एक्सर्साइज सकेर फर्किनु भएको छ, स्टिल फर्किने क्रममै हुनुहुन्छ उहाँहरू। अनि हाम्रो मले विङले चाहिँ गएको हप्ता गर्नुभएको थियो त्यो एफटिएक्स गर्दाखेरिमा चाहिँ एकदमै की एलिमेन्ट्सहरू सकिसक्यो। अब अझै एकदमै की एलिमेन्ट्स भनेको चाहिँ एलएफटिटी लाइफ फायरिङ चाहिँ अब नट नेक्स्ट विक, विक आफ्टर छ, ठ्याक्कै दसैँ भन्दा अगाडि। त्यसले गर्दाखेरिमा चाहिँ उहाँहरूले त्यो सबै पास गर्नुभयो भने, ट्रेनिङ अब्जेक्टिभहरू हिट गर्नुभयो भने मोस्ट लाइकली उहाँहरू चाहिँ पास हुने स्टेजमा छ दाइ। हामी चाहिँ इलेक्ट्रिसिटीको लागि अहिले कोर्डिनेसन गर्दै थियौँ हाम्रो सबै स्टाफहरूसँग अनि हाम्रो रेलिभेन्ट मान्छेहरूसँग। नेक्स्ट विक चाहिँ हाम्रो इन्टरप्रिटन अनि इन्टरसेक्सन कम्पिटिसन्स हाम्रो गोर्खालीको कल्चर एन्ड कायदा ट्रेडिसनलाई मेन्टेन गर्नको लागि र भाइहरूलाई च्यालेन्ज अब अलिकति एक्सपिरियन्स टेस्टहरू दिनको लागि नेक्स्ट विक चाहिँ हाम्रो कम्पिटिसन विक छ दाइ।
2: दसैँको प्लान चाहिँ के छ? एक दुई दिन छुट्टी छ कि तपाईँको ट्रेनिङ नै हुन्छ अनि ट्रेनिङ पनि गर्ने दसैँ पनि मान्ने के छ?
3: यो सालमा चाहिँ अलिकति हामी लक्की भएका छौँ दाइ। हाम्रो अभियसली अब दसैँ 11 तारिकबाट सुरु हुन्छ अनि त्यसमा चाहिँ मेरो सेकेन्ड कमान्ड टोइस हिसाब क्याप्टन सुरेन्द्र तामाङ लगायत उहाँको टिम रेक्रुटहरू त अब मिल्दैन, उहाँहरू ट्रेनिङमा हुनुपर्छ, स्टाफहरूसँग बसेर अनि बाबाजी कम्पनीको पनि भाइहरूसँग उहाँले चाहिँ उहाँको टिम क्रिएट गर्न खडा गर्नुहुन्छ अनि उहाँको टिमले चाहिँ अन बिहाफ अफ सम्पूर्ण आइटिसी बेस्ट हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरूको तर्फबाट चाहिँ पूजामा सामेल हुँदै जानुहुन्छ। त्यो बेलामा चाहिँ हामी सबै उता अटोबन ट्रेनिङ क्याम्पमा गोली हान्दै गरेका हुन्छौँ, ट्रेनिङमा हुन्छौँ अनि 18 तारिक हामी सबै आइपुग्छौँ अनि फुलपातीको दिनमा चाहिँ हाफ अफ द विङले मात्र हाम्रो टोइसाको टिमसँग यहाँ हाम्रो जुन परम्परा छ त्यो अनुसार हामी कन्टिन्यू गर्छौँ।
1: अनि 18 तारिक चाहिँ दुईटै विङ हाम्रो मलय विङ अनि हङकङ विङ इन क्याम्पमा हुन्छ। अनि हामी कालरात्रि त्यो दिन अब पार्टीको हाम्रो सेलिब्रेसन, तर अहिले नेपालको सिचुएसन आदित्यदीले अब त्यति साह्रो मन त लागेको छैन, तर फेरि हाम्रो भाइहरूलाई एउटा टेस्टर पनि दिनुपर्छ, हामीले उनीहरूलाई चाहिँ हाम्रो क्रिकेटको कल्चर पनि सिकाउनु पर्छ, त्यसले गर्दा हामी मुभन हुनुपर्छ भनेर हामीले चाहिँ कालरात्रिकै दिनमा चाहिँ हामीलाई अलिक अप्ठ्यारो भएर अहिले चाहिँ 20 तारिक अलिकति लग्जरियस छ हामीसँग यो सालको दसैँमा। त्यसले गर्दा चाहिँ एक्चुअल पार्टी चाहिँ अब 18 तारिक चाहिँ रेकर्ड भाइ अनि पम्मी स्टाफ हामी सबै अब मिड नाइटमा के हुन्छ के गर्छ भनेर उनीहरूलाई एउटा फिलिङ्स दिनको लागि चाहिँ हामी सबैले मन्दिरमा ग्यादरिङ गर्छौँ, अनि क्विक अब त्यसको सिग्निफिकेन्सको बारेमा चाहिँ पण्डितजीले भन्नुहुन्छ, त्यसपछि हामी गएर सुत्छौँ आफ्नो आफ्नो बेडमा। त्यसपछि हाम्रो 19 तारिक अब त्यो प्रिपरेसन हुन्छ, 20 तारिक चाहिँ दसैँ पार्टी हामीले गरेका छौँ दाइ, इभिनिङ अफ 20 तारिक
2: हजुर
1: 21 मात्र टिका भइहाल्यो।
2: एट द सेम टाइम अब पासिङ आउट प्रोजेक्टको लागि प्रिपेयर गर्दै हुनुहुन्छ होला, भाइहरूको कोही आमा बाबु नेपालबाट आउँदै हुनुहुन्छ कि के छ सर?
1: हजुर दाइ, अहिलेसम्म अब 2-4 जना भाइहरूले चाहिँ इन्ट्रेस्ट देखाउनु भयो त, उहाँहरूले नाम दिइसक्नु भएको छ, उहाँहरूलाई चाहिँ हामीले डिरेक्सन दिइसकेको छ के गर्नुपर्छ अनि कसरी एप्लाई गर्नुपर्छ अनि स्पोन्सर के हुन्छ भन्ने कुराहरूमा। अहिलेसम्म चाहिँ अब कुनै फर्म टिकट बुक भएको भन्ने त आएको छैन, तर उहाँहरूलाई चाहिँ सबैलाई अवेर छ, 4-5 जनाले चाहिँ इन्ट्रेस्ट देखाउनु भएको थियो उहाँको प्यारेन्ट्सहरू चाहिँ नेपालबाट
2: भनेपछि एज वी स्पिक सबैजना 323 जना भाइहरू अहिलेसम्म सबैमा पास हुँदै आउनु भएको छ?
1: नट क्वाइट, अहिले यो सालमा चाहिँ अब हामीले वी एज अ टिम पब्लिक स्टाफको पर्सपेक्टिभबाट उहाँहरूलाई सबै अब मिसिङ ट्रेनिङ अब्जेक्टिभ्सहरू रिक्याप गर्नको लागि चाहिँ कोसिस गरिरहेका छौँ, गराइरहेका छौँ, अनि उहाँहरूले पनि धेरै कोसिस गर्नुभएको छ, तर विविध कारणले गर्दाखेरिमा विशेष गरी अब मेडिकल कारणहरूले गर्दाखेरिमा चाहिँ उहाँहरूलाई अलिकति साह्रो परिरहेको छ, त्यसले गर्दाखेरिमा चाहिँ लाइक अदर इयर अथवा लास्ट इयर प्रिभियस इयर्स अब 100% नै हुन्छ भनेर अहिले म ग्यारेन्टी दिन सक्दिनँ दाइ, तर वी ट्राइङ अवर बेस्ट टु मेक इट 100%, तर 100% नभए पनि वी विल बी क्लोज टु हुन्छ होला दाइ।
2: ए अब यो वर्ष चाहिँ भनौँ न, यो वर्ष भन्दा नेक्स्ट इयर चाहिँ अलिकति संख्या बढेर आउने एसक्यूबीजीले भन्नुभएको छ कि त्यो संख्या अहिले निर्कल भएको छैन?
1: नेक्स्ट इयरको लागि चाहिँ अहिलेसम्मको लागि अब हेडक्वार्टर ब्रिगेड अफ गोर्खासले हामीलाई डाइरेक्सन के दिनुभएको छ भने प्लानिङ फिगर चाहिँ 338 जनाको लागि गर्नु भनेर भन्नुभएको छ, के अरे, अनि हामीले चाहिँ 338 जनाको लागि चाहिँ त्यही प्लानिङ फिगर अनुसार नै काम गरिरहेका छौँ। त्यसको लागि चाहिँ अब हामीले अब 2027 इन्टेकलाई पनि अब अहिलेबाट प्लानिङ गर्नुपर्छ, गर्दा चाहिँ अहिलेको 26 ट्रेनिङ हुँदैछ, तर फेरि हाम्रो अब हेडक्वार्टर टिमले चाहिँ फेरि 2027 लागि पनि प्लानिङ गर्दैछौँ है, अनि अभियसली हामीलाई अब एउटा प्लानिङ फिगर चाहिएको भएर उहाँहरूले चाहिँ अहिलेको लागि चाहिँ 338 लागि प्लानिङ गर्दै गर्नु भनेर चाहिँ डाइरेक्सन दिनु।
2: पर्मानेन्ट स्टाफहरू पुग्छ त तपाईँहरूको?
1: 338 जनासम्मको लागि चाहिँ ठिक छ दाइ, हामी विदिन हाम्रो डायरी ब्ल्याक रेसियो जुन सोल्जर्सको केयर डाइरेक्टिभ पोलिसी छ
2: ल त साहब, अब दसैँ लाग्यो, ह्याप्पी दसैँ तपाईँ लगायत सम्पूर्ण तपाईँको इन्टायर टिम अनि भाइहरूलाई। यति नै सोध्न चाहे हजुरको केही छ अन्तमा?
1: दाइ थ्याङ्क यू सो मच, तपाईँले यो एउटा मौका दिनुभयो अनि दसैँको अब बेस्ट विशेष हजुरले दिनुभयो, अन बिहाफ अब हाम्रो गोर्खा ट्रेनिङ कम्पनीको पर्सपेक्टिभबाट पनि हजुरहरू लगायत सम्पूर्ण बिएफएस लिसनर्सलाई चाहिँ म पनि एकदमै अग्रिम दसैँको शुभकामना दिन चाहे। अरू मेरो खासै के पनि छैन दाइ, थ्याङ्क यू सो मच, अनि वान्स अगेन जति पनि हामीलाई यो क्याम्पेनमा सपोर्ट गर्नुभएको दाजुभाइ दिदीबहिनी मेरो आफन्तहरू मेरो साथीहरू अनि कम्युनिटी इन एन्ड अराउन्ड सबैलाई चाहिँ म एकमुस्तमा चाहिँ थ्याङ्क यू भन्दै अनि मेरो टोय स्टाफले चाहिँ एज अ होलमा कोर्डिनेट गरिदिनु भएकोमा चाहिँ स्टाफलाई पनि म एकदम थ्याङ्क यू भन्न चाहे दाइ।
2: अनि अस्ति बर्थडेको उपलक्ष्यमा रोप्नु भएको रुखको अवस्था के छ, कस्तो बढ्दैछ सर?
1: रुख बढ्दैछ दाइ, अस्ति मैले चेक गरेँ, मेरो छोरीलाई लिएर गएर हामी दुईजनाले पानी पनि लगायौँ, अन्त भाइहरूले लगाइराख्नुहुन्छ, तर एउटा मेमोरीको लागि भनेर उसलाई पार्ट अफ द एजुकेसन पनि हुन्छ भनेर मैले चाहिँ मेरो दुइटै छोरी यहाँ क्याटिकमा थियो त्यही बेलामा अनि लगेर अनि हामी तिनजनाले फेरि पानी पनि एड गरिदिएको छ, राम्रो चलेको छ।
2: हुन्छ त साहब, दसैँ राम मान्नु होला, हामी November 4 भेट्छौँ है त साहब।
1: दाइ थ्याङ्क यू सो मच, अनि तपाईँहरूलाई चाहिँ वन्स अगेन अब कम्पिटिसन विक हाम्रो नेक्स्ट विक हो के अरे, हजुरहरूले फेरि बिएफएसबाट कभर गर्नुहुन्छ भने फिल फ्री टु लेट अस नो।
2: ओके हुन्छ, त्यो ओआइसी को हुनुहुन्छ अथवा कसले लिड गर्नु भएको छ प्लिज उहाँको नम्बर मलाई टेक्स्ट गरिदिनुहुन्छ भने म उहाँलाई चेकअप गर्छु रिमोट इन्टरभ्यूको लागि है त सर। थ्याङ्क यू साहब। हजुर, मेजर गेन डेङ्गा साहब हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनीको ओसी, र उहाँले एउटा बिग इभेन्ट गर्नुभयो यो पुण्य कामको लागि, र उहाँलाई ह्याट्सअप भन्दै कार्यक्रम बिएफएस संवादबाट मैले बिदा मागेँ। हस्त, नमस्ते।

0: एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने पेनी जम्सम कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हाल चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका पनि वर्षाका कारण बेनी जम्सम कोरला क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो। सडक मर्मतका लागि प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा ड्रोनबाट डिजल ढुवानी गरिएको हो। रघुगङ्गा गाउँपालिका दुई कुनौटामा कालीगण्डकी नदीको बाढीले 250 मिटर सडक कटान गरेको सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कचुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ। पदीआचरण विपरीतका कार्यको जाँचबुझ गरी 3 दिनभित्र गृह सचिव समक्ष प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको जानकारी अरूलाई दिएको भन्दै दालमाथि कारवाही भएको भनिएको छ। सरकारले भोटेकोशी त्रिशुली बाढीपछि भइरहेको खोज तथा उद्धारको काम अत्यावश्यक बाहेक तत्कालका लागि रोक्ने निर्णय गरेको छ। आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस र स्थलगत अध्ययनका आधारमा यस्तो निर्णय गरिएको सरकारले जनाएको छ। बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि 504 योजना तथा कार्यक्रमका लागि 5,59,000,000,000 रुपियाँभन्दा बढी बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। लागत अनुमान र प्राथमिकता तय हुन बाँकी आयोजनाको विवरण आएपछि आवश्यक बजेट व्यवस्थाका लागि पनि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ। कानुन मन्त्री सुविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुन त दण्डनीय हुने स्पष्ट पार्नुभएको छ। सङ्घीय संसदको कानुन न्याय तथा मानवाधिकार समितिको बैठकमा मन्त्री गौतमले मेलमिलाप ऐनको दायराभित्र फौजदारी मुद्दा नपर्ने भन्दै मेलमिलाप ऐनको मुख्य उद्देश्य वाणिज्य र देवानी प्रकृतिका मुद्दाको निरूपण रहेको जानकारी दिनुभएको छ।
1: फौजदारी मुद्दामा कुनै पनि विषय मिलापत्र हुन सक्दैन, मिल्दैन। कसैले फौजदारी मुद्दाका विषयवस्तु मिलापत्र गर्छ भने कानुन बमोजिम त्यो दण्डनीय हुन्छ। त्यस कारणले समाजमा ती खालका गतिविधि भइरहेका छन् भने त्यो त अर्को सरकारले चाहिँ अर्को कारवाही गर्नुपर्ने चाहिँ विषयवस्तु भयो। त्यस कारणले मेलमिलाप ऐनले सम्बोधन गर्ने विषय चाहिँ फौजदारी प्रकृतिका मुद्दाहरू मेलमिलाप गर्न होइन, वाणिज्य प्रकृतिका हुन्छन्, देवानी प्रकृतिका हुन्छन्, जहाँ दुईजना मान्छे मिल्दाखेरि समाजलाई केही पनि असर पर्दैन, त्यस्ता खालका मुद्दाहरू चाहिँ मेलमिलाप ऐन अन्तर्गत हामीले मिलापत्रको मेलमिलापको व्यवस्थाहरू थप सहजीकरण गरेर प्रावधानहरू लिएर आएका छौँ।
0: कङ्ग्रेसका क्रियाशील सदस्यको सङ्ख्या 9,69,842 पुगेको छ। कङ्ग्रेसका प्रवक्ता देवराज चालिसाले महाधिवेशनको दोस्रो दिन पत्रकार सम्मेलन मार्फत सदस्य सङ्ख्या सार्वजनिक गर्नुभएको हो। 14 महाधिवेशनमा कङ्ग्रेसका 8,70,000 क्रियाशील सदस्य थिए, अहिले 1,00,000 सदस्य थपिएका छन्। जेएनजीलाई पार्टीको सदस्य बनाउने र केन्द्रीय समितिमा ल्याउने योजनाका कारण सदस्य सङ्ख्या बढेको चालिसेले बताउनु भएको छ। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्र चलिरहेको छ। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदनसहित 4 प्रतिवेदनमाथि छलफल भइरहेको छ। राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक तथ्याङ्क 1 हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन भइरहेको र तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। सरकारका विभिन्न निकायको सहयोगमा करिब 7,000 घर तुरीसँग प्रत्यक्ष सम्पर्क गरी क्षति र समस्याको तथ्याङ्क सङ्कलन भइरहेको उहाँको भनाइ छ।
2: सरकारका विभिन्न निकायहरूको सहयोगमा राष्ट्रिय योजना आयोगले करिब 7,000 हाउस होल्डसित हामीले सम्पर्क गर्यौँ र उहाँहरूसित थलगत भ्रमण अथवा थलगत अनुभव आदान प्रदान, उहाँहरूको दुःख, उहाँहरूका लस, उहाँहरूलाई भएको क्षति त्यसलाई चाहिँ सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। र यो अन्तिम चरणमा जुन सम्पन्न भइरहेछ सम्भवतः 1 हप्ताभित्र हामी यसलाई एउटा लेभलमा टुङ्ग्याएर प्रिलिमिनरी इस्टिमेट ताकि त्यसले आरडिएनएलाई कम्प्लिमेन्ट गरोस् र आरडिएनएलले जुन एरियल भ्यू हेलिकप्टर भ्यू देखाइरहेको थियो अब त्यो हेलिकप्टर भ्यूलाई हामीले प्रत्यक्ष थलगत सर्वेक्षणको आधारबाट त्यो तथ्याङ्क लिएर त्यसलाई जस्टिफाई गर्ने अथवा त्यसलाई भ्यालिडेट गर्ने काम गर्दैछौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले अहिलेसम्म 5,737 परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहको सचिवालयले विभिन्न जिल्लाका सुकुम्बासी, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा दिइएको जानकारी दिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर गुल्मी अर्घा खाँची तिरको तपाईँहरू हुनुहुन्छ भने पक्का पनि आफ्नो रस्ती बस्तीतिर पुग्नुभयो होला। राजु परियार र शिला अलिले गाउनु भएको गीत हामीले सुन्यौँ। राजु परियारकै शब्द अनि उहाँकै कम्पोजमा 6:12 गइसकेको छ। गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँले बिग सल्युटको लागि डोनेट पनि गरिराख्नु भएको छ र तपाईँलाई लिङ्क चाहिएको खण्डमा कृपया मलाई जानकारी गाउनुहोला। अनि 5 pound एउटा गीत सुन्न चाहनुहुन्छ भने प्लिज डु लेट मी नो है। र हाम्रो एक्चुअल चाहिँ बिग सल्युट एक्चुअल डे चाहिँ यो थर्सडे हो र त्यो सम्म म तपाईँहरूलाई जोस् हामी तपाईँहरूलाई जोस् अलिकति अनुरोध पनि गरिरहेका हुन्छौँ तर दिनैपर्छ भन्ने छैन। गीतहरू सुन्न चाहनुहुन्छ भने एज युजल चाहिँ मगाउनु होला र तपाईँले पैसा तिर्नै पर्छ भन्ने छैन है। त त्यो पनि तपाईँलाई जानकारी गराउँ, अप्ठ्यारो नमान्नु होला। र यो हाम्रो क्याट्रिकबाट क्याप्टेन राम मल्ल साहब हुनुहुन्छ, उहाँले यो एउटा कार्यक्रमको जानकारी पठाउनु भएको छ। ब्रिटिस गोर्खास नेपालीज कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटनको चाहिँ 10 कालोराती सेलिब्रेसन हुँदैछ। 17 अक्टोबर स्याटरडेको दिन पर्दछ। बेलुकी 6 बजेबाट 11:30 उहाँले मनाउँदै हुनुहुन्छ। ले क्याट्यु प्राइमरी स्कुल DL93ED तपाईँहरू जान सक्नुहुन्छ है त। अनि तपाईँहरूले चाहिँ हाम्रो दिनेश कुमार चाहिँ साकेज्यू हुनुहुन्छ भाइस चेयरम्यान र उहाँलाई अथवा मुकेश सुब्बाजी हुनुहुन्छ उहाँलाई फर्दर इन्फर्मेसनको लागि चाहिँ कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। 17 अक्टोबरमा तपाईँहरूको कालोराती दसैँ मनाउन सक्नुहुन्छ। यहाँ 1 hour त अब उहाँहरू डिप्लोय हुँदै हुनुहुन्छ जर्मनीतिर एक्सर्साइजको लागि, त्यसले गर्दा उहाँहरूले अर्ली दसैँ मनाउनु भयो। तर यहाँ चाहिँ जस मन्दिरमा हाम्रो गोर्खा मेजर साहबले नै पूजा लिड गर्नुहुन्छ। त्यो 10 दिनको पूजा त हुन्छ, अब त्यस घटस्थापनाबाट उहाँहरूले सुरु गर्नुहुन्छ। घटस्थापना 11 सन्डेको दिन पर्दछ। त्यो दिन चाहिँ जमारा रोप्ने साइज चाहिँ 10:15 छ र यो चाहिँ युकेको लागि मात्रै है, अरू ठाउँको लागि होइन। अनि भोलि चाहिँ आयो गोर्खाली कार्यक्रम चाहिँ मैले नगरेको धेरै भयो, अलिकति व्यस्त पनि भइयो गर्दा भोलिको मेरो पाहुना चाहिँ आयो गोर्खालीमा क्विन्स गोर्खा सिग्नल्सको भाइ हुनुहुन्छ कपरोल विक्की तामाङ र उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको चाहिँ जस यो जुनियर एन्सियस अफ द इयर पाउन सफल हुनुभएको छ अवार्ड अस्ति बर्थडेमा, र उहाँसँग भोलि चाहिँ कुराकानी गर्दैछु। र उहाँ चाहिँ अहिले क्याट्रिकमा पिटिआई गरिराख्नु भएको रहेछ, उहाँसँग कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। हाम्रो चण्डिका राई बहिनीले पनि एउटा गीत मगाउनु भएको छ 20 pounds र उहाँको गीत केही बेरमै, तर त्योभन्दा अगाडि चाहिँ एउटा छोटो अन्तर्वार्ता म राख्छु। र हिजो चाहिँ गोर्खा मेमोरियल फन्डको चाहिँ 11th एनिभर्सरी सेलिब्रेसन भएको थियो यहाँ चाहिँ फोक्सटोनमा, र हाम्रो चाहिँ दाजु हुनुहुन्छ धन किरण गुरुङ दाजु, उहाँ चाहिँ फाउन्डर चेयरम्यान हुनुहुन्छ, उहाँले आयोजना गर्नुहुन्छ, उहाँ अनि चाहिँ गोर्खा मेमोरियल फन्डको चाहिँ मेम्बर्सहरूले, र उहाँको स्पिच पनि छ। तर सुरुमा चाहिँ फोक्सटोन टाउनको चाहिँ मेयर हुनुहुन्छ ज्याकी मिट, र उहाँको स्पिच तपाईँले सुन्न सक्नुहुन्छ। त्यसपछि हाम्रो पण्डितजी हुनुहुन्छ शङ्करमणि नेपालज्यू, अनि चाहिँ फाउन्डर चेयरम्यान हाम्रो धन किरण दाजु, अनि मेजर बविन्द्र गुरुङ साहबको तपाईँहरूले यो मतलब स्पिच सुन्न सक्नुहुन्छ। बविन्द्र साहबले इङ्ग्लिस नेपाली दुइटैको लागि दिनुभयो, तर नेपाली भर्सनको चाहिँ म यहाँ राखेको छु। ज्याकी मिट फोक्सटोनको चाहिँ टाउन मेयर हुनुहुन्छ, उहाँले के भन्नुभयो त आफ्नो स्पिचमा, त्यतातिर लागौँ।
1: For 200 years there has been a brotherhood and a sisterhood between Nepal and the UK. Whenever we have called, the Gurkhas have come to our aid. The bravest of the brave, and I will say the most loyal of the loyal. So today we show our love and our thanks and our remembrance for those who have served and never come home. The one thing that I'd like to say, in case you don't know, is that this wonderful statue faces towards Nepal. So the Gurkha soldier has

0: his feet here in Folkestone, but his heart and his mind is in Nepal. And I find that absolutely beautiful. I will also add that the Nepalese community that have been brought here by our Gurkhas are some of the kindest and most supportive people I have ever, ever had the pleasure to meet and work with. So please enjoy this morning and keep some room in your heart for our Gurkhas. Dhanyabad.
1: हजुर, उहाँ हुनुहुन्थ्यो ज्याकी मिट र फोक्सटोनको चाहिँ मेयर हुनुहुन्छ फोक्सटोन टाउनको. भने उहाँ आजको पण्डित शङ्करमिनी नेपालज्यूले आफ्नो स्पिचमा के भन्नुभयो त म यहाँ प्रस्तुत गर्दैछु.
2: आज हामी यस वीरताको प्रतीकस्थलमा भेला भएर हाम्रा वीर आदरणीय पुर्खाहरूलाई स्मरण गर्न उपस्थित भएका छौँ. ती वीर पुर्खाहरू जसले कर्तव्य इमान्दारिता र जिम्मेवारितालाई उच्च प्राथमिकतामा राखी आफ्नो जीवन समर्पण गरे. परिस्थिति जस्तो सुकै होस् आफ्नो कर्म कर्तव्य र वीरता प्रकट गर्ने गरी यस विश्वलाई सिकाएका ती वीर पुर्खाहरूलाई यहाँबाट सम्झौँ स्मरण गरौँ. ती वीर पराक्रमी वीर पुर्खाहरूको अमर आत्माको चिर शान्तिको लागि प्रार्थना गरौँ.

0: हजुर पण्डित ज्यूको स्पिचपछि भने गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान हुनुहुन्छ धन किरण गुरुङ, उहाँको स्पिच सुन्नतर्फ लागौँ।
1: इट इज माई ग्रेट अनर एन्ड प्रिभिलेज टु वेलकम यु अल हियर टुडे फर द 11th एनिभर्सरी सर्भिस अफ द गोर्खा मेमोरियल। टुडे वी ग्यादर टु पे आवर हार्टफिल्ड ट्रिब्युट टु आवर फलन हिरोज, द ब्रेभ गोर्खा सोल्जर्स who gave their lives so that we may live in peace and freedom. Through the generosity of and support of the British public, our Gurkha Memorial statue was unveiled in the home of the Gurkhas on 4th October 2015. For us, this memorial is much more than a statue. It is a lasting symbol of loyalty, courageous, bravery and sacrifice, and the unbreakable bond between the United Kingdom and Nepal that has existed since 1815. Thank you all for standing with us and for helping us keep the Gurkha spirit alive. And as we approach this special time of year, I wish you all a blessed, safe and joyful Dasai and Diwali 2026. Thank you. Long live our king. Jai Gurkha, Jai Foxton. Thank you.
0: हजुर, उहाँ हुनुहुन्थ्यो गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान दाजु धन किरण गुरुङ। र अब भने वान आजको गोर्खा मेजर मेजर भविन्द्र गुरुङ साहबको चाहिँ स्पिच सुनौ, र उहाँले इङ्ग्लिस र नेपाली दुइटैमा स्पिच दिनुभएको थियो, र अहिले चाहिँ यहाँ नेपाली भर्जनको उहाँको स्पिच राख्दैछु।
2: आदरणीय बुवा मुवा, दाजुभाइ, दिदीबहिनीहरू, आजको यो मेमोरियल सर्भिसले हाम्रो सैनिकहरूको बहादुरी, वफादारी र बलिदानको सम्झना अवश्य गराउँछ। 200 वर्षभन्दा अगाडिदेखि हामी यो देशमा हाम्रो सैनिकहरूको क्राउन सर्भिस, सेवा, इमान्दारी र बहादुरीको साथ गर्दै आएका छौँ। आज पनि त्यो गौरवशाली परम्परालाई ब्रिटिस आर्मीमा सेवारत हाम्रो दाजुभाइ दिदीबहिनीहरूको निरन्तर अगाडि बढिरहने भन्ने आशा राख्दछौँ। आज हामी सेवाको क्रममा ज्यान गुमाउनु भएका वीरहरूलाई सम्मान र सम्झना गर्दैछौँ, साथै घाइते सैनिकहरू, भूपु सैनिकहरू र सधैँ साथ र सहयोग गर्ने उहाँहरूको परिवारहरूलाई पनि सम्मान गर्दछौँ। जय गोर्खा, धन्यवाद।
0: अब अन्तमा चाहिँ गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान अनि एक्स काउन्सिलर हुनुहुन्छ हाम्रो दाजु धन किरण गुरुङ, उहाँको स्पिच त तपाईँले अघि सुनिसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। ल दाई, थ्याङ्क यू भेरी मच अनि ह्युज कङ्ग्रेचुलेसन फर 11th एनिभर्सरी अफ गोर्खा मेमोरियल फन्ड।
3: थ्याङ्क यू सो मच। यो सबै तपाईँहरूको सपोर्ट अनि फक्सन नेप्लिज कम्युनिटीको सपोर्ट र गोर्खा भेटरेनको अनि लोकल डिग्नेटरी, लोकल अथोरिटीहरूको सपोर्टले नै यो पोसिबल भएको हो। र हजुर आइदिनु भयो, हाम्रो धेरै न्युजहरू, मेसेजहरू जुन कम्युनिटीमा पुर्याइदिनु हुन्छ, यसको लागि ब्रिटिस फोर्सेस गोर्खा रेडियो टिमलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: मौसम पनि ब्युटिफुल, प्रोग्राम कस्तो रहेछ समग्रमा दाइ?
3: समग्रमा प्रोग्राम चाहिँ एकदमै सक्सेसफुल। म 2 महिनादेखि नेपालमा थिएँ, जस गएको 1 हप्ता अगाडि मात्रै आइपुगेको म, अनि मैले चाहिँ उहीँदेखि नै इन्स्ट्रक्सनहरू पठाएर उ गरेर जुन कम्युनिकेसन चाहिँ यति स्ट्रङ हुँदो रहेछ भन्ने कुरो मैले आज एकदमै ठुलै महसुस गरेँ। नेपालदेखि मैले इन्स्ट्रक्सनहरू सबै पठाएर पनि सबले त्यो इन्स्ट्रक्सनमा काम गरेर आजको जुन यो 11th मेमोरियल डे चाहिँ गोर्खा मेमोरियलको सफल भयो, र एकदम गुड वेल टर्न आउट गेस्टहरूको पनि, त्यसमा चाहिँ म एकदमै आज खुसी छु।
0: अब सोल्जर खुट्टा चाहिँ उहाँको यहाँ छ, तर उहाँले नेपालतिर हेरिराख्नु भएको छ, होइन? रित लेङ गर्दा चाहिँ एभ्री इयर तपाईँलाई के फिल हुन्छ?
3: मनमा एकदमै टच हुन्छ। पुर्खाहरूले आफ्नो देश जन्मभूमिलाई छोडेर कर्मभूमि बेलायतमा अथवा संसारको कुनै पनि कुनामा गएर वीरगति प्राप्त गर्छ, उसले आफ्नो लागि मात्रै नभएर भावी सन्तानको इतिहासको लागि र बहादुरीको एउटा चिनारी गोर्खा सन्ततिलाई छोड्नको लागि जुन उहाँहरूले योगदान गर्नुभएको छ, त्यो भित्रबाट कस्तो मुटु चिरेर आउँछ। बोल्दा पनि गर्दा पनि कोही कोही बेला एकदम इमोसनल हुन्छु, त्यस्तो लाग्छ। अब यो स्ट्याचु जब रोयल गोर्खा राइफलको नामकरण भयो ब्रिटिस गोर्खा आर्मीको। त्यतिखेर 2002-03 भित्र चाहिँ अफगानिस्तानमा 15 एक्टिभ सोल्जर अफिसर 1 RGR र 2 RGRबाट अफगानिस्तान फ्रन्ट लाइनमा घुमायौँ। उहाँहरूकै स्मृतिमा, उहाँहरूकै सम्झनामा यो मेमोरियल चाहिँ एकदम मोडर्न वारको सिम्बोलिक स्ट्याचु भएकोले गर्दाखेरि यसको रेस्पेक्ट अनि यसको सम्मान छुट्टै छ। सबैजनाले भन्छ पहिला यो गार्डन अफ रिमेम्बरेन्स भन्थ्यो, अहिले मेमोरियल गार्डन भन्न थालेको छ, गोर्खा मेमोरियल गार्डन फोक्सटनमा। पब्लिकहरूले, गोराहरूले, हामीले भनेको होइन, गोराहरूले भन्न थालेको छ। यसरी नै हाम्रो नामकरणहरू गोर्खालीहरूको बेलायतभरि संसारको कुनै कुनामा यसरी राम्ररी गुड कज, गुड राम्रो काममा बढेर जाओस्, यही नै म एकदमै शुभकामना दिन्छु सबै हाम्रो एक्टिभ सर्भिस, आर्म फोर्सेस अनि भेटरन्सहरू सबैलाई।
0: गोर्खा मेमोरियल फन्डले चाहिँ अहिलेसम्म यो वर्ष गरेको कामहरू के के छ, यसो अलिकति हाइलाइट्स गरिदिनुहोस् न।
3: काम हुनुपर्दा फेरि हरेक वर्ष हामीले गोर्खा मेमोरियल डे मान्छौँ, जुन चाहिँ अक्टोबरको 1 Sunday हुन्छ। आज चाहिँ 4 ठ्याक्कै यो जुन बेला अनभेलिङ गरेको नि 4 थियो 2015 र आज पनि ठ्याक्कै 4 पर्यो। यो चाहिँ एकदमै राम्रो साइन हो। यसपछि हामीले गोर्खा भेटरन्सहरूलाई, विशेष पोक्सनको भेटरनहरूलाई चाहिँ हामीले विभिन्न ब्रिटिस गोर्खा इन्भल्भ भएको जग्गाहरूको नेसनल हेरिटेजहरूको चाहिँ ब्याटल टुर गराउँछौँ। यसपालि हामीले 20 June गरेको थियौँ। त्यसको अहिले नेपालमा जुन बाढी पहिरो गइरहेछ, यसमा हाम्रै गोर्खा मेमोरियल नेपाल टिमले चाहिँ फ्रन्ट लाइनमा इफेक्टेड एरियामा राहत बाँड्ने काम, भोलेन्टियरली रिहेबिटेसनको कामहरू, रि इन्फ्रास्ट्रक्चरको कामहरूमा सपोर्ट गरिरहेको छ। त्यो एकदमै भाइटल छ र हामीले पनि यहाँदेखि सपोर्ट गरिरहेको छौँ। अनि हामी चाहिँ लोकल कम्युनिटी र ब्रिटिस वाइडर कम्युनिटीसँग मिलेर अन्य लोकल च्यारिटीहरूलाई पनि, जस्तो रेनबो सेन्टर, हार्ट फाउन्डेसन, रोयल ब्रिटिस लेजेन्ड, उहाँहरूलाई पनि हामीले कन्टिन्यू यो वर्ष सघाइरहेको छौँ।
0: हुन्छ दाइ, कङ्ग्रेचुलेसन, थ्याङ्क यू भेरी मच।
3: थ्याङ्क यू सो मच।
0: हजुर, अन्तमा गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान हुनुहुन्छ हाम्रो दाजु धन किरण गुरुङ, र गीत पनि निकै उहाँले राम्रो गाउनुहुन्छ, कम्पोज पनि गर्नुहुन्छ, लेख्नुहुन्छ, र गीत सङ्गीत पनि कुराकानी गरिएको थियो, र चारवटा चाहिँ गीत तयार हुँदैछ, भएपछि म जानकारी गराउँछु भन्दै हुनुहुन्थ्यो। अनि हो, त्यसको लागि पनि दाइलाई अग्रिम शुभकामना भन्न चाहन्छु। 6:25 गइसकेको छ अब भने हाम्रो चाहिँ चण्डिका राई बहिनी हुनुहुन्छ र उहाँ चाहिँ बुलफोर्टमा बसोबास गर्नुहुन्छ, र उहाँले पनि एउटा गीत मगाउनु भएको छ £20, र उहाँले नै लेख्नु भएको र उहाँले नै सङ्गीत गर्नुभएको, मेलिना राईले गाउँदै हुनुहुन्छ यो गीत। ल त बहिनी, थ्याङ्क यू भेरी मच तपाईँको डोनेसनको लागि। अनि अरू श्रोताहरूले पनि डोनेट गर्न चाहनुहुन्छ, लिङ्क चाहिएको छ भने मलाई कल गर्नु होला। त 7 तपाईँको सेवामा रहनेछु, भोलि पनि आउनेछु, पर्सि अब त थर्सडेसम्म छ, एनी डे तपाईँहरूले डोनेट गर्न चाहिँ सक्नुहुन्छ इफ यु आर इन्ट्रेस्टेड। बहिनीलाई थ्याङ्क यू भेरी मच। गीत कतिको लेख्दै हुनुहुन्छ, यो गीत सुनाऊ, त्यसपछि प्रमो ब्रेक अनि मिठो हिन्दी गीत सुन्नेछौँ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: यो BFBS गोरखा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, परेश राई र साथीहरूले गाउनुभएको यो मिठो लोक भाका जस्तै गीत भनौँ न, लोकगीत नै जस्तो हो, तपाईँले इन्जोय गर्नुभयो होला। 6:48 गइसकेको छ, कार्यक्रम गोधुलीमा हुनुहुन्छ हाम्रो ओम प्रसाद थापा काउसेजी हुनुहुन्छ र उहाँले पनि पैसा डोनेट गर्नुभएको रहेछ। हजुरको कन्ट्रिब्युसनको लागि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। यो गिफ्टको लागि चाहिँ अब कति अमाउन्ट भयो त्यही अनुसारले चार्ज गर्छ, तर त्यो गिफ्ट चाहिँ अब कसरी काम गर्छ यो पनि टोटल डोनेसनमै जान्छ भने पनि मैले सुनेको छु। तर तपाईँहरूले जस्तै अब 20 pound दिनुभयो भने 5 pound चाहिँ गिफ्टमा जान्छ, त्यो त्यहाँ देखाइ पनि राखेको छु। तर त्यो गिफ्टलाई पनि तपाईँले एभोइड गर्न सक्नुहुन्छ है। त्यहाँ पहिला चाहिँ मलाई थाहा थियो, अहिले चाहिँ मैले पक्का चाहिँ बिर्सेँ। गर्दा तपाईँले 20 pound हाल्नु भने 25 pounds काट्छ नि, त 5 pound चाहिँ गिफ्ट एड हो र त्यो पनि तपाईँहरूले त्यहाँ चाहिँ त्यो कुनै एउटा त्यहाँ खाना हुन्छ त्यसलाई चाहिँ त्यो जिरो बनाउनु भयो अथवा त्यसलाई खाली गर्नुभयो भने त्यो तपाईँले तिर्नु पर्दैन है। त्यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु। 6:48 गइसकेको छ, आज पहिलो दिन मन्डेको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ र आशा छ तपाईँहरू अहिले बिजी पनि हुनुहुन्छ होला, अब यो खाना टाइम पनि भयो अनि जस तपाईँहरू आराम पनि गर्दै हुनुहुन्छ होला। यो केही जानकारी राखौँ, यो तमु पेलु सङ युकेको चाहिँ यो फ्राइडे 30 अक्टोबरदेखि नोभेम्बर 1 तारिकसम्म 3 दिनको कार्यक्रम रहेको छ र उहाँहरूको सामुदायिक भवन समुद्घाटन तथा महायज्ञ हुँदैछ है। त 30 तारिक चाहिँ विशेष पूजा आज हुन्छ, यो चाहिँ 30 तारिक 11 बजेदेखि 5 बजेसम्म 3 दिनको टाइम टेबल लियो छ अनि 31 तारिक चाहिँ भवन उद्घाटन तथा पूजा र प्रवचन हुन्छ अनि नोभेम्बर 1 तारिक चाहिँ पूजा तथा प्रवचन र समापन कार्यक्रम हुन्छ है। त र यो पनि तपाईँलाई जानकारी गराउँ र जो जो जानुहुन्छ र तपाईँहरूलाई त्यहाँ खुल्ला प्रवेश चाहिँ अब फ्री हो, निशुल्क खानपिन, दान सङ्कलन, दाता सम्मान र साङ्गीतिक प्रस्तुति हुनेछ। अब तपाईँहरूले केही अब त्यहाँ कन्ट्रिब्युसन दिन चाहनुहुन्छ भने सायद त्यहाँ बक्सहरू केही राखेको हुन्छ होला, त्यहाँ डोनेट गर्न चाहिँ सक्नुहुनेछ। हजुर, यो पनि जानकारी गराउँ। अब दसैँ लाग्यो, अब घटस्थापना पहिलो दिन चाहिँ 11 अक्टोबर सन्डेको दिन पर्छ, जमरा रोप्ने दिन हो र यसपटक मैले पनि जमरा जस प्रत्येक वर्षै रोप्छु, हेरौँ यसपटकको जमरा कस्तो हुन्छ, एउटा एक्साइटमेन्ट पनि हुँदो रहेछ। अनि जमरा रोप्ने साइड चाहिँ बेलायतको लागि चाहिँ 10:15 जाँदा, यो बेलायतको लागि अरू देशको लागि होइन। अनि फुलपाती चाहिँ सक्दो 17 अक्टोबरमा हुँदैछ, जुन चाहिँ स्याटरडे पर्दछ, अनि कालो राति 18 अक्टोबर सन्डे, अनि मार्च चाहिँ 20 अक्टोबरमा परेको छ है, त ट्युसडे पर्दछ, अनि टिका चाहिँ 21 अक्टोबरमा हो। युकेको लागि चाहिँ साइत 8:45 जाँदछ है, त शुभ साइत, त्यसपछि चाहिँ जे होस् एनी टाइम तपाईँले टिका लगाउन सक्नुहुन्छ र शुभ साइत टिकाको लागि 8:45 जाँदा हुन्छ। यो कता फर्किने भन्ने चाहिँ यहाँ डिटेल मैले यहाँ पण्डितजीलाई सोध्नुपर्नेछ, तर युकेको टाइम टेबल चाहिँ 8:45 जाँदा टिका लगाउन सक्नुहुन्छ। हजुर, हिमाल घरती मगर विनु शाह राईले गाउनुभएको यो गीत सुनाऊ, त्यसपछि एउटा गीत सुन्दै हामी बिदा हुन्छौँ।

श्रोताहरू, समय सकियो आजको लागि. प्रमोद खैले गाउनु भएको गीत राख्न चाहन्छु. अनि ज जसले बिग सल्युटमा आज डोनेट गर्नुभयो तपाईँलाई धन्यवाद. र भोलि पनि हाम्रो यही चौतारी भेट हुन्छ. ह्याभ अ लभली इभिनिङ. बाई बाई एभ्री वान.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: आगामी दशैं वर्षामय हुने प्रक्षेपण हुन थालेका छन्। घटस्थापनासम्म वर्षा कायम रहने अनुमान सार्वजनिक भइसकेका बेला त्यसपछि फुलपातीको भोलिपल्टसम्म पनि पानी पर्ने पूर्वानुमान गरिएको हो। भारतका प्राध्यापक डाक्टर सुचिन्तन सिंहले असोज 27 कार्तिक 1 गतेसम्म भारतका धेरै भाग र नेपालमासम्म पानी पार्ने गरी बङ्गालको खाडीमा नयाँ चक्रवात बनिरहेको जानकारी दिनुभएको छ। सिंहले सार्वजनिक गरेको एनिमेसनमा चक्रवातको असर नेपालसम्म पर्ने देखाइए पनि असरको मात्रा नेपाली मौसमविदहरूले यकिन गर्न बाँकी छ। यहीबीच देशका विभिन्न भागमा वर्षा जारी रहँदा बाढी पूर्वानुमान महाशाखाले दैलेख, कैलाली, बर्दिया र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ। जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको हुँदा नदी आसपास सतर्कता अप्नाउन भनिएको छ। सरकारले चेन्जी आन्दोलनका क्रममा हिंसात्मक र आपराधिक घटनामा संलग्न व्यक्ति विरुद्धका मुद्दा फिर्ता नलिन सुझाव पाएको छ। पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको अध्ययन समितिले सुरक्षाकर्मीमाथि आक्रमण, प्रहरी चौकीमा हमला, हतियार लुटपाट तथा सर्वोच्च अदालत, संसद र सिंहदरबारमा तोडफोड र आगजनीमा संलग्न विरुद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको हो। समितिले निजी तथा व्यक्तिगत सम्पत्ति तोडफोडका घटनामा संलग्नले कसुर स्वीकार गरी क्षतिपूर्ति दिन तयार भए पीडितको सहमतिमा मुद्दा फिर्ता लिन सकिने सुझाव दिएको छ। यस्तै आन्दोलनमा सहभागी भएर नाराबाजी गरे पनि अन्य आपराधिक गतिविधिमा संलग्न नभएका व्यक्ति विरुद्धका मुद्दा भने फिर्ता लिनुपर्ने समितिको सुझाव छ। सरकारले मन्त्री परिषद बैठकबाट समितिको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रणभन्दा पनि व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट हटाएर आपूर्ति बढाउनु पर्नेमा संसदीय समितिले जोड दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले खुल्ला प्रतिस्पर्धा र सहज आपूर्ति व्यवस्थाले मात्रै आम उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सकिने बताउनु भएको हो।
4: र सप्लाई जसरी हुन्छ बढाउँदै जो सर्भाइभ गर्न सक्छ सर्भाइभ गर्छ गर्न सक्दैन मार्केटले यसै गर्दैन मार्केटको फिलोसफी नै हेर प्रिन्सिपल यही हो भनेपछि हाम्रो कन्ज्युमर ठगिनु भएन यहाँ 10 मात्रै चिनी उत्पादन गर्छ भन्दै गर्दाखेरि जुङ्गा हुम्लाका जनताले चाहिँ महँगोमा चिनी किन्नुपर्ने बाध्य देखेन ठिक छ 10 होइन 20 प्रड्युस गरौँ 100 ट्रेड गरौँ इम्पोर्ट पनि हुन्छ चाहे ब्राजिलबाट आओस् चाहे थाइल्यान्डबाट आओस् चाहे चाइनाबाट आओस् चाहे इन्डियाबाट आओस् नेपालका कन्ज्युमरले चिनी सस्तोमा पाउनु पर्यो र पर्याप्त पाउनु
3: सरकारले इन्टर्न तथा आवासीय चिकित्सकसँग गरेको सहमति कार्यान्वयन नभएपछि डाक्टर दिल्ली हरिजन फेरि अनसन बस्नु भएको छ। डाक्टर हरिजनले आजदेखि भक्तपुर सानो ठिमीको चिकित्सा शिक्षा आयोगमा आमरण अनसन गर्नुभएको हो। उहाँ यसअघि पनि अनसनमा बस्नुभएको थियो। त्यति बेला सरकारले 5 सहमति गरेको थियो। सहमति भएको 2 बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै फेरि अनसन बस्नुभएको हो। उहाँले चिकित्सकको कार्यघण्टा निर्वाहभत्ता काम गर्ने सुरक्षित वातावरणको माग गर्नुभएको छ। इन्टर्न र आवश्यक चिकित्सक 36 लगातार ड्युटीमा खटिनु परेको उहाँको भनाइ छ। भोटेकोसी बाढीबाट प्रभावित नागरिकले जलवायु न्यायको माग गर्दै सडकमा प्रदर्शन गरेका छन्। बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारका सदस्यहरूले आफूहरूले भोगेको क्षति र पीडाको उचित सम्बोधन हुनुपर्ने माग गरेका छन्। प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्ने भए पनि त्यसको असर भने प्रत्यक्ष रूपमा नेपाली समुदायले भोग्नु परेको बताएका थिए। उनीहरूले बाढीबाट भएको जनधनको क्षतिको उचित मूल्याङ्कन, प्रभावितको पुनर्स्थापना तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। बाढीले आफन्त गुमाएका परिवारका सदस्यले आफ्ना पीडा र सम्झनालाई शब्दमा व्यक्त गर्दै जलवायु सङ्कटका कारण भएको क्षतिलाई केवल तथ्याङ्कका रूपमा नहेर्न आग्रह गरेका छन्।
5: सम्मेलनको फुटनोट होइन त्यहाँ जीवन थियो माटोसँग जोडिएको जीवन त्यहाँ सपना थियो पुस्तौली साँचेर राखेको सपना त्यसैले आज पहाड बोल्दैछ नदी बोल्दैछ।
3: अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्ना सैनिक अड्डाको सुरक्षामा निश्चिन्त रहेको बताउनु भएको छ। बेलायतको हवाई अड्डाबाट सम्भावित आतंकवादी हमलाको आशंकाबीच B-2 बम्बर विमान फिर्ता लगिएका बेला रुबियोको भनाइ आएको छ। युरोपमा यस मरिन फोर्सेसका पूर्व चिफ अफ स्टाफ कर्नल प्रणान कर्णीका अनुसार आरएएफ फेरफोर्टमा जोखिम देखेरै विमान फिर्ता लगिएको हुनसक्छ।
2: It wouldn't surprise me that 3 days ago, they didn't feel that the threat was that great. You know, something gave them indications of worry, significant worry.
3: खबर यति नै नमस्कार
1: यो BFBS गोर्खा रेडियो हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 19 गते तदनुसार अक्टोबर महिनाको 5 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज दशमी श्राद्ध पनि परेको छ र आज दशमी पनि हो र सोमबारको पहिलो कार्यक्रम सन्देश तपाईँले म धनुजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र सप्ताहन्त दुई दिनको बिदा तपाईँहरूको रमाइलोसँग बित्यो होला। अब त छपै दशैं पनि आइसक्यो हाम्रो घर आँगनमा। अब 25 गते घटस्थापना परेको छ, त्यसपछि त दशैं सुरु भयो भन्दा नि हुन्छ। अब सोह्रस रात सकिएको भोलिपल्ट आइतबार घटस्थापना परेको छ, तपाईँहरूले क्यालेन्डर पनि हेर्न सक्नुहुनेछ र कति त नेपालमा आइसक्नु भयो, कोही नेपालमा आउने तयारीमा हुनुहुन्छ होला र सँगसँगै फेरि केही दिन अगाडिको यो बाढी त्यस पछाडि गएर अविरल वर्षाले कतिपय ठाउँमा बाटो भत्काइदिएको छ, पुलहरू बगाइएको छ, त्यसैले गर्दाखेरि यसपटक भने यातायात व्यवसायीहरूले अहिलेसम्म अग्रिम बुकिङ खुला गरिएको समाचार बाहिरिएको छैन। हामी यो विषयसँग पनि केन्द्र हेरेर यातायात व्यवसायसँग कुराकानी गर्ने नै छौँ।

कुराकानी गरेका छौँ। चितवन राष्ट्रिय निकुञ्जले यही असोज 23 गतिदेखि जीप सफारी खुला गर्ने तयारी गरेको छ र सँगसँगै आन्तरिक पर्यटक र बाह्य पर्यटकको पनि विस्तारै चहलपहल बढेको र यो सेप्टेम्बर महिना पछि अब अक्टोबर पनि लागिसकेको छ। यो समय भनेको नेपालमा विशेष गरेर पर्यटकहरूको घुमघाम गर्ने समय पनि रहेको छ डिसेम्बरको पहिलो सातासम्म, र यही विषयमा कुराकानी गरेका छौँ, सुन्न सक्नुहुनेछ। र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय आज हामीले लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट, र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ भने समयले भ्याएसम्म अन्य विषयवस्तुलाई पनि स्थान दिने नै छौँ। तर अहिलेलाई भने लागौँ छोटो साङ्गीतिक विश्रामतर्फ।

0: सपना सबै हुरीले मुरलीधरको आवाजमा रहेको यस गीतमा शब्द र सङ्गीत स्वयं मुरलीधरकै रहेको हो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौँ सधैँ हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ यहाँलाई जोड्न चाहन्छु। आजको सम्पादकीय भने लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ लोड सेडिङको विकल्प खोजौँ। यो शीर्षकमा अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादनको लक्ष्य सहित बाचा पत्र चुनाव अघि सार्वजनिक गरेको थियो अनि बालेन्द्र शाह सरकार गठन लगतै जारी 100 बुँदे कार्य योजनामा लाइसेन्स राजको अन्त्य गर्ने भनिएको थियो। त्यस अनुसार लाइसेन्स राजमाथि निशाना चाहिँ सरकारले साध्यो पनि। सरकार गठन भएको बल्ल 6 महिना मात्र भएको हुँदा 30,000 मेगावाट उत्पादनको सुरुवाती संकेतको आशा मात्र गर्न सकिन्छ। उत्पादन सुरु नै हुन सक्ने अवधि होइन हो। लाइसेन्स अन्त्य गर्न खोजिएको प्रयास चाहिँ उत्पादन लक्ष्य उन्मुख कदम हो भन्न सकिन्छ। लक्ष्य राख्नु एउटा कुरा हो, धरातले यथार्थ चाहिँ अर्को। आजको वास्तविकता झन कठोर छ। भदौ 10 गतेको भोटे कोशी बाढीले उत्पादन र प्रसारण प्रणाली ध्वस्त पार्दा 640 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट बाहिरिएको छ। देशभर 1292 मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित बनेका छन्। अबको हिउँदमा भारतबाट 1154 मेगावाट विद्युत आयात गर्नुपर्ने बाध्यता बनेको छ। भन्न त ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणले दशैं तिहारमा लोड सेडिङ नहुने दावी गरेका छन्, तर हिउँदका चिसा दिनहरू बिजुली अभावमा थप कठाङ्ग्रिने भने निसी जस्तै देखिएको छ। त्यसअघि नै सरकार तात्यो भने चाहिँ केही फरक पर्न सक्छ। केही क्षति भएका 155 मेगावाटका आयोजनालाई आगामी 2-4 महिनाभित्रै प्रणालीमा फर्काउन सरकार तात्नु पर्छ। त्यति चाहिँ सरकारको बसभित्र नै हुन सक्छ। भोटेकोशी बाढी प्रकृतिको लीला थियो र हाम्रो बसमा थिएन, तर हामीले सम्भावित जोखिमको कम आकलन गरेर पूर्वाधार निर्माण गरेको चाहिँ छलङ्गा भयो। हाम्रो अदूरदर्शिता पक्कै देखियो। पूर्वाधार सुरक्षाका उपायमा हामी चुक्यौं। जे हुनु भइसक्यो दुर्घटना आफैले भोगेर सिक्ने पाठ होइन, तर पनि सिक्यौं हामीले। अब फेरि त्यही प्रवृत्ति नदोहोऱ्याउनु बुद्धिमत्ता हुनेछ भन्दै अनुपूर्ण पोषले सम्पादकीयमा लेख्दछ। बिजुली अभाव हुनु आफैमा ठूलो समस्या हो। बिजुली केवल उज्यालो बत्ती होइन, ऊर्जा हो। उद्योग धन्दा कल कारखाना बिजुली बिना चल्दैन। अर्थतन्त्रकै लागि ऊर्जा हो बिजुली, मेरुदण्ड नै हो। बत्ती मात्रै भएन भने त्यसले हातमुख जोड्ने सम्मका समस्या कतिपयलाई निम्त्याउँछ। साना मझ्याउला व्यवसाय र उद्योग झन ठूलो मारमा पर्छन्। हामी पछिल्लो समय भारतदेखि बङ्गलादेशसम्म बिजुली निर्यातका समाचारले उत्साहित भयौं, तर हिउँद याम्बा आयात गर्न पनि कहिले नपर्ने पढाउन सकेनौ। एउटा विपद आउन साथ हामीले जनधनको क्षति त अपूर्णीय नै भयो, त्यसमाथि फेरि बिजुलीमा परनिर्भर हुने भयो, यो अर्को ठूलो विडम्बना हो। सरकारले कुलेखानीको पानी रणनीति पूर्वक उपयोग गर्ने भनेको छ, त्यो विवेकी निर्णय हुन सक्छ। क्षतिग्रस्त आयोजनाको मर्मतलाई पनि द्रुत गतिमा सक्नु पर्छ। काठमाडौँका कतिपय स्थानमा भार स्थानान्तरण गर्ने तयारी पनि उचित हो, तर आयात सहितका यी सबै स्थायी समाधान होइनन्। सबैभन्दा महत्वपूर्ण त हामीले जलविद्युत उत्पादनको रफ्तार पनि उच्च गतिमा लैजानुपर्ने देखिन्छ। सँगसँगै पूर्वाधार सुरक्षाको बन्दोबस्त गतिलो हुनुपर्छ, बनाउनु पर्छ विपद प्रतिरोधी जलविद्युत संरचना निर्माण गर्नुपर्छ। पुननिर्माणका बेला पनि यही कुरा ख्याल गर्नुपर्छ। जोखिम धान्ने प्रसारण लाइन निर्माण अर्को महत्वपूर्ण खाँचो हो। 10 वर्षमा 30,000 मेगावाट उत्पादन होला नहोला, रासोपा सरकारले आफ्नो कार्यविधिमा अरू यस्ता विपद आउँदा पनि मुलुकमा बिजुलीको किमार्थ अभाव नहुने व्यवस्था गर्न सके मात्रै पनि ठूलो उपलब्धि हुनेछ भन्दै अनुपूर्ण पोषले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। शीर्षक थियो लोड सेडिङको विकल्प खोजौं। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्राम तर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: चलचित्र आँखों की झरों से र यस बोलको गीतमा अभिनय भने रञ्जिता र सचिनको रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै औ भने लागौ सधैँको कार्यक्रममा समावेश हुने विषयवस्तुमा यसो हप्ता डे तर्फ बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुत धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ छोटकरीमा हामी यो विषयमा कुराकानी गर्दैछौँ अब केही समयपछि चितवन राष्ट्रिय निकुञ्जले यो जङ्गल सफारी पनि खुलाउने तयारी गरिरहेको छ र बर्खायामको समयमा बन्द गरिएको जङ्गल सफारी अब बिस्तारै हिउँद पनि सुरु भइसकेको भनिनुहुन्छ शरद ऋतु सुरु भइसक्यो अब यो समयमा विदेशबाट विशेष पाहुनाहरू आउने घुम्न आउने नेपाल घुम्न आउने पाहुनाहरू हुन्छन् यो डिसेम्बरको पहिलो हप्तासम्म विशेष गरेर नेपालमा चाहिँ पर्यटक आगमनको समय हो यो समयमा तराईमा पनि विशेष गरेर चितवन राष्ट्रिय निकुञ्जमा पनि घुम्न आउने पर्यटकहरू रहन्छन् हामी यही विशेषसँग केन्द्र रहेर कुराकानी गर्दैछौँ अरू थप कुराकानी पनि उहाँसँग हुनेछ अविनाश जी कार्यक्रममा स्वागत छ यहाँलाई
1: धन्यवाद
0: अब समय दिनुभएको धेरै धन्यवाद छ व्यस्त हुनुहुन्थ्यो यहाँले समय दिनुभयो अब यो केही समय रोकिएको थियो सूचना पनि आएको थियो समाचार पनि यो अब कहिलेदेखि यहाँले यो पूर्ण रूपमा फेरि यो जङ्गल सफारीलाई सुरु गर्दै हुनुहुन्छ
1: हामीले अब जुन बन्द भएको बन्द सफा यो जुन सफारी रुटहरू अहिले मर्मत कार्य अब लगभग अन्तिम चरणमा छ हाम्रो यो नेक्स्ट विकबाट खुलाउने हामी प्रयास गर्छौँ सम्भवतः नेक्स्ट विकबाट हामीले खुल्छ
0: अहिले पर्यटकहरू कस्तो छ आउने जाने अब होइन बिस्तारै अब गर्मी पनि आउँदैछ चिसो बिस्तारै आउँदैछ होइन अब यो समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरू कस्तो छ अहिले
1: अहिले यो समय अब आउन आइराख्नु भएकै छ भित्र सफारी निकुञ्जभित्र सफारी बन्द भयो भने बाहिर सँगै जोडिएका मध्यवर्ती सामुदायिक वनहरू जस्तै बागमारा मध्यवर्ती सामुदायिक वन कुम्रोज सामुदायिक वन त्यसै गरी यता मेघोलीमा राधाकृष्ण सामुदायिक वन उता अमलटारी गुन्द्री ढाका मध्यवर्ती सामुदायिक वन यी सामुदायिक वनहरूमा सफारी चलिराखेकै अवस्था छ किनभने सामुदायिक वनले रेगुलर मेन्टेनेन्स पनि गर्ने अनि समुदायको कोषमा पर्यटन शुल्कबाट उठ्ने रकमबाट त्यही समुदायमै खर्च हुने हिसाबले त्यो सञ्चालित अवस्थामै छन् र अर्को कुञ्जमा शुल्क तिरेर दस्तुर तिरेर क्यानोइङ गर्ने बोटिङ गर्ने त्यो पनि चलिरहेको छ र अर्को चाहिँ जङ्गल सफारी पनि चलिरहेको हुनाले टुरिस्टको आगमन केही समय अस्तिको बाढी पहिरो र उसले वर्षाले गर्दाखेरि अलिकता प्रभाव परेको थियो होइन तर अहिले सारी फेरि सुचारु हुँदैछ राम्रै छ
0: यसमा नेपाली भनौँ न अब आन्तरिक पर्यटक बढी छन् कि विदेशीहरू पनि छन् यसमा
1: विदेशीहरू पनि छन् त्योभन्दा बढी चाहिँ आन्तरिक पर्यटक बढी देखिन्छ होइन आन्तरिक पर्यटक सङ्ख्याको हिसाबले आन्तरिक पर्यटकै बढी छ विदेशीको पर्यटकको हिसाबले सङ्ख्या कम भए पनि उत्साहजनक नै अब सुरुवात हुने क्रम चाहिँ जारी छ
0: कुन देशका बढी आएका छन् यतिखेर चाहिँ अविनाशी
1: अब देश भनेर हामीले ठ्याक्कै त्यसरी चाहिँ रेकर्ड राख्दैनौँ हामीले चाहिँ विदेशी सार्क र नेपाली भनेर चाहिँ राख्छौँ होइन त्यसो भन्दाखेरि पछिल्लो अवस्थामा नेपाली र सार्कको चाहिँ संख्या अलिक बढेको अवस्था
0: भनेपछि यो सार्क रिजन भन्नाले दक्षिण एसियाली सार्क सहयोग संगठनसँग जोडिएका देशहरूको चाहिँ अलिक बढी छन् यसमा
1: हजुर
0: अब यो जुन अलिकति यो जङ्गल सफारीकै कुराकानी गर्नु पर्दाखेरि तपाईँहरूको एरिया जस्तै अब कसराको कुरा छ मेघौली होइन अमलटारी पनि रहेछ यो 23 गतेबाट यो ठाउँमा पनि एकैचोटि सुरु हुने हो सर
1: लगभग एकैचोटि नै सुरु हुन्छ यता अमलटारीको क्षेत्रमा यो रिउ बिचमा हाम्रो रिउ खोला पर्छ त्यो रिउ खोलालाई पनि मर्मत कार्य अगाडि बढिरहेछ त्यो एक दुई दिन ढिलो पनि हुनसक्छ अमलटारीको क्षेत्रमा तर चाहिँ लगभग सँगै नै चाहिँ खुलाउने हिसाबले हामी योजनामा छौँ
0: अब यो सँगसँगै त्यहाँ त अब बाघ पनि पाइने गैँडा पनि पाइने होइन गैँडा पनि कहिले काहीँ पछिल्लो समयले यसो हेर्दाखेरि क्याजुअलिटीमा परेको कुरा आयो बाघहरूको अहिले गणना अब सकिसकेको छ होइन बाघको चाहिँ स्थिति कसो छ अनि गैँडाको अनि त्यसपछि गएर हात्तीको होइन त्यो पनि अलिकति भनिदिनुहोस् न त्यो तपाईँहरूकै एरियाभित्र पर्ने भएको कारणले गर्दाखेरि
1: बाघको अब संख्या अब यहाँलाई थाहा नै भयो होइन अब ल योभन्दा सन् 2022 भन्दा होइन पछिल्लो यो 25 गणना एकदम बढेको अवस्था छ र यो गैँडाको कुरा गर्दाखेरि पनि अहिले यतिको बाढीले 2-3 गैँडा बगाएको तर आफै कतिपय आफै निस्केको पनि छ बाहिर होइन एउटा चाहिँ हामीले उता सुस्ता गाउँपालिका त्रिवेणी भन्दा पनि त्यो कटेर अझ उता तल इन्डियाको साइडतिर नेपाल त नेपाली भूभाग नै पर्यो सुस्ता गाउँपालिकामा चाहिँ एउटा गैँडालाई बगाइलगेको र त्यहाँबाट हामीले उद्धार गरेर ल्याएका थियौँ होइन अहिले अरू अवस्था चाहिँ सामान्य नै छ
0: यसमा विशेष गरेर चितवन राष्ट्रिय निकुञ्जको सूचना प्रवाहको कुरा गर्नु पर्दाखेरि अहिले हामीले यो जङ्गल सफारीसँग जोडेको कुरा गर्यौँ त्यसमा छुटाउनु नहुने तपाईँले भन्नै पर्ने भनौँ न अब चरा चाहिँ अवलोकनको लागि आउनेहरू पनि छन् अब गोही हेर्नेहरू पनि छन् गैँडा बाघहरू हेर्ने पनि छन् त्यसमध्ये अहिले घुम्न आउनेहरूको चाहिँ स्थिति कुन कुन चाहिँ सेक्टरलाई चाहिँ अलिक बढी फोकस गरेर आउने पाउनेहरू छन् अविनाश सर यसमा चाहिँ?
1: अब यो चाहिँ हेरी हेरी छ, अब हामीले ठ्याक्कै निगरल यो नै भन्ने चाहिँ हुँदैन, अब तपाईँको आफ्नो सोख हुन्छ होइन, टुरिस्टहरूको पनि कतिपय वन्यजन्तुमा मात्रै केन्द्रित हुन्छन्, वन्यजन्तुको पनि कुनै स्पेसिफिक होइन स्पेसिसमा चाहिँ केन्द्रित हुन सक्छन्, कोही कतिपय गैंडा हेर्छु एसियन होइन राइनो कस्तो हुन्छ भन्ने हिसाबले हेर्न आउँछु भन्ने हुन्छन्, कोही चाहिँ एकदम टाइगरलाई हेर्नको लागि एकदमै लालायित हुन्छन् होइन, कतिपय चाहिँ बर्ड वाचर हुन्छन् चरा सम्बन्धी ज्ञानहरू होइन लिनलाई, चराको बासस्थान चराको प्रजातिहरूलाई अनुगमन गर्न पनि आएको हुन्छन् होइन, कतिपय अब घरियल सेन्टर एलिफेन्ट ब्रिडिङ सेन्टरहरू हेर्छु भनेर भन्ने हिसाबले पनि त्यो हिसाबले पनि आएको हुन्छ, कतिपय फेरि तपाईँको भिलेज टुर तपाईँ यहाँको आर्थिक सामाजिक होइन अनि सांस्कृतिक अवस्था के छ, संस्कृतिहरू कसरी होइन यहाँको मानिसहरूको जीवनयापन वेशभूषा लगायतका अन्य दृश्यहरू कैद गर्छु भन्ने हिसाबले त्यसरी पनि आएको हुन्छन् होइन, त्यो हुनाले यसमा चाहिँ अब मुख्य गरी चित्त अब वन्यजन्तुमा आधारित पर्यटन नै भएको हुनाले सबैभन्दा बढी त वन्यजन्तु नै हेर्ने हिसाबले नै आएको हुन्छ।
0: अन्तमा केही छ तपाईँले भन्नुपर्ने यसमा राष्ट्रिय निकुञ्जबाट दिनुपर्ने अब त जङ्गल सफारीको लागि पनि र यो जुन गाडी तपाईँहरूले ओपन गर्दै हुनुहुन्छ होइन, अब जो जो नेपालमा छुट्टीको समयमा आउँदै हुनुहुन्छ घुम्न आउने पक्कै छन् उहाँले के भन्नुहुन्छ अब अन्तमा?
1: अब यस्तो छ, अब यहाँको जुन अस्तिको जुन डिभास्टेटिङ जुन फ्लड पनि होइन बाढी पनि आयो त्यसले गर्दा, अर्को पछिल्लो चाहिँ अविरल वर्षा यसले गर्दा नेपाल अलिकति सेफ्टीको हिसाबले होइन इनसेक्योर छ कि होइन असुरक्षित छ कि भन्ने हिसाबले मेसेज पनि गएको हुनसक्छ बाहिर, त्यो हुनाले हामीले अब हाम्रो सबै सरकारवाला पर्यटन व्यवसायी सबैलाई अब आफ्नो अन्य मातहतका निकायहरूलाई होइन अब नेपाल चाहिँ सबै तरिकाले सुरक्षित नै छ होइन, अब मौसमको हिसाबले नै एकदमै चाहिँ अब राम्रो हुँदै गएको छ, त्यो हुनाले अबको पर्यटनको हिसाबले एकदमै नेपाल खुल्ला छ होइन, चितवन निकुञ्ज पनि खुल्ला नै छ भन्ने हिसाबले मेसेज पुऱ्याइदिनु मैले अनुरोध गर्छु।
0: हजुर धेरै धन्यवाद छ अविनाशी समय दिनुभयो, र जङ्गल सफारी खुल्दैछ अब जुचलै जङ्गल सफारी गर्न अभिरुचि भएकाहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ झन् राम्रो खुसीको कुरा पनि भयो, र समय दिनुभयो धेरै धन्यवाद छ यहाँलाई।
1: हस् धन्यवाद,
0: हस् नमस्कार। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, र भर्खरै तपाईँले इस्यु अफ द डे सुन्नुभयो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं निमित्त संरक्षण प्रमुखको भूमिका निर्वाह गर्नुभएका अविनाश थापा मगन हुनुहुन्थ्यो। उहाँसँग गरिएको यो कुराकानी सँगसँगै लागौँ छोटो विश्रामतर्फ।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

इन्द्रिया जोशीको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै लागू अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। महेन्द्र कपूरको आवाजमा रहेको यो साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ।

स्वर्गीय महेन्द्र कपूरका आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजोङ गुरुङको साथमा। लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। यो साङ्गीतिक विश्राम भने लिएका छौँ स्वर्गीय अरुण लामाको आवाजमा रहेको यो साङ्गीतिक कोसेलीबाटै कार्यक्रमलाई अगाडि बढाउँ।

स्वर्गीय अरुणा लामाको आवाजमा रहेको यस गीतमा शब्द भने अम्बर गुरुङको रहेको थियो र सङ्गीत पनि अम्बर गुरुङकै रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ र लगभग हामी कार्यक्रमको पुच्छरतिर पनि छौँ र तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ म धनजङ गुरुङको साथमा र कार्यक्रम हो नेपाल कलिङ र लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ लागौँ र यो साङ्गीतिक विश्राम सँगसँगै म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस् तपाईँको बाँकी समय शुभमयसँग बितोस् भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौँ तबसम्मको लागि आज्ञा चाहन्छु नमस्कार।

0: सामेबाट माथिल्लो मलाङ जोड्ने सडकमा बाढीले बगाएको पुलका लागि अस्थायी प्रबन्ध गरिएको छ। ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीय सङ्घको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै मार्गमा आवागमन नियमित भएको नेपाली सेनाले जनाएको छ। बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मलाङतर्फ हुने आवतजावत प्रभावित भएको थियो। त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा अस्थायी संरचना तयार गरिएको हो। सरकारले भोटेकोशी त्रिशुली बाढीपछि भइरहेको खोज तथा उद्धारको काम अत्यावश्यक बाहेक तत्कालका लागि रोक्ने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस र स्थलगत अध्ययनका आधारमा निर्णय गरिएको सरकारले जनाएको छ। बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि 504 योजना तथा कार्यक्रमका लागि 5,59,000,000,000 रुपियाँभन्दा बढी बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। लागत अनुमान र प्राथमिकता तय हुन बाँकी आयोजनाको विवरण आएपछि आवश्यक बजेट व्यवस्थाका लागि पनि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ। कानुन मन्त्री सुविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुन त दण्डनीय हुने स्पष्ट पार्नुभएको छ। सङ्घीय संसदको कानुन न्याय तथा मानवाधिकार समितिको बैठकमा मन्त्री गौतमले मेलमिलाप ऐनको दायराभित्र फौजदारी मुद्दा नपर्ने भन्दै मेलमिलाप ऐनका मुख्य उद्देश्य वाणिज्य र देवानी प्रकृतिका मुद्दाको निरूपण रहेको जानकारी दिनुभएको हो।
1: फौजदारी मुद्दामा कुनै पनि विषय मिलापत्र हुन सक्दैन, मिल्दैन। कसैले फौजदारी मुद्दाका विषयवस्तु मिलापत्र गर्छ भने कानुन बमोजिम त्यो दण्डनीय हुन्छ। त्यसकारणले समाजमा के खालका गतिविधि भइरहेका छन् भने त्यो त अर्को सरकारले चाहिँ अर्को कारवाही गर्नुपर्ने चाहिँ विषयवस्तु भयो। त्यसकारणले मेलमिलाप ऐनले सम्बोधन गर्ने विषय चाहिँ फौजदारी प्रकृतिका मुद्दाहरू मेलमिलाप गर्न होइन, वाणिज्य प्रकृतिका हुन्छन्, देवानी प्रकृतिका हुन्छन्, जहाँ दुईजना मान्छे मिल्दाखेरि समाजलाई केही पनि असर पर्दैन, त्यस्ता खालका मुद्दाहरू चाहिँ मेलमिलाप ऐन अन्तर्गत हामीले मिलापत्रको मेलमिलापको व्यवस्थाहरू थप सहजीकरण गरेर प्रावधानहरू लिएर आएका छौँ।
0: अब खबर फटाफट।
2: हिउँदी मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो। बोखिम, दावा, पोखरी, टक्सार, कोट, दलगाउँ लगायतका क्षेत्रमा हिउँदी आलुको खेती हुँदै भोजपुरमा हिउँदे र बर्खे गरेर 50,000 टनभन्दा बढी आलु फल्ने गरेको ज्ञान केन्द्रको तथ्याङ्क। काली गण्डकीको बाढीले घरबारविहीन पर्वत जलजला आठका बासिन्दालाई खाना पकाउने ग्यास वितरण। पूर्ण रूपमा विस्थापित 30 परिवारलाई ग्याससँगै चामल, तेल, दाल र नुन पनि बाँडियो। चाडपर्व नजिकिएसँगै सुदूरपश्चिम प्रदेशका 27 ठाउँमा यात्रु सहायता कक्ष स्थापना। यात्रा सम्बन्धी कुनै समस्या परेमा यात्रु सहायता कक्ष सहित नेपाल प्रहरीको 100 र ट्राफिकको 103 सम्पर्क गर्न आह्वान। नुवाकोट र रसुवा जोड्न बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडान सुरु हुँदै 55 सैनिक टोली खटिँदै दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य। अन्नपूर्ण संरक्षण क्षेत्र घुम्ने पर्यटकबाट गएको आर्थिक वर्षमा 67,76,00,000 हाराहारी शुल्क सङ्कलन। एकै वर्षमा 5,08,000 बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरे। तेह्रथुमको आश्रयमा गाउँपालिकाको नगर बस चल्न थाल्यो। गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि 5 थर सदरमुकाम फिदिमसम्म चल्ने नगर बसमा 70 वर्षमाथिका ज्येष्ठ नागरिक, 5 वर्ष मुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा परिचय पत्र बोकेका विद्यार्थीले यात्रा गर्दा पैसा तिर्न नपर्ने। र यही असोज 8-11 गतेसम्मको झरी र बाढी पहिरोका कारण म्याग्दीमा करिब 555 घर परिवार प्रभावित, 111 घरमा पूर्ण, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क।
0: प्रधानमन्त्री बालेन्द्र शाहले अहिलेसम्म 5,737 परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सचिवालय मार्फत विभिन्न जिल्लाका सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित पशुवासी परिवारलाई लाल पूर्जा दिइएको जानकारी गराएको छ। यस शुरूआत मात्रै भएको भन्दै शाहले अब लाल पूर्जा वितरणको काम देशभर तीव्र गतिमा अघि बढाउने पनि बताउनु भएको छ। र एक सप्ताहदेखि अवरुद्ध कोरोला नाका जोड्ने भेनी जुमसम्म कोरोला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हाल चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका पनि वर्षाका कारण क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो PFBS गोर्खा रेडियो हो।

सुकमित गुरुङको आवाजमा रहेको यस गीतमा शब्द भने नरेन्द्र राज प्रसाईको रहेको थियो भने संगीत बोलु मुकारुङको। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। नमस्कार सम्पूर्ण श्रोतामा, र अब भने लागौं सधैँ यस्तो कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुमा, रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँलाई जोड्छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, Gorkha Radio।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ। पदीय आचरण विपरीतका कार्यको जाँचपुछ गरी तीन दिनभित्र गृह सचिव समक्ष प्रतिवेदन पेश गर्न जाँचपुछ अधिकृत तोकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको जानकारी अरूलाई दिएको भन्दै दालमाथि कारवाही गरेको भनिएको छ। कङ्ग्रेसका सभापति गगन कुमार थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनभार सडकमा आउन सक्ने चेतावनी दिनुभएको छ। काठमाडौँमा जारी पार्टीको 15 महाधिवेशनको बन्द सत्रमा उहाँले मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश सोलिँदै गएको विश्लेषण गर्नुभएको हो। उहाँले सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला पनि स्थिति बिग्रन सक्ने बताउनु भएको हो।
4: अहिलेको समय झट्ट हेर्दै गर्दाखेरि बाहिरबाट हेर्दै गर्दाखेरि शान्त छ, चुनाव भएको छ, सरकार छ, दुई तिहाईको बहुमत छ, प्रतिपक्ष छौँ, सबै ठिक देखिन्छ। तर यस्तो होइन। अस्ति भर्खर सुनसरीको घटनाले के देखायो? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ। किनकि मानिसहरू जसरी अस्थिर अशान्त भएको, खास गरिकन नेपाली समाज यति बेचैन छ, अहिले यति बेचैनी छ, यति ठुलो फ्रस्ट्रेसन छ, यति ठुलो असन्तुष्टि छ। चुनावमा त भयो, नयाँ पार्टी आएको छ, सबै ठिकठाक देखिन्छ। तर यो असन्तुष्टिको कारणहरू सम्बोधन नभएको हुनाले गर्दा कुनै पनि बेलामा कुनै पनि खालको फेरि एउटा खालको जनउभारको स्थिति आउन सक्छ। यो नेपाली कङ्ग्रेसको विश्लेषण। र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ? रेस्पोन्स गरिएको भनेको चाहिँ अहिलेको पनि समस्या एकदमै गम्भीर छ, स्ट्रक्चरल छ।
3: कङ्ग्रेसको 297 सदस्यीय कार्यसमिति रहने गरी संशोधित विधान पारित भएको छ। 15 महाधिवेशन अन्तर्गत दोस्रो दिन खुला मञ्चमा आयोजित बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो। प्रवक्ता देवराज चालिसीका अनुसार वरिष्ठ उपसभापति एक तथा उपसभापति चारजना रहने गरी विधान बनाइएको छ। प्रवक्ता एकजना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्। केन्द्रीय सदस्यहरूमा खुलामा 45 रहनेछन्, महिला खुलामा 15 रहनेछन्। हरेक प्रदेशबाट एक महिलासहित 4 हुनेछन्। सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्द सत्रले मात्र पारित गर्नेछ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले काठमाडौँ तराई मधेस फास्ट्र्याक निर्माणमा नेपाली सेनाबाट गल्ती भएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सदस्य थापा,
5: त्यो प्रोक्युरमेन्टमा उहाँहरू पनि नयाँ यस्तो किसिमको काम त उहाँहरूले पनि गर्नुभएको थिएन। केही चाहिँ दलालहरू त्यहाँ पनि छिरेछन्, छिरेपछि चाहिँ फलानै किसिमको बत्ती चाहिन्छ भन्ने किसिमका चाहिँ स्पेसिफिक राखिदिएर छ। मेटेरियल जुन जियोटेक्निकल इस्युका चाहिँ कुराहरू चाहिँ फलानै चाहिँ कम्पनीको चाहिन्छ भने त्यसरी राख्न पाइँदैन, औरीको भ्यालेन्ट हुनुपर्छ। अनि त्यसले गर्दाखेरि पनि चाहिँ त्यहाँ अलिकति ढिलाइ भएर छ, एउटा इस्यु त्यो रह्यो। अनि अर्को इस्यु चाहिँ के भन्छ भने डिजाइन स्विकेट आफै गर्ने हो। अब डिजाइन स्विकेटमा भएको ढिलाइ भयो भने पनि उसलाई एलडी ल्याइदिएर छ।
3: गण्डकी प्रदेश सरकारले प्रदेशका 11 सामुदायिक विद्यालयमा अनुदान दिने भएको छ। विज्ञान प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई प्रयोगत्मक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले स्टिम प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि रकम दिइने भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले 4 लाखका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभएको छ। कार्यक्रमका लागि छनौट भएका विद्यालयले प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकता अनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री, उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सक्ने मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुपियोले आफ्ना सैनिक अड्डाको सुरक्षामा निश्चिन्त रहेको बताउनु भएको छ। बेलायतको हवाई अड्डाबाट सम्भावित आतंकवादी हमलाको आशंका बीच B-2 बम्बर विमान फिर्ता लगिएका बेला रुबियोको भनाइ आएको छ। युरोपमा US मरिन फोर्सेसका पूर्व चिफ अफ स्टाफ कर्नल ब्रेन्डन कर्निका अनुसार आरएएफ एयरफोर्समा जोखिम देखेरै विमान फिर्ता लगिएको हुन सक्छ।
2: It wouldn't surprise me that 3 days ago, they didn't feel that the threat was that great. You know, something gave them indications of worry, significant worry. And they clearly felt it was credible enough that they took action.
3: খবর এত্তি নেই আবিষ্কার
0: Movie and more.

बीएफबीएस गोर्खा रेडियोको हाम्रो एउटा यस्तो कार्यक्रम जुन कार्यक्रमले नेपाली सिनेमाको बारेमा कुरा गर्छ, नेपाली सिनेमाको बारेमा जानकारी दिन्छ तपाईँलाई, र तपाईँले माया गर्नुभएको नेपाली सिनेमाका कलाकारहरूको बारेमा लेटेस्ट इन्फर्मेसनहरू लिएर आउँछ। यो कार्यक्रममा तपाईँहरूको लागि सबै इन्फर्मेसनहरू लिएर आउने काम भने म सङ्गीता श्रेष्ठको, र आजको हाम्रो एपिसोडमा पनि मसँग नेपाली सिनेमाको पछिल्लो दिनहरूलाई यसो फर्केर हेर्दा के भएको थियो त, के कुराहरू कलेक्सन भयो त, सेयर गर्ने समय भएको छ। र मुभी एन्ड मोरको आजको यो समयमा म तपाईँहरूलाई यस्तै जानकारीहरू फेरि गराउनेछु, नयाँ जानकारीहरू गराउनेछु। तर कार्यक्रममा जानकारीहरूतर्फ लाग्नुभन्दा पहिले म गीत सुनाउँछु, तपाईँलाई गीत सुनाऊ, र गीतपछि पनि मेरो आजको कलेक्सन म वान बाई वान तपाईँहरूसँग राख्नेछु।

आजको कार्यक्रमको सुरुवात हामी यसो पछिल्लो दिनलाई फर्केर हेरौँ. पछिल्लो दिनहरूमा कतिपय सिनेमाहरू रिलिज भए होइन, चाहे हामी कुरा गरौँ बा एक योद्धाको, कुरा गरौँ जदौको, या कुरा गरौँ आचार्यको, या कुरा गरौँ पेन्सन पट्टाको. यी सिनेमाहरू पछिल्लो दिनहरूमा रिलिज भएको सिनेमाहरू हुन्. तर पनि मलाई आज विशेष गरी कुरा गर्नु मन लाग्यो बा एक योद्धाको, किनकि यो सिनेमाको प्रिमियर हुँदा, यो सिनेमा हेरेर फर्किँदै गर्दाखेरि आई थिङ्क प्राय जति पनि कलाकारहरू थिए सबैले मुक्त कण्ठले खुलेर तारिफ गरेको सिनेमाको रूपमा मैले पाएँ बा एक योद्धालाई. प्राय जसो प्रिमियरमा सिनेमा हेर्न आउनेहरूले चाहिँ नि फिल्म राम्रो भए पनि नभए पनि फर्किँदै गर्दाखेरि एकदमै राम्रो फिल्म बनेको छ भनेर भन्ने गर्छन् होइन. तर पनि हामी के कुरा छुटाउन सक्छौँ भने वास्तविकता के हो या फेक के हो छुटाउन त सक्छौँ नि त होइन. एक्सप्रेसनले छुटाउन सक्छौँ, कुराले छुटाउन सक्छौँ, तर साँच्चै भन्यो भने बा एक योद्धाको चाहिँ खुलेरै तारिफ भएको देखियो. पछिल्लो समय प्रिमियर गरेको सिनेमाको कुरा गर्नुपर्दा सिनेमामा बाको भूमिकामा दिव्य देव पन्तलाई हामीले देख्यौँ, सुहाना थापालाई देख्यौँ, हामीले झर्ना थापालाई देख्यौँ होइन. पूर्ण रूपमा पारिवारिक कथालाई यसरी बाहिर ल्याउने काम भने हरि लम्सालले गरे. उनीको निर्देशन, उनीको सङ्गीतमा तयार भएको सिनेमा थियो यो सिनेमा. र यो सिनेमाले जुन किसिमको फिडब्याक प्रिमियरमा पायो, रिलिज भइसकेपछि त्यस्तो सोचेको जस्तो टाइपले कमाई गर्न सकेन. तर पनि कुनै एउटा सिनेमा असाध्यै राम्रो बन्नु, उत्कृष्ट बन्नु र त्यो सिनेमाले त्यस्तो सोचेको जस्तो कमाई नगर्नु, त्यो चाहिँ फरक कुरा हो होइन. कुनै सिनेमा त्यस्तो सोचेको जस्तो हुँदैन, त्यति राम्रो बन्न मिल्दैन, तर राम्रो कमाई गरिरहेको त्यो उदाहरण पनि हामीसँग छ भने, कहिलेकाहीँ कतिपय अवस्थामा उत्कृष्ट हुँदाहुँदै पनि सिनेमा नचलेको पनि हामीसँग त्यो पनि उदाहरण छ. र यति बेला विशेष गरी बा एक युद्ध रिलिज हुँदै गर्दाखेरिको समयलाई दुई चार दिन पछाडि फर्केर हेर्ने हो भने कस्तो समय परेको थियो भने, यो सिनेमा रिलिजभन्दा केही समय अगाडिदेखि नै अनाउन्स भइसकेको थियो कि अबको केही दिन लगातार पानी पर्नेछ, झरी हुनेछ, हावाहुरी हुनेछ, आउनेछ भनेर भनिसकेको थियो. र यस्तै झरीको बिचमा रिलिज भएको सिनेमा मध्येको एक सिनेमा बा एक युद्ध पनि पर्यो. हुन त यो सिनेमासँगै आचार्य पनि रिलिज भएको होइन. आचार्यको कुरा गर्ने हो भने निखिल उप्रेतीको एक किसिमले उनको निर्देशनलाई कमब्याक या उनको अभिनयलाई कमब्याक गरेको सिनेमा भनेर पनि भनियो, किनकि कतै न कतै यो सिनेमा जुन आचार्य थियो, आचार्यलाई चाहिँ उनको भैरव सिनेमासँग पनि कम्पेयर गरेर हेरियो, त्यत्तिकै राम्रो कमाइ गर्ला कि भनेर पनि हेरियो. र यो आचार्यको पनि चाहिँ फेरि सिक्वेल आउँदैछ है भनेर कसरी थाहा भयो भने सिनेमाको एन्डमा चाहिँ टु बी कन्टिन्यू भनेर राखियो. सो दर्शकहरू सिनेमा हेर्न जाँदाखेरि चाहिँ कुनै एउटा सिनेमा हेर्न जाँदा त्यसको पार्ट टू बन्छ त्यो छुट्टै कुरा भयो, तर पार्ट टू बन्ने क्रममा चाहिँ यसको पार्ट वानको कथा नै इन्कम्प्लिट भएको चाहिँ यति धेरै दर्शकहरूले रुचाएको चाहिँ देखिँदैन. आचार्यको कुरा गर्नुपर्दा यसको एन्ड पनि टु बी कन्टिन्यू भनेर सिद्धिएको छ. द्याट मिन्स यो सिनेमाको पार्ट टू पनि आउनेछ, त्यो चाहिँ पक्का पक्कै हो. अर्कोतिर जदौको कुरा गर्ने हो भने जदौमा पनि जातीय विभेदको जुन कुराहरू उठाइयो त्यो कुरालाई असाध्यै मन पराइयो, किनभने हाम्रो देशमा यो किसिमको जातीय विविधताको कुरा अझै पनि चल्ने गरेको छ, अझै पनि यो कुराहरू हुन्छ होइन. यो सिनेमा जसमा चाहिँ ऋचा शर्मा, नीति शाह, मुकुन्द भुषाल, राष्ट्रिय थापा जस्ता कलाकारहरूलाई पनि हामीले देख्यौँ सिनेमामा, र जातीय विविधताको कुरा उठाएको सिनेमालाई पनि मन पराइयो. बिना कारण कसैले ज्यान गुमाउनुपर्छ, अझै जातीय विविधताको कारणले ज्यान गुमाउनुपर्छ भने त्योभन्दा नराम्रो के हुन सक्ला त. सो यो कथालाई पनि दर्शकहरूले मन पराए. र अर्को सिनेमा जसको कुरा यति बेला सायद मैले गर्नै पर्छ, त्यो हो पेन्सन पट्टा. पेन्सन पट्टाको कुरा किन पनि गर्नुपर्छ भने तिजलाई टार्गेट गरेर भदौको 26 गते रिलिजमा आएको सिनेमा हो यो पेन्सन पट्टा होइन. जुन सिनेमामा हामीले कलाकारको रूपमा यस्ता कलाकारहरूलाई देख्यौँ जसलाई हामीले साह्रै मन पराउँछौँ, जस्तै दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ होइन. यस्ता कलाकारहरूले भरिएको सिनेमा थियो यो सिनेमा पेन्सन पट्टा. र यसको बारेमा मैले किन कुरा गर्नुपर्छ भनेर तपाईँहरूलाई भने भने, यस वर्षको लागि पेन्सन पट्टा एउटा यस्तो सिनेमा बन्यो जो चाहिँ कमाईको हिसाबले थर्ड राम्रो कमाई गर्ने सिनेमा पनि बन्न पुग्यो. हुन त यो सिनेमा पनि बेहुली

गरेको अर्को एउटा सिनेमासँगै रिलिज भएको थियो, तर त्यो सिनेमाले त्यस्तो राम्रो गर्यो पनि होइन, नराम्रो पनि ठिकै बिजनेस गर्यो भनौँ न, यदि कम्पेयर यो पेन्सन पट्टासँग गर्ने हो भने, अनि पेन्सन पट्टाको कमाइको कुरा गर्ने हो भने, पछिल्लो समयसम्म नै काउन्ट गर्ने हो भने पनि 7 करोड 1 लाख समथिङ त यो सिनेमाले कमाइ गरिसकेको थियो भने यो अझै बढ्ने क्रममा छ, सिद्धिएको चाहिँ छैन, होइन। सो त्यो हिसाबले चाहिँ पेन्सन पट्टा दयाहाङ राईको एउटा अर्को सिनेमा जुनले चाहिँ अहिलेको लागि यो वर्षको लागि चाहिँ 3rd राम्रो कमाइ गर्ने सिनेमाको रूपमा आफूलाई इस्टाब्लिस गर्न सफल भएको छ। अनि मैले एउटा अर्को कुरा याद दिलाइदिहालौँ कि यसै वर्ष अहिलेसम्मको सर्वाधिक कमाई गर्ने सेकेन्ड फिल्म पनि यही वर्ष पायो हामीले, र त्यो थियो गौँथली। गौँथली पछि यति बेला पेन्सन पट्टाको पनि राम्रै कुरा भइरहेको छ, 3rd राम्रो कमाई गर्ने सिनेमा बनेको रूपमा। सो पछिल्लो दिनहरूको डाटालाई यसो हेर्ने हो भने पछिल्लो समयमा चाहिँ सिनेमाहरू जे जति पनि रिलिज भयो होइन, त्यो रिलिज भएको सिनेमाहरूमध्ये सेलेक्टेड सिनेमाहरू अलिकति माथि आए कमाईको हिसाबले धेरै कुरा गर्नु पर्दाखेरि। तर यो कुरा गर्ने क्रममा मलाई एउटा कुरा के याद आइहाल्यो भने, यही समयमा पछिल्लो केही दिन अगाडि मात्रै हामीले चाहिँ क्यान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड पाएको, स्ट्यान्डिङ ओभिएसन पाएको सिनेमा एलिफेन्ट इन द फग पनि रिलिज भयो, तर कमाइको हिसाबले भने पनि यो सिनेमाले नेपालमा कमाइ चाहिँ त्यस्तो राम्रो गर्न सकेन। यो अलिकति बुझ्न गाह्रो चिज हो क्या खासमा। कहिलेकाहीँ उत्कृष्ट भनिएको सिनेमा, इन्टरनेसनल अवार्ड जितेको सिनेमा भनेपछि केही विशेषता त होला नि त्यो सिनेमामा, होइन। तर जब त्यस्ता सिनेमाहरू थिएटरमा रिलिज हुन्छ, रिलिज भइसकेपछि थिएटरमा त्यो सिनेमाले सोचेको जस्तो कमाइ भने र दर्शक भरे पाउन सक्दैन, त्यो चाहिँ आफैमा एउटा अचम्मको र एउटा बसेर डिबेट नै गर्नुपर्ने विषय चाहिँ पक्कै पनि हो। र यसरी कुरा गरि नै हाल्यो भने मलाई अर्को एउटा सिनेमाको पनि कुरा गर्नु मन लाग्यो, झिङ्गेदाउ 2 को, किनभने झिङ्गेदाउको पहिलो पार्टले पनि राम्रो कमाई गरेको, राम्रो चर्चा पाएको सिनेमा हो, तर त्योसँग दाज्दाखेरि यसपल्ट पार्ट 2 को कुरा गर्नुपर्दा चाहिँ पार्ट 2 ले यस्तो धेरै राम्रो कमाई, यस्तो धेरै चर्चा चाहिँ पाउन सकेको छैन भनेर क्लियर देखिएको छ। र यो सबै कुराहरू हामी के आधारमा पनि भन्छौँ भने, तपाईँहरूलाई थाहा नै छ चलचित्र विकास बोर्डले हरेक सिनेमाहरू रिलिज भइसकेपछि त्यसको केही ग्यापमा चाहिँ सिनेमाको कमाईलाई पनि प्रदर्शनमा ल्याउँछन् होइन। सो यो कुराको आधारमा चाहिँ हामी कुन सिनेमाले कस्तो गर्यो के गर्यो भनेर कुराहरू गर्ने गर्छौँ। सो तपाईँहरूसँग आजको मुभी एन्ड मोरको सुरुवातमा मैले पछिल्लो दिनको सिनेमाहरूको जुन लिस्टहरू आयो कमाईको हिसाबले धेरै कुराले त्यो सेयर गर्यो भने, अब तपाईँहरूलाई गीत सुनाउँछु म। गीतपछि फेरि मेरो कलेक्सनहरू चाहिँ बाँकी नै छ, टन्नै बाँकी छ, तपाईँहरूसँग म अफकोर्स सेयर गर्नेछु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। Movie and more।
4: मुभी एन्ड मोरमा हामी सिनेमाको इन्फर्मेसन त तपाईँलाई दिन्छौँ, साथमा कहिलेकाहीँ चाहिँ यस्तो इन्ट्रेस्टिङ कुराहरू पनि हुन्छ होइन, जुन कुराहरू चाहिँ तपाईँहरूसँग सेयर गर्न पाउँदाखेरि रमाइलो लाग्छ कि। जस्तो यसो हेर्ने हो भने नेपाली सिनेमामा कति छिटो कोही कसैको दुश्मन भन्छन्, कति छिटो दोस्त भन्छन्, साथी भन्छन्, लडाइँ हुन्छ, त्यो थाहा नै हुँदैन कि। यति बेला कुरा गर्न मन लाग्यो मलाई सागर लम्सालको, जसलाई हामी बले भनेर चिन्छौँ। र तपाईँलाई याद छ भने पछिल्लो समय बलेमाथि एउटा गम्भीर आरोप लागेको थियो होइन, अमेरिका बस्ने एकजना युवतीले चाहिँ नि बलेले आफूलाई चाहिँ बलात्कार गरेको भनेर आरोप लगाएकी थिइन्। र यो कुराको कारणले गर्दाखेरि सार्वजनिक रूपमै अनाउन्स गरेर 5 पाण्डव नाम गरेको सिनेमाले चाहिँ के अनाउन्स गरेको थियो भने यस्तो यस्तो कुराहरू आएको हुनाले गर्दाखेरि बलेलाई हामी यस सिनेमाबाट निकाल्दैछौँ, हटाउँदैछौँ भनेर पनि बाहिर सार्वजनिक भएको थियो। म कुरा गर्दैछु 5 पाण्डव सिनेमाको, जुन 5 पाण्डव सिनेमाले हालै मात्र आफ्नो पोस्टर सार्वजनिक गरेको छ। र यो पोस्टर सार्वजनिक गरेसँगै हामीले एउटा कुरा चाहिँ के देख्यो भने यो सिनेमामा यदि सबै कुरा ठिक हुन्थ्यो भने यो पोस्टरमा सागर लम्सालको पनि एउटा फोटो हुन्थ्यो है, एउटा क्यारेक्टरमा उनको पनि चाहिँ पोस्टर हुन्थ्यो, तर त्यो हुन सकेन, फोटो हुन्थ्यो त्यो हुन सकेन, किनकि 5 पाण्डवबाट उनलाई निकालियो। जबकि 5 पाण्डव निकै नै अपेक्षा गरिएको सिनेमा हो। किन पनि यो एकदमै अपेक्षा गरिएको सिनेमा हो भने यो सिनेमामा जुन किसिमको कलाकारहरूको भिड लागेको छ होइन, जुन किसिमको कलाकारहरू देखिएको छ, कुरा गरौँ हरिवंश आचार्यको, जितु नेपालको, आर्यन सिग्देलको, महेश त्रिपाठीको, सुशील सिटौलाको होइन, यस्ता कलाकारहरूले भरिएको छ 5 पाण्डव, जसमध्ये एक सागर लम्साल पनि थिए जसलाई यो सिनेमाबाट निकालियो। तर सायद यो यसरी आफूलाई सिनेमाबाट निकालियो, सार्वजनिक रूपमै जानकारी पनि दियो, यो कुराको चोट सागर लम्साल बलेको मनमा पक्कै पनि थियो र छ पनि होला। सायद त्यसैले गर्दाखेरि यति बेला जब 5 पाण्डव कार्तिकको 20 गते रिलिज हुने भनेर तयारी गरिरहेको यो समयमा यही बेला पारेर सागर लम्सालको एउटा अर्को सिनेमा डल्लेले एन्ट्री माऱ्यो भने जुन सिनेमा छ, त्यो सिनेमा यही दिन पारेर एक किसिमले एकअर्कासँग जुत्दै यो सिनेमा रिलिज हुने तयारीमा छ यति बेला। राजु गिरीको निर्देशनमा बनेको यो सिनेमा डल्लेले एन्ट्री माऱ्यो, जुन सिनेमा चाहिँ चैतको 27 गते रिलिज हुने तयारी गरेको थियो एक्चुअली हेर्ने हो भने, तर जब यो 5 पाण्डवले आफ्नो मिति तय गर्यो रिलिज गर्ने कार्तिकको 20 गते, तब इमिडिएटली हुनसक्छ सागरको आफ्नै दबाबमा या उनीहरूको सरसल्लाहमा चाहिँ होइन यो सिनेमालाई चाहिँ यही डेट पारेर रिलिज गर्ने भनेर तयारी गरेको देखिन्छ। यो एक किसिमले हेर्दाखेरि जुधेरै रिलिज हुँ न, एक किसिमले आफूलाई भएको बेइज्जतको बदला लिउँ न, या हुनसक्छ कोइन्सिडेन्ट पनि हुनसक्छ। हुन त सागर लम्साल या बलेले यसरी डल्लेले एन्ट्री मारे भन्ने जुन सिनेमा छ, यो सिनेमामा पहिलोपल्ट यसरी मेन लिड को रोलमा चाहिँ नै सार्वजनिक हुन लागेका हुन्, र यो सिनेमाबाट उनले पारिश्रमिक स्वरूप पनि 35 लाख रुपियाँ लिएको थियो अरे भनेर कुराहरू पनि बजारमा नचलेको होइन, चलेको तर कुनै बेला आफूले 10 दिन समय दिएर सुटिङ गरिसकेको सिनेमा 5 पाण्डवबाट आफूलाई निकालियो, त्यसको पीडाको कारणले पनि हुनुपर्छ यति बेला यो सिनेमा डल्लीले एन्ट्री माऱ्यो जुद्दै 5 पाण्डवसम्म रिलिज हुँदैछ एउटै डेटमा। सागर लम्साल बाहेक पनि रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, रविन्द्र झा जस्ता कलाकारहरू पनि यो सिनेमामा छन्। तर अब हामीले हेर्न यो बाँकी छ कि जब यो सिनेमा एकअर्कासँग जुद्दै रिलिज हुन्छ त्यो बेला चाहिँ बाजी 5 पाण्डवले मार्ने हो या डल्लेले, त्यो भनेर बाँकी नै।

कार्यक्रममा एकछिन अगाडि हामीले कुरा गऱ्यौँ कि कसरी डेट तोकिसकेको कार्तिक 20 गतेलाई डेट तोकिसकेको पाँच पाण्डवसँग जुद्दै रिलिज हुनको लागि रेडी भएर आए डल्लीले एन्ट्री मार्छ भनेर. तर यति बेला भने अब फेरि पनि एकपल्ट मलाई पाँच पाण्डवकै कुरा गर्नु मन लाग्यो, किनकि हामीलाई थाहा छ पाँच पाण्डव भन्ने बित्तिकै यसलाई हामी महाभारतसँग जोडेर हेर्छौँ, किनभने महाभारत आफैमा एउटा ग्रन्थ एउटा कथा जसमा चाहिँ पाँच पाण्डव अनि कौरवको लडाई झगडा यो सबै कुराहरूलाई समेटिएको छ. तर यति बेला नेपाली सिनेमा पाँच पाण्डव जसको एउटा फोटो सार्वजनिक भएको छ, जसमा नि हामीले के देख्न सक्छौँ भने ठ्याक्क त्यही महाभारतको गेटअप के पोस्टमा दुईवटा घोडा छ दुईतिर, अनि बिचमा चाहिँ हरिवंश आचार्य चाहिँ मुकुट सुकुट लगाएर बसेको देखिन्छ गरगहना लगाएर. यो सायद अब युधिष्ठिरको भूमिका हो यो के हो होइन. त्यसपछि अरू बाँकीको कलाकारहरू पनि चिन्नै नसक्ने अवस्थामा चाहियो, जितु नेपाल या आर्यन सिग्देल होइन, जसको पनि कुरा गरौँ सुशील सिटौला महेश त्रिपाठी सबैलाई फरक देखिएको छ कि कम्प्लिटली त्यो हिस्टोरिकल गेटअपमा चाहिँ देखिएको छ, झन्डा छ होइन, त्यो त्यो रथमा पाँचैजना रथमा उभिएको भनेर जुन देखिन्छ, यो अलिकति नयाँ अलिकति फरक किसिमको पोस्टर भएर पनि होला तुरुन्तै सबैजनाले यसलाई चाहिँ नोटिस गरे भनौँ न होइन. कार्तिकको 20 गते रिलिज हुने तयारीमा रहेको सिनेमालाई वसन्त निरौलाले निर्देशन गरेका हुन्. यो सिनेमामा मैले कुरा गरेको यी पाँच व्यक्ति मात्रै नभई हामीले दिपाश्री निरौलालाई पनि देख्नेछौँ, सरिता गिरीलाई देख्नेछौँ, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त अम्रकार र सोसल मिडियामा एकदमै धेरै सेन्सेसनको रूपमा चिनिने इवा गिरीलाई पनि हामीले सिनेमामा देख्न पाउनेछौँ. सो महाभारतको जुन कथा छ त्यो कथालाई यो सिनेमासँग जोडेर उतारिएको हो या यो पोस्टर बनाउनलाई मात्रै यो डिजाइन गरिएको हो या पाँच पाण्डवको अर्थ के हुनसक्छ सिनेमाभित्र, धेरै कुराहरूको या धेरै प्रश्नहरूको उत्तर त अहिले मसँग इमिडिएटली तपाईँहरूसँग सेयर गर्नलाई छैन. तर म के भन्न सक्छु भने हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल या महेश त्रिपाठी या सुशील सिटौला जस्ता कलाकारहरू जुडेका छन् भने पक्कै पनि सिनेमामा केही विशेषता त अवश्य छ. सो हामीले केही समय कुर्नुपर्ने हुन्छ, केही समयपछि तपाईँहरू माझ आउने सिनेमा आइसकेपछि हेर्नुपर्नेछ कि पाँच पाण्डवको मिनिङ यो सिनेमाको लागि के हुनेछ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: रिलिज भएको सिनेमा बाह्रगाउँ, जसले असाध्यै धुम मचाएको थियो भन्दा फरक पर्दैन, दसैँलाई अवसर पारेर रिलिज गरेको थियो यो सिनेमा। र यो सिनेमाको विशेषता के थियो भने विराज भट्ट आफू त थिँदै नै थिए, त्यो बाहेक पनि यो सिनेमाबाटै उनका छोरा समीर भट्टले पनि डेब्यू गरेका थिए। समीर भट्ट जसलाई हामीले त्यसपछि अन्य सिनेमाहरूमा त्यसरी देखेनौँ, होइन, जसरी बाह्रगाउँमा उनलाई कास्ट गरेको थियो त्यो लेभलमा हामीले उनलाई देखेनौँ। हुन त बिचमा उनको बलिदान नाम गरेको सिनेमा पनि रिलिज भएको थियो, जसलाई सन्तोष सेनले निर्माण अनि निर्देशन गरेका थिए। तर जुन किसिमको चर्चा, जुन किसिमको एकदमै उनलाई रुचाइयो उनको बाह्रगाउँ हेरेर, त्यो माया, त्यो दर्शकहरूको उनीप्रतिको उनको अभिनयलाई लिएर वाओ भन्ने जुन त्यो कुराहरू थियो, त्यो चाहिँ बलिदानमा देखिएन। तर यति बेला म यो कुरा किन गर्दैछु भने, किनकि समीर भट्ट या विराज भट्टको सिनेमा बाह्रगाउँको पार्ट टू अब तपाईँहरूमा जाउने तयारीमा छ, दसैँलाई टार्गेट गरेर, है, असोजको 30 गतिबाट यो सिनेमा प्रदर्शनमा आउन लागेको छ भने, यो सिनेमामा अगेन हामीले विराज भट्टलाई देख्नेछौँ। देख्ने मात्रै होइन, योपालि त विराज भट्टलाई हामीले अभिनेताको रूपमा मात्र होइन, निर्देशकको रूपमा पनि देख्ने नै छौँ, होइन, त्यसै गरिकन समीर भट्टलाई हामीले देख्ने नै छौँ। यो सिनेमाको एउटा टिजर बाहिर आएको छ यति बेला, जुन टिजरमा अफकोर्स भन्नै पर्दैन, एक्सन एक्सन अनि एक्सन हामीले देख्नेछौँ, किनकि बाह्रगाउँ यसैको लागि चिनिएको थियो। र यति बेला जुन बाह्रगाउँ टूको टिजर सार्वजनिक भएको छ, त्यसमा पनि हामीले भरपूर एक्सन चाहिँ देख्न पाउँछौँ। सिनेमामा हामीले विराज भट्ट या उनका छोरा समीर भट्ट बाहेक पनि अनुप विक्रम शाहीलाई देख्न पाउँछौँ, वर्षा इटानीलाई देख्न पाउँछौँ, खुसी कार्की, प्रकाश शाह, सुनिल पोखरेल जस्ता कलाकारहरूलाई पनि देख्न पाउँछौँ। तर पनि सबैजनाको जमघटमा पनि एउटा अर्को एक्सन फिल्म, जुन पार्ट वानले एउटा म्याजिक क्रिएट गरेको थियो, त्यो म्याजिक क्रिएट गर्ने अपेक्षामा चाहिँ अर्को यो सिनेमा पनि रिलिज हुने तयारीमा छ। अब हामीले भनिहालेँ मैले, पर्खौँ, दसैँको माहौलमा रिलिज हुने तयारीमा हो। दसैँको यो माहौलमा सिनेमा रिलिज भइसकेपछि सिनेमाले पाउने फिडब्याक के कस्तो कुरा त्यो त म तपाईँहरूसँग अफकोर्स सेयर गर्ने नै छु। अहिलेलाई भने मैले तपाईँलाई इन्फर्म गरेँ कि बाह्रगाउँको सिक्वेल चाँडै नै तपाईँहरूमाझ आउँदैछ।

आजको कार्यक्रममा एउटा इन्ट्रेस्टिङ कुरा तपाईँहरूसँग मलाई सेयर गर्नु मन लाग्यो, त्यो के भने नेपालमा एउटा सिनेमा बन्ने तयारीमा छ। सिनेमाको नाम 26 करोड भनेर भनिएको छ। तर यो 26 करोडको जुन कुरा छ, यो कुरा के हो भने भारतीय चलचित्र क्षेत्रका चर्चामा रहेका या चर्चित कलाकार कुनै बेला एकदमै चर्चा, अहिले त त्यस्तो धेरै त होइन, बट स्टिल विवेक ओबेरोय, अलरेडी बलिउडमा आफ्नो स्थान बनाइसकेका अभिनेता सुरेश ओबेरोयको छोरा हुन् विवेक ओबेरोय, जसले राम्रो राम्रा हिन्दी सिनेमामा काम पनि गरे। पछिल्लो समय चाहिँ सिनेमाभन्दा पनि बिजनेसमा अलि बढी फोकस भइरहेका यिनै विवेक ओबेरोयले अडप्ट गरेको उनकी छोरी सहारा शाह नेपाली हुन् उनी, र उनलाई चाइल्डहुडमा नै क्यान्सर भएको कारणले गर्दाखेरि त्यो बेलादेखि नै 2-2.5 वर्षको उमेरदेखि नै विवेक ओबेरोयले उनलाई अडप्ट गरेका थिए। विवेक ओबेरोयले सहारा शाहलाई, जुन नेपाली मूलकी हुन्, र उनलाई त्यो बेलादेखि उनले हरेक किसिमले चाहिने कुराहरू उपलब्ध गराउनेदेखि उनको हरेक दुःख सुख बाँड्दै आएका विवेक ओबेरोयले पछिल्लो समय अनाउन्स गर्दाखेरि फाइनली सहारा क्यान्सर मुक्त भएकी छिन् भन्ने कुराहरू पनि बाहिर ल्याए। र यही क्रममा चाहिँ एउटा सिनेमा पनि अनाउन्स गरिएको छ, नेपाली भाषामा बन्ने यो सिनेमा होइन, र यो सिनेमालाई चाहिँ विवेक ओबेरोयले चाहिँ प्रड्युस गर्दैछन्। र यो जुन सिनेमालाई 26 करोड भनेको छ, अब यसको कारण के हो, के किन त थाहा छैन, तर एउटा अर्को एडिसनल कुरा तपाईँहरूसँग मलाई के कुरा सेयर गर्न मन लाग्यो भने, यो सिनेमा जसलाई 26 करोड भनिएको छ, यो सिनेमामा विवेक ओबेरोयकी छोरी सहारा शाहको साथमा देखिने भएका छन् हाम्रा नेपाली कलाकार प्रदीप खड्का। प्रदीप खड्का पनि यो सिनेमामा अनुबन्ध भइसकेको कुराहरू छ, तर हुन त यो सिनेमाको अनाउन्समेन्ट गर्दै गर्दाखेरि चाहिँ प्रदीप खड्कालाई हामीले देखेनौँ, तर पनि यो सिनेमामा जोडीको रूपमा दुवैलाई हामीले देख्नेछौँ। नेपाली भाषामा बन्न लागेको सिनेमा, आई थिङ्क पछि गएर यो हिन्दी भाषामा पनि डब चाहिँ हुन्छै होला, तर अहिलेलाई नेपाली भाषामा बन्न लागेको सिनेमा हो यो। विवेक ओबेरोयले निकै भावुक हुँदै के पनि बताए भने, मैले सहारालाई चाहिँ क्यान्सरसँग लड्दै गरेको, सानी बच्चीको रूपमा नै क्यान्सरसँग लड्दै गरेको देखेको थिएँ, आज उनी क्यान्सरलाई जितेर एकदमै स्वस्थ भएकी छिन्। सो उनको यो जुन जित छ, यो जितलाई म शब्दमा बयान गर्न सक्दिनँ, म त्यति भावुक छु, त्यति खुसी छु, र उनको लागि सिनेमा अनाउन्स गर्नु पर्दाखेरि आफै पनि निकै खुसी भएको उनले बताए। र फाइनली हामीले के बुझ्न सक्छौँ भने, भारतीय कलाकारहरूले पनि नेपाली सिनेमामा इन्भेस्ट गर्ने इन्ट्रेस्ट राखेको देख्दाखेरि चाहिँ आई थिङ्क नेपाली सिनेमामा यो चिजहरू बढ्दै जाने हो भने आउने दिनमा अझै धेरै कुराहरू हुनसक्छ, धेरै राम्रो राम्रो कुराहरू हुनसक्छ नेपाली सिनेमाको लागि भन्ने जस्तो लागेछ। सो यो जानकारी मैले तपाईँलाई गराएँ कि भारतीय कलाकार विवेक ओबेरोयको प्रोडक्सनमा उनको पनि इन्भल्भमेन्टमा चाहिँ सिनेमा बन्दैछ 26 करोड, सिनेमा बन्दैछ 26 करोड, जसमा चाहिँ विवेक ओबेरोयले अडप्ट गरेकी छोरी सहारा शाह र साथमा प्रदीप खड्कालाई हामीले देख्नेछौँ आगामी दिनमा।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँको साथमा छु म सङ्गीता श्रेष्ठ। नेपाली सिनेमाहरूको बारेमा हामी कुराकानी गर्ने गर्छौँ विशेष गरी यो कार्यक्रममा, र आजको मेरो कलेक्सन पनि एक पछि अर्को गर्दै धेरै कुराहरू मैले तपाईँहरूसँग सेयर गरिसकेको छु। तर अब भने कार्यक्रमबाट मैले बिदा माग्नुपर्ने समय भइसकेको हुनाले नेक्स्ट विक आउँदा तपाईँहरूको लागि अन्य कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि कार्यक्रमबाट म सङ्गीता श्रेष्ठ बिदा माग्न चाहन्छु। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: गरिरहेको जानकारी दिनुभएको छ। काठमाडौँको परराष्ट्र मामिला संवादमा मन्त्री खनालले नेपालले वैश्विक परिवेश अनुसारको आर्थिक वृद्धिमा लाग्ने बताउनु भएको हो।
4: Our diplomatic missions act as rigorous commercial intelligence hubs and our vibrant private sector drives the business networks necessary for exponential growth. No nation can achieve lasting prosperity in isolation. And no government can execute its ambitious policy without the meaningful, dynamic partnership of its citizens and entrepreneurs. The time has come to fully integrate our foreign policy strategy, our economic ambition, and our civilizational soft power into one unbreakable force.
3: नेपालले जलवायु अनुकूलनका माध्यमबाट क्षेत्रीय नेतृत्व लिन चाहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
4: We can no longer accept debt-creating loans to remediate destruction we did not cause. Instead, our foreign missions must aggressively secure non-repayable grant-based loss and damage funds, negotiate high-impact debt for climate swaps, and monetize our Himalayan ecological assets through international carbon markets. By embedding climate-resilient infrastructure standards, cross-border early warning telemetry, and green technology transfers into every trade and investment treaty will pivot Nepal from a vulnerable casualty of global warming into an active, sovereign architect of regional green growth.
3: आगामी दशैं वर्षामय हुने प्रक्षेपण हुन थालेका छन्। घटस्थापनासम्म वर्षा कायम रहने अनुमान सार्वजनिक भइसकेका बेला त्यसपछि फुलपातीको भोलिपल्टसम्म पनि पानी पर्ने पूर्वानुमान गरिएको हो। भारतका प्राध्यापक डाक्टर सुचिन्तन सिंहले असोज 27 देखि कार्तिक 1 गतेसम्म पानी पार्ने गरी बङ्गालको खाडीमा नयाँ चक्रवात बनिरहेको जानकारी दिनुभएको छ। सिंहले सार्वजनिक गरेको एनिमेसनमा चक्रवातको असर मध्य भारत र दक्षिण भारतमा सँगै नेपालसम्मै पर्ने देखाइए पनि असरको मात्रा नेपाली मौसमविदहरूले यकिन गर्न बाँकी छ। यहीबीच देशका विभिन्न भागमा वर्षा जारी रहँदा बाढी पूर्वानुमान महाशाखाले दैलेख, कैलाली, बर्दिया र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षामापन भएको जनाएको छ। जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षामापन भएको हुँदा नदी आसपास सतर्कता अप्नाउन भनिएको छ। सुनसरीमा नरम खबडे कछुवाको संख्या घट्दै गएको देखिएको छ। पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षणकर्मीले बताएका छन्। कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ। कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ। सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनु पर्ने उहाँको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्। सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनु पर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ। चामीबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले बगाएको पुलका लागि अस्थायी प्रबन्ध गरिएको छ। ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीय सङ्घको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै मार्गमा आवागमन नियमित भएको सेनाले जनाएको छ। बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मनाङतर्फ हुने आवाजावत प्रभावित भएको थियो। त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयका संयुक्त प्रयासमा अस्थायी संरचना तयार पारिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसो,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

नमस्कार, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। तपाईँको छेउमा मन्दिरा हाजिर छु। यो यात्रा जिन्दगीको जुन तपाईँ हाम्रै जीवनको कथा व्यथाको भोगाईको चौतारी हो। हरेक साता कसै न कसैको जीवनको कथा हामी सुन्ने गर्दछौँ। आज पनि एउटा कथा छ, पूर्णिमाजी र काशीजीको जीवनको कथा छ। उहाँहरूको कथामा के छ, के भयो, के लेख्नु भएको छ, के भोग्नु भयो त्यो म सुनाइहाल्छु। तर तपाईँको जीवनमा के छ, तपाईँको भोगाई के छ, तपाईँले के भोग्नुभयो, आफ्नो जीवनको कथा हामीलाई लेखी पठाउनुहोस् न। तपाईँले हामीलाई सम्झिनको लागि ठेगाना mandiradhungel3@gmail.com यो ठेगानालाई तपाईँले प्रयोगमा ल्याउन सक्नुहुन्छ। अथवा मेरो मेसेन्जरमा गएर पनि तपाईँले आफ्नो जीवनका भोगाई, कथा, व्यथा जे छन् लेख्न, फोन गर्न अथवा भोइसमा रेकर्ड गरेर पनि पठाउन सक्नुहुन्छ। हामीलाई सम्झिन नबिर्सिनुहोस्। त आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ यो सुन्दर, अत्यन्त सुन्दर गीतबाट। त्यसपछि म पूर्णिमाजी र काशीजीको जीवनको कथा यहाँहरूलाई

हजुर, हामीले गीत सुन्यौं, असाध्यै सुन्दर गीत, जसलाई नवीन के भट्टराईले गाउनु भएको थियो। र यस गीतको साथसाथै आउनुहोस् आजको यात्रा जिन्दगीकोमा पूर्णिमाजी र काशीजीको जीवनको कथालाई सुरु गरौं। पूर्णिमाजीले यो कथा हामीलाई सुनाउनु भएको हो। उहाँले सुरुवातै यसरी गर्नुभयो कि कथा अत्यन्तै रोचक लाग्न थाल्यो मलाई। उहाँले भन्नुभयो, जिन्दगी के छ र, अबको जिन्दगी त आरामसँग खुसीले बिताउने हो, कति चिन्ता गर्ने, कति पीर गर्ने, अब म त आनन्दको जिन्दगी बिताउँछु। यति बेला मलाई असाध्यै आनन्द छ, असाध्यै खुसी छ, म एकदमै खुसीमा छु। उहाँको अनुहार यसै त उज्यालो, त्यसमाथि यो हर्षका कुराहरू सुनाउँदा झन् धपक्क बल्नु भएको थियो। उमेर त्यही 60 वर्ष, तर रूप रङ हेर्ने हो भने 50 हाराहारी देखिनुहुन्छ। हालसालै रिटायर्ड हुनुभयो, जागिरबाट अवकाश। मानिसहरू जागिरबाट अवकाश हुँदा कि चाहिँ पीरैले चिन्तैले आधा जीव हुन्छन्, सुखी सक्छन्, कोही सबै कुरा छँदैछ भनेर निश्चिन्त भएर अब के छ र जिन्दगी, काम छैन भनेर त्यत्तिकै नीच मारेर बस्छन्। कोही हुनी खानीहरू घुमघाम र अधुरा अपुरा कार्यहरू पुरा गर्नतर्फ लाग्छन्। रिटायरमेन्ट पछि हरेकको आआफ्नो इच्छा सोच हुन्छ। कति त अवकाशको 5-6 वर्षको भित्रैमा मृत्युवरण पनि गर्दा रहेछन्। यसको पनि धेरै लेखाजोखा हुँदो रहेछ। तर पूर्णिमाजीको कथा अलिकति बेग्लै, त्यही भएर आज म उहाँको कथा तपाईँका लागि प्रस्तुत गर्दैछु।

उहाँले आफ्नो जीवनको कथालाई यसरी सुरु गर्नुहुन्छ। त्यो अवकाश पछि उहाँ अत्यन्तै खुसी हुँदा हुँदै उहाँ आफ्नो बालापनमा पुग्नुभयो र भन्न सुरु गर्नुभयो चियाको लामो सरको तान्दै, हामी सामान्य परिवारका छोराछोरी हौं। हाम्रो बा आमा त्यति पढे लेखेको होइन, अक्षर चिन्ने मात्रै, तर आमा असाध्यै बाठी, काकको फूल चुर्ने, काठमाडौँकै बासिन्दा भएर हो कि खै व्यापार व्यवसायमा अत्यन्तै चलाक। सुरुदेखि बाउ बाजेको पालादेखि नै व्यापार व्यवसाय गर्दै आउनु भएको रहेछ। त्यही नाताले आमाले पनि बालापनदेखि नै बा हजुरबाहरूको व्यापार सम्हाल्न थाल्नु भएको। त्यही सम्हाल्दा सम्हाल्दै पढेर होइन परेर जान्ने हुनुभएकी एक बिस दुई बिस भन्ने मेरी आमा कत्रा कत्रा सयौं हजारौं हिसाब किताब गरेर व्यापार चलाउनुहुन्थ्यो। आमाको दाजुमा बा भने लाटो नै भन्नुपर्छ। लपन छपन केही नजानेको बस दस पाँच जागिर खायो अनि घरमा आएर हुक्का तान्यो। बस बाको काम यति नै हो। कोही आए गफ गर्यो, भात पाके खाइदियो अनि सुत्दियो। त्यो भन्दा दायाँ बायाँ केही छैन। आमाले भने घर व्यवहार सम्हालेर पनि आमाको बा हजुरबाको त्यो सानो किराना पसल आजसम्म पनि चलाइरहनु भएको। खानासाना खाएर आफ्नो घर धन्दा सिद्ध्याएर आमा पसल जानुहुन्थ्यो। होलसेलबाट खै कहाँ कहाँ पुगेर कसरी ल्याउने होला ती बुढी मानिसले सबै सामानहरू पसलमा राखेर सबैको हिसाब किताब गरेर बेच्थिन्। खास भनौँ भने घर आमाले नै चलाउनु भएको थियो। आफूहरू धेरै नपढेका हुनाले आमा र बाले पढ्नुपर्छ भन्ने हामीलाई बताउनु भएको थियो। बा जागिरे भए पनि चौकीदारको जागिर, दस पाँच गर्यो, पैसा आयो, खायो, बस तमाखु तान्यो, सिद्धियो। आमा भने डोबाटोको पसलमा बसेर हजारौँ हजार मान्छेहरूसँग भेटघाट गर्दा, बोल्दा, कुराहरू गर्दा, कुराहरू सुन्दा धेरै बाठी भइसक्नु भएको थियो। यति थाहा थियो आमालाई पढ्नु पर्छ, छोराछोरीलाई पढाउनु पर्छ। बस उहाँको यति इच्छा थियो, जसरी भए पनि दुई छाक खान दिएर एकजोर लाउन दिएर बच्चाहरूलाई पढाउनु पर्छ। चार दाजुभाइ, चार दिदी बहिनी, आठजना, दुई सन्तान त अझ जन्मेर दुई दुई वर्षमा बितेका रे।

0: यस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, काशीजी र पूर्णिमाजीको जीवनको कथा सुनाउँदैछु। उहाँ अझ अगाडि भन्नुहुन्छ, त्यत्रा सन्तान जन्माएपछि त्यो शरीर कति कमजोर भएको होला, घरको काम त्यत्तिकै, पसलमा बसेको पसलको काम त्यत्तिकै, फेरि ती बग्रेल ती बच्चा बच्चीहरूलाई पकायो खुवायो सुतायो उठायो, कति काम। अहिलेको जस्तो बच्चाहरूलाई हेरचाह गर्न कहाँ भ्याउनु र अनि हामीले त्यस्तो हेरचाह कहाँ पाउनु। आफै भान्टाङ भुन्टाङ उठ्यो, नुहाइ धुवाई गर्यो, आफूले जस्तो जान्यो त्यस्तै गर्यो, खायो अनि एउटा झोला बोकेर नाकमा सिङ्गान लिँदै स्कुल पुग्यो। स्कुलमा मास्टर मास्टरनीले गाली गर्नुहुन्थ्यो, कति फोहोरी भएर आएका, सफासुग्घर भएर नङ काटेर कपाल कोरेर नुहाइ धुवाई गरेर आउनु, लुगा पनि धुनु। यसै गरी अरू अरू साथीहरूलाई हेर्दै शिक्षक शिक्षिकाले गाली गरेको त्यसबाट अलिअलि सिक्दै हामी हुर्किँदै गएका हौँ। म साइली छोरी हुँ। जेठी दिदी 15 वर्ष पुग्नु भएको थियो, कुन्चेले फकाएछ, त्यसपछि उसँग गएको आजको दिनसम्म घर आउनु भएको छैन, मरे बाँचेको अत्तो पत्तै छैन। त्यसपछि 3 दाजुहरू अलिअलि हातखुट्टा लागेपछि एउटा एउटा केटी समाउँदै आ आफ्नो गरी खान उहाँहरू आ आफ्नो तालमा हिँड्नुभयो। त्यसपछि बा बिरामी हुनुभयो, 2 महिनासम्म थला परेपछि बा पनि बित्नुभयो। 3 दाजुहरू आफ्नै गरी खान घर छोडेर हिँडेपछि दिदी त गइहाली, पहिले नै 4 भइहाल्यो। 2 सन्तान जन्मेको 2-2 वर्षमै बितेपछि सन्तान त यसै पनि घटिहाल्यो। एउटा दाई भने पढ्दै जागिर खाँदै घरमै बस्यो, त्यसको पनि 2 वर्षपछि विवाह भयो। विवाह भएको 1 वर्षपछि श्रीमतीलाई साह्रै दुःख भयो भनेर कचकच गरेपछि श्रीमतीले उसलाई छुट्टै बसौँ भनेपछि ऊ पनि भिन्न भयो।

एक बहिनी मात्र घरमा भयौ आमा दिन प्रतिदिन गल्दै त्यै पनि आफ्नो काममा कहिले नथाक्ने सदैव मेहनत गरिरहने उठ्न सकेर हिँड्न सकेसम्म मैले पढ्दै जागिर खाँदै इच्छा घरमा भात खाएर बाहिर बाहिर पानी र दालमोठ कहिले चिउरा यस्तै गरी गरी मैले बिए पास गरेँ बहिनी दस कक्षा पढ्दै थिए दिदीले भने एसएलसी दिएर आमालाई सघाउने घर सघाउने गर्न थाल्नुभयो आमालाई पसलमा एकछिन एकछिन सघाउँदा सघाउँदै पसलमा एकजना आएर दिदीलाई म तिमीलाई माया गर्छु मन पराउँछु म तिमीसँग विवाह गर्न चाहन्छु भनेर फकाइ फुलाइ गरेछ दिदीले घरमा आएर भनी विवाह गरिदिनु भए गरिदिनुहोस् नभए म उसँग जान्छु जात नमिल्ने आफूभन्दा पनि हैसियतमा कमी भएको केटालाई दिदीले रोजी आमाले पढ्दैन भन्दा भन्दै ऊ त्यसैसँग हिँडी अब आमा म र बहिनी मात्रै भयौँ घरमा यो घरको वातावरणले पनि फरक पार्दो रहेछ दाइले त त्यसो गर्यो दिदीले त त्यसो गर्यो मैले गर्नु किन नहुने भने जस्तो एउटा संस्कारै बनेर जाँदो रहेछ अरूले गल्ती गरे मैले गर्नुहुन्न भन्ने सोच किन नआएको होला मलाई त्यस्तै लाग्छ आमा पिरै पिरले थला पर्नुभयो त्यो पसल कहिले खुल्ने कहिले बन्द हुने हुन थाल्यो आमाले सकेको बेलामा आमाले गर्नुहुन्थ्यो नसकेको बेलामा कहिलेकाहीँ बहिनीले गएर खोल्थे कहिलेकाहीँ म गएर खोल्थेँ तर सात दिनै नचल्ने भयो भाडा बढी भयो आम्दानी कम हुन थाल्यो त्यसपछि हामीले पसल छोडिदियौँ आमा पसल छोडिसकेपछि गरी खाने त्यो गरिरहेको बानी छुट्यो त्यत्तिकै बस्नलाई अप्ठ्यारो लाग्यो अनि तलमाथि गर्दा गर्दै खै पिर थियो कि के थियो मनभित्र गल्दै गल्दै गएर आमा पनि बित्नुभयो अब बस बहिनी र म मात्रै बाँच्छु

मैले एमए पास गरे, बहिनीले आइए पास गरी, आइए पास गर्दा गर्दै उहीसँग पढ्ने एक युवकसँग प्रेम परेछ। त्यसपछि ऊ पनि उहीसँग गई, मलाई एक वचन सोद्धा पनि सोधिन। दाजु दिदीहरूले जे गरेको देखी उसले पनि त्यही गरी। अब त्यो घर आफ्नै थियो, घरसँगैको अलिकति जग्गा पनि थियो। आमा बितिहाल्नु भयो, बा पहिले नै बितिसक्नु भएको थियो, सबै आआफ्नो लाखापाखा लागेका थिए। आमा बितेको त्यही एक वर्ष डेढ वर्ष पछि दाजुभाइहरू आइहाले, अंश बन्डा गर्नुपर्छ, सम्पत्ति त छोराहरूको हो भन्दै काटामार झगडा पर्यो। अनि त्यो सबै जग्गा घर बेचेर आआफ्नो भाग लगाए। म अहिले जीवितै छु, घरमै बसिरहेको छु, म पढिरहेको छु। दाजुभाइले अहँ मेरो ख्याल गरेनन्। आफैमा मारा काट गरेर जग्गा बेचेर आएको पैसा भाग लगाए। अनि यो बहिनीलाई के गर्ने भन्दा, दुई चार दिन त कहाँ बस्थे, दुई चार दिन म कहाँ बस्थे, त्यसपछि एउटा केटा हेरेर बिहा गरिदिएपछि त कुरो सिद्धिहाल्यो नि। माइलो दाइले भनेको कुरा यही हो, सँगै बसेको भए त माया हुन्थ्यो नि। आफ्नो बाआमालाई त छोडेर सानो सानो बेलामा भान्टाङ भुन्टुङ हुँदाखेरि हाम्रो माया नगर्नेले अब ठुलो भएपछि के माया गर्थ्यो। बसिरहेको घर बेचेर हिँड्नेले, बास उजाडेर पैसा बाँड्नेले मलाई हेर्छ भने त मैले के आश गर्नु। त्यो घर जग्गा बिकेको छ महिनासम्म मलाई त्यहीँ बस्न दिनुहोस् भनेर मैले अनुरोध गरेँ। उहाँहरूले हुन्छ भन्नुभयो, छ महिनासम्म त्यही घरमा बस्न पाउने भएँ। एमए सिद्ध्याएको थिएँ, जागिर खाँदै थिएँ, अनि यही बिचमा पुर्याउनेले पनि कस्तो पुर्याइदिँदो रहेछ म छक्क पर्छु। अब मेरो छ महिना मात्रै थियो त्यो घरमा बस्नलाई, त्यसपछि कहाँ जाने, के गर्ने, कसरी बाँच्ने केही टुङ्गो लागेको थिएन। जागिर खाइरहेको छु, पढाइ सिद्ध्याइहालेँ, अब डेरा खोजेर भए पनि बस्न सकिहाल्छु नि भन्ने एउटा आँट चाहिँ मनभित्र थियो। तर त्यत्तिकैमा मैले काशीलाई भेटेँ। काशी हाम्रो अफिसमा केही कामको सिलसिलामा आएका थिए। त्यही काम पुरा गर्दा गर्दै लगभग एक महिना जति उनको र मेरो लगातार जस्तो भेट भइरह्यो, साथी जस्तै भयौँ हामी। कुराकानीको सिलसिलामा काशी असल व्यक्ति रहेछन्, खानदानी व्यक्ति पनि, जागिरे पनि, पढे लेखेका पनि, धेरै नबोल्ने, मुस्कुराइरहने, चाहिने कुरा बोल्ने।

यस्तै गर्दा गर्दै चियाको कुरा भयो। चिया खाँदा खाँदै कहिले काहीँ भेट्थ्यौँ, कहिले काहीँ फोनमा कुराकानी गर्थ्यौँ, कहिले काहीँ अफिसमा काम पर्दा आउँदा मैसँग काशी ठोकिन्थे। यो लगभग 5 महिना जति भएको थियो। दुबईले एक्लै अर्कालाई मन पराएको आभास भएपछि आफ्नो 6 महिना मात्र त्यो घरमा बस्न पाइने थियो। 5 महिना भइसकेको थियो काशीसँग भेट भएको, अब महिना दिन मात्रै बाँकी छ। कुरा खोतल्न पाए पनि हुन्थ्यो, उनको मनमा के छ बुझ्न पाए पनि हुन्थ्यो। सायद उनलाई त अप्ठ्यारो थिएन, मेरो बस्ने खाने ठाउँ नै थिएन, त्यही भएर मलाई हतार थियो। मैले बिस्तारै काशीसँग कुरा अलिकति कोट्याएँ। काशी, तपाईँले आफ्नो जीवनलाई कसरी अगाडि बढाउने विचार गर्नुभएको छ, के छ तपाईँको विचार? मैले यसरी सोद्धा सायद काशीलाई अलिकति सजिलो भएछ कि। उनले भने, एक युवतीले मन चोरिरहेकी छिन्, उनले हात दिइन् भने घरजम बसाउँछु, घरमा बाआमाले पनि छोरा बुहारीले भनिरहनु भएको छ, आफूलाई भने विवाहबारीमा त्यति रुचि नै छैन। तर आजकल भने अलिकति कुरा परिवर्तन भएको छ, आजकल रहर जागेको छ, बुझ्नुभयो पूर्णिमाजी? उनले अलि रमाइलो पाराले भने। मेरो मन चसक्क भयो, उनले मन पराएकी कोही युवती रहेछिन्। मैले बेकारमा कल्पना गरेछु, सपना सजाएछु, मेरो भागमा उनी रहेनछन्। अब यो जिन्दगी कहाँ गएर ठोकिने हो? मेरो मन खिस्रिक्क पर्यो, म मौन भएँ, केही बोलिन। अनि काशीले भने, किन मौन हुनुभएको? मेरो कुराले मन दुख्यो कि क्या हो? उनले सोधे। मैले भने, होइन, मन परेको छ, रहर जागेको छ भने त्यो रहरलाई मार्नुहुन्न भनेर विवाह गर्नुहोस्। को हो त्यस्तो कि उनले तपाईँले मन पराएको थाहा पाएकी छिन्, अथवा तपाईँहरूको प्रेम चलिरहेको छ? मेरो यस्तो कुरामा काशीले भन्नुभयो, प्रेम चलेको छ भन्न मिल्दैन, उनलाई पूरै रूपमा थाहा छ पनि भन्न मिल्दैन, किनकि भर्खर भर्खर प्रेम पलाएको छ। त्यसपछि मैले भने, मनको कुरालाई गुम्साएर राख्नुहुन्न काशीजी, हाने मर्छ बोली टर्छ, बोल्नुपर्छ, भन्नुपर्छ, कतै ढिलो भयो भने त्यो प्रेम

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, काशीजी र पूर्णिमाजीको जीवनको कथा सुनाउँदैछु। उहाँ अझ अगाडि भन्नुहुन्छ, मैले त्यसो भनेपछि उनी उत्साहित हुँदै बोले, ए हो र, त्यसो भए भनिदिइहालौँ त। मैले भने, हो नि, मन परेको मान्छेको हात थाम्नलाई ढिलो गर्नुहुन्न, सबैको भागमा सबै चिज पर्दैन, जसको भागमा छ उसैको भागमा उसैको हात पर्ने हो। भन्नुहोस् न, दुईटा कुरा त हुन्छ नि, के हुन्छ के हुँदैन। ल त्यसो भए म भन्छु है, आजै भन्छु। म न्याउरे मुख लगाएर मलिनो आवाजमा भनी, हुन्छ, भन्नुहोस्, तपाईँको प्रेमको लागि म शुभकामना दिन्छु। मैले यसो भने अनि निहुरिएर चियाको चुस्की लिन थाले। काशीले अचानक भने, पूर्णिमा। मैले टाउको उठाएँ, उनलाई हेरेँ। उनको अनुहारमा मुस्कान छल्किएको थियो। उनी सायद आज भन्छु भनेर खुसी भएका होलान्। मैले त्यही सोचे, उनी खुसी छन् तर म भित्रभित्रै दुखी। तर उनलाई देखाउनु पनि त भएन, म उनलाई मन पराउँछु भनेर। एकतर्फी प्रेम कहिले काम लाग्थ्यो र। मनले यस्तै सोच्यो अनि उनले भने, पूर्णिमा, तपाईँको हात दिनुहोस् त। मैले भने, किन? उनले भने, म हात हेर्छु नि, मलाई हात हेर्न आउँछ। तपाईँको जीवनमा के रहेछ म हेरिदिन्छु, हात दिनुहोस् त। मैले मन लागी नलागी हात तेर्स्याएर उनीतर्फ अगाडि बढाएँ। उनले मेरो हात चपक्क समाए। मलाई कस्तो कस्तो भयो, जिउभरि तरङ्गित भएँ, म शरीरभरि काँडा उम्रे जस्तो भयो। अनि उनले भने, पूर्णिमा, म तिमीलाई मन पराउँछु। तिमीलाई जुन दिनदेखि देखेँ त्यही दिनदेखि कल्पना सपना जपनामा तिम्रै नाम जप्छु। म तिमीसँग विवाह गर्न चाहन्छु, के तिमी मेरो हात थाम्न तयार छौ? यो हात यसै गरी मेरो हातमा दिन तयार छौ जिन्दगीभरिका लागि? उनले मेरो हात त्यसरी हात हेर्छु भन्ने बहानामा समाए अनि मसँग विवाहका लागि अनुरोध गरे। तपाईँलाई साँच्चै भन्छु, त्यति बेला मेरा आँखा रसाएका थिए। म धुरु धुरु रोएको थिएँ। भित्रबाट त्यो चिच्चिहाट निस्केको थियो, मेरो त्यो भित्रको चित्कार निस्केको थियो। मलाई कति पीडा थियो, मलाई कति त्यो आफ्नो जीवन कहाँ लगेर बिसाउँ भएको थियो। जीवनमा पहिलोचोटि मैले काशीलाई मन पराएको थिएँ, मनभित्रभित्रै। अनि तिनै काशीले मेरो हात थाम्दा अनि जीवनभरि नै मलाई साथ दिन्छौ भनेर सोद्धा मेरो मन कस्तो भयो होला, तपाईँले कल्पनै गर्न सक्नुहुन्न। म रुँदै धुरु धुरु रुँदै उनको हातलाई समाई बसेँ अनि भने, हुन्छ, म गर्छु, म तिमीलाई साथ दिन तयार।

यसरी म यति रोए यति रोए, म रोकिनै सकिन। मेरो त्यो कैयौँ वर्षदेखिको दाजुहरू हिँडे, दिदीहरू हिँडे, बहिनी गई, आमा बित्नुभयो, बा बित्नुभयो, म एक्लो भएको थिएँ। मेरो बस्ने खाने ठेगान नहुने अवस्थामा म पुगेकी थिएँ, नितान्त एक्लो। आफन्तहरूको बिचमा भएर पनि आफ्नो भन्ने कोही थिएन। त्यति बेला काशीले मेरो हात समाउँदा मलाई भगवाने मेरो अगाडि प्रकट भए जस्तो लाग्यो, अनि म आफ्नो त्यो मनको बाँधलाई रोक्नै नसकेर मनको बाँध फुटे जस्तै म ग्वाँ ग्वाँ रुन थालेँ। काशीले मलाई आफ्नो छातीमा टाँसेर, नरो, तिम्रो जति जे दुःख छ मेरो मुटुभित्रै तिम्रा दुःखहरू राखेर यो मुटुलाई सिदिन्छु। अब तिम्रा दुःख मेरा, मेरा सुख तिम्रो। त्यसरी काशीले मलाई आफ्नो छातीमा टाँसेर धेरै बेरसम्म सुनसुमाइरहे, अनि हामी त्यहाँबाट निस्क्यौँ। त्यसपछि दुई दिनपछि हाम्रो भेट्ने योजना भयो। दुई दिनपछि लगभग 3-4 घन्टा मैले काशीसँग समय बिताएँ। मैले आफ्नो जीवनका सबै सबै घटनाहरू एक एक गरी उनलाई बताएँ, किनकि एउटा सम्बन्ध गाँसिन लागेको थियो। त्यो सम्बन्ध यथार्थमा सत्यतामा टिक्नु थियो, झुटोमा होइन। त्यसैले मैले आफ्नो जीवनको भयभरको कथा काशीलाई सुनाएँ। उनले भने, केही छैन, जुन दिनदेखि तिम्रो हात मैले थामेँ त्यो दिनदेखिको हाम्रो जीवनको सुरुवात हुनेछ। हिजो के भयो मलाई त्योसँग सरोकार भएन, तर त्यति बेला तिमीले दुःख पायो, म तिम्रो साथमा भइनँ, त्यसमा मलाई खेद छ। यसरी काशीले मेरो हात समाए, मलाई आफ्नो जीवनमा भित्र्याए। त्यसपछि आफ्ना शाखा सन्तान इष्ट मित्रहरूलाई देखाउनको लागि मेरा परिवारहरूलाई एकजुट बनाए। उनीहरूले विवाह गरेको जस्तो गरी सबै खर्च काशीले सम्हालेर एउटा समाजलाई देखाउनको लागि मेरा दाजुभाइ दिदी बहिनीहरू सबै जति सम्पर्कमा आएका थिए उनीहरू सबै आएर मेरो विवाह सम्पन्न गरिदिए। त्यो गरे बापत पनि उनीहरूले आफूलाई चाहिने फाइदा समेत उठाए। त्यसरी म काशीको घर

अब के हुन्छ त यो जीवनमा, म तपाईँलाई अर्को साता बाँकीको कथा सुनाउनेछु। यात्रा जिन्दगीकोमा पूर्णिमाजी र काशीजीको जीवनको कथा, उहाँहरूको पूरा कथा सुन्नका लागि यात्रा जिन्दगीकोमा अर्को साताको प्रतीक्षा पक्कै पनि तपाईँले गर्नुपर्नेछ। त आजलाई यो कथालाई यतैतिर बिट मार्छु। अर्को साता काशी र पूर्णिमाजीको जीवनको कथा हामी पुरै सुन्नेछौँ। तपाईँका पनि कथा व्यथा, तपाईँको भोगाई, तपाईँको रहर, तपाईँको खुसी, तपाईँको दुःख जे छन् लेख्नुहोस् न हामीलाई mandira.dhungel3@gmail.com वा तपाईँले मेरो मेसेन्जरमा पनि आफ्ना कुराहरू लेखी पठाउन सक्नुहुन्छ। ल त हजुर, केही छन् भने मलाई यसो लेखिदिनुहोस् न। तपाईँको चिठी आए, तपाईँको इमेल आए, तपाईँको भोइस अथवा तपाईँको फोन आए, म दङ्ग पर्छु। तपाईँका जे छन् कथा व्यथा लेख्न नबिर्सिनुहोला। आजलाई चाहिँ म बिदा माग्दछु, अर्को साता फेरि भेटौँला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। मन्दिराको यो मायालाई मनभित्र राखिरहनुहोला। हवस् त, नमस्कार।

0: यो समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Fly BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सदस्य कार्य समिति रहने गरी संशोधित विधान पारित भएको छ। पन्ध्रौँ महाधिवेशन अन्तर्गत दोस्रो दिन खुला मञ्चमा आयोजित 15-17 महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो। प्रवक्ता देवराज चालिसेका अनुसार वरिष्ठ उपसभापति तथा एक तथा उपसभापति चारजना रहने गरी विधान बनाइएको छ। प्रवक्ता एकजना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्। केन्द्रीय सदस्यहरूमा खुलामा 45 रहनेछन्, महिला खुलामा 15 हुनेछन्। हरेक प्रदेशबाट एक महिलासहित 4 हुनेछन्। सोमबार विधान पारित भए पनि सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्द सत्रले मात्र पारित गर्नेछ। गण्डकी प्रदेश सरकारले प्रदेशका 11 सामुदायिक विद्यालयमा अनुदान दिने भएको छ। विज्ञान प्रविधि इन्जिनियरिङ र गणित शिक्षालाई प्रयोगत्मक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले स्टिम प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि रकम दिइने भएको छ। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले 4 लाख रुपियाँका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभएको छ। कार्यक्रमका लागि छनौट भएका विद्यालयले प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकता अनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सक्ने मन्त्रालयले जनाएको छ। सरकारले सुकुम्बासी बस्ती भत्काएपछि विस्थापितका पीडा समेटेर थापाथलीमा कविता वाचन गरिएको छ। नेपाल महिला एकता समाजले गरेको फोटो प्रदर्शनीका साथ कविता वाचन पनि गरिएको छ। कवि मोक्तान केवलले श्रीतेन अवतारी महाराज शीर्षकमा कविता सुनाउनु भएको छ।
4: उरिनेछन् नानीहरूका पुतली र गाउन थाल्नेछन्। आतंकको आर्तनादबाट थकित हामीले जब चिम्लनेछन् आँखा, सुरु हुनेछ बारबेक्यू पार्टी।
3: प्रदर्शनीमा सुकुम्बासी कसरी भूमिहीन बने, बस्तीमा कस्तो जीवन बिताएर डोजर तथा प्रहरी हस्तक्षेपपछि कहाँ होलान् भन्ने प्रस्तुत गरिएको छ। विस्थापनपछि पीडितहरू होल्डिङ सेन्टरमा आधारभूत मर्यादा समेत नपाएको र अहिले आफन्तका घरमा वा अस्थायी आश्रयमा पुगेका छन्। एक सातादेखि अवरुद्ध कोरोलानाका जोड्ने बेनीजम्सम्म कोरोला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हाल चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका पनि वर्षाका कारण क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो। सडक मर्मतमा प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा ड्रोनबाट डिजल ढुवानी गरिएको हो। रहु गङ्गा गाउँपालिका 2 कुरौटामा कालीगण्डकी नदीको बाढीले 250 मिटर सडक कटान गरेको सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। चामेबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले बगाएको पुलका लागि अस्थायी प्रबन्ध गरिएको छ। ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्माले अन्य सुरक्षा निकाय र स्थानीय सङ्घको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै मार्गमा आवागमन नियमित भएको नेपाली सेनाले जनाएको छ। बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मनाङतर्फ हुने आवाजावत प्रभावित भएको थियो। त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा अस्थायी संरचना तयार गरिएको हो। बेलायतको प्रधानमन्त्री कार्यालयले अमेरिकी जेट फिर्ता लगिएको विषयमा टिप्पणी नगर्ने बताएको छ। बेलायतको आरएएफ फेयरफोर्डबाट लडाकु विमान फिर्ता लगिएको विषय वैदेशिक मामिला भन्दै कार्यालयले टिप्पणी नगर्ने जनाएको छ। अधिकारीहरूले हवाई अड्डा क्षेत्र सुरक्षित रहेको बताइरहेका छन्। तर सशस्त्र फौजका पूर्व निर्देशक जनरल सर रिचर्ड ब्यारोन्सले अमेरिकी कदमलाई साङ्केतिक आधारमा बुझ्नुपर्ने बताउनु भएको छ।
5: Better to take these 12 very expensive aircrafts away and put them somewhere safer in the US if you're not making daily use of them, and they're really not right now, because the military effort to secure a place like Fairford against the potential of drone attack, which could come from 50 miles away, is enormous, and it just wouldn't stack up.
3: साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासरले विश्वव्यापी तेल मौस्ताद डरलाग्दो हदसम्म न्यून रहेको बताउनु भएको छ। प्रमुख नासरले लन्डनमा आयोजित इनर्जी इन्टेलिजेन्स फोरममा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाव बढिरहेको बताउनु भएको हो। G7 राष्ट्रले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी IAEA समन्वयमा शुक्रबार तत्काल 10 करोड ब्यारल डिजल तथा कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए। अमेरिका सहितको जी सेभेनको निर्णय अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजल मस्ताद प्रयोग गर्न वा अमेरिकी डिजल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिनुभएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: आगामी दशैं वर्षामय हुने प्रक्षेपण हुन थालेका छन्। घटस्थापनासम्म वर्षा कायम रहने अनुमान सार्वजनिक भइसकेका बेला त्यसपछि फुलपातीको भोलिपल्टसम्म पनि पानी पर्ने पूर्वानुमान गरिएको हो। भारतका प्राध्यापक डाक्टर सुचिन्तन सिंहले असोज 27 देखि कार्तिक 1 गतेसम्म पानी पार्ने गरी बङ्गालको खाडीमा नयाँ चक्रवात बनिरहेको जानकारी दिनुभएको छ। सिंहले सार्वजनिक गरेको एनिमेसनमा चक्रवातको असर भारतसँगै नेपालका विभिन्न भागमा पर्ने देखाइए पनि यसको मात्रा नेपाली मौसमविदहरूले यकिन गर्न बाँकी छ। यहीबीच देशका विभिन्न भागमा वर्षा जारी रहँदा बाढी पूर्वानुमान महाशाखाले दैलेख, कैलाली, बर्दिया र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ। जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको हुँदा नदी आसपास सतर्कता अपनाउन भनिएको छ। गृह मन्त्रालयले असंवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ। पदीय आचरण विपरीतका कार्यको जाँचपुछ गरी 3 दिनभित्र गृह सचिव समक्ष प्रतिवेदन पेश गर्न जाँचपुछ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ। साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको जानकारी अरूलाई दिएको भन्दै दालमाथि कारवाही भएको भनिएको छ। अब खबर फटाफट।
1: हिउँदी मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो। बोखिम, दावा, पोखरी, टक्सार, कोट, दलगाउँ लगायतका क्षेत्रमा हिउँदी आलुको खेती हुँदै भोजपुरमा हिउँदे र बर्खे गरेर 50,000 टनभन्दा बढी आलु फल्ने गरेको ज्ञान केन्द्रको तथ्याङ्क। काली गण्डकीको बाढीले घरबारविहीन पर्वत जलजलाहटका बासिन्दालाई खाना पकाउने ग्यास वितरण। पूर्ण रूपमा विस्थापित 30 परिवारलाई ग्याससँगै चामल, तेल, दाल र नुन पनि बाँडियो। चाडपर्व नजिकिएसँगै सुदूरपश्चिम प्रदेशका 27 ठाउँमा यात्रु सहायता कक्ष स्थापना। यात्रा सम्बन्धी कुनै समस्या परेमा यात्रु सहायता कक्षसहित नेपाल प्रहरीको 100 र ट्राफिकको 103 सम्पर्क गर्न आह्वान। नुवाकोट र रसुवा जोड्न बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडान सुरु हुँदै 55 सैनिक टोली खटिँदै दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य। अन्नपूर्ण संरक्षण क्षेत्र घुम्ने पर्यटकबाट गएको आर्थिक वर्षमा 67,76,00,000 हाराहारी शुल्क सङ्कलन। एकै वर्षमा 5,08,000 बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरे। 13 थुमको आश्रयमा गाउँपालिकाको नगर बस चल्न थाल्यो। गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि 5 थर सदरमुकाम फिदिमसम्म चल्ने नगर बसमा 70 वर्षमाथिका ज्येष्ठ नागरिक, 5 वर्ष मुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा परिचय पत्र बोकेका विद्यार्थीले यात्रा गर्दा पैसा तिर्न नपर्ने। र यही असोज 8 देखि 11 गतेसम्मको झरी र बाढी पहिरोका कारण म्याग्दीमा करिब 555 घर परिवार प्रभावित। 111 घरमा पूर्ण, 93 घरमा आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क।
0: तनहुँको शुक्ला गण्डकी नगरपालिका 8 शुक्ला हिरिटार शिवालय क्षेत्रलाई आकर्षक बनाउन दुग्धेश्वर महादेव मन्दिर पनि बन्ने भएको छ। मन्दिरको जग, पिल्लर लगायतका आधारभूत संरचना निर्माण भए पनि अरू काम बाँकी थियो। शुक्ला हेलिटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले काम अघि बढाइएको बताउनु भएको छ। मन्दिरलाई शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ। त्यसका लागि 1,37,00,000 लागत अनुमान गरिएको छ। हालसम्म 50,00,000 सङ्कलन भइसकेको समितिले जनाएको छ। सङ्कलित रकमबाट मन्दिरको जग, पिलर लगायतका प्रारम्भिक संरचना निर्माण गरिएको हो। परियोजना प्रतिवेदनमा पहुँच मार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्रामस्थल, पदमार्ग, क्षेत्रको सौन्दर्यीकरण र भक्तजन पर्यटकका लागि आवश्यक सेवा सुविधालाई पनि समेटिनेछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो सैनिक अड्डाको सुरक्षामा निश्चिन्त रहेको बताउनु भएको छ। बेलायतको हवाई अड्डाबाट सम्भावित आतंकवादी हमलाको आशंका बीच V2 बम्बर विमान फिर्ता लगिएका बेला रुबियोको भनाइ आएको छ। युरोपमा US मरिन फोर्सेसका पूर्व चिफ अफ स्टाफ कर्नल ब्रेन्डन कर्निका अनुसार आरएएफ फेरफोर्टमा जोखिम देखेरै विमान फिर्ता लगिएको हुन सक्छ।
2: It wouldn't surprise me that 3 days ago they didn't feel that the threat was that great. You know, something gave them indications of worry, significant worry, and they clearly felt it was credible enough that they took action.
0: BFTS गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: SBS गोर्खा रेडियो हो।

SBS Gurkha Radio. नमस्ते बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट कार्यक्रम लिएर उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन पनि आज मङ्गलबार 6 अक्टोबर सन् 2026 साल तदनुसार असोज 20 गते 2083 विक्रम सम्बत मङ्गलबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो ब्रुनाईको स्टुडियोबाट र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु मलाई साथ पक्कै पनि दिँदै गर्नुहुनेछ यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भलाकुसारी गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला सम्पर्कका माध्यमहरू थुप्रै छन् फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 यी दुईमध्ये एकमा गर्न सक्नुहुन्छ यदि ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ नेपाली नेपाली कुबेर राई र सुकमित गुरुङले गाउनुभएको देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रमको उठान भइसकेको छ ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु अब कार्यक्रममा आजको थट फर द डे यो प्रेरक भनाई दार्शनिक खलिल जिब्रनको हो उहाँ भन्नुहुन्छ जेनेरोसिटी इज गिभिङ मोर देन यु क्यान एन्ड प्राइड इज टेकिङ लेस देन यु निड यसलाई एकपटक फेरि सुनौँ जेनेरोसिटी इज गिभिङ मोर देन यु क्यान एन्ड प्राइड इज टेकिङ लेस देन यु निड उदारता भनेको आफ्नो क्षमताभन्दा बढी दिनु हो दान गर्नु हो र गर्व भनेको आफूलाई आवश्यकता पर्ने भन्दा कम लिनु हो फरक यसमा छ टुडे इन हिस्ट्री सन् 2023 साल 6 अक्टोबरको कुरा हो अमेरिकन सिमियोन बायल्स विन्स अलराउन्ड गोल्ड एट द वर्ल्ड च्याम्पियनसिप्स इन एन्टवर्प बेल्जियम बिकमिङ द मोस्ट डेकोरेटेड जिम्नास्ट विथ 34 वर्ल्ड एन्ड ओलम्पिक मेडल्स 2023 सालमा अमेरिकी जिम्नास्ट सिमियोन बायल्स वर्ल्ड च्याम्पियनसिपमा सबैभन्दा अलराउन्ड गोल्ड जित्ने नामी जिम्नास्ट भएकी थिइन् 34 वर्ल्ड अनि ओलम्पिक मेडल्स उनले आफ्नो खेल जीवनमा जितेकी थिइन् सिमियोन बायल्स फेमस बर्थडे सन् 1948 साल 6 अक्टोबरमा जन्मेका हुन् जेरी एडम्स नर्दर्न आयरिस पोलिटिसियन सिन फेनका प्रेसिडेन्ट 1983 2018 सालसम्म र उनको जन्म नर्दर्न आयरल्यान्डको बेलफास्टमा पनि ब्यालीमाफी भन्ने ठाउँमा भएको थियो सन् 1948 साल 6 अक्टोबरका दिन अब हेल्थ टिप्स आर्टिफिसियल स्विटनर्स खाने गर्नुभएको छ कि छैन चिनीको साटो कतिले आर्टिफिसियल स्विटनर्स प्रयोग गर्ने गर्दछन् तर एक किसिमको आर्टिफिसियल स्विटनर एस्पार्टाम यो एङ्जाइटीसँग जोडिएको छ त्यही भएर यदि तपाईँले खाने स्विटनरमा एस्पार्टाम नामको भेटाउनुभयो भने त्यसले तपाईँलाई फाइदा गर्दैन किनभने
तपाईँले जब यो खान थाल्नुहुन्छ तपाईँलाई एङ्जाइटी बढ्दै जान्छ, हुन त यो खान छोडियो भने फेरि बिस्तारै ठिक हुन्छ भनेर भनिएको छ। तर तपाईँले आर्टिफिसियल स्विटनर्स खानै पर्छ भने, नेचुरल स्टेभिया प्रयोग गर्नुभयो भने त्यो फाइदाजनक छ। त्यही भएर विचार पुर्याउनु होला, आर्टिफिसियल स्विटनर्स तपाईँलाई फाइदाजनक लाग्थ्यो होला खास

NASA. अब नेपाल काठमाडौँको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा थन्डरी सावर्स एन्ड लाइट विन्ड्स बनिएको छ। दिनभरि जसो नै मिश्रित खालको देखिन्छ। त्यहाँ घाम लाग्ने, बदली हुने र मेघ गर्जनका साथ मुख्यतया अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना छ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट क्लाउड एन्ड लाइट विन्ड्स भनिएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। स्वीकार्नुहोस् सुनिता थेगिमले गाउनुभएको यो गीत मै राम्रो छु।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ, चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

लाहुरी आज घर फर्क्यो नाची नाची रमाई शम्भु राईले गाउनुभएको यो पुरानो कालजय गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला। समय अहिले बिहानको 7:25 गएको छ ब्रुनाईमा। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईमा आजको दिन बिहान 9 बजे चलचित्र प्रदर्शन हुँदैछ। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको आयोजनामा हो यो द ममी नामक चलचित्र प्रदर्शन हुने भएको छ प्याराडाइज चलचित्र मुमोङ कम्युनिटी सेन्टरमा। प्याराडाइज चलचित्र घर यो 30 सिटे एउटा सानो चलचित्र घर छ, यहाँहरूलाई थाहा छ कि छैन, बिएफबिएसको सौजन्यमा सञ्चालनमा आएको हो। केही वर्ष अगाडि बिएफएसको ट्रस्टिजले त्यो फाइनेन्स गरेको चलचित्र घर हो र त्यो चलचित्र घरमा त्यसपछि सिनेलिङ्कबाट ल्याइएका चलचित्रहरू प्रदर्शनमा आउँदै गरेको छ, धेरै भइसक्यो र त्यसैमध्येको यो हो एक द ममी आउँदो 6 अक्टोबरमा, यानि कि आजको दिन। आज बिहान 9 बजे सुरु हुनेछ द ममी नामक चलचित्र प्याराडाइज चलचित्र घरमा। र यो चलचित्र 18+ ओन्ली एडल्ट्सका लागि मात्रै हो र तपाईँहरू यदि यो फिल्म हेर्न जानुहुन्छ भने आफ्नै रिफ्रेसमेन्ट्स स्न्याक्स आदि लिएर जानुहोला र त्यो चलचित्र घरमा अलिकति चिसो नै हुन्छ, त्यही भएर जम्पर ब्लाङ्केट आदि लिएर जानुभयो भने ठिक होला। 9 बजे सुरु हुन्छ द ममी आज प्याराडाइज चलचित्रमा।

लुक्न देऊ मलाई द एक्स ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस बनाएमा क्वार्टरली स्पाउसेस कफी मर्निङ आउँदो बुधबार यानि कि भोलि हुँदैछ. बिहान 9:30 बजेदेखि 12 बजेसम्म हो यो कार्यक्रम. चिट च्याट कम्युनिटी सेन्टरमा हुनेछ र यो विशेष कफी मर्निङ यो अर्थमा पनि हो कि VIP विजिटरको साथमा भलाकुसारी गर्ने मौका प्राप्त गर्नुहुनेछ दिदीबहिनीहरूले. र यो क्वार्टरली कफी मर्निङ पनि हो र ब्रिगेडियर जोडी डेभिस साहेब पनि आउँदै हुनुहुन्छ जो डेपुटी कर्नल रोयल गर्खा राइफल्स हुनुहुन्छ. उहाँसँग भेटघाट गर्ने अनि बिङ्गो खेल्ने अनि अरू थुप्रै इन्फर्मेसनहरू पनि प्राप्त गर्नुहुनेछ उक्त कफी मर्निङमा. हेल्थ एन्ड वेलबिङ सम्बन्धी नर्स मिडवाइफहरू आएर जानकारी गराउनुहुनेछ र दिदीबहिनीहरूको लागि यो निकै उपयोगी हुनेछ. नछुटाउनुहोला भोलिको कफी मर्निङ ब्रिटिस फोर्सेस ब्रुनाईमा 9:30 बजे सुरु हुनेछ. रूपकी रानीले अब पालो गङ्गाराज राईको.

रूपकी रानीले मायाकी खानीले मिठो गीत सुन्दै हुनुहुन्थ्यो गङ्गाराज राईको। ब्रिटिस फोर्सेस बनाईमा नानीहरूको ड्रइङ कम्पिटिसन चलिरहेको छ अहिले। हुन त गत हप्ताभित्र सकाउनु पर्ने थियो तर पोस्टपोन गरिएको छ। आउँदो 9 अक्टोबरसम्ममा नानीहरूले आफ्नो आर्ट वर्क बुझाउन पाउनेछन् र प्यारेन्ट्सले ध्यान दिनुहोला। नानीहरूको जुन उत्कृष्ट आर्ट वर्क हुनेछ त्यो आर्ट वर्कलाई साफा क्यालेन्डर 2027 को मुख पृष्ठमा यानि कि फ्रन्ट कभरमा समावेश गरिने भएको छ। त्यसर्थ यो त्यसैमा एकदमै स्पेसल छ र आवर बिएफपी कम्युनिटी विषय अथवा यसको थिम आवर बिएफपी कम्युनिटी थियो र नानीहरूले जस जसले यसमा भाग लिइरहेका छन् प्यारेन्ट्सले कृपया इन्करेज गर्नुहोला र 9 अक्टोबरसम्ममा यानि कि धेरै दिन बाँकी छ, होइन अब 3 दिन मात्रै बाँकी छ, 9 अक्टोबरसम्ममा आर्ट वर्क बुझाउनु पर्ने हुन्छ हाइभ अफिसमा। हाइभ अफिस मुमङ भए पनि हुन्छ, चिटच्याट कम्युनिटी सेन्टर भए पनि हुन्छ, तर नानीहरूको ड्रइङ कम्पिटिसनको आर्ट वर्क बुझाउने अन्तिम मिति शुक्रबार 9 अक्टोबर हो। मनमा बस्न देऊ छेवाङ लामा र निहारिका काङबा लिम्बूको स्वरमा रहेको यो गीत सुन्छौँ अब हामी।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

अनमोल गुरुङको आज भोलि अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको US डलर एकको खरिद दर 153 रुपियाँ 78 पैसा बिक्री दर 154 रुपियाँ 38 पैसा युरो एकको खरिद दर 172 रुपियाँ 32 पैसा बिक्री दर 172 रुपियाँ 99 पैसा पाउन्ड स्टर्लिङ एकको खरिद दर 203 रुपियाँ 32 पैसा बिक्री दर 204 रुपियाँ 11 पैसा स्विस फ्रान्क एकको खरिद दर 185 रुपियाँ 50 पैसा बिक्री दर 186 रुपियाँ 22 पैसा अस्ट्रेलियन डलर एकको खरिद दर 107 रुपियाँ 3 पैसा बिक्री दर 107 रुपियाँ 45 पैसा कनेडियन डलर एकको खरिद दर 107 रुपियाँ 95 पैसा बिक्री दर 108 रुपियाँ 37 पैसा सिङ्गापुर डलर एकको खरिद दर 120 रुपियाँ 12 पैसा बिक्री दर 120 रुपियाँ 59 पैसा जापानिज येन 10 खरिद दर 9 रुपियाँ 74 पैसा बिक्री दर 9 रुपियाँ 77 पैसा चाइनिज युआन एकको खरिद दर 22 रुपियाँ 94 पैसा बिक्री दर 23 रुपियाँ 3 पैसा साउदी अरेबियन रियाल एकको खरिद दर 40 रुपियाँ 96 पैसा बिक्री दर 41 रुपियाँ 12 पैसा कटारी रियाल एकको खरिद दर 42 रुपियाँ 19 पैसा बिक्री दर 42 रुपियाँ 35 पैसा ढाई भाट एकको खरिद दर 4 रुपियाँ 56 पैसा बिक्री दर 4 रुपियाँ 58 पैसा युएई डिरहाम एकको खरिद दर 41 रुपियाँ 87 पैसा बिक्री दर 42 रुपियाँ 3 पैसा मलेसियन रिङ्गित एकको खरिद दर 37 रुपियाँ 63 पैसा बिक्री दर 37 रुपियाँ 77 पैसा साउथ कोरियन वान 100 खरिद दर 11 रुपियाँ 44 पैसा बिक्री दर 11 रुपियाँ 48 पैसा स्विडिस क्रोनर एकको खरिद दर 15 रुपियाँ 33 पैसा बिक्री दर 15 रुपियाँ 39 पैसा डेनिस क्रोनर एकको खरिद दर 23 रुपियाँ 6 पैसा बिक्री दर 23 रुपियाँ 15 पैसा हङकङ डलर एकको खरिद दर 19 रुपियाँ 60 पैसा बिक्री दर 19 रुपियाँ 67 पैसा कुवैती डिनार एकको खरिद दर 498 रुपियाँ 80 पैसा बिक्री दर 500 रुपियाँ 75 पैसा बारेन डिनार एकको खरिद दर 407 रुपियाँ 88 पैसा बिक्री दर 409 रुपियाँ 47 पैसा र अन्तमा ओमानी रियाल एकको खरिद दर 399 रुपियाँ 43 पैसा बिक्री दर 40 रुपियाँ 99 पैसा सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर अब हामी गीत सङ्गीततर्फ लाग्छौँ प्रस्तुत छ राजेश पायल राईले गाउनुभएको यो गीत क्यारुम तानी

क्या रुम तानी राजेश पाल राईले गाउनु भएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय ब्रुनाईमा बिहानको 8 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ र हामी कार्यक्रमको पहिलो घन्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घन्टालाई अब समापन गर्दैछु नट्टु शाहको यो गीत आँखाभरिबाट। इन्जोय।

0: परराष्ट्र मन्त्री शिशिर खनालले वैदेशिक सम्बन्धमा पनि निजी क्षेत्रलाई अगाडि सारेर अघि बढिरहेको जानकारी दिनुभएको छ। काठमाडौँको परराष्ट्र मामिला संवादमा मन्त्री खनालले नेपालले वैश्विक परिवेश अनुसारको आर्थिक वृद्धिमा लाग्ने बताउनु भएको छ।
1: Our diplomatic missions act as rigorous commercial intelligence hubs and our vibrant private sector drives the business networks necessary for exponential growth. No nation can achieve lasting prosperity in isolation and no government can execute its ambitious policy without the meaningful dynamic partnership of its citizens and entrepreneurs. The time has come to fully integrate our foreign policy strategy, our economic ambition and our civilizational soft power into one unbreakable force.
0: नेपालले जलवायु अनुकूलनका माध्यमबाट क्षेत्रीय नेतृत्व लिन चाहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
1: We can no longer accept debt creating loans to remediate destruction we did not cause. Instead, our foreign missions must aggressively secure non-repayable grant-based loss and damage funds, negotiate high impact debt for climate swaps and monetize our Himalayan ecological assets through international carbon markets. By embedding climate resilient infrastructure standards, cross-border early warning telemetry and green technology transfers into every trade and investment treaty will pivot Nepal from a vulnerable casualty of global warming into an active sovereign architect of regional green growth.
0: गण्डकी प्रदेश सरकारले प्रदेशका 11 सामुदायिक विद्यालयमा अनुदान दिने भएको छ। विज्ञान प्रविधि इन्जिनियरिङ र गणित शिक्षालाई प्रयोगत्मक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले स्टिम प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि रकम दिइने भएको छ। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले 4 लाखका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभएको छ। कार्यक्रमका लागि छनौट भएका विद्यार्थी प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकता अनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सक्ने मन्त्रालयले जनाएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाका राजनीतिक कर्मीलाई निषेध नगर्न नयाँ स्थापित दललाई सम्झाउनु भएको छ। नयाँ समाजवादी अभियानमा लागेको बताउँदै खनालले अहिलेसम्म आएका परिवर्तनमा अग्रस राजनीतिक कर्मीको योगदान रहेको स्मरण गर्नुभएको हो।
2: त्यति बेला उनीहरूले गरेको कुराले हामीले निषेध गर्नु मिल्दैन, गाली गर्न मिल्दैन। उनीहरूको कारणले नै आज बोल्न सक्ने अवस्था आएको छ। त्यो परिवर्तनको कारणले नै आज मान्छेहरूले चाहिँ विविध ढङ्गले चुनावमा जितेर हामीले चाहिँ हामीले जित्यौँ, हामीले दुई तिहाई बहुमत ल्यायौँ भनेर कसैले दम्भ गरिरहेका छन्। त्यो दम्भ गर्ने अधिकार पनि त्योबाट प्राप्त भएको। त्यस कारणले इतिहासलाई नबिर्सिकन, हिजो गरेका योगदानहरूलाई नबिर्सिकन आज गर्ने काम चाहिँ के हो त? यो आज गर्ने कामलाई हामीले पत्ता लगाएर अगाडि बढ्यौँ भने मात्रै समाजलाई चाहिँ समृद्धितर्फ लान सकिन्छ।
0: आफूले नेकपामा रहेर नयाँ अभियानमा लागेको उहाँको भनाइ छ। जेएनजी विद्रोहका क्रममा आक्रमणकारीले खनालको घर चलाउनुका साथै उहाँकी श्रीमतीलाई आगो लगाउँदा घाइते हुनुभएको थियो। खनालले आफ्नो अभियानको उद्देश्य पनि बताउनु भएको छ।
2: र यो कुनै नयाँ पार्टी बनाएको पनि होइन, हामी एउटा अभियान गर्दैछौँ। त यो अभियान यो देशका समस्त कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नको लागि, अहिले हाबी भइरहेको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि र सही वैचारिक राजनीतिक कार्यदिशा लिएर अगाडि बढ्न प्रेरित गर्नको लागि।
0: बेलायतको प्रधानमन्त्री कार्यालयले अमेरिकी जेट फिर्ता लगिएको विषयमा टिप्पणी नगर्ने जनाएको छ। बेलायतको आरएएफ फेयरफोर्टबाट लडाकु विमान फिर्ता लगिएको विषय वैदेशिक मामिला भन्दै कार्यालयले टिप्पणी नगर्ने जनाएको छ। अधिकारीहरूले हवाईअड्डा क्षेत्र सुरक्षित रहेको बताइरहेका छन्। तर सशस्त्र फौजका पूर्व निर्देशक जनरल सर रिचर्ड ब्यारोन्सले अमेरिकी कदमलाई साङ्केतिक आधारमा बुझ्नुपर्ने बताउनु भएको छ।
3: Better to take these 12 very expensive aircraft away and put them somewhere safer in the US if you're not making daily use of them, and they're really not right now, because the military effort to secure a place like Fairford against the potential of drone attack, which could come from 50 miles away, is enormous, and it just wouldn't stack up.
0: साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासरले विश्वव्यापी तेल मुस्ताद डरलाग्दो हदसम्म न्यून रहेको बताउनु भएको छ। प्रमुख नासरले लन्डनमा आयोजित इनर्जी इन्टेलिजेन्स फोरममा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाव बढिरहेको बताउनु भयो।